0: छैन
1: भोक त मलाई पनि लागेको छ नि बिहान खाएको जति गाडीले उफारेर सबै माथिबाट आइसक्यो पेट पनि कस्तो खाली खाली भएको छ साह्रै भोक लागिरहेको छ जाम न कतै नास्ता खान
0: ओली नास्ता पसल ओइ सन्ध्या उता हेर न ओली नास्ता पसलमा जाऊ है त
1: जाऊ जाऊ जहाँ भए पनि नास्ता खाने त हो नि
2: हजुर हामी कहाँ भेज चाउमिन अन्डा चाउमिन चिकन मोमो चिकन लेग पिस आलु परौठा अन्डा बर्गर चिकन चिल्ली ब्रेड पकौडा भेज पकौडा रोटी तरकारी रोटी मासु चिउरा मासु दुध चिया कालो चिया र कफी पाइनुका साथै होम डेलिभरीको पनि सुविधा रहेको छ
0: मिन बहादुर ओली सम्पर्क मोबाइल नम्बर 97618 36758
2: ओली नास्ता पसल रोल्पा नगरपालिका 2 पिपल चौतारा लिबाङ रोल्पा
3: नोट विगत लामो समयदेखि होटल तथा रेस्टुरेन्ट क्षेत्रमा काम गरेर अनुभव प्राप्त गर्नुभएका प्युठानी कुकद्वारा सम्पूर्ण परिकारहरू तयार गरिन्छ
0: वाह नास्ता होस् त यस्तो ओली नास्ता पसल जस्तो
4: ओ काकु काजन लाग्नु भयो बिहान नै हिँडिराख्नु भएको छ चिटिक्कै परेर
5: ओ तेरासु कहाँ जाने अब तैँलाई खोज्दै आइरहेको छु
4: ओहो केही काम थियो कि काकु
5: अब कुरा के भने नि केटा बगालोसँग सल्लाह गरिदियो भोलि नै अब कामको लागि बाहिरै जानुपर्ने छ आफू बाहिरै जाँदाखेरि घरमा पनि दुःख बिरान त सोध्नु पर्ला त्यसको लागि भएकै उता मोबाइल मैले लगेर जाने भयो कि अब घरमा उता मोबाइल राखिदिन पाएपछि ढुक्कले फोनसन गर्न हुन्थ्यो बाहिर गए पनि गाह्रो साह्रो बुझ्न हुन्थ्यो भनेको एउटा अलिक गतिलो मोबाइल किन्ने ठाउँ कहाँ होला त अलि तातो भातो मान्छे केही मेसो लगाइदिन्थ्यो कि भनेर
4: ओहो काकु तपाईँलाई थाहै नै रहेनछ म पनि क्लबको काम लिएर त्यही ठाउँमा जाँदै थिएँ तपाईँ चिन्ता नगर्नुहोस् हाम्रै गाउँमा रहेको न्यू रोल्पाली मोबाइल इलेक्ट्रोनिक पसल तथा रोल्पाली सोलर एन्ड प्रिन्ट सेन्टरमा गए त तपाईँ र मेरो समस्या सबै त्यही समाधान हुन्छ बरु जाउँ हिँड्नु सँगै जाउँ
6: हाम्रा सेवाहरू हामी कहाँ सबै कम्पनीका सोलर सेट साउन्ड सिस्टम टिभी डिस होम वाइफाई बिक्री मर्मत तथा प्रमाण पत्र सूचना टाइपिङ प्रिन्टिङ गरिन्छ
3: प्रोपराइटर खबर कुमार घरती मगर सम्पर्क मोबाइल नम्बर 9849502664 र 9849477053 न्यू रोल्पाली मोबाइल एन्ड इलेक्ट्रोनिक्स सेन्टर तथा रोल्पाली सोलर एन्ड प्रिन्ट सेन्टर सुनछहरी गाउँपालिका 3 जरबाङ बाहिरी गाम रोल्पा

0: सबैको रेडियो सामुदायिक रेडियो रोल्पा 93.8 मेगाहर्ज।
1: स्टुडियो टाइम
2: अहिले बिहानको 6 बज्यो।
3: नमस्कार तथा सुप्रभात। काया कैरनमा तपाईँलाई साथी सम्झना महर्जनसँगै मिलन तिमिल सिन्हाको स्वागत छ। काया कैरन उज्यालो रेडियो नेटवर्कसँगै देशभरका विभिन्न एफएम रेडियो स्टेसन र उज्यालो अनलाइनमा एकसाथ प्रसारण भइरहेको छ।
2: आज 2083 साल जेठ 1 गते शुक्रबार, सन् 2026 मे 15 तारिक जेठ कृष्ण पक्षको त्रयोदशी उपरान्त चतुर्दशी तिथि।
4: काया कैरनका साथमा
2: किसान पाइप प्रोडक्ट्स प्राली,
4: राष्ट्रको शान किसान,
2: अ कम्प्लिट पाइपिङ सोल्युसन्स।
3: काया कैरन सुरु गरौं मुख्य खबरका शीर्षकहरूबाट।
2: प्रतिपक्षको विरोधका बीच नीति तथा कार्यक्रम पारित, सभामुखले प्रधानमन्त्रीलाई रुलिङ नगरेकोमा आलोचना, बजेट मार्फत आर्थिक चुनौती चिर्ने र थिति बसाल्ने अर्थमन्त्रीको प्रतिबद्धता।
3: पूर्व गृहमन्त्री सुधन गुरुङमाथि छानबिन गर्न समिति गठन, छानबिन आयोगले माग्यो उच्च पदस्थको सम्पत्ति विवरण।
2: किसानले चाहे जति रासायनिक मल पुर्याउन सरकारलाई सधैँ धौधौ, जैविक तथा प्राङ्गारिक मलमा अनुदान दिनु सकारात्मक रहेको अभियन्ताको भनाई।
5: जैविक मललाई प्रवर्धन गर्ने, जैविक खेतीलाई प्रवर्धन गर्ने, बायोमासहरूलाई प्रयोग गरेर मलहरू बनाउने, होइन, अब यो हिसाबले हामीले गरेको पैरवीले काहीँ न काहीँ काम गर्दैछ कि पनि भन्ने ठाउँमा हामी पुग्न सक्छौँ।
3: बेजिङमा सी र ट्रम्प बीच बहुप्रतीक्षित वार्ता, द्वन्द होइन साझेदार बनेर अघि बढ्नु पर्नेमा जोड।
2: र आइपिएल क्रिकेटमा पन्जाबको लगातार 5 हार, मुम्बई 6 विकेटले विजयी।
6: विषादीको सुरक्षित प्रयोग सम्बन्धमा कृषक व्यवसायीहरूलाई जरुरी सूचना।
7: जीवनाशक विषादी विष हो, औषधि होइन, यसर्थ जीवनाशक विषादीको सुरक्षित प्रयोगका लागि सबै सचेत बनौ। जीवनाशक विषादीको प्रयोगकर्ताले सूचक पत्र तथा पर्चामा लेखिएको विवरणको अध्ययन गरी सिफारिस गरिएको बालीमा सिफारिस मात्रामा सुरक्षित तवरले प्रयोग गरौ। विषादी प्रयोग पछि पर्खनु पर्ने अवधिको पालना गरौ।
6: अत्यधिक विषादीको अवशेष राखी उत्पादन तथा बिक्री गरेमा जीवनाशक विषादी व्यवस्थापन ऐन 2076 बमोजिम दण्ड सजाय हुने बेहोरा सबैमा सूचित गर्दछौ।
7: प्लान्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्र।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ.
1: बेटर अप्लायन्सेस का एसी कुलर फ्रिज कुकर इन्डक्सन एयर फ्रायर लगायत अन्य घरेलु सामानहरू घर ल्याएर त हेर्नुस्, तपाईँ पनि भन्नुहुनेछ मलाई त बेचरको बानी लागिसकेको छ. बेचर अप्लायन्सेस, बेचरको बानी लाग्छ.
2: सुन त, मेरो कपडा प्याकिङ गरिदेऊ त. श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो.
3: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि. नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ. क्यान्सर भएको टाउको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ. सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीडितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ.
2: ओहो, यस्तो सुविधा रहेछ. ल, अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु.
4: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट.
5: फोन 056-494-333, 493-555.
6: काया कैरनमा अब खबरको सिलसिला. सरकारको आउँदो आर्थिक वर्षको नीति तथा कार्यक्रममाथि प्रतिनिधि सभामा छलफल चल्दा प्रधानमन्त्री बालेन्द्र शाह अनुपस्थित भएको विषयमा विपक्षी दलहरूले चर्को आलोचना गरे. संसद बैठकमा उपस्थितिका लागि प्रधानमन्त्रीलाई सभामुखले रुलिङ गर्नुपर्ने माग समेत उनीहरूले जोडतोडका साथ उठाए. तर न रुलिङ भयो, न प्रधानमन्त्री शाह नै बैठकमा जानुभयो. प्रधानमन्त्री शाहको अनुपस्थितिता लिएर विपक्षी दलहरूले सदनमा गरेको अवरोध र बहिष्कारका बीच सरकारको नीति तथा कार्यक्रम हिजो पारित भएको छ. संसद बैठकमा उठेका प्रश्नको जवाफ भने प्रधानमन्त्रीका तर्फबाट अर्थमन्त्री सुनिम वाग्लेले दिनुभएको थियो. नीति तथा कार्यक्रममाथिको छलफलमा सहभागी हुन र सांसदका प्रश्नको जवाफ दिन उहाँलाई प्रधानमन्त्री शाहले मङ्गलबार नै जिम्मेवार दिनुभएको थियो. संसदीय अभ्यासका जानकारहरू प्रधानमन्त्री संसदमा आएर नीति तथा कार्यक्रममाथिको छलफलमा सहभागी नहुँदा र जवाफ नदिँदा संसदीय व्यवस्थाको अवमूल्यन हुने भएकाले सभामुखले रुलिङ गर्नुपर्ने बताउँछन्. सभामुखले आफ्नो पदीय भूमिका अनुसार काम गरेर संसदीय अभ्यासलाई अगाडि बढाउनु पर्ने उनीहरूको भनाइ छ. सदनमा प्रश्न उठेपछि सभामुखले प्रधानमन्त्रीलाई रुलिङ गरेका विगतका दृष्टान्त थुप्रै छन्. सभामुखको रुलिङ बाध्यकारी हुन्छ. रुलिङ संसदीय सर्वोच्चता कायम राख्दै सरकारलाई संसदप्रति उत्तरदायी बनाउने औजार रहेको खबर आजको कान्तिपुरले लेखेको छ. सरकारको आउँदो आर्थिक वर्षको नीति तथा कार्यक्रम हिजो सङ्घीय संसदका दुवै सदनबाट पारित भएको छ. विपक्षी दलहरूको अवरोध तथा बहिष्कार बीच प्रतिनिधि सभा र राष्ट्रिय सभाबाट नीति तथा कार्यक्रम पारित भएको हो. प्रतिनिधि सभामा नीति तथा कार्यक्रमको छलफलदेखि जवाफ दिनका लागि प्रधानमन्त्री शाह आउनुपर्ने विपक्षी दलहरूको माग थियो. तर प्रधानमन्त्री शाह न छलफलमा सहभागी हुनुभयो, न सांसदले उठाएको प्रश्नको जवाफ दिन संसद पुग्नुभयो. प्रतिनिधि सभामा नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिन अर्थमन्त्री सोडेम वागले रोस्टममा उक्लिँदा विपक्षी दलहरूले सिटबाट उभिएर विरोध जनाएका थिए.
7: सरकारले सुशासन, आर्थिक वृद्धि र गुणस्तरीय सेवालाई केन्द्रमा राखेर आगामी बजेट ल्याउने उद्घोष गरेको छ. अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले हिजो संसदको दुवै सदनमा आगामी आर्थिक वर्ष 2083-84 बजेटका सिद्धान्त र प्राथमिकता प्रस्तुत गर्दै विद्यमान आर्थिक चुनौती चिर्ने र थिति बसाल्ने बजेट ल्याउने प्रतिबद्धता व्यक्त गर्नुभयो. सुशासन र न्याय, रोजगारमूलक आर्थिक वृद्धि तथा गुणस्तरीय सार्वजनिक सेवा र समान अवसरलाई केन्द्रमा राख्दै बजेट निर्माणको क्रममा हामी छौं, अर्थमन्त्रीले भन्नुभयो. नेपालको संविधान लोकतान्त्रिक मूल्य मान्यता र असल शासनका मूल आदर्शप्रति अविचल रहँदै थिति बसाल्ने संकल्पसहित नीतिगत स्थायित्व, संस्थागत सुदृढीकरण र परिणाममुखी शासन प्रणाली स्थापित गर्ने दिशातर्फ वर्तमान सरकार अघि बढेको छ. अर्थमन्त्रीले संसदमा सुशासन, अर्थतन्त्रको पुनर्संरचना, एकीकृत पूर्वाधार, मध्यम वर्गको विस्तार र सौम्य शक्तिको सुदृढीकरणलाई समेटेर बजेटका मुख्य 5 सिद्धान्त प्रस्तुत गर्नुभएको छ. उहाँले आगामी बजेट नागरिकको समय, श्रम र लागत बचत हुने गरी द्रुत एवं विश्वसनीय सार्वजनिक सेवा सुनिश्चित गर्ने दिशामा केन्द्रित हुने बताउनुभयो. नयाँ पत्रिकामा खबर छ.
6: सरकारले पूर्व गृहमन्त्री सुधन गुरुङ मन्त्री हुँदा र त्यसपछि उठेका सार्वजनिक सरोकारका विषयमा अध्ययन तथा छानबिन गर्न समिति गठन गरेको छ। मन्त्री परिषदको बैशाख 28 गतेको बैठकले उच्च अदालतका पूर्व न्यायाधीश अच्युत प्रसाद भण्डारीको अध्यक्षतामा 3 सदस्यीय समिति गठन गर्ने निर्णय गरेको हो। समितिको सदस्यहरूमा महालेखा नियन्त्रक शोभाकान्त पौडेल र सहन्यायाधिवक्ता अच्युत मणि न्यौपाने हुनुहुन्छ। समितिलाई प्रतिनिधि सभा सदस्य समेत रहेका पूर्व गृहमन्त्री गुरुङका सम्बन्धमा सार्वजनिक रूपमा उठेका विषयमा सत्य तथ्य अध्ययन तथा छानबिन गरी सरकार समक्ष राय सुझावसहित 15 दिनभित्र प्रतिवेदन बुझाउने जिम्मेवारी दिएको छ। विवादित व्यापारी दीपक भट्टसँग सेयर लगानी लगायतका विषयमा नागरिक स्तरबाट प्रश्न उठेपछि गुरुङले बैशाख 9 गते राजीनामा दिनुभएको थियो।
7: गठन भएको एक महिनापछि सम्पत्ति छानबिन आयोगले काम थालेको छ। राजनीतिक र प्रशासनिक पदाधिकारीसँग परिवारका सदस्य समेतको नाममा स्वदेशदेखि विदेशसम्म रहेको सम्पत्तिको विवरण मागेर छानबिन प्रक्रियामा प्रवेश गरेको हो। पालिका अध्यक्षदेखि प्रधानमन्त्रीसम्म, उपसचिव र योभन्दा उच्च पदका कर्मचारीदेखि उच्च पदस्थका पीएसम्म सार्वजनिक पदमा रहेका वा पदबाट सेवानिवृत्त भएका वा हटिसकेका गरी 16 समूह बनाएर आयोगमा आफै वा आफ्नो प्रतिनिधि हुलाक मार्फत वा आयोगको इमेल ठेगानामा सम्पत्ति विवरण दाखिला गर्न भनेको छ। पहिलो चरण अन्तर्गत पदाधिकारीहरूलाई सम्पत्ति विवरण पेश गर्न भनेको आयोगले उनीहरूको सम्पत्तिबारे उजुरी दिन पनि सार्वजनिक आह्वान गरेको छ।
6: काया कैरनमा नीति तथा कार्यक्रममा समेटिएका कृषि क्षेत्रका विषयबारे जानकारीसँगै खबरको सिलसिला बाँकी नै छ। सुन्दै गर्नुहोला।

0: प्रतिफल समृद्धि योजना, योजना साथमा प्रतिफल हातमा। यही 2083 वैशाख 29 गतेदेखि म्युचुअल फन्डको आवेदन खुल्दैछ। रिलायबल समृद्धि योजना 2 को छिटोमा जेठ 1 गतेसम्म यो आवेदन बन्द हुनेछ, त्यसैले मिति याद राखौ 2083 वैशाख महिनाको 29 गते रिलायबल म्युचुअल फन्डको आइपिओ खुल्दैछ है। इकाइमा लगानी पूर्ण रूपमा जोखिम मुक्त नहुने हुँदा लगानी गर्नु पूर्व विवरण पुस्तिका राम्ररी अध्ययन गर्नुहोला।
1: जहाँ फेरिन्छ सुखको सास, त्यही हो घर, जहाँ हुन्छ खुसीको बास, जहाँ बालापन उमेरले छेक्दैन, मनको कलाकारिता कसैले रोक्दैन, जहाँ पहिलो आवास हुन्छ, आखिर किन आफ्नो घर आफ्नै हुन्छ। योजना बदलिए पनि उमङ्ग उभी, प्लान ए नभए प्लान बी त बनिहाल्छ नि। मास्टर सेफ बनाउँछन् केही खास, भित्ताले नै लिन्छन् स्वादको मिठास, जहाँ हुन्छन् आत्मीयता र उल्लास, त्यही हो घर, जहाँ हुन्छ खुसीको बास। एसियन पेन्ट्स रोयल, घर जहाँ हुन्छ खुसीको बास।
2: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुटसहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरुरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोडसम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र बकेउता सावा ब्याज बुझाइ कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
3: थोरै बचत धेरै कायदा, बिमाका छन् फाइदै फाइदा। बिमाको क्षेत्रमा विश्वसनीय नाम रहेको नेपालको पहिलो र सरकारी स्वामित्वको एकमात्र जीवन बिमा कम्पनीमा जीवन बिमा गरी निश्चिन्त बनौ। न्यून बिमा शुल्कमा अधिक बोनस दर रहेको राष्ट्रिय जीवन बिमा कम्पनी लिमिटेड, साबिकको राष्ट्रिय बिमा संस्थान।
4: उज्यालो रेडियो नेटवर्कसँगै उज्यालो अनलाइन र उज्यालोको युट्युब तथा फेसबुकमा समेत प्रसारण भइरहेको काया कहिरनमा तपाईँलाई फेरि स्वागत छ। यतिन्जेल हामीले प्रतिपक्षका विरोधका बीच नीति तथा कार्यक्रम पारित, सभामुखले प्रधानमन्त्रीलाई रुलिङ नगरेकोमा आलोचना, बजेट मार्फत आर्थिक चुनौती चिर्ने र तिथि बसाल्ने अर्थमन्त्रीको प्रतिबद्धता, पूर्व गृहमन्त्री सुदन गुरुङमाथि छानबिन गर्न समिति गठन, छानबिन आयोगले माग्यो उच्च पदस्थसँग सम्पत्ति विवरण लगायतका खबर प्रस्तुत गर्यौं।
5: अब बाँकी प्रसंग। किसानका लागि अब खेतीको मुख्य सिजन सुरु भइसकेको छ। यो बेला रासायनिक मलको माग र विषय जोड जोडका साथ उठ्ने गर्छ। तर सरकारले किसानको माग अनुसार रासायनिक मल पुर्याउन सक्दैन, यो विगतदेखिको मुख्य समस्या हो। सरकारले सोमबार ल्याएको नीति तथा कार्यक्रमले जैविक तथा प्राङ्गारिक मललाई प्राथमिकता दिएको छ। जैविक तथा प्राङ्गारिक मलमा अनुदानको व्यवस्था नीति तथा कार्यक्रममा समेटिएको छ। यसलाई सरकारवाला र कृषिका अभियन्ताहरूले सकारात्मक रूपमा लिएका छन्। थप जानकारी सहित साथी मदन पौड्याल।
6: खेती लगाउने बेला किसानले माग अनुसार रासायनिक मल नपाएको विगतमा मात्रै होइन, यसपालि पनि पाउन सक्ने अवस्था छैन। सरकारलाई रासायनिक मलको व्यवस्थापन गर्न र माग अनुसार पुर्याउन सधैँ हम्मे हम्मे पर्छ। यसपालि रासायनिक मल फालाफाल भयो भन्ने अवस्था अहिलेसम्म सुनिएको छैन। त्यसमाथि अन्तर्राष्ट्रिय बजारमा भर पर्नुपर्ने बाध्यताले सधैँ सङ्कट हुन्छ। यसपालि सरकारले नीति तथा कार्यक्रम मार्फत नै जैविक तथा प्राङ्गारिक मलमा अनुदान दिने विषयलाई समेटेको छ। आफूहरूले विगतदेखि नै उठाउँदै आएको विषय बल्ल प्राथमिकतामा पर्यो भन्नुहुन्छ किसान एवं खाद्यका लागि कृषि अभियानका संयोजक उद्धव अधिकारी।
7: पहिला चाहिँ के भन्छ, रासायनिक मललाई प्रवर्धन गर्ने कुरा र जैविकलाई प्रवर्धन गर्ने कुरा दोस्रोमा आउँथ्यो। यो गएको 30-40 वर्षदेखि हामीले त्यो निहालिरहेछौँ होइन। तर अहिले आउँदा चाहिँ जैविक अहिले पहिलो प्राथमिकतामा आयो जस्तो छ। जैविक मललाई प्रवर्धन गर्ने, जैविक खेतीलाई प्रवर्धन गर्ने, बायोमास हासारलाई प्रयोग गरेर मलहरू बनाउने होइन, अब यो हिसाबले हामीले गरेको पहिरोबीले काहीँ न काहीँ काम गर्दैछ कि पनि भन्ने ठाउँमा हामी पुग्न सक्छौँ।
6: यसो भन्दै गर्दा विगतमा उत्पादन बढाउन रासायनिक मल प्रयोग गर्दै आएका धेरै जसो किसानले तत्कालै जैविक वा प्राङ्गारिक खेती पद्धति अपनाउन तर्फ लाग्ने अवस्था पनि छैन। एकाएक जैविक खेतीमा जाँदा उत्पादन घट्न सक्ने किसानको चासो र चिन्ता पनि छ। कतिपयले व्यावसायिक खेती गर्दै आएका छन्। यस्तो अवस्थामा उत्पादन घट्न नदिने गरी कसरी अगाडि जान सकिएला त? फेरि खाद्यका लागि कृषि अभियानका संयोजक अधिकारी,
7: जहाँ जुन किसानहरूले प्रयोग गर्दै आउनु भएको छ उहाँहरूलाई आजको भोलि नै रासायनिक मल छोडिहाल्नुहोस् भन्न सकिँदैन होइन। त्यसैले यो चाहिँ एउटा सङ्क्रमण कालको योजना बनाएर रासायनिक पदार्थलाई घटाउँदै जाने र प्राङ्गारिक पदार्थलाई बढाउँदै जाने खालको रणनीति नै सुरक्षित बाटो हो होइन। हामीले हाम्रो भनाइ पनि त्यही नै हो, हामी आजको आजै यो रसायनलाई बन्द गर्नुपर्छ पनि भन्दैनौँ, हामीले भनिराखेका पनि छैनौँ। र त्यो जसले रसायन खाइरहेको माटोलाई बिस्तार बिस्तार त्यसमा प्राङ्गारिक पदार्थहरू बढाउँदै जाने कुरातर्फका कार्यक्रमहरू जानु पर्यो।
6: सरकारले नीति तथा कार्यक्रममा कृषि, पशुपालन, वन क्षेत्रलाई आधुनिक तथा उद्यमशील बनाउने उद्देश्य राखेको छ। खाद्यान्नमा आत्मनिर्भरताको नारा पनि छुटेको छैन। ग्रामीण अर्थतन्त्रको पुनर्जीवन, कृषि उत्पादन वृद्धि, आयात प्रतिस्थापन, मुख्य कृषि बालीको न्यूनतम समर्थन मूल्य, जैविक तथा प्राङ्गारिक मलमा अनुदान, रैथाने बाली संरक्षण लगायत प्राथमिकतामा छन्। जैविक तथा प्राङ्गारिक खेती प्रोत्साहनबाट रासायनिक मल र विषादीको प्रयोगबाट बढ्दै गएका चुनौती न्यूनीकरणमा सहयोग पुग्ने अपेक्षा छ। तर नीति तथा कार्यक्रमले समेटेको यो विषय बजेटमा कसरी आउँछ हेर्न बाँकी नै छ भन्नुहुन्छ खाद्यका लागि कृषि अभियानका संयोजक उद्धव अधिकारी।
7: सदनमा पेश भएको नीति कार्यक्रम स्वाभाविक रूपमा त्यहाँ जे आयो बजेटमा पनि त्यो कुरालाई सम्बोधन हुन्छ होला हामी त्यही आशा गरौँ। खेतीपाती प्रकृतितर्फ फर्किने लाइनमा अहिले भएको नीति कार्यक्रम चाहिँ कम्तीमा रसायनतर्फ बरालिने कुराहरू कम देखिन्छ होइन। अब प्रकृतितिर फर्केला नफर्केला त बजेटले सम्बोधन गर्ला, तर कम्तीमा रसायनतिर बरालिने चाहिँ नि त्यो खालको कमजोरी चाहिँ अहिलेको नीति कार्यक्रमले गरेका छैन भन्ने ठाउँमा चाहिँ हामी छौँ।
4: नीति तथा कार्यक्रममा समेटिएका कृषि क्षेत्रका विषयबारे खाद्यका लागि कृषि अभियानका संयोजक उद्धव अधिकारीसँगको विस्तृत कुराकानी अहिले बिहान 8 बजेको कार्यक्रम बदलिदो नेपालमा सुन्न सकिन्छ।

0: विदेशमा नेपालको 34 वटा दूतावास 3 वटा संयुक्त राष्ट्रसङ्घका लागि स्थायी नियोग समेत तथा श्रमिक र आर्थिक मामिला हेर्ने 10 वटा महावाणिज्य दूतावास छन्। सबै कूटनीतिक नियोगमा 238 जना कर्मचारीको दरबन्दी छ। केपी शर्मा ओली प्रधानमन्त्री र डाक्टर आरजु राणा देउबा परराष्ट्र मन्त्री हुँदा सहसचिवदेखि सवारी चालकसम्म गरी 107 जनाको दरबन्दी थपिएको थियो। परराष्ट्रले आवश्यकता अनुसार थपिएको जिकिर गर्दै आएको छ भने अर्थ मन्त्रालयका अधिकारीहरूले भने परराष्ट्र मन्त्रीको व्यक्तिगत रुचि पूरा गर्न दरबन्दी थपिएको टिप्पणी गर्दै आएका छन्। नयाँ पत्रिकामा खबर छ।
1: नेपाल इन्भेस्टमेन्ट मेगा बैंक एनआइएमबीका प्रमुख कार्यकारी अधिकृत सीईओ ज्योति प्रकाश पाण्डे पक्राउ परेसँगै बैंकको धितो अधिकारका विषय विवाद र बहस सुरु भएको छ। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीले स्मार्ट टेलिकमको सम्पत्ति लिलामी र बिक्री प्रक्रियालाई लिएर पाण्डेलाई पक्राउ गरेको हो। त्यसै नेपालको बैंकिङ दूरसञ्चार र नियामकीय संरचनालाई एकसाथ हल्लाइदिएको छ। धितो अधिकारको विषय र विवाद समेत सतहमा आएको छ। यसबाट बैंकिङ क्षेत्रलाई लगानीको सुरक्षा गर्ने सहितका विषयमा चुनौती मात्र देखिएको छैन, यस क्षेत्र एक प्रकारले आतंकित बन्न पुगेको छ। नागरिकमा खबर छ।
0: काया कैरनमा खबरको सिलसिलासँगै कार्टुन पनि बाँकी नै छ, सुन्दै गर्नुहोला।
2: आँखा नाक कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चावहिल बानेश्वर जमल र ओम अस्पतालमा
3: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेसन अपरेसन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स ड्राई आँखाको थेरापी आँखाको पर्दा तथा जलबिन्दुको उपचार नाक कान घाँटीको उपचार सामाजिक सुरक्षा कोषको स्वास्थ्य बिमा सुविधा वेबसाइट दृष्टि आई डट ओआरजी फोन नम्बर 01-5224-352-5224-353 के तपाईँ ढाड कम्मर घुँडा गर्दन दुख्ने समस्या युरिक एसिड बाथ रोग नसा सम्बन्धी समस्या वा अन्य कुनै दीर्घ रोगबाट पीडित हुनुहुन्छ?
4: यस्ता समस्याको आयुर्वेदिक पद्धतिबाट सर्वसुलभ उपचारका लागि बागमती प्रदेश सरकार स्वास्थ्य मन्त्रालय मार्फतको आयुर्वेद तथा वैकल्पिक चिकित्सालयलाई आजै सम्झनुहोस्।
3: हाम्रा सेवाहरू
4: ओपिडी सेवा
3: विशेषज्ञ ओपिडी सेवा
4: निशुल्क औषधि वितरण
3: सशुल्क फार्मेसी सेवा
4: फिजियोथेरापी सेवा
3: अकुपंचर सेवा
4: योग परामर्श सेवा
3: क्रियाकल्प सेवा
4: पूर्वकर्म पञ्चकर्म सेवा
3: छार सूत्र सेवा
4: जलौका सेवा
3: अग्निकर्म लगायत अन्य विभिन्न सेवाहरू
4: प्रयोगशाला सेवा बिहान 8 बजेदेखि 3 बजेसम्म
3: विस्तृत जानकारीका लागि
4: आयुर्वेद तथा वैकल्पिक चिकित्सालय बागमती करिडोर गैरी गाउँ काठमाडौँ फोन नम्बर 01-4110-6-96-98-514-24-063
5: हर घर हुनेछ अयोध्या हर घरमा प्रकट हुनेछन् राम बन्नुहोस् साक्षी गाथा रामायणको नेपाली भाषामा हरेक बिहिबार र शुक्रबार राति 8 बजे मात्र विषमको रमाइलो टिभीमा
0: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन उज्यालो अनलाइन तथा उज्यालोको फेसबुक र युट्युबमा प्रसारण भइरहेको काया कैरनमा तपाईँलाई फेरि स्वागत छ।
1: अब बाँकी खबर। उमेरले 76 टेकिसकिन् लेखपढ गर्न जान्दिनन्, कान राम्रोसँग नसुनेपछि जो कोही उनीसँग बोल्न पनि झर्को मान्छन्, तर पनि उनी भेट हुने जतिलाई आफ्नो दुःख बिसाउन छाड्दिनन्। एकै सासमा देशको न्याय प्रणालीले दिएको हैरानी पोखिहाल्छिन्। मेरो छोरालाई कुटी कुटी मारे, अदालतले पनि न्याय दिएन, यति भनिसक्दा उनी भक्कानिन्छिन्। नयाँ प्रधान न्यायाधीश सिफारिसको रन्कोले तातिएको सर्वोच्च अदालतले तोकेको पेशी भ्याउन विष्णु कुमारी पाण्डे गएको सोमबार पोखरादेखि काठमाडौँ आउनुभएको थियो। अदालतले त्यो दिन पनि पुरानै जवाफ दियो, तपाईँको पेशी सर्यो, अर्को जेठ 20 आउनु। उहाँसँग पोखरादेखि काठमाडौँ आउजाउ गर्न अनि होटलमा बस्न पैसा छैन। सरसापट लिएको पैसा अदालत धाउँदा धाउँदै सकिसक्यो, अब त कानमा लगाएको सानो मुन्द्री मात्र बाँकी छ, उहाँले सुनाउनुभयो। न्याय पाउँछु भने त्यो पनि बेच्छु। छोराको हत्यामा संलग्नलाई कारबाही माग गर्दै हरेक महिना उहाँ अदालत धाइरहन्छ।

0: हुन्छ, तर 15 पटकसम्म यसै गरी पेशी सारी रहँदा उहाँ थकित हुनुहुन्छ। बेला बेला साथमा भएको सानो फोनमा रिङ बज्छ, उठाउँदा उहाँ आवाज सुन्नुहुन्न। नजिकै देखिने कसैलाई बोलाउनुहुन्छ अनि कुरा गरिदिन अनुरोध गर्नुहुन्छ, गुहार मागिरहनुहुन्छ। अर्को महिनालाई 16 पटकको पेशी तोकिँदा उहाँ यसअघि हेर्न नभ्याउने सूचीमा राख्ने न्यायाधीशहरूको विवरणसहितको चिकटो बोकेर हिँडिरहनु भएको छ। त्यसमा हुनुहुन्छ कायम मुकायम प्रधान न्यायाधीश सपना प्रधान मल्लदेखि संवैधानिक परिषदले प्रधान न्यायाधीशमा सिफारिस गरेका डाक्टर मनोज कुमार शर्मासम्मका नाम, अनि विष्णु कुमारी सोध्नुहुन्छ श्रीमानहरूलाई कहाँ गएर भेट्न सकिएला। न्यायको पर्खाइमा आमा 15 पटक पेशी सर्यो, खर्च जुटाउन कानको मुन्द्री बेच्दै, शीर्षकको खबर कान्तिपुरमा छ।
1: अब विदेशको खबर। चिनिया राष्ट्रपति सी जिनपिङ र चिनको राजकीय भ्रमणमा रहनुभएका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प बीच हिजो बेजिङको ग्रेट अलहफ दि पिपुलमा द्विपक्षीय वार्ता भएको छ। बहुप्रत्यक्षित वार्ताका क्रममा राष्ट्रपति सीले नयाँ युगमा दुई ठूला देशबीच सौहार्दपूर्ण सम्बन्ध कायम राख्ने सही बाटो पहिल्याउनु पर्नेमा जोड दिनुभयो। राष्ट्रपति सीले दुई देशबीच मतभेद भन्दा साझा हितका विषयहरू बढिरहेको उल्लेख गर्दै एकको सफलता अर्को लागि अवसर हुने बताउनुभयो। दुई घन्टाभन्दा बढी चलेको भेटवार्तामा आपसी व्यापार, ताइवान मामिला, इरान युद्ध, फेन्टानिल नियन्त्रण तथा विश्व आर्थिक स्थायित्वका विषयमा छलफल भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन्। वार्तामा ट्रम्पले चिनसँगको सम्बन्ध पहिलाभन्दा राम्रो हुने बताउनुभयो। उहाँले आफू र सी बीचको सम्बन्धलाई मित्रतापूर्ण भन्दै यो भेटलाई अहिलेसम्मको सबैभन्दा ठुलो शिखर सम्मेलनको संज्ञा दिनुभएको छ।
0: अब खेल सम्बन्धी खबर। इन्डियन प्रिमियर लिग आइपिएल क्रिकेटमा मुम्बई इन्डियन्सले पन्जाब किङ्सलाई हराएको छ। मुम्बई 6 विकेटले विजयी भएको हो। हिजो बेलुका धर्मशालामा टस हारेर पहिला ब्याटिङ गरेको पन्जाबले 8 विकेट गुमाएर 200 रन बनाएको थियो। पन्जाबले दिएको 201 रनको लक्ष्य पछ्याएको मुम्बईले 19 ओभर 5 बलमा 4 विकेट गुमाएर लक्ष्य पुरा गर्यो। मुम्बईको जितमा तिलक वर्माले अभिजित रहँदै 33 बलमा 75 रन बनाए। आइपिएल क्रिकेटमा लगातार को 6 जितपछि करिब 3 हप्तासम्म शीर्ष स्थानमा रहेको पन्जाबले लय गुमाएको हो। त्यसपछि लगातार 5 खेल हारिसकेको छ। अङ्क तालिकामा पन्जाब 12 खेलमा 13 अङ्कका साथ तालिकाको चौथो स्थानमा छ भने मुम्बई समान खेलमा 8 अङ्कका साथ तालिकाको नवौं स्थानमा छ। आइपिएल क्रिकेटमा आज बेलुका 7:45 लखनऊ सुपर जायन्ट्स र चेन्नई सुपर किङ्स खेल्दैछन्।
1: काया कैरनमा अब केही खबर संक्षेपमा। गैराती काठमाडौँ उपत्यका सहित देशका मध्य र पूर्वी भेगका केही ठाउँमा पानी परेको छ। आज पनि कोशी र मधेस तथा बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भूभागका केही ठाउँहरूमा मध्यम वर्षा हुने महाशाखाले जनाएको छ। अझै एक हप्तासम्म यसै गरी बदली र वर्षाको सम्भावना रहेको मौसमविदहरूको भनाइ छ।
0: वर्ल्ड लिङ्कलाई कर छलीमा मुद्दा नचलाउने निर्णय तत्काल स्थगित भएको छ। सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरेसँगै महान्यायाधिवक्ताको कार्यालयले गरेको यो निर्णय रोकिएको हो। वरिष्ठ अधिवक्ता सविता भण्डारी बराल महान्यायाधिवक्ता पदमा रहँदा यो कार्यालयले वर्ल्ड लिङ्क कम्युनिकेसनलाई 7.36 अर्ब रुपियाँ कर छलीको विषयमा मुद्दा नचलाउने निर्णय गरेको थियो।
1: मन्त्रालयका नाम र कार्यक्षेत्र फेरबदल गरिएको विषयमा पूर्व प्रशासक तथा बालवाला केही उच्च कर्मचारीहरूले असन्तुष्टि पोखेका छन्। पूर्व प्रशासकहरूले सामाजिक सञ्जाल मार्फत असन्तुष्टि पोखेका हुन्। खास गरी सङ्घीय मामिला तथा सामान्य प्रशासन र भूमि व्यवस्था तथा सहकारी मन्त्रालयलाई गाभेर भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय बनाइएको विषयमा प्रशासकहरूले असन्तुष्टि पोखेका खबर नागरिक दैनिकले लेखेको छ।
0: एमाले भोलि केन्द्रीय सचिवालय बैठक बोलाएको छ। अध्यक्ष केपी ओलीको निवास भक्तपुर गुण्डोमा दिउँसो 1 बजे बस्ने गरी बैठक बोलाएको एमाले केन्द्रीय कार्यालयले जनाएको छ। यसैबीच आगामी मङ्सिरमा एकता महाधिवेशन गर्ने निर्णय गरेको नेपाली कम्युनिस्ट पार्टी नेकपाले जनसङ्गठनहरूको समायोजन प्रक्रिया अघि बढाएको छ। नेकपाले 32 जनवर्गीय सङ्गठनका इन्चार्ज र सह इन्चार्जहरूको जिम्मेवारी तोकेर समायोजन प्रक्रिया अघि बढाएको हो।
1: भारतले नेपाल सहित अरू देशमा चिनी निर्यात फेरि प्रतिबन्ध लगाएको छ। यो सँगै नेपाली बजारमा आपूर्तिमा अवरोध र खाद्य सुरक्षामा खतरा पैदा गर्ने चिन्तालाई भारतको संरक्षणवादी नीतिले फेरि बिउँताएको छ।
0: कोशी प्रदेश का मुख्यमंत्री हिक्मत कुमार कार्कीले प्रदेश सरकार निजी क्षेत्रसँग सहकार्य गरेर अघि बढ्न तयार रहेको बताउनु भएको छ। विराटनगरमा हिजो आयोजित नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशको चौथो कार्यकारिणी समितिको पदस्थापना कार्यक्रममा उहाँले निजी क्षेत्रलाई डर देखाएर उद्योग व्यवसाय कमजोर बनाउने पक्षमा सरकार नरहेको स्पष्ट पार्नु भएको छ। यसैबीच शेयर बजार निरन्तर ओह्रालो लाग्ने क्रम जारी छ। अघिल्लो दिन हिजो 84.15 अङ्कले घटेको नेप्से परिसूचक हिजो 10.07 अङ्कले घटेर 2730.17 बिन्दुमा अड्किएको छ।
1: काया कैरनमा अब पालो उखानको
0: नाउँ एउटाको गाउँ एउटाको
1: उखानसँगै हामी काया कैरनको अन्त्यमा आइपुगेका छौँ। आजका मुख्य खबर फेरि एकपटक।
0: प्रतिपक्षको विरोधका बीच नीति तथा कार्यक्रम पारित, सभामुखले प्रधानमन्त्रीलाई रुलिङ नगरेकोमा आलोचना, बजेट मार्फत आर्थिक चुनौती चिर्ने र थिति बसाल्ने अर्थमन्त्रीको प्रतिबद्धता,
1: पूर्व गृहमन्त्री सुधन गुरुङमाथि छानबिन गर्न समिति गठन, छानबिन आयोगले माग्यो उच्च पदस्थसँग सम्पत्ति विवरण,
0: किसानले चाहे जति रासायनिक मल पुर्याउन सरकारलाई सधैँ धौधौ, जैविक तथा प्राङ्गारिक मलमा अनुदान दिनु सकारात्मक रहेको अभियन्ताको भनाई,
1: बेजिङमा सी र ट्रम्प बीच बहुप्रतीक्षित वार्ता, द्वन्द होइन साझेदार बनेर अघि बढ्नु पर्नेमा जोड,
0: र आइपिएल क्रिकेटमा पन्जाबको लगातार 5 हार, मुम्बई 6 विजयी।
1: र अन्त्यमा आजको कार्टुन, आज हामीले चसक्क शीर्षकमा महेश बस्ताकोटीले बनाउनु भएको कार्टुन लिएका छौँ। संसदमा बोल्न नखोज्ने प्रधानमन्त्रीसँग यो कार्टुन सम्बन्धित छ। यहाँ प्रधानमन्त्री र उहाँको दलका सभापति रवि लामिछाने जस्तै देखिने मान्छे सँगै छन्। प्रधानमन्त्री जस्ता देखिने मान्छे लामिछाने जस्ता देखिने मान्छेसँग भन्दैछन्, मलाई बोल्न दे सरकार भनेर मैले पहिल्यै भनिसकेँ, अब आफै सरकार भएपछि त के बोल्नु, तपाईँ बोल्नुहोस्। आजको कायाकैरन सकिएको छ। कायाकैरनबाट प्राविधिक साथी प्रवीण श्रेष्ठसँगै हामी पनि बिदा माग्छौँ। उमालेको या शुद्धिकरण गरेको पानी मात्र पिउने गरौँ। नमस्कार।

0: तपाईं यति बेला सामुदायिक रेडियो रोल्पा सुन्दै हुनुहुन्छ।
1: बाबु, एउटा राम्रो घरको नक्सा बनाउनु पर्यो।
2: राम्रो सँगसँगै बलियो, बस्न योग्य र किफायती घर पनि बनाउनु पर्छ नि काकी।
1: बस्न योग्य र किफायती भन्या चाहिँ के हो बाबु?
2: हेर्नुस् काकी, हाम्रा पूर्वजहरूले हिमाल, पहाड र तराईमा हावापानी अनुकूल घर बनाउँथे। तर अचेल सबैतिर हावापानी अनुकूल नभएका एकै खाले घर बन्न थालेपछि गर्मीमा तातो र जाडोमा असाध्यै चिसो हुने गरेको छ, जसले अनेकौँ स्वास्थ्य समस्या निम्तने। पङ्खा, एसी र हिटरहरूको बढी प्रयोग गर्दा बिजुलीको खपत बढी हुन गई बिल धेरै तिर्नुपर्ने भइरहेको हुनाले आर्थिक भार बढिरहेको छ।
1: तिमीले त बडो गम्भीर कुरा पो गर्यौ बाबु।
2: हो काकी, बस्न योग्य घरमा स्वास्थ्य राम्रो हुन्छ, आर्थिक भार कम पर्छ र यस्तो घर बनाउन बैंकबाट सहुलियत दरमा कर्जा पनि पाइन्छ। थप जानकारी चाहिएमा आफ्नो पालिका वा बिन परियोजनाको फोन नम्बर 01-5421-760 सम्पर्क गर्नुहोस्।
3: अब बन्ने घर बस्न योग्य घर युरोपियन युनियनको आर्थिक सहयोगमा बिन परियोजना तथा रोल्पा नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
4: अब बुटवल चौराहा हस्पिटलमा कार्यरत हाड जोर्नी, नसा, युरिक एसिड तथा बाथरोग विशेषज्ञ डाक्टर मदन गेवाली जीवन अनमोल मेडिकल हल सुलिचौर रोल्पामा।
5: मिति 2083 जेठ महिनाको 1 गते शुक्रबारका दिन
4: बुटवल चौराहा हस्पिटलमा कार्यरत हाड जोर्नी, नसा, युरिक एसिड तथा बाथरोग विशेषज्ञ डाक्टर मदन गेवाली आउनुहुने भएकाले निम्न रोग भएका बिरामीहरूले समयमै सम्पर्क गरी मौकाको फाइदा उठाउनुहोस्।
5: विशेषज्ञ डाक्टर द्वारा दिइने सेवाहरू: हात खुट्टा दुख्ने, झमझम गर्ने, पोल्ने, सुन्निने, हात खुट्टा माथि नजाने, ढाड दुख्ने, हिँड्न नमिल्ने, घुँडा दुख्ने, सुन्निने, घुँडामा पानी जम्ने, युरिक एसिड बाथरोग, जोर्नीहरू बाङ्गो टिङ्गो हुने, कुहिना दुख्ने, सुन्निने, हात खुट्टाका औलाहरू दुख्ने, सुन्निने, गर्दन घाँटी दुख्ने, यताउता फर्कन गाह्रो हुने, निउरिन अप्ठ्यारो हुने, कुर्कुच्चा दुख्ने, सुन्निने, हात माथि उठाउन तथा पछाडि लैजान गाह्रो हुने, सड्केको, नसा च्यापिएको, नसा फुटेको, शरीरमा गाठागोठी भएको र मासु पलाएको आदि बिरामीहरूले सम्पर्क गर्नुहोला।
6: हाम्रा दैनिक सेवाहरू: डिजिटल एक्सरे,
5: रगत सम्बन्धी जाँच,
6: दिसा पिसाब सम्बन्धी जाँच
5: र मुटुको ईसीजी भिडियो एक्सरे सेवा।
6: सम्पर्क जीवन अनमोल मेडिकल हल सुलिचौर रोल्पा।
5: थप जानकारीका लागि मोबाइल नम्बर 98511839787।

0: सानिमा रिलायंस लाइफ इंश्योरेंस खुले राजियों
1: यो मीठो सुगन्धले मेरो मन एकदमै शान्त हुन्छ प्रभु।
2: हप्ताको सात दिन सात छुट्टै सुगन्धले हरेक दिनको एउटा शुभ सुरुवात हुन्छ। मंगलदीप अर्पण 7-in-1 अगरबत्ती अब मात्र 30 रुपियाँमा।
3: नसर्ने रोगहरूको जाँच स्क्रिनिङ सम्बन्धी सूचना
4: स्वास्थ्य कार्यालय रोल्पा र रोल्पा जिल्लाका स्थानीय तहहरूको संयुक्त आयोजनामा 30 वर्ष माथिका व्यक्तिहरूको नसर्ने रोगहरू उच्च रक्तचाप मधुमेह

0: तपाईँको रेडियो सामुदायिक रेडियो रोल्पा 93.8 MHz।
1: यो हो नेपालकै पहिलो वातावरण मैत्री रेडियो, रेडियो प्रकृति FM 93.4 MHz।

0: नमस्कार तथा शुभ प्रभात। रेडियो पत्रिका आजको परिवेशमा सहकर्मी प्रेम कुमारी मगरसँगै म चेतन ओलीको तपाईँलाई हार्दिक स्वागत छ। आज विक्रम सम्बत 2083 साल जेठ 1 गते, तदनुसार सन् 2026 मे 15 तारीक शुक्रबार।
1: दाङको रेडियो प्रकृतिले उत्पादन गरेको यो कार्यक्रम पश्चिम दाङको रेडियो हापुरे, सल्यानको रेडियो राप्ती, रेडियो कपुरकोट, रोल्पाको रेडियो रोल्पा, रेडियो होलेरी, प्युठानको रेडियो झुलेनी, रेडियो महिला आवाज र रूकुम पश्चिमको रेडियो नयाँ नेपालबाट एकैसाथ प्रसारण भइरहेको छ। खबर शुरू गरौं प्रमुख खबर शीर्षकहरूबाट।
0: प्राविधिक शिक्षा र दक्ष जनशक्ति उत्पादनमा लुम्बिनी प्रदेशका मुख्यमन्त्री आचार्यको जोड। लुम्बिनीमा बाली र पशु पन्छी बीमा रकम भुक्तानीमा ढिलाइ, दाङको घोराई पूर्ण खोप सुनिश्चित पालिका घोषणा।
1: बजेटको तयारीमा जुट्दै दाङका स्थानीय तह कर्णाली प्रदेशमा प्राकृतिक विपद सम्बोधन गर्ने बजेट बनाइने, संविधान संशोधनमा अग्रगामी चेतना प्रतिबिम्बित हुनुपर्नेमा जोड।
0: र विपक्षी दलहरूको बहिष्कार र अवरोधका बीच निश्चितता कार्यक्रम बहुमतले पारित, सुशासन र निष्पक्ष कर्मचारी प्रशासनका लागि ट्रेड युनियन खारेज गरिएको सरकारको भनाई। लाल पूर्जा नपाउन्जेल सुकुम्बासीलाई मासिक 15,000 दिने तयारी।
2: अत्याधुनिक सिटी स्क्यान सेवा अब तुलसीपुरको सुलभ सिटी स्क्यान सेन्टरमा।
3: हजुर, वरिष्ठ रेडियोलोजिस्ट डाक्टर सुमन श्रेष्ठ तथा दक्ष अनुभवी रेडियो टेक्नोलोजिस्टहरूबाट शरीरका विभिन्न भागमा भएका ट्युमर, क्यान्सर, नाक कान घाँटी, एपेन्डिक्स, मृगौला, अधिक टाउको दुखाइ लगायत सिटी स्क्यानको माध्यमबाट यकिन र अवस्थाको पहिचान सहित उपचार गरी ढुक्क रहनुहोस्।
4: पैसा र समयको बचत सँगै सिटी स्क्यान सेवाका लागि सुलभ सिटी स्क्यान सेन्टर तुलसीपुर छ, घोराई रोड हात्ती खुम्बा चोकदेखि 20 मिटर उत्तरतर्फ तुलसीपुर दाङ।
3: जुनसुकै बेला सम्पर्कका लागि फोन नम्बर 082-5904-01, मोबाइल नम्बर 97-485-060-11 र 98-578-40-601।
0: आज हामीसँग दाङबाट प्रकाशित नयाँ बुद्ध राष्ट्रिय दैनिक र गोरक्ष राष्ट्रिय दैनिक पत्रिका प्राप्त भएका छन्। यी पत्र पत्रिकाले फरक फरक खबर प्रकाशित गरेका छन्।
1: बाली तथा पशुपन्छी बीमाको प्रिमियम अनुदान भुक्तानीमा ढिलाइ भएपछि लुम्बिनी प्रदेश सरकारले सरकारवाला निकाय र बीमा कम्पनीहरूसँग सहजीकरण बैठक गरेको छ। हाल करिब 1,58,00,000 रूपियाँ बराबरको सिफारिश बाँकी रहेको जनाइएको छ। लुम्बिनी प्रदेश कृषि विकास निर्देशनालयको आयोजनामा कृषि भूमि व्यवस्था तथा सहकारी मन्त्रालयमा हिजो आयोजित बैठकमा बीमा रकम भुक्तानीमा देखिएका समस्या, प्रक्रिया सहजीकरण तथा किसानलाई सहज रूपमा अनुदान उपलब्ध गराउने विषयमा छलफल गरिएको हो। कृषि विकास निर्देशनालयका निमित्त महानिर्देशक राम प्रसाद पाण्डेको अध्यक्षता तथा कृषि भूमि व्यवस्था तथा सहकारी मन्त्री दिनेश पन्थीको प्रमुख आतिथ्यतामा भएको बैठकमा प्रदेश योजना आयोगका उपाध्यक्ष डाक्टर दिल्ली अर्यालको विशिष्ट आतिथ्यता रहेको थियो। बैठकमा कृषि विभाग ललितपुरका उपमहानिर्देशक डाक्टर दिवस विष्ट, बीमा प्राधिकरण बुटुलका प्रतिनिधि, कृषि तथा पशुपन्छी क्षेत्र नम्बर क्षेत्र हेर्ने जिल्ला स्थित विभिन्न कार्यालयका प्रमुख तथा 14 बीमा कम्पनीका प्रतिनिधिहरूको सहभागिता रहेको थियो। बैठकको सहजीकरण कृषि विकास निर्देशनालयका कृषि प्रसार अधिकृत नवीन गैरीले गर्नुभएको थियो। सहभागीहरूले बीमा रकम भुक्तानीमा ढिलाइ हुँदा किसान तथा बीमित संस्थाहरू प्रत्यक्ष प्रभावित भइरहेको बताएका थिए। उनीहरूले प्रक्रिया छिटो, पारदर्शी र प्रभावकारी बनाउनु पर्नेमा समेत जोड़ दिएका छन्। बैठकमा कृषकहरूमा बीमा सम्बन्धी जानकारी अभिवृद्धि गर्न बीमा शिक्षा आवश्यक रहेको समेत बताइएको छ। पशुधन तथा कृषि उत्पादनको सुरक्षा सुनिश्चित गर्न बीमा कार्यक्रमलाई प्रभावकारी बनाउन सरकारी निकाय, बीमा कम्पनी र सम्बन्धित पक्षबीच थप समन्वय आवश्यक रहेको समेत निष्कर्ष निकालिएको छ।
0: लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेत नारायण आचार्यसँग स्विजरल्याण्ड सरकारका सहयोग प्रमुख माथि एस मायरले शिष्टाचार भेटवार्ता गर्नुभएको छ। मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय दाङको राप्ती उपत्यका देवखुरीमा भएको भेटवार्तामा मुख्यमन्त्री आचार्यले प्रदेशलाई समृद्ध बनाउन प्राविधिक शिक्षाको भूमिका महत्वपूर्ण हुने बताउनु भएको छ। उहाँले दक्ष जनशक्ति उत्पादन, नवप्रवर्धन र सिपमूलक शिक्षा मार्फत प्रदेशको आर्थिक तथा सामाजिक विकासलाई गति दिन सकिने उल्लेख गर्नुभयो। मुख्यमन्त्री आचार्यले संघीयता सुदृढीकरणका लागि प्रदेश सरकारले महत्वपूर्ण भूमिका निर्वाह गरिरहेको समेत बताउनु भएको छ। उहाँले प्रदेशहरूलाई अझै बलियो बनाउने गरी भूमिका विस्तार गर्न आवश्यक रहेको उल्लेख गर्दै अन्तर प्रदेश समन्वय बढ़ाउन लुम्बिनी प्रदेश सरकारले पहल गरिरहेको समेत जानकारी दिनुभएको छ। उहाँले सातवटै प्रदेशका मुख्यमन्त्रीहरू बीच गोलमेज सम्मेलनको आयोजना गर्ने र साझा छलफलको वातावरण निर्माण भएको समेत बताउनुभयो। संघीय शासन प्रणाली प्रभावकारी बनाउन तीन तहका सरकार बीच समन्वय अझै सुदृढ हुनुपर्नेमा उहाँले जोड दिनुभएको छ। सो अवसरमा स्विजरल्याण्ड सरकारका सहयोग प्रमुख माथियस मायरले स्विस सरकार र नेपाल बीच मैत्रीपूर्ण सम्बन्ध रहेको उल्लेख गर्दै संघीयताको सुदृढीकरण र नवप्रवर्धनको क्षेत्रमा सहकार्यले निरन्तरता पाएको बताउनुभयो। भेटवार्तामा अर्थमन्त्री धनेन्द्र कार्की, प्रमुख सचिव कृष्ण प्रसाद काप्री र प्रदेश योजना आयोगका उपाध्यक्ष डाक्टर दिल्ली राज अरियाल लगायतको सहभागिता रहेको थियो। भेटमा नेपाल र स्विजरल्याण्ड बीचको मैत्रीपूर्ण सम्बन्ध, नवप्रवर्धन, प्राविधिक शिक्षा र दक्ष जनशक्ति उत्पादनका विषयमा समेत छलफल भएको बताइएको छ।
1: दाङका स्थानीय तहहरू आगामी आर्थिक वर्षका लागि बजेटको तयारीमा जुट्न थालेका छन्। कतिपय पालिकाले वडालाई सुलिङ दिएर बजेटको तयारी गर्न भनेका छन् भने केहीले छिट्टै नै सुलिङ दिएर अगाडि बढ़ने बताएका छन्। संघीय सरकारले नीति कार्यक्रम ल्याइसकेको छ, प्रदेश सरकार समेत तयारी थालिसकेको छ। जिल्लाका पालिकाले पनि आगामी वर्षको तयारी शुरू गरेको बताएका छन्। कुनै पालिकाले बजेट चालू आर्थिक वर्षको हारारीमा र कतिपयले वृद्धि गरेर बजेट ल्याउन थालेको बताइएको छ। पालिकाहरूमा आन्तरिक स्रोत बलियो नहुँदा संघीय सरकार र प्रदेश सरकारमा निर्भर रहेका छन्। यसैगरी तुलसीपुर उपमहानगरपालिकाले आगामी आर्थिक वर्षको बजेटको तयारी शुरू गरेको बताएको छ। आगामी आर्थिक वर्षको बजेटको तयारी शुरू गरिएको तुलसीपुर उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत केशव राज पार्थीले जानकारी दिनुभएको छ। राजस्व परामर्श समितिको बैठक सकिएको र अन्य समितिको बैठकको तयारी भएको उहाँले बताउनुभयो। आगामी वर्ष बजेटको चालू आर्थिक वर्षभन्दा बढ़ने समेत उहाँले बताउनु भएको छ। चालू आर्थिक वर्षमा ओडालाई 80 लाख रूपियाँ बजेट दिएकोमा आगामी आर्थिक वर्षमा 1 करोड़ बजेटको सिलिङ दिइएको छ। त्यसै अनुसार ओडाहरूले बजेटको तयारी गर्नेछन् भने शाखाहरूलाई पनि बजेट तयारी शुरू गरिएको छ। यसैगरी घोराई उपमहानगरपालिकाले पनि बजेटको तयारी गर्न थालेको छ। घोराईले सार्वजनिक सूचना प्रकाशित गरेर आर्थिक वर्ष 2083-84 नीति कार्यक्रमका लागि सुझाव दिन भनेको छ। प्रमुख प्रशासकीय अधिकृत रामबहादुर हमालले जेठ 10 गतेभित्र अनलाइन मार्फत वा कार्यालय समक्ष पुगेर सुझाव दिन आग्रह गर्नुभएको हो। आन्तरिक रूपमा बजेट तयारी शुरू भएको उपमहानगरपालिकाले जनाएको छ। यसैगरी उत्तर राप्ती गाउँपालिकाले पनि आगामी आर्थिक वर्षको बजेटको तयारी थालेको छ। आन्तरिक रूपमा बजेटको तयारी शुरू भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत देवीराम पाठकले जानकारी दिनुभयो। वडा कार्यालय तथा शाखाहरूलाई बजेट तयारीमा जुट्नका लागि भनिएको उहाँको भनाइ छ। त्यसै गरी अहिलेसम्म बजेटको आकार घटबट केही नगर्ने गरी तयारी थालिएको समेत उहाँले बताउनुभयो। दाङमा 2 उपमहानगरपालिका, 1 नगरपालिका र 7 गाउँपालिका रहेका छन्। स्थानीय सरकार सञ्चालन ऐन 2074 दफा 71 उपाध्यक्ष उपप्रमुख वा कार्यपालिकाले तोकेको कार्यपालिकाको कुनै सदस्यले आगामी आर्थिक वर्षको राजस्व र व्यय अर्थात बजेटको अनुमान कार्यपालिकाबाट स्वीकृत गराई असार 10 गतेभित्र पेश गर्नुपर्ने हुन्छ, जसका आधारमा स्थानीय तह यति बेला नीति तथा कार्यक्रम र बजेटको तयारीमा जुट्न थालेका छन्। बजेटको तयारीमा जुट्दै स्थानीय तह अमरराज आचार्य लेखेको खबर आजको गोरक्षा राष्ट्रिय दैनिकमा प्रकाशित भएको छ।
0: यसैगरी कर्णाली प्रदेश सभाका सदस्यहरूले आगामी आर्थिक वर्ष 2083-84 प्राकृतिक विपद र समय सापेक्ष आवश्यकतालाई केन्द्रमा राखेर बजेट निर्माण गर्नुपर्नेमा जोड़ दिएका छन्। कर्णाली प्रदेश सभाको दोस्रो कार्यकालको 8 अधिवेशनको पहिलो बैठकको आकस्मिक समयमा प्रदेशसभा सदस्यहरूले यस वर्षको वैशाखमा आएको असिना पानीका कारण भएको क्षतिको एकिन विवरण संकलन गरी पीड़ित किसानलाई उचित क्षतिपूर्तिको व्यवस्था गर्न माग गरिएको छ। यसै गरी कृषि खानेपानी लगायतका विभिन्न क्षेत्रमा समेत क्षति पुगेकाले त्यसलाई ध्यानमा राखेर आगामी वर्षको बजेट निर्माण गर्न सरकारलाई अनुरोध गरिएको हो।
1: संविधान संशोधनका विषयमा बहसपत्र तयार पार्न सरकारले मस्यौदा समिति तयार गरी छलफल चलाइरहेका बेला नागरिक समाज दाङले संविधान संशोधनका सन्दर्भमा नागरिकका राय र सुझाव लिन छलफल थालेको छ। हिजो घोराएमा नागरिक समाज दाङले मानव अधिकार कर्मी उद्योगी व्यवसायी कानून व्यवसायी पूर्व कर्मचारी तथा शिक्षक साहित्यकार पत्रकार लगायत विभिन्न क्षेत्रका अगुवाहरूसँग संविधान संशोधनका विषयमा छलफल गरेको हो। नागरिक समाज दाङका संयोजक निमबहादुर थापाको अध्यक्षता एवं संस्थापक संयोजक नारायण प्रसाद शर्माको प्रमुख अतिथितामा भएको कार्यक्रममा बोल्ने अधिकांश वक्ताहरूले अहिलेको संविधानले नागरिकका अधिकांश मौलिक हकलाई संवैधानिक संरक्षण प्रदान गरेको भए पनि तिनको प्रभावकारी कार्यान्वयन नहुँदा समस्या समाधान हुन नसकेको जिकिर गरेका थिए। संविधान संशोधनका नाममा राष्ट्रहित विपरीत कुनै पनि प्रावधान नराखिन् भन्ने विषयमा चनाखो हुनुपर्नेमा समेत उनीहरूले जोड दिएका छन्। संविधान संशोधनको विषयवस्तुबारे बोल्दै वक्ताहरूले राजनीतिक स्थिरता सुशासन संवैधानिक परिसर न्यायालय जस्ता संस्थाहरूलाई राजनीतिकरणबाट मुक्त राख्न सुस्त प्रदेश समानुपातिक समावेशिताको प्रभावकारी कार्यान्वयन प्रशासनिक खर्च कटौती हुने गरी संयन्त्र निर्माण जस्ता कुरामा ध्यान दिन पनि आग्रह गरेका छन्। नागरिक समाज दाङ जहिले पनि आम मान्छेको प्रतिनिधिका रूपमा अग्रगामी एजेण्डाका पक्षमा खबरदारी गर्ने बलियो संस्था भएको विगत स्मरण गर्दै संविधान संशोधनका नाममा कुनै पनि किसिमका प्रतिगामी एजेण्डा संस्थागत नहुन् भन्नेमा सचेत हुनुपर्ने आवश्यकता औल्याउँदै वक्ताहरूले अहिले संविधान संशोधनको विषयलाई प्राविधिक कुरा सच्याउने गरी मात्रै अघि सार्नुपर्ने सुझाव मसौदा समितिलाई बुझाउनु सुझाव समेत दिएका छन्।
0: रुकुम पश्चिममा स्थानीय तहका 14 जना जनप्रतिनिधिको पद रिक्त भएको छ। दल परिवर्तन गरेका जिल्लाको 8 बिस्कुट नगरपालिकाका उपप्रमुख सहित 6 जना वडा अध्यक्ष कार्यपालिका सदस्य र जिल्ला समन्वय समितिका सदस्य गरी 14 जनाको पद रिक्त भएको निर्वाचन आयोगले जनाएको छ। पदमुक्त हुनेमा 8 बिस्कुट नगरपालिकाकी उपमेयर धनकुमारी शाही सोही पालिकाको वडा नम्बर 10 का वडा अध्यक्ष गणेश कुमार शाह वडा नम्बर 13 का वडा अध्यक्ष टेक बहादुर थापा रहनु भएको छ। यसै गरी चौरजहारी नगरपालिका वडा नम्बर 3 का वडा अध्यक्ष लालबहादुर बुढा 5 नम्बरका वडा अध्यक्ष खुमबहादुर खड्गा 10 नम्बरका वडा अध्यक्ष वीरेन्द्र रोकाए र 11 नम्बरका वडा अध्यक्ष सुश्री ओली पनि पदमुक्त हुनुभएको छ। तुस्ते ओली पनि पदमुक्त हुनुभएको छ। यसै गरी पदमुक्त हुनेमा अन्य जिल्ला समन्वय समितिका सदस्य गीता कुमारी केसी र कृष्ण बहादुर एरी चौरजहारी नगर कार्यपालिका सदस्य देवेन्द्र सुनार वडा नम्बर 3 की दलित महिला सदस्य चरदी कामी सोही वडाकी महिला सदस्य चन्द्रा बस्नेत चौरजहारी 5 की दलित महिला सदस्य भीमी सार्की र मुसेकोट नगरपालिका सदस्य राजु विक रहेको निर्वाचन आयोगले जनाएको छ। उनीहरू सबै 2079 सालको स्थानीय तहको निर्वाचनमा साबिकको नेकपा माओवादी केन्द्रका तर्फबाट निर्वाचित भएका थिए। माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी मिलेर अहिले बनेको नेपाली कम्युनिष्ट पार्टीले 2079 सालको निर्वाचनमा निर्वाचित भएका यी जनप्रतिनिधिहरू अन्य दलमा प्रवेश गरेको भने केन्द्रीय कार्य समितिको निर्णयको प्रतिलिपि सहित आयोगमा जानकारी गराएको भन्दै आयोगले उक्त पद स्वत रिक्त रहेको जानकारी गराएको छ। राजनैतिक दल सम्बन्धी ऐन 2073 को दफा 32 को उपदफा 1 र राजनीतिक दल सम्बन्धी नियमावली 2074 को नियम 22 बमोजिम दल त्याग गरेको बेहोरा दलको केन्द्रीय समितिले निर्णय गरी आयोगलाई जानकारी गराउनु पर्ने व्यवस्था रहेको छ।
1: आजको परिवेशमा अब छोटो विश्राम।
5: किसानहरूका लागि खुशीको खबर।
3: नेपालमै पहिलो पटक कोरल पोषक सप्लिमेन्टको आधिकारिक डिस्ट्रिब्युटर भएको यस नन्दन फिटप्राले तुलसीपुरमा गाई भैँसी बाख्रा कुखुरा बंगुरका लागि आवश्यक कोरल पोषक सप्लिमेन्ट उपलब्ध छ। साथै जापानिज टेक्नोलोजीको माछाको दाना युरोपियन टेक्नोलोजीको गाई भैँसी बाख्राको दाना पनि पाइन्छ। एक पटक प्रयोग गरेर त हेर्नुहोस्, सोचे भन्दा राम्रो नतिजा पाउनुहुनेछ।
5: नन्दन फिट प्रणाली तुलसीपुर 9 दोघरे दाङ फोन नम्बर 082-416-002 र मोबाइल नम्बर 98-578-23-971।
0: विश्रामपछि तपाईँलाई फेरि स्वागत छ। अब बाँकी खबर।
1: गाउँनजिकै कृषि हाट बजार लाग्ने भएपछि तुलसीपुर 13 का 63 वर्षीय सुन्दरलाल चौधरी हर्षित हुनुहुन्छ। हिजो हाट बजारको उद्घाटनका अवसरमा उहाँले अघि पछि जस्तो तरकारी डुलाएर बेच्नु परेन र समय पनि त्यति धेरै लागेन। अनि मूल्य पनि पाउनुभयो। यो वर्ष 6 कट्ठा जमीनमा बेमौसमी तरकारी खेती गर्नुभएका चौधरीले स्थानीय सरकारबाट केही अनुदान पनि पाउनु भएको छ, जसका कारण आगामी वर्षदेखि कम्तीमा 10 कट्ठा जमीनमा तरकारी खेती गर्ने सोच बनाउनुभएका उहाँलाई हिजोदेखि सञ्चालनमा आएको तरकारी हाट बजारले तरकारी खेती वृद्धि गर्ने सोचमा रहनुभएका चौधरीलाई अझै उत्साहित बनाएको छ। जोतखन गर्न गाह्रो हुन्थ्यो, त्यसैले पहिला थोरै जमीनमा तरकारी खेती गर्दै आएको थिए। गत वर्ष तुलसीपुर उपमहानगरपालिकाको कृषि शाखाले अनुदानमा ट्र्याक्टर दियो, अहिले 6 कट्ठामा तरकारी खेती गरेको छु। यो वर्ष टनेल दिँदैछ, आउँदो वर्षदेखि दोब्बर बढ़ाउने सोचमा छु, उहाँले भन्नुभयो। यहाँ तरकारीको हाट बजार लाग्ने भएपछि उत्पादन भएको तरकारी बिक्री गर्न तुलसीपुर बजारसम्म पुग्नु नपर्ने भयो, जसले गर्दा गाड़ी भाडाको बचत भयो। हाट बजारमा बिक्री गर्न धेरै समय नलाग्ने भएकाले समयको पनि बचत भयो। हप्तामा 3-4 दिन हाट बजार लाग्ने भयो भने असाध्यै सहज हुने थियो, उहाँले भन्नुभयो। यसै गरी अर्का किसान राजु थापाले पनि अहिले अलि ठूलो मात्रामा व्यावसायिक तरकारी खेती गर्दै आउनु भएको छ। न्यू छत्रेश्वरी बहुद्देश्य कृषि फर्म मार्फत तुलसीपुर 12 को डोक्रेनामा 7 बिघा र 16 नम्बर उडाको जहरा गाउँमा 3.5 बिघामा जग्गामा तरकारी खेती गर्दै आउनु भएको छ। उहाँले हाट बजार सञ्चालन हुँदा कृषक र ग्राहक दुवैलाई फाइदा हुने र विशेष गरी सानो परिमाणमा उत्पादन गर्ने कृषकलाई राहत हुने बताउनुभयो। वर्षौंपछि कृषकको चाहना पूरा भएको भन्दै उत्पादकले व्यवसायलाई बिक्री गर्ने र उपभोक्ताले व्यवसायसँग खरिद गर्नुपर्ने अवस्थाको अन्त्य गर्न कृषि हाट बजार सञ्चालनमा ल्याइएको तुलसीपुर 13 का अर्का कृषक तथा हाट बजार सञ्चालक शीतलपुर कृषि हाट बजार व्यवस्थापन समितिका सचिव नवराज रावतले बताउनु भएको छ। वडा कार्यालय तुलसीपुर उपमहानगरपालिका र लुम्बिनी प्रदेश सरकारको करिब 30 लाखको लगानीमा बनेको उक्त हाट बजार परिसरमा समितिको कार्यालय र कृषकहरूले ल्याएको तरकारी बिक्री नभएको खण्डमा भण्डारण गर्न मिल्ने गरी 2 वटा भवन समेत निर्माण गरिएको छ। त्यसै गरी मूलगेट, शौचालय र पर्याप्त मात्रामा टहरा निर्माण गरिएको छ। कृषकको संस्थाले सञ्चालन गरेको कृषिको बजार भएकाले यसले कृषकलाई राहत मिल्ने तुलसीपुर 12 का वडा अध्यक्ष खुशीराम चौधरीले बताउनुभयो। हिजो हाट बजारको उद्घाटन गरिएको छ। उद्घाटन कार्यक्रममा बोल्दै तुलसीपुर उपमहानगरपालिकाका नगर प्रमुख टीकाराम खड्गाले हाट बजारमा बिचौलियाको चलखेल हुन नदिन समितिलाई आग्रह समेत गर्नुभएको छ। शीतलपुरमा कृषि हाट बजार अब उत्पादक र उपभोक्ताबीच मूलमुलाई, एकराज भण्डारीले लेखेको खबर आजको नयाँबत राष्ट्रिय दैनिकमा तस्विर सहित प्रकाशित भएको छ।
0: विपक्षी दलहरूको बहिष्कार र अवरोधका बीच सरकारको नीति तथा कार्यक्रम संसदबाट बहुमतले पारित भएको छ। सरकारका तर्फबाट राष्ट्रपति रामचन्द्र पौडेलले सोमबार प्रस्तुत गरेको नीति तथा कार्यक्रम हिजो पारित गरिएको हो। नीति तथा कार्यक्रममाथि छलफलका लागि बुधबार संसदमा पेश गरिएको थियो। प्रतिपक्षी दलहरूले प्रधानमन्त्रीको उपस्थिति बिना नीति तथा कार्यक्रममाथि छलफल नगर्ने भनेपछि बुधबार पटक पटक सदन अवरुद्ध गरिएको थियो। तर हिजो भने विपक्षी दलका सांसदहरूले छलफलमा भाग लिएका थिए। छलफलपछि नीति कार्यक्रममाथि उठेका प्रश्नको जवाफ प्रधानमन्त्रीबाटै दिनुपर्ने भन्दै विपक्षी दलहरूले सदनमा अवरोध गरेका थिए। सभामुख डोलप्रसाद अरियालले विपक्षी दलहरूको अवरोध र बहिष्कार बीच प्रधानमन्त्रीका तर्फबाट अर्थमन्त्री स्वर्णिम वागलाई जवाफ दिन समय दिनुभएको थियो। त्यसपछि एमाले, नेकपा, श्रम संस्कृति र रापरपाले बैठक बहिष्कार गरेका थिए भने कांग्रेसले उठेर विरोध जनाएको थियो। विरोधका बीच नीति तथा कार्यक्रम बहुमतले पारित गरिएको हो। नीति तथा कार्यक्रममाथि 35 वटा संशोधन प्रस्ताव पेश भएका थिए। सबै प्रस्ताव बहुमतले अस्वीकृत भएका छन्। राष्ट्रिय सभाले पनि बहुमतले नीति तथा कार्यक्रम पारित गरेको छ। सरकारको नीति तथा कार्यक्रममा कांग्रेस, एमाले, नेकपाका सांसदहरूले एकल र संयुक्त संशोधनहरू राखेका थिए। राष्ट्रिय सभामा सत्तारूढ रासोपाको प्रतिनिधित्व नै नभए पनि अरू दलहरूले नै सरकारको नीति कार्यक्रम पारित गरेका हुन्।
1: दाङको घोराई उपमहानगरपालिका पूर्ण खोप सुनिश्चित पालिका घोषणा भएको छ। उपमहानगरपालिका अन्तर्गतका 19 वटै वडामा लक्षित उमेर समूहका सबै बालबालिकाहरूले नेपाल सरकारले निशुल्क गरेको सबै खोपहरू लगाएको प्रमाणीकरण भएसँगै हिजो पालिकालाई पूर्ण खोप सुनिश्चितता तथा दिगुपना पालिका घोषणा गरिएको हो। पालिकामा कम्तीमा 4,365 जना बालबालिकाहरूलाई नेपाल सरकारको खोप तालिका समावेश भएका सबै खोप लगाइएपछि पालिकालाई पूर्ण खोप सुनिश्चितता तथा दिगो पालिका घोषणा गरिएको छ।
0: पूर्व गृहमन्त्री सुदन गुरुङ मन्त्री हुँदा र त्यसपछि उठेका सार्वजनिक सरोकारका विषयमा अध्ययन र छानबिन गर्न सरकारले समिति गठन गरेको छ। उच्च अदालतका पूर्व न्यायाधीश अच्युत प्रसाद भण्डारी अध्यक्ष, महालेखा नियन्त्रक शोभाकान्त पौडेल र सह न्यायाधिवक्ता अच्युत मणि न्यौपानी सदस्य रहने गरी समिति गठन भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। समितिलाई गुरुङका सम्बन्धमा सार्वजनिक रूपमा उठेका विषयमा सत्य तथ्य अध्ययन गरी छानबिन गरी सरकार समक्ष राय सुझाव सहित 15 दिनभित्र प्रतिवेदन बुझाउने जिम्मेवारी दिइएको छ। व्यापारी दीपक भट्टसँग व्यापारिक शेयर साझेदारी गरेको सार्वजनिक भएपछि गुरुङले वैशाख 9 राजीनामा दिनुभएको थियो। सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागको थुनामा रहेका भट्टको लिबर्टी माइक्रो इन्सुरेन्स र स्टार माइक्रो इन्सुरेन्सको शेयर किनेको विषयमा प्रश्न उठेपछि गुरुङ राजीनामा दिन बाध्य हुनुभएको थियो।
1: नेपाल निर्माण व्यवसायी महासंघका पदाधिकारीले सड़क विभाग जलस्रोत विभागमा ज्ञापन पत्र बुझाउनुका साथै धरना दिएका छन्। इन्धन लगायतका निर्माण सामग्रीमा भएको अत्याधिक मूल्य वृद्धिका कारण देशभरका सम्पूर्ण आयोजनाहरू स्वत बन्द हुने अवस्थामा पुगेदा समेत सरकारले चासो नदिएको भन्दै महासंघ र एसोसिएट सदस्य समन्वय समितिले धरना दिएका हुन्। व्यवसायीहरूले सड़क विभागका महानिर्देशक विजय जोशी र सिंचाई विभागका उपनिर्देशक डाक्टर सन्तोष कैनीलाई ध्यानाकर्षण पत्र बुझाएका छन्। महासंघका महासचिव शिवहरि घिमिरेले सरकारले आफ्ना मागहरू सम्बोधन नगरेकाले आफूहरू आन्दोलित बन्नु परेको बताउनु भएको छ।
0: र गैराती काठमाडौँ उपत्यका सहित देशका मध्य र पूर्व भेगमा केही ठाउँमा पानी परेको छ। सिन्धुली, काठमाडौँ, हेटौडा, चितवन, झापा लगायतका ठाउँमा हल्कादेखि मध्यम वर्षा भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार आज पनि कोशी र मधेस तथा बागमती र गण्डकी प्रदेशका हिमाली र पहाड़ी विभागमा केही ठाउँमा मध्यम वर्षा हुनेछ। साथै कर्णाली र सुदूरपश्चिमका हिमाली र पहाड़ी भूभागका थोरै ठाउँमा मेघ गर्जन र चट्याङ सहित मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ। अझै एक हप्ता यसै गरी बदली र वर्षाको सम्भावना रहेको मौसमविदहरूले बताएका छन्।
1: यिनै खबरसँगै आजको परिवेशको समय सकिएको छ। सम्पूर्ण रेडियोका प्राविधिक सहकर्मी र तपाईँ श्रोतालाई धन्यवाद दिँदै सहकर्मी चेतन ओलीसँगै म प्रेम कुमारी मगर पनि विदा हुन्छु।
0: नमस्कार।

0: ओहो ल पढ्नुस् त यो खबर, आज पनि रुख काटेछ होइन, यसरी दिनु रुख काटेपछि वन कसरी जोगेला र खै?
1: वन मात्र होइन, हामी वरपरको वातावरण पनि जोगिएन रुख नभएपछि।
0: त्यही त खै, यिनलाई चेत किन नआउला?
2: जताभावी रुख नकाटौ, वातावरणलाई स्वच्छ राखौ।
3: वातावरण मैत्री रेडियो प्रकृतिद्वारा जनहितका लागि जारी।

0: तपाईँको रेडियो सामुदायिक रेडियो रोल्पा 93.8 MHz।
1: स्टुडियो टाइम अहिले बिहानको 7 बज्यो।

0: शासन सरकारको प्राथमिकता हुनुपर्नेमा नीति तथा कार्यक्रममाथिको छलफलमा सांसदहरूको जोड, नयाँ मन्त्रालय कार्यान्वयनमा आएसँगै राष्ट्रपति रामचन्द्र पौडेलद्वारा मन्त्रीहरूको कार्यविभाजनमा हेरफेर, यस वर्षको वसन्त ऋतुका लागि सगरमाथा आरोहण मार्ग खुल्ला र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनिया राष्ट्रपति सी जिनपिङ बीच बेजिङमा भेटवार्ता, वार्ता सकारात्मक भएको अमेरिकी राष्ट्रपतिको भनाई।
1: नेपाल टेलिकमले ल्यायो विशेष SEE अफर, मात्र रु 20 मा प्रिपेड सिम कार्ड, रु 9.80 रुपियाँ ब्यालेन्स सहित 30 दिनसम्म दैनिक पाउनुहोस् 20 मिनट भोइस, 500 MB डेटा, 10 SMS।
2: अझै रमाइलो, रु 50 वा सो भन्दा बढी रिचार्ज गर्दा 50 MB बोनस डेटा, 50 मिनट बोनस भोइस, 50 SMS बोनस।
1: यो योजना 2082 चैत्र 26 गते देखि 2083 असार 26 गते सम्म।
2: थप जानकारीका लागि 1498 मा सम्पर्क गर्नुहोस्।
3: नेपाल टेलिकम, राष्ट्रको संचार।
0: समाचार अब विस्तारमा। आगामी आर्थिक वर्ष 2083-84 नीति तथा कार्यक्रम संघीय संसदको दुवै सदनबाट पारित भएको छ। प्रमुख प्रतिपक्ष सहितका प्रतिपक्षी दलको अवरोधका बीच प्रतिनिधि सभाले सरकारको वार्षिक नीति तथा कार्यक्रम सर्वसम्मत पारित गरेको हो। प्रस्ताव निर्णयार्थ पेशका क्रममा प्रतिपक्षी दल अनुपस्थित रहेपछि नीति तथा कार्यक्रम सर्वसम्मत पारित भएको हो। नीति तथा कार्यक्रमको छलफलमा उठेका प्रश्नको जवाब प्रधानमन्त्री बालेन्द्र शाहले दिनुपर्ने मागसहित विपक्षी दलले बैठक अवरुद्ध गरेका थिए। प्रधानमन्त्री अनुपस्थित भएपछि सदनमा अर्थमन्त्री डाक्टर सोरिम वाग्लेले जवाब दिनुभएको थियो। प्रतिपक्षी दलले बुधबार पनि नीति तथा कार्यक्रमको छलफलमा प्रधानमन्त्रीको उपस्थिति माग गरेर बैठक अवरुद्ध गरेका थिए। बिहिबार अर्थमन्त्रीकै प्रस्तावमा नीति तथा कार्यक्रमको छलफल भएको थियो। छलफलमा भाग लिएका विपक्षी दलले जवाफका क्रममा पनि प्रधानमन्त्रीको उपस्थिति आवश्यक रहेको भन्दै पुनः अवरुद्ध गरेका थिए। नेपाली कंग्रेस, नेकपा एमाले, नेपाली कम्युनिष्ट पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी तथा श्रम संस्कृति पार्टीले बैठकमा अवरोध गरेका थिए। प्रतिपक्षी दलको अवरोधकै बीचमा अर्थमन्त्री डाक्टर सोरिम वाग्लेले प्रधानमन्त्री शाहका तर्फबाट सदनमा जवाब दिनुभएको थियो। जवाबपछि नीति तथा कार्यक्रम संशोधनको माग सहित दर्ता भएका 35 प्रस्ताव बहुमतले अस्वीकृत भएका थिए। यही वैशाख 28 गते संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा सम्बोधन मार्फत राष्ट्रपति रामचन्द्र पौडेलले आर्थिक वर्ष 2083-84 सरकारको वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको थियो। प्रतिनिधि सभाको हिजोको बैठकमा अर्थमन्त्री डाक्टर सोरिम वाग्लेबाट प्रस्तुत आगामी आर्थिक वर्षको विनियोजन विधेयकका सिद्धान्त तथा प्राथमिकतामाथि छलफलका लागि जेठ 4, 5 र 6 गतेका लागि समय तोकिएको छ। गैराती अबेरसम्म चलेको बैठकमा सभामुख डोलप्रसाद अर्यालले प्रस्तावमाथिको छलफलका लागि दलीय प्रतिनिधित्वका आधारमा ती समय दिनु तोक्नु भएको हो। सभामुख अर्यालले छलफलमा भाग लिने सदस्यले जेठ 4 गतेको बैठकको 1 घण्टा अगाडि कार्यव्यवस्था परामर्श समितिमा बुझाउन समय दिनुभएको थियो। प्रतिनिधि सभाको बैठक 4 गते बिहान 11 बजे बस्नेछ। राष्ट्रिय सभाको बैठकले आगामी आर्थिक वर्ष 2083-84 नेपाल सरकारको वार्षिक नीति तथा कार्यक्रम पारित गरेको छ। छलफलका क्रममा उठेका प्रश्नका विषयमा अर्थमन्त्री डाक्टर सोरिम वाग्लेले जवाब दिएपछि संशोधनकर्ता सदस्यको प्रस्ताव फिर्ता लिने नलिने प्रक्रिया पूरा भई निर्णयार्थ प्रस्तुत गर्दा बैठकको बहुमतले पारित गरेको हो। पारित गर्नुअघि नीति तथा कार्यक्रममाथिको छलफलमा उठेका प्रश्नको जवाब दिँदै मन्त्री डाक्टर वाग्लेले विगतमा बनेको अर्थतन्त्रको आधार र समावेशी विकासका साथै समग्र सामाजिक विकासलाई अगाडि बढाउन सरकार कटिबद्ध रहेको बताउनुभयो।
4: एलडिसी ग्रेजुएसन पछिल्लो विषय छ। सन् 2026 नोभेम्बर, यही साल नोभेम्बरमा अब हामी स्तरोन्नति हुने कि नहुने भन्ने विषय चाहिँ हाम्रा सामु आएको छ। 2 दिन अगाडि मात्रै सम्मान्य प्रधानमन्त्रीज्यूसँग मैले यसबारे छलफल गरेको थिएँ। माननीय परराष्ट्र मन्त्रीज्यू पनि सँगै हुनुहुन्थ्यो र हामीले सबै आयामहरू केलाउँदाखेरि चाहिँ अहिले पनि त्यो बाह्य प्रतिकूलताको चाप हामीमा बढ्दै गएको छ र अनिश्चितताको यो भुमरीमा हामीले चाहिँ स्तरोन्नतिको निर्णय गऱ्यौँ भने यो अपरिपक्व हुन्छ कि भनेर अहिलेलाई अर्को 3 वर्षको लागि पनि हामी भर्खर नयाँ सरकार आएको छ, धेरै कुराहरूको थालनी गरिएको छ र यी थालनीलाई न्याय हुने गरेर नतिजा प्रतिफलहरू आएपछि अर्को 2-2.5 वर्षपछि चाहिँ स्तरोन्नति हुँदाखेरि अहिलेको फ्रेस म्यान्डेटलाई पनि यसले चाहिँ जस्टिस गर्छ भन्ने तर्कका साथ हामीले यसलाई डिफर गर्ने प्रक्रियामा लगेका छौँ।
0: सरकारले सयबुदे शासकीय सुधारका कार्य र सदनमा आएका सुझावलाई आधार बनाएर आगामी बजेट प्रस्तुत गरिने अर्थमन्त्री डाक्टर वाग्लेले जानकारी दिनुभयो।
4: आम जनताले हामीलाई साथ दिइराख्नु भएको छ, मूल्य वृद्धि भएको छ, यो सरकारका कारण होइन, बाह्य चापका कारण हो भन्ने त्यो आम समझदारीले गर्दाखेरि चाहिँ सरकारमाथि धेरै दबाब हुन पुगेको छैन। आम जनताले त्यो शङ्काको लाभ हामीलाई दिइराख्नु भएको छ, तर यो असाध्यै एडभर्स कन्डिसनमा हामी छौँ अहिले, र हामीलाई थाहा छैन यो अहिलेको मिडल इस्ट वार, इरान अमेरिकाको युद्ध कहिले गएर यसको पटाक्षेप कसरी हुन्छ भन्नेमा ठुलो अन्युअल छ, अनिश्चय छ, र यो लम्बी हो भने अहिले $23 अर्ब हाम्रो सेन्ट्रल ब्याङ्कको जुन रिजर्भ छ त्यो पनि रित्तिँदै जाने, स्टेबलाइजेसन फन्ड त सकिनै हाल्यो, र यसले चाहिँ अब हाम्रा कोर पुँजीगत खर्चहरू र इभन चालु खर्चबाट पनि कटौती गरेर यी कुराहरू धान्नुपर्ने हुन्छ।
0: यसअघि राष्ट्रिय सभाको बैठकमा सरकारको नीति तथा कार्यक्रममाथि छलफलमा भाग लिँदै सांसदहरूले संघ प्रदेश र स्थानीय सरकार बीचको सम्बन्ध तथा समन्वयलाई अझ सुदृढ बनाउन प्रभावकारी व्यवस्था र एमसिसी तथा बीआरआई जस्ता अन्तर्राष्ट्रिय सहकार्यका विषयलाई नीति तथा कार्यक्रममा स्पष्ट रूपमा समेटिनु पर्नेमा जोड दिनुभएको थियो। बैठकमा सांसदहरूले किसान आत्मनिर्भरता तथा उत्पादन वृद्धि, युवा रोजगारी तथा राष्ट्रिय गौरवका आजनाको विकासका लागि लगानी सुनिश्चित गर्ने ठोस कार्यक्रम नसमेटिएको भन्दै निमुखा जनताको सुरक्षा सुनिश्चित गर्नका साथै शिक्षा र स्वास्थ्य क्षेत्रमा पर्याप्त लगानी गर्नुपर्ने विचार व्यक्त गर्नुभयो। बैठकमा सांसदहरूले सुकुम्बासी समस्या समाधान, महँगी नियन्त्रण, सडक दुर्घटना न्यूनीकरण लगायतका समसामयिक विषयहरूमा सरकारको ध्यानाकर्षण गराउनु भएको थियो। सांसदहरूले भूमिहीन सुकुम्बासी, अव्यवस्थित बसोबासी तथा वास्तविक गरिबीको रेखामुनिका नागरिकहरूको पारदर्शी पहिचान गरी शिक्षा, स्वास्थ्य, आधारभूत सेवा र आवासको व्यवस्था गर्नुपर्नेमा जोड दिनुभयो। त्यस्तै प्रतिनिधि सभामा नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै संशोधनकर्ता सांसदहरूले नेपालको भूमि, कालापानी र लिपुलेखमा अतिक्रमण भएको भन्दै नीति तथा कार्यक्रममा स्पष्ट दृष्टिकोणसहितको धारणा आउनुपर्ने बताउनु भएको थियो। प्रतिनिधि सभाका सांसदहरूले संविधान कार्यान्वयन, संघीयता सबलीकरण र नागरिक मैत्री शासन सरकारको प्राथमिकता हुनुपर्नेमा जोड दिनुभयो। सांसदहरूले नीति तथा कार्यक्रममा समावेश गरिएका डिजिटल पूर्वाधार विकास, सूचना प्रविधि क्षेत्रलाई राष्ट्रिय उद्योगका रूपमा प्रवर्धन गर्ने, आयोजना प्रमुखलाई जिम्मेवारीपूर्ण उत्तरदायी निर्धारण गर्ने विषय सकारात्मक रहेको बताउनुभयो। संशोधनकर्ता सांसदहरूले नेपाली जनता निर्वाहमुखी कृषिमा आधारित रहेको भन्दै समग्र कृषि प्रणाली सुधारका लागि कृषिको व्यवसायीकरण र आधुनिकीकरण गर्ने विषयमा नीति तथा कार्यक्रमले ध्यान दिनुपर्ने बताउनुभयो। राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल सरकारको संशोधित कार्य सम्पादन नियमावली बमोजिम मौजुदा मन्त्री परिषदमा रहेका नियुक्ति, हेरफेर र कार्य विभाजन गरी मन्त्री परिषद पुनः गठन गर्नुभएको छ। राष्ट्रपति पौडेलले नेपालको संविधान बमोजिम 2082 चैत 13 गते गठित प्रधानमन्त्री बालेन्द्र शाहको सिफारिसमा मौजुदा मन्त्री परिषद नियुक्ति, हेरफेर र कार्य विभाजन गरी हिजो पुनः गठन गर्नुभएको हो। नयाँ कार्य विभाजन अनुसार प्रधानमन्त्री शाहले रक्षा, गृह र विज्ञान प्रविधि तथा नवप्रवर्धन मन्त्रालय आफूसँगै राख्नु भएको छ। त्यसै गरी अर्थमन्त्रीमा डाक्टर सोडी मुआगले, परराष्ट्र मन्त्रीमा शिशिर खनाल, ऊर्जा, जलस्रोत तथा सिंचाईमा विराज भक्त श्रेष्ठ, पूर्वाधार विकासमा सुनिल लम्साल, कानून, न्याय तथा संसदीय मामिला मन्त्रीमा सुविता गौतम, महिला बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्रीमा सीता वादी रहनुभएको राष्ट्रपति कार्यालयका प्रवक्ता रितेश कुमार साक्यद्वारा जारी विज्ञप्तिमा उल्लेख छ। त्यस्तै भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रीमा प्रतिभा रावल, स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रीमा निशा मेहता, शिक्षा तथा खेलकुद मन्त्रीमा सस्मित पोखरेल, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री खड्गराज पौडेल, सूचना तथा संचार मन्त्रीमा डाक्टर विक्रम तिमिल सिन्हा, कृषि, वन तथा पर्यावरण मन्त्रीमा गीता चौधरी, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रीमा गौरी कुमारी र युवा श्रम तथा रोजगार मन्त्री रामजी यादवलाई तोकिएको विज्ञप्तिमा उल्लेख छ। नेपाली कंग्रेसका सभापति गगन कुमार थापाले सरकार संविधान, विधि र पद्धति अनुसार चल्नुपर्नेमा जोड दिनुभएको छ। नेपाली कंग्रेस केन्द्रीय नीति तथा प्रशिक्षण प्रतिष्ठानद्वारा हिजो पोखरामा आयोजित प्रदेश स्तरीय भेलामा सभापति थापाले पार्टीका तर्फबाट प्रदेश र स्थानीय तहमा जिम्मेवारी पाएका प्रत्येक सदस्य तथा पदाधिकारीले आफ्नो जिम्मेवारीलाई आत्मसात गर्न आग्रह गर्नुभयो। पार्टीका उपसभापति विश्वप्रकाश शर्माले संघीय लोकतान्त्रिक पद्धतिलाई बलियो बनाएर लैजानमा काङ्ग्रेसले सरकारलाई साथ दिने बताउँदै लोकतान्त्रिक मूल्य र मान्यतालाई आत्मसात गर्दै अघि बढ्न सरकारलाई आग्रह गर्नुभयो। बेलामा गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे र नेपाली कङ्ग्रेसका महामन्त्री गुरुराज घिमरेले पार्टीलाई भावनात्मक रूपमा एक बनाएर तल्लो तहबाटै बलियो बनाउँदै लैजानुपर्ने आवश्यकता आउनुभयो। सरकारले पूर्व गृहमन्त्री सुदन गुरुङ मन्त्री हुँदा र त्यसपछि उठेका सार्वजनिक सरोकारका विषयमा अध्ययन तथा छानबिन गर्न समिति गठन गरेको छ। मन्त्री परिषदको यही वैशाख 28 गतेको बैठकले उच्च अदालतका पूर्व न्यायाधीश अच्युत प्रसाद भण्डारीको अध्यक्षतामा महालेखा नियन्त्रक शोभाकान्त पौडेल र सहन्यायाधिवक्ता अच्युत मणि न्यौपाने सदस्य रहने गरी समिति गठन गर्ने निर्णय गरेको हो। समितिलाई प्रतिनिधि सभा सदस्य समेत रहनुभएका गुरुङका सम्बन्धमा सार्वजनिक रूपमा उठेका विषयमा सत्य तथ्य अध्ययन तथा छानबिन गरी सरकार समक्ष राय सुझाव सहित 15 दिनभित्र प्रतिवेदन बुझाउने जिम्मेवारी दिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। त्रिभुवन विश्वविद्यालयको रिक्त उपकुलपतिको जिम्मेवारी इन्जिनियरिङ अध्ययन संस्थानका डिन प्राध्यापक डाक्टर सुशील बहादुर बज्राचार्यलाई दिएको छ। प्रधानमन्त्री एवं विश्वविद्यालयका कुलपति बालेन्द्र शाहले हिजो गर्नुभएको निर्णय अनुसार त्रिभुवन विश्वविद्यालयको रिक्त उपकुलपति पदमा दैनिक कार्य सञ्चालन गर्न इन्जिनियरिङ अध्ययन संस्थानको डिनको समेत कार्य गर्ने गरी उहाँलाई उपकुलपतिको जिम्मेवारी दिएको हो। सार्वजनिक निकायका पदाधिकारीको पदमुक्ति सम्बन्धी विशेष अध्यादेश जारी हुने अघिल्लो दिन विश्वविद्यालयका उपकुलपति प्राध्यापक डाक्टर दीपक अर्यालले राजीनामा दिनुभएको थियो। सम्भावित बाढी तथा सड़क निर्माण कार्यका कारण काभ्रे प्लाञ्चोक सिन्धुली स्थित बीपी राजमार्ग र हुम्लाको हिल्सा सिमकोट सड़क खण्डमा सवारी आवागमन बन्द गरिएको छ। प्रहरी प्रधान कार्यालयले सूचना जारी गर्दै काभ्रे प्लाञ्चोकको खुरकोट नेपालथोक कटुन्जे बेसी हुँदै सिन्धुली चल्ने बीपी राजमार्गमा सम्भावित बाढीको जोखिमलाई मध्यनजर गर्दै सवारी सञ्चालनमा रोक लगाइएको जनाएको छ। त्यस्तै हुम्लाको नामखा गाउँपालिका 2 च्यादुक क्षेत्रमा सड़क विस्तारको काम भइरहेका कारण हिल्सा सिमकोट सड़क खण्डमा पनि आवागमन बन्द गरिएको छ। च्यादुक होटलदेखि च्या छारासम्म सड़क खन्ने क्रममा माथिबाट ढुङ्गा र माटो खस्ने जोखिम बढेकाले यही वैशाख 29 गतेदेखि जेठ 2 गतेसम्म उक्त सड़क खण्डमा यातायात सञ्चालनमा रोक लगाइएको प्रहरीले जनाएको छ। किसानले उत्पादन गरेका कृषि उपजहरू भण्डारणको अभावमा सस्तोमा बेच्नुपर्ने र खेर फाल्नुपर्ने बाध्यतालाई हटाउन अछामको कमल बजार नगरपालिकाले चिस्यान घर निर्माण कार्यलाई तीव्रता दिएको छ। चिस्यान घर निर्माण भई सञ्चालनमा आएपछि कमल बजार नगरपालिका वरिपरिका सबै किसानका कृषि उपजहरू भण्डारणमा सहज हुनेछ। अछामबाट संवाददाता हिक्मत बहादुर नेपालीको यो रिपोर्ट।
5: पालिकाको केन्द्र कमल बजारमा चिस्यान घर निर्माणका लागि 2,64,00,000 बजेटमा पञ्चदेवल दिमुन जेबीले ठेक्का लिएको छ। 2082 माघ 24 गतेबाट निर्माण कार्य थालनी भएको चिस्यान घरको निर्माण अवधि 2084 असार मसान्तसम्म रहेको छ। चिस्यान घर अर्थात् कोल्ड स्टोर निर्माण सम्पन्न भएर सञ्चालनमा आएपछि कृषकलाई के फाइदा हुन्छ त? कमल बजार नगरपालिका वडा नम्बर 6 स्थित नौघाटे कृषि तथा पशुपन्छी फार्मका संचालक अगुवा कृषक झङ्कर बहादुर साई,
6: अहिले हामी जुम्लाबाट दैनिक 200 क्विन्टल कुमल सेतो आलुको बिउ ल्याएर आउँछौ। त्यो उत्पादन गरेको बिउ कम्तीमा यही राखेर पुनः किसानलाई आलुको बिउ वितरण गर्न सक्ने हो भने त ठुलो उपलब्धि हुने वाला छ। छिटो शरीर यसलाई सम्पन्न गरेर किसानले उत्पादन गरेको कुरा यसमा राख्न पाइदिएको भए सुनमा सुगन्ध हुन्थ्यो।
5: मौसममा कृषि उपज वस्तु बढी उत्पादन हुने भएकाले बजारमा खपत नहुने र बेमौसममा सो वस्तु राख्न नसकिने समस्याको अन्त्य हुने भएकाले कृषकलाई राहत हुने बताउनुहुन्छ कमल बजार नगरपालिका वडा नम्बर 9 का कृषक बम बहादुर राव।
7: कृषि उत्पादनहरू त्यतिखेर गइरहेको छ, हामीले बेमौसममा महँगोमा किन्नु पर्ने, सिजनमा त्यतिकै फ्याँकिरहनु पर्ने अवस्था हुनाले कोल्ड स्टोर बनेर सञ्चालन भयो भने किसानहरूलाई धेरै राम्रो राहत नै दिन्छ।
5: गत आर्थिक वर्षमा बजेट विनियोजन भएको भए तापनि जग्गा प्राप्ति नहुँदा योजना कार्यान्वयन हुन नसक्दा फुले पालिकालाई निशुल्क जग्गा दान गरेको बताउनुहुन्छ कमल बजार नगर उद्योग वाणिज्य संघका अध्यक्ष कृष्ण प्रसाद ढकाल।
8: मन्त्रालयबाट नगरपालिकामा बजेट आएको थियो 80/81/82 फ्रिज गएको मैले देखेँ। मैले निशुल्क जग्गा दिएर पनि यहाँको कोल्ड स्टोर बनाउनु पर्छ भन्ने पञ्चायतले 6.5 रोपनि जग्गा नगरपालिकालाई उपलब्ध गराएको छ। र यो कोल्ड स्टोर निर्माण भइसकेपछि यो नगरपालिका वरिपरिका तुर्माखान गाउँपालिका, ढकारी गाउँपालिका, पञ्चदेवल विनायक नगरपालिका किसानहरूले पनि कोल्ड स्टोरमा राखेर उनले पहिलेको भन्दा बढी भएर उहाँहरूको जीवन स्तर माथि उठ्ने मैले महसुस गरेको छु।
5: तोकिएको समय सीमा 2084 असार मसान्तसम्म कार्य सम्पन्न गर्ने लक्ष्य रहेको बताउनुहुन्छ कमल बजार नगरपालिका पूर्वाधार विकास शाखाका प्रमुख इन्जिनियर नरेन्द्र बहादुर शाह।
9: यो कोल्ड स्टोर पञ्चदेवल जीवन जेबीले 2,64,00,000 ठेक्का परेको थियो। 40% 62 भन्दा माथि चाहिँ काम भइसकेको छ। 2084 आषाढ मसान्तमा चाहिँ यसको काम हामीले ल्याउनु पर्नेछ।
5: चिस्यान घर निर्माण कार्य समयमै सम्पन्न भएर सञ्चालनमा आएमा यस क्षेत्रका किसानले उत्पादन गरेका कृषि उपजहरू भण्डारहरूको अभावमा सड्ने र सस्तोमा बेच्नुपर्ने बाध्यता हट्ने भएकाले कृषकको जीविकोपार्जनमा थप सहज हुनेछ।
0: हिक्मत बहादुर नेपाली, रेडियो नेपाल, अछाम। यस वर्षको वसन्त ऋतुका लागि सगरमाथा आरोहण मार्ग खुल्ला भएको छ। सगरमाथा आधार शिविरदेखि शिखरसम्म डोरी टाङ्गेसँगै आरोहण मार्ग खुल्ला भएको पर्यटन विभागले जनाएको छ। सगरमाथा, लोत्से र नुप्से हिमालको आरोहण मार्ग व्यवस्थापनका लागि सगरमाथा प्रदूषण नियन्त्रण समिति र पर्वतारोहण सञ्चालक संघ नेपालले डोरी टाङ्ने कार्य सम्पन्न गरेपछि सर्वोच्च शिखर सगरमाथाको आधार शिविरदेखि चुचुरोसम्मको आरोहण मार्ग खुल्ला भएको विभागले जनाएको छ। नेपाल पर्यटन बोर्डले भारतीय पर्यटकमाथि नेपाल सरकारले नयाँ प्रतिबन्ध लगाएको भन्ने भ्रामक र तथ्यहीन समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। पर्यटन बोर्डले प्रेस विज्ञप्ति जारी गर्दै केही सञ्चार माध्यम र अनलाइन प्लेटफर्म मार्फत भारतीय पर्यटकलाई नेपाल प्रवेश गर्दा अनिवार्य परिचय पत्र लागू गरिएको, नेपालमा बसाई अवधि 30 दिनमा सीमित गरिएको तथा अवधि नागेमा सवारी साधन जफत गरिने जस्ता विवरण पूर्ण रूपमा गलत, आधारहीन र भ्रामक भएको जनाएको हो। विश्व ब्याङ्कले नेपालको शैक्षिक विकासमा सक्दो सहयोग गर्ने जनाएको छ। शिक्षा विज्ञान तथा प्रविधि मन्त्री सस्मित पोखरेलसँग हिजो शिक्षा मन्त्रालयमा भएको भेटमा विश्व ब्याङ्कका देशीय निर्देशक डेभिड सिसलेनले सो बताउनु भएको हो। त्यस अवसरमा उहाँहरूबीच शिक्षा क्षेत्र सुधार, पूर्वाधार विस्तार र प्रविधि मैत्री शिक्षा प्रणालीबारे छलफल भएको थियो। विश्व ब्याङ्कले विशेष गरी विद्यालय तथा शैक्षिक पूर्वाधार विकासमा थप लगानी र सहकार्य गर्न इच्छा व्यक्त गरेको छ। दीर्घकालीन सुधार र गुणस्तरीय शिक्षामा पहुँच विस्तारका लागि साझेदारीलाई थप प्रभावकारी बनाउने विषयमा पनि छलफल भएको मन्त्रालयले जनाएको छ। नमुना सहर घोषणा गरिएको बैतडीको पाटनमा बसाई सराई दर बढ्दो अवस्थामा रहेको छ। अपेक्षा अनुसार विकास निर्माणको अनुभूति नहुनु, स्तरीय शिक्षा, स्वास्थ्य र रोजगारीको अभावमा त्यहाँका गाउँहरू रित्तिँदै गएका छन्। बैतडीबाट संवाददाता कृष्ण विष्टको यो रिपोर्ट।
10: बैतडीको पाटन नमुना सहर नजिकैको मेलतडा गाउँ भित्रभित्रै रित्तिँदै गइरहेको छ। यहाँका करिब 35 परिवार बस्दै आएकोमा अहिले आधा परिवार तराई झरिसकेका छन्। स्थानीय शान्ति सन्द:
11: पहिले 30-35 परिवार थियो, अहिले 15-20 लगभग। पहिले हाम्रा घर बजार हो, खेतीबारी बाँझो छ, अनि घर परिवार के तसो सामूहिक काम मर्दा पर्दा कोही मान्छेहरू भेटिनन्।
10: पाटन नमुना सहर नजिकै रहेका अन्य गाउँहरूको अवस्था पनि यस्तै छ। आधारभूत आवश्यकताकै खोजीमा यहाँका गाउँहरू रित्तिने अवस्थामा पुगेका छन्। खाने पानी, सिंचाई, सड़क पूर्वाधारको अभाव झेल्दै आएकाले बसाई सर्न बाध्य भएको अर्का स्थानीय जनक बहादुर चन्द बताउनुहुन्छ।
12: यहाँ खाने पानीको समस्या छ, सिंचाईको समस्या छ, अस्पतालको समस्या छ, रोडको पनि समस्या छ। यहाँका मान्छे त यही दुखले यही कारणबाट गइसकेका छन्, त्यो त छैन मान्छे।
10: पाटन नगरपालिकाका अनुसार नमुना सहर रहेको वडा नम्बर 6 पछिल्लो 5 134 परिवार बसाई सरी गएका छन्। पाटनलाई नमुना सहर घोषणा गरी कार्यान्वयन भएको झन्डै 15 पुगेको छ। नमुना सहरमा 1,00,000 संख्या बसाउने उद्देश्य राख्दै आर्थिक वर्ष 2066-67 बैतडीको पाटन सहित देशभरिका

0: नमुना सहर घोषणा गरी कार्यान्वयन भइरहेको क्षेत्रमा नै बसाइसराई दर उच्च रहँदा जिल्लाका ग्रामीण क्षेत्रमा बसाइसराईको दर झनै उच्च छ। बसाइसराई रोक्नको लागि सरकारवाला निकायले जनअपेक्षा अनुसार काम गर्न आवश्यक छ। कृष्ण विष्ट, रेडियो नेपाल, बैतडी।
1: अब के अन्तर्राष्ट्रिय समाचार। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनिया राष्ट्रपति सी जिनपिङ बीच बेजिङमा भेटवार्ता भएको छ। ग्रेटर हल अफ दि पिपुलमा आयोजित भव्य समारोहमा चिनिया समकक्ष सीसँग भएको वार्ता अत्यन्तै सकारात्मक भएको अमेरिकी राष्ट्रपति ट्रम्पले बताउनु भएको छ। भेटका अवसरमा अमेरिकी राष्ट्रपति ट्रम्पले चिनिया राष्ट्रपति सीलाई सेप्टेम्बर 24 व्हाइट हाउस भ्रमणका लागि आमन्त्रण समेत गर्नुभएको छ। चिनिया कम्युनिस्ट पार्टीका महासचिव तथा राष्ट्रपति सीले अमेरिकी राष्ट्रपति ट्रम्पसँगको वार्तापछि आयोजित रात्रिभोजलाई सम्बोधन गर्दै चीनको प्रगतिले अमेरिकालाई पुनः महान बनाउन सक्ने बताउनुभयो। इरानी नौसैनिक बलले चिनिया जहाजहरूको एक समूहलाई रणनीतिक जलमार्ग स्ट्रेट अफ हर्मुज हुँदै जान अनुमति दिएको छ। इरानी समाचार समिति तस्निमले इरानी अधिकारीलाई उद्धृत गर्दै इस्लामिक गणतन्त्र इरानको निर्णयपछि केही चिनिया जहाजलाई स्ट्रेट अफ हर्मुज हुँदै इरानको व्यवस्थापनमा पारवहन कानुन अनुसार यात्रा गर्न अनुमति दिएको उल्लेख गरिएको छ। बेजिङको अनुरोधपछि यो मार्ग सुरु भएको बताइएको छ। अब आर्थिक समाचार।
2: यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
3: एकीकृत भन्सार जाँच चौकी आइसिपी बिरगंजमा भारत तर्फबाट बिहानै मालवाहक सवारी साधन जाँच पास गरी नेपाल पठाउन भारतीय कस्टमले असहयोग गरेको गुनासो आयात निर्यातकर्ताहरूले गरेका छन्। सीमा नाकामा हुने अनौपचारिक कारोबार नियन्त्रण, भन्सार प्रणालीलाई छिटो छैटो बनाउने तथा आयात निर्यात प्रक्रियालाई सहज बनाउने उद्देश्यले भारत सरकारको सहयोगमा नेपाल र भारत दुवैतर्फ समान संरचना सहित आइसिपी निर्माण गरिएको थियो। तर सञ्चालनमा आएको वर्षौं बितिसक्दा पनि भारतीय पक्षले बिहानै मालवाहक गाडी नेपालतर्फ पठाउन नमानेको आरोप आयात निर्यातकर्ताहरूले लगाएका छन्। नेपालतर्फ आइसिपीको यार्ड व्यवस्थापन, पार्किङ तथा मालवाहक सवारी साधनको आवाज जावत व्यवस्थापन गर्दै आएको हिमालयन लजी पार्क प्रालीका टर्मिनल प्रमुख गणेश प्रसाद घिमिरेले पछिल्ला 2 वर्षदेखि बिहानै गाडी पठाउन आग्रह गरिए पनि भारतीय कस्टमले बिहान 11 बजेदेखि मात्र गाडी पठाउने गरेको बताउनुभयो। घिमिरेका अनुसार भारतीय कस्टमले जनशक्तिको अभाव तथा रक्सोलबाट कर्मचारी ढिलो आउने कारण देखाउँदै बिहान गाडी पठाउन नसकिने बताउने गरेको छ। यस विषयमा बिरगंज भन्सार कार्यालयका प्रमुख प्रशासक कृष्ण प्रसाद मैनालीले भारतीय पक्षले कार्यान्वयनमा अनकानी गरिरहेको बताउनुभयो। भारत सरकारले चिनी निर्यातमा प्रतिबन्ध लगाएको छ। आन्तरिक बजारमा चिनीको उपलब्धता सुनिश्चित गर्न र मूल्य नियन्त्रण गर्ने उद्देश्यले भारत सरकारले त्यस्तो निर्णय गरेको जनाएको छ। त्यहाँको वाणिज्य तथा उद्योग मन्त्रालयले जारी गरेको सूचना अनुसार त्यस्तो प्रतिबन्ध 30 सेप्टेम्बर 2026 वा अर्को आदेश नभएसम्म लागू हुनेछ। विदेश व्यापार महानिर्देशनालयद्वारा जारी सूचना अनुसार कच्चा चिनी, सेतो चिनी र प्रशोधित चिनीको निर्यात नीतिमा परिवर्तन भएको छ। विश्वव्यापी रूपमा निर्यातमा प्रतिबन्ध लगाइए पनि केही अन्तर्राष्ट्रिय सम्झौता हकमा भने छुट दिएको छ। भारतले कोटा अन्तर्गत युरोपेली संघ र संयुक्त राज्य अमेरिकामा चिनी निर्यातलाई भने निरन्तरता दिनेछ। नेपाली शेयर बजारमा बिहिबार कारोबार मापक नेप्सेप परिसूचक 10.07 अङ्कले घटेर 2730.17 को बिन्दुमा सीमित भएको छ। बिहिबार 337 कम्पनीहरूका 79,58,752 किता सेयरहरू 3,29,02,44,000 रुपियाँमा किनबेच भएका छन्। कृषि विभागले वैज्ञानिक आधारमा धानको समर्थन मूल्य तोक्न कृषि तथा पशुपन्छी विकास मन्त्रालयलाई सिफारिस गरेको छ। विभागले किसानद्वारा उत्पादित मोटा तथा मसिना धानको सही मूल्य सुनिश्चित गर्ने उद्देश्य मूल्य सिफारिस गरेको जनाएको छ। किसानको जमिनको उत्पादन लागत, प्रति इकाई धानको उत्पादनमा लाग्ने खर्च तथा बिउ, मल, श्रम, मुद्रास्फीति र बजार मूल्यको स्थलगत सर्वेक्षण गरेर विभागले सोही तथ्याङ्कका आधारमा वैज्ञानिक मूल्य निर्धारण गरी अनुमोदनका लागि मन्त्रालय पठाएको हो। विभागले देशका विभिन्न 22 जिल्लामा प्रति हेक्टर धानको प्रति इकाई उत्पादन लागतका आधार तथा गत वर्ष कायम गरिएको न्यूनतम समर्थन मूल्यमा केही थप गरी नयाँ मूल्य निर्धारण गरिने विभागका महानिर्देशक प्रकाश सञ्जेलले जानकारी दिनुभयो।
1: भुवन आचार्य आर्थिक समाचारका साथमा अब खेल समाचार।
4: विश्वकप लिग टूको खेलमा अमेरिकामाथि रोमाञ्चक जितका साथ स्कटल्यान्ड अङ्क तालिकाको शीर्ष स्थानमा उक्लिएको छ। किर्तिपुरमा रहेको ट्यु अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा बिहिबार सम्पन्न खेलमा अमेरिकालाई 2 रनले हराउँदै स्कटल्यान्ड आठ राष्ट्र सहभागी लिग टूको शीर्ष स्थानमा उभिएको हो। श्रृङ्खलामा स्कटल्यान्ड दोस्रो तथा अमेरिकाले पहिलो खेल खेलेका हुन्। पहिलो खेलमा स्कटल्यान्डले घरेलु टोली

0: नेपाललाई पनि दुई रनले नै पराजित गरेको थियो। पहिलो खेलमा देखाएको जितको लयलाई स्कल्यानले निरन्तरता दिएको छ भने पहिलो खेल खेलेको अमेरिकाले हारका साथ श्रृङ्खलाको सुरुवात गरेको छ। जितपछि स्कल्यान 8 टोली सहभागी रहेको लिग टूमा 38 अङ्कका साथ शीर्ष स्थानमा उक्लिएको छ। पराजित अमेरिका दोस्रो स्थानमा छरेको छ। राष्ट्रिय खेलकुद परिषद राखेपले खेल संघलाई असार 15 गति भित्र नवीकरण गर्न सूचना जारी गरेको छ। राष्ट्रिय खेलकुद विकास ऐन 2077 तथा नियावली 2079 बमोजिम नवीकरण गर्न पटक पटक सूचना प्रकाशन गर्दा पनि हालसम्म कार्यान्वयन नभएको भन्दै राखेपले असार 15 गतिसम्मको समय दिएर सूचना जारी गरेको हो। तोकिएको समयभित्र नवीकरण नभएमा प्रचलित कानून बमोजिम खारेजको प्रक्रिया अगाडि बढाइने राखेपले जनाएको छ। दर्ता भएका 75 मध्ये 33 खेल संघले नवीकरण गरेका छैनन्। नवीकरणका लागि वार्षिक प्रतिवेदन, विधान, भावी योजना, लेखा परीक्षण र कम्तीमा एउटा राष्ट्रिय स्तरको प्रतियोगिता रहेको कागजपत्र पेश गर्नुपर्ने व्यवस्था छ। सबै कागजपत्र उपलब्ध गराउन नसक्दा पनि कतिपय खेल संघहरू नवीकरण नगर्ने गरेका छन्। राष्ट्रिय खेलकुद परिषद राखेपले 20 एसियन गेम्सका लागि खेलाडी छनौट सम्बन्धी सूचना जारी गरेको छ। राखेपले असोज 3 गतिदेखि जापानमा आयोजना हुने एसियन गेम्सका लागि नेपालबाट कति खेलमा सहभागिता रहने भन्ने निर्णय अझै नभएको जनाएको छ। सूचना अनुसार हालसम्म सम्बन्धित खेल संघहरूलाई खेलाडी छनौट गर्न कुनै निर्देशन नदिएको र अन्तिम छनौट बारे परिषदले छिट्टै जानकारी गराउने उल्लेख गरिएको छ।
1: अझै बम खेल समाचारका साथमा अब मौसम। आज कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा, बाँकी हिमाली र पहाडी भूभागका थोरै स्थानमा तथा तराई भूभागका एक दुई स्थानमा वर्षाको सम्भावना छ। उच्च पहाडी भेगका केही स्थानमा हिमपात हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। गत 24 घण्टामा काठमाडौँ उपत्यकामा मापन गरिएको अधिकतम तापक्रम 26.7 डिग्री सेल्सियस, न्यूनतम तापक्रम 16 डिग्री सेल्सियस। आज दिउँसो काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम 26 28 डिग्री सेल्सियसका बीच रहने अनुमान गरिएको छ। काठमाडौँ उपत्यकामा सूर्योदय अघि बिहान 5:09 भयो भने सूर्यास्त भरे साँझ 6:52 हुनेछ। अब अन्त्यमा यस प्रसारणका प्रमुख समाचार एकपटक फेरि सुन्नुहोस्। सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम संघीय संसदको दुवै सदनबाट पारित। संविधान कार्यान्वयन, संघीयता सबलीकरण र नागरिक मैत्री शासन सरकारको प्राथमिकता हुनुपर्नेमा नीति तथा कार्यक्रममाथिको छलफलमा सांसदहरूको जोड। नयाँ मन्त्रालय कार्यान्वयनमा आएसँगै राष्ट्रपति रामचन्द्र पौडेलद्वारा मन्त्रीहरूको कार्यविभाजनमा हेरफेर। यस वर्षको वसन्त ऋतुका लागि सगरमाथा आरोहण मार्ग खुल्ला र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनिया राष्ट्रपति सी जिनपिङ बीच बेजिङमा भेटवार्ता। वार्ता सकारात्मक भएको अमेरिकी राष्ट्रपतिको भनाई। यसका साथै बिहान 7 बजेको समाचार यहीँ सकिन्छ। रेडियो नेपाल सुन्दै रहनुहोला। हवस् त, नमस्कार।

0: नेपाल टेलिकमको इन्टरनेसनल रोमिङ सेवा सुचारू गर्न #14#7# गरी वा नेपाल टेलिकमको एपबाट पनि गर्न सक्नुहुन्छ।
1: नेपाल टेलिकम, राष्ट्रको संचार।
2: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल,
3: नेपालको समावेशी आवाज।
4: समानुपातिक प्रतिनिधित्व, सकारात्मक विभेद, आरक्षण र सशक्तिकरण सँगै लक्षित वर्गको समानुपातिक प्रतिनिधित्वको लागि साझा आवाज कार्यक्रम समावेशी आवाज।
5: नमस्कार, समावेशी आवाज कार्यक्रममा हार्दिक स्वागत गर्छौ। आदरणीय श्रोताहरू, राष्ट्रिय समावेशी आयोग र रेडियो नेपालको सहकार्यमा सञ्चालित समावेशी आवाज कार्यक्रम हरेक साताको शुक्रबार बिहान 7:25 बजे रेडियो नेपालबाट प्रसारण हुन्छ। यो कार्यक्रम तपाईँले आफ्नो सुविधा अनुसार मिडियम वेबका साथै एफएम ब्यान्ड 98.1 MHz साथै रेडियो नेपाल अनलाइन मोबाइल एप्स र फेसबुक पेजमा समेत सुन्न सक्नुहुन्छ।
6: राष्ट्रिय समावेशी आयोगद्वारा सञ्चालित यो कार्यक्रममा हामी आयोगका विभिन्न 11 कार्यक्षेत्र विषयमा राज्यले अंगीकार गरेको नीति, योजना र कार्यक्रम तथा लक्षित वर्गको हितका लागि गर्नुपर्ने कामका विषयमा छलफल गर्ने गर्छौं। नेपालको संविधानले परिकल्पना गरेको समतामूलक समाज निर्माणको लागि समावेशीकरण एक महत्वपूर्ण आधार स्तम्भ हो। यसले राज्य प्रणालीमा सबैको पहिचान, प्रतिनिधित्व, प्रतिष्ठा र पहुँच बढाउन सहयोग गर्दछ। नेपालमा पनि समानुपातिक प्रतिनिधित्व, सकारात्मक विभेद, आरक्षण लगायत विभिन्न वर्ग समुदाय लक्षित कार्यक्रम आदिको व्यवस्था गरी समावेशीकरणलाई दिगो र सफल बनाउन खोजिएको छ। समावेशीकरणले समाजका विपन्न सीमान्तकृत नागरिकलाई आर्थिक अवसर प्रदान गर्दछ भने साधन स्रोत र लाभहरूमा समान र न्यायोचित पहुँच सुनिश्चित गर्दछ।
5: आजको कार्यक्रममा हामी अपाङ्गता भएका व्यक्तिहरूको हक अधिकार लगायत समान अवसर र पहुँचका लागि राज्यका तर्फबाट भएका प्रयास, नीति र कार्यक्रमको प्रभावकारिताका विषयमा कुरा गर्छौं।
6: नेपालको संविधानले अपाङ्गता भएको आधारमा कुनै किसिमको भेदभाव नगर्ने र अपाङ्गता भएका व्यक्तिहरूको संरक्षण, सशक्तिकरण वा विकासका लागि कानून बमोजिम विशेष व्यवस्था गरेको छ। संविधान तथा अन्तर्राष्ट्रिय स्तरमा गरेका प्रतिबद्धता स्वरूप अपाङ्गता परिचय पत्रका आधारमा सुरक्षा भत्ता, सार्वजनिक क्षेत्रमा आरक्षण, सशक्तिकरण एवं क्षमता विकास लक्षित कार्यक्रम सञ्चालन भइरहेका छन्। अपाङ्गता भएका व्यक्ति विरूद्ध हुने भेदभाव अन्त्य गर्नु राजनीतिक, आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकारको प्रत्याभूत गर्दै आत्मनिर्भर र सम्मानित जीवनयापनको अवसर बढाउनु चुनौती रहेको सो क्षेत्रमा काम गर्नेहरूको बुझाइ छ। अपाङ्गता भएका व्यक्तिहरूको अधिकारको विषयमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले के कस्ता कामहरू गरिरहेको छ त? उनीहरूको सरोकार र समस्याका बारेमा आज हामी महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका उपसचिव एवं अपाङ्गता अधिकार प्रवर्धन शाखाका प्रमुख दुर्गा कुमारी दाहालसँग कुराकानी गर्दैछौ। सुनौ उहाँसँग गरिएको कुराकानी। समावेशिताका सन्दर्भमा अपाङ्गता भएका व्यक्तिको अवस्था कस्तो छ, के छ, जानकारी गराइदिनुहोस् न।
7: अहिले चाहिँ अब मन्त्रालयले यो समावेशिताको लागि यो अपाङ्गता भएका व्यक्तिको अधिकार सम्बन्धी ऐन 2074 परिमार्जन गर्ने कामलाई प्राथमिकतापूर्वक कार्यान्वयन गरेको छ। अनि नेपालको संविधानले पनि अपाङ्गता भएका व्यक्तिहरूलाई चाहिँ समावेशी बनाउनको लागि विभिन्न मौलिक हकहरूकै व्यवस्था गरेको, राष्ट्रिय सभा, प्रतिनिधि सभा, प्रदेश सभा र स्थानीय तहहरूमा पनि समानुपातिक प्रतिनिधित्वको पनि व्यवस्था रहेको र सो अनुसार प्रतिनिधित्व पनि भइरहेको पनि छ। अनि अब सामाजिक सुरक्षाका कार्यक्रमहरू पनि आएका छन् होइन, पूर्ण अशक्त अपाङ्गता भएका व्यक्तिहरूलाई र अति अशक्त अपाङ्गता भएका व्यक्तिहरूलाई र स्पाइनल कर्ड इन्जुरी भएका अपाङ्गता भएका व्यक्तिहरूलाई चाहिँ विभिन्न खालको सीमा राखेर चाहिँ सामाजिक सुरक्षा भत्ताहरू उपलब्ध गराउँदै आइएको छ। समावेशी शिक्षाको नीति लिएर चाहिँ शिक्षालाई समावेशी बनाउने र उच्च शिक्षासम्म अपाङ्गता भएका व्यक्तिहरूलाई निशुल्क शिक्षा, पहुँचयुक्त पाठ्यक्रम र छात्रवृत्तिको व्यवस्था व्यवस्था रहेको छ। यस्तै निजामती सेवा लगायत चाहिँ सार्वजनिक सेवाहरूमा चाहिँ 5% आरक्षणको व्यवस्था गरिएको छ। स्वास्थ्य सेवालाई चाहिँ निशुल्क स्वास्थ्य बिमा कार्यक्रम छ पूर्ण अशक्त अपाङ्गता भएका व्यक्तिहरूलाई। त्यस्तै 25,000 अस्पतालमा चाहिँ 2 सिट आरक्षण गरिएको छ अपाङ्गता भएका व्यक्तिहरूलाई नि। र अपाङ्गता भएका व्यक्तिहरूले प्रयोग गर्नुहुने सहायक सामग्रीहरूमा चाहिँ भन्सार छुटको व्यवस्था पनि रहेको छ र यो कार्यान्वयनमा आइरहेको छ। यस्तै यातायातमा पनि सिट आरक्षण र अरू सार्वजनिक यातायातहरूमा 50% भाडा छुट र साझा बसमा चाहिँ 7% भाडा छुटको व्यवस्था कार्यान्वयनमा रहेको छ। अनि सञ्चारको लागि चाहिँ अहिले समावेशी सञ्चार हुनपर्छ भनेर सबै सङ्घीय मन्त्रालयहरूको वेबसाइट चाहिँ एक्सेसिबल बनाइएको छ। टेलिकमबाट पनि विभिन्न खालका सहुलियत भोइस प्याकेजहरू दिएको छ। साङ्केतिक दोभाषीको व्यवस्था रहेको छ र यो सङ्घीय संसदमा पनि अब चाहिँ केसको लाइभ बैठकहरूको चाहिँ साङ्केतिक दोभाषी राखेर चाहिँ संसारलाई अझ थप पहुँचित बनाउने भन्ने कार्यक्रम अगाडि बढिरहेको छ। यस्तै हामीले चाहिँ पुनस्थापना अपाङ्गता भएका व्यक्तिहरूलाई चाहिँ उहाँहरूलाई समुदायमै पुनस्थापना गराउनको लागि चाहिँ तिनै तहको सरकारको साझेदारीमा चाहिँ पुनस्थापनाका कार्यक्रमहरू गरिरहेका छौँ। र आवासीय पुनस्थापना सेवा पनि मन्त्रालयले चाहिँ विभिन्न
6: हजुर, जस्तो नि यहाँले धेरै आरक्षणको कुरा पनि गर्नुभयो होइन, अपाङ्गता व्यक्ति भएका व्यक्तिहरूको लागि भनेर यो कुरा गर्दै गर्दाखेरि यो चाहिँ कार्यान्वयन भएको छ कि छैन, उनीहरूले चाहिँ यो सेवा सुविधा पाएका छन् कि छैनन् भन्ने विषयमा चाहिँ अनुगमनको प्रक्रिया के छ, अनुगमन पनि भएको छ अथवा के छ?
7: यो निजामती सेवा लगायतमा गरिएको आरक्षण चाहिँ यो एकदम कार्यान्वयनमा आइरहेको छ। अनि यातायातमा दिएको छुटहरूमा चाहिँ केही गुनासोहरू पनि आएको आधारमा पनि हामीले अनुगमन गर्ने गरेका छौँ। अनि गुनासोको आधारमा र कहिलेकाहीँ सरकारवालाहरूसँगको समन्वयमा पनि यस्ता विषयहरू चाहिँ उहाँहरूसँग पनि आउने भएकोले उहाँहरू मार्फत पनि सहकार्य गरेर गरेका छौँ। ऐन कानुनहरूमा भएका विषयहरू कार्यान्वयन गर्नको लागि चाहिँ अहिले हामीले भोगिरहेको चुनौतीहरू भनेको चाहिँ अपाङ्गता भएको विषय चाहिँ एकदम विविध छ। यो 10 चाहिँ ऐनलेलाई वर्गीकरण गरेको छ। 10 पूर्ण अशक्त अपाङ्गता अनि अति अशक्त अपाङ्गता, मध्यम अपाङ्गता, सामान्य अपाङ्गता गरेर वर्गीकरण गरेको छ। यो एकदम जटिल र संवेदनशील विषय छ। त्यसको जटिलता र संवेदनशीलता अनुसार चाहिँ राज्यको बजेट पनि न्यून छ। चुनौती चाहिँ हामीले त्यो भोगिरहेका छौँ। यस्तै निकायगत र तहगत सरकारको बिचको समन्वय सहकार्यलाई पनि थप प्रभावकारी बनाउनु पर्नेछ। अनि सार्वजनिक र अन्य सरकारवाला निकायहरू बिचमा सहकारी र साझेदारी मार्फत समुदायमै पुनस्थापना गराउने कार्यमा पनि थुप्रै कामहरू चाहिँ गर्नुपर्ने हाम्रो आवश्यकता रहेको छ। र अर्को कुरा चाहिँ कस्तो पनि छ भने अहिले राष्ट्रिय अन्तर्राष्ट्रिय क्षेत्रहरूमा चाहिँ सहायक सामग्रीको प्रयोग मार्फत अपाङ्गता भएका व्यक्तिहरूलाई सहज रूपमा जीवनयापन गर्न सकिने अवस्था छ। त्यो सामग्रीहरू चाहिँ उहाँहरूलाई उपलब्ध गराउनको लागि पनि गर्नुपर्ने चुनौती चाहिँ त्यहाँ पनि रहेको छ।
6: हजुर, अब कानुनी व्यवस्थाहरू चाहिँ के छन् त? के यो कानुनी व्यवस्था यदि गरेको हो भने कानुनी व्यवस्थाहरू पर्याप्त छन् त? के छ
7: चुनौतीलाई नै त्यसलाई अवसरमा बदल्नको लागि चाहिँ हाम्रो कानुनी व्यवस्था अहिले नै त्यसमै काम गर्नुपर्ने, कुनै कानुनले बाधा परेको भन्ने चाहिँ छैन। तर केही केही कानुनहरूले चाहिँ हाम्रो अपाङ्गता भएको व्यक्तिहरूलाई बैङ्क खाता खोल्ने लगायतको विषयहरूमा चाहिँ असहज भएको कारणले भन्ने गुनासोहरू चाहिँ आएको छ। अरू कार्यान्वयन गर्नलाई चाहिँ अहिले नै कानुन नै परिवर्तन नगर्दा चाहिँ नभइहाल्ने विषय चाहिँ छैन।
6: हजुर, अब यो अपाङ्गताको विषयमा काम गर्ने विभिन्न संघ संस्थाहरू छन् होइन, अब संवैधानिक आयोगको रूपमा राष्ट्रिय समावेश आयोग समेत छ, काम गरिरहेको छ होइन, तर पनि अपेक्षित कार्यक्रमहरू हुन नसकेको भनेर अपाङ्गता भएका व्यक्तिहरूको गुनासो पनि छ नि। अब उनीहरूको हक अधिकार र सुविधाको त्यो प्रत्याभूत गर्न आवश्यक छ नि होइन र के छ?
7: उहाँहरूको हक अधिकारको लागि चाहिँ राज्यले उच्च प्राथमिकता दिएर काम गरिरहेको छ। उहाँहरूको अधिकार प्रवर्धन गर्नु राज्यको दायित्वको रूपमा लिएर हामी काम गरिरहेको छौँ, गर्नुपर्छ। अब हामीले तहगत सरकार र हाम्रो सङ्घीय सरकारको पनि नेपाल सरकारका निकायगत बिचमा पनि समन्वय गर्ने र सरकारवाला संस्थाहरूसँगको पनि सहयोगमा चाहिँ यसलाई स्थानीय तहबाटै कार्यान्वयन गर्ने गरी हामी तिनै तहको जिम्मेवारी तोकेर स्थानीय तह मार्फत चाहिँ कार्यान्वयन गराउन सकेको खण्डमा नि यसले चाहिँ महसुस गर्ने गरेर उहाँहरूको अधिकार प्रवर्धन हुन सक्छ।
6: यो अपाङ्गता भएका व्यक्तिहरूले जस्तो मन्त्रालयमा फिजिकल भौतिक रूपमा उपस्थित भएर चाहिँ हामीलाई यस्तो अप्ठ्यारो परेको छ, यो हामीले उपभोग गर्न पाएनौँ अथवा यो चाहिँ हामीलाई ठिक भएन भनेर त्यस्तो गुनासोहरू आउँछ कि आउँदैन?
7: उहाँहरूसँग त प्रत्येक दिन जस्तो हाम्रो भेटघाट भइ नै राखेको हुन्छ, गुनासोहरू पनि गर्नुहुन्छ होइन। व्यक्तिगत सहयोगी सेवा लगायत सामुदायिक सेवाहरूको विषयमा उहाँहरूसँग छलफल पनि हुन्छ, त्यो विषयलाई हामीले हेरेका पनि छौँ। अरू पनि विषयहरू छन् उहाँहरूको पहुँचयुक्त भएनन् होइन, उहाँहरूलाई चाहिँ अब असहज छ। अरू अपाङ्गता नभएका व्यक्तिभन्दा अपाङ्गता भएका व्यक्तिहरूलाई अब यातायात लगायतमै पनि उहाँहरूको चाहिँ खर्च बढी छ, यसलाई कसरी मिनिमाइज गर्न सकिन्छ भन्ने विषयहरूमा लगायत उहाँहरूको गुनासो छ, आउनुहुन्छ भेट्नुहुन्छ। र अब हामीले अहिले कतिपय कुराहरू नीतिगत रूपमा पनि निर्णय गर्छौँ, परिचय पत्र अपाङ्गता भएका व्यक्तिहरूले पाउने परिचय पत्रकै विषयमा पनि गुनासोहरू आउँछन्। अब कतिपय कुन तहबाट निर्णय गर्न सकिने विषयहरू हुन्छन्, त्यही अनुसारको चाहिँ त्यसलाई रेस्पोन्स गर्ने गरेको छ मन्त्रालयले।
6: हजुर, अब यो दूर दराजमा पनि धेरै अपाङ्गता भएका व्यक्तिहरू हुनुहुन्छ होइन, अब उहाँहरूको उहाँहरूले जुन पाउने सुविधाहरू हुन्छ, जुन जस्तो परिचय कार्डै भनौँ, धेरै त्यस्तो छ, यसको लागि चाहिँ यो उपलब्ध गराउन स्थानीय तहसँग कतिको समन्वय भएको छ?
7: हाम्रो चाहिँ एकदमै मन्त्रालयले समन्वय गरेको छ, यो परिचय पत्र लगायतलाई चाहिँ व्यवस्थित र एकरूप बनाउन सहज रूपमा वितरण गर्नलाई मन्त्रालयले चाहिँ सिम प्रणाली पनि डेभलप गरेर त्यसलाई अहिले हामीले प्रथम चरणमा 153 स्थानीय तहमा पुर्याइ पनि सकेको छ र यसलाई क्रमशः अगाडि लैजाने हाम्रो कार्यक्रम रहेको छ। कतिपय विषयहरू चाहिँ हामीले प्रदेशसँग पनि सहकार्य गरेर चाहिँ यो परिचय वितरण सम्बन्धमा उहाँहरूलाई सचेतना होइन जानकारी क्षमता विकासका कार्यक्रमहरू पनि गरेका छौँ। सिम्स प्रणालीलाई कसरी सञ्चालन गर्ने भन्ने विषयहरूमा पनि मन्त्रालयले निरन्तर तालिमहरू दिएको छ।
6: हजुर, अन्तमा चाहिँ अपाङ्गता भएका व्यक्तिहरूलाई यहाँले के भन्न चाहनुहुन्छ?
7: यहाँहरू अहिले हाम्रो चाहिँ यो अपाङ्गता भएका व्यक्तिहरूको अधिकार सम्बन्धी ऐन 2074 हामी संशोधन गरिरहेका छौँ। यही आर्थिक वर्षमा यो विधेयक चाहिँ संसदमा विधेयकको रूपमा प्रस्तुत हुँदैछ। त्यही भएर यहाँहरूले चाहिँ एकदमै छुटाउनै नहुने केही विषयहरू भएदेखि हजुरहरूले मन्त्रालयमा चाहिँ राय सुझाव पनि दिनुहोला। हामीले गरेका कामहरूमा चाहिँ कुनै गुनासो भए अथवा हाम्रा कामहरूलाई राम्रा कामहरूलाई चाहिँ अरूसम्म पुर्याइ पनि दिनुहोला। अपाङ्गता भएका व्यक्ति सबैसम्म राज्य पुग्न सक्दैन, त्यहाँसम्म पुर्याइ पनि दिनुहोला। कुनै कमी कमजोरी भयो भने हामीलाई चाहिँ सुझाव अथवा गुनासो पनि गर्नुहोला भन्न चाहन्छु।
6: हुन्छ, यहाँले अपाङ्गता भएका व्यक्तिको हकमा के कस्ता कामहरू मन्त्रालयबाट भइरहेका छन् भन्ने विषयमा धेरै जानकारी गराइदिनु भयो, यहाँलाई म धेरै धेरै धन्यवाद दिन्छु।
7: हुन्छ, यो आफ्नो मन्त्रालयको धारणा राख्ने मौका दिनुभएकोमा म रेडियो नेपाल परिवारप्रति एकदम आभार व्यक्त गर्दछु।
6: अहिले सुन्दै हुनुहुन्थ्यो अपाङ्गता भएका व्यक्तिको अधिकार सरोकार र समस्याका विषयमा महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका उपसचिव एवं अपाङ्गता अधिकार प्रवर्धन शाखाका प्रमुख दुर्गा कुमारी दाहालसँगको कुराकानी।
5: समावेशीकरण, समान अवसर र सामाजिक न्यायका विषयमा सार्थक संवाद कार्यक्रम समावेशी आवाज
6: हरेक शुक्रबार बिहान 7:25 प्रसारण भइरहेको छ। कार्यक्रम समावेशी आवाज,
5: कार्यक्रम समावेशी आवाज।
4: आजलाई कार्यक्रमका लागि निर्धारित समय सकिएको छ, अर्को हप्ता अरू सन्दर्भ लिएर हामी फेरि आउनेछौ। कार्यक्रमका बारेमा केही प्रतिक्रिया र टिप्पणी भएमा info@nainc.gov.np मा इमेल गर्न सक्नुहुन्छ। यसका साथै राष्ट्रिय समावेशी आयोगको टेलिफोन नम्बर 01-54-55-305 मा फोन गरेर आफ्नो कुरा राख्न सक्नुहुन्छ।
5: हस्त, कार्यक्रमबाट संयोजक सुशीला कुमारी पन्थ र तेज नारायण तिवारी, सञ्चालन सहकर्मीहरू चन्दा विष्ट र शोभा भट्टराईको साथमा भानुभक्त खड्का बिदा हुन्छु। नमस्कार।
8: उच्च गति, भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा सञ्चालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आइपिटिभी सेवा प्रदान गर्ने नेपालको एकमात्र नेक्स्ट जेनेरेसन वाइफाई 6 प्रविधि भएको वाइफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट साथै इन्टरनेट टिभी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप।
9: मासु अन्डा दुधमा अब हामी आत्मनिर्भर बन्दै छौ नि। हामी सबै यसरी नै उत्पादनमा लागेपछि बाहिरबाट आयात गर्नै पर्दैन, हामी आफै सक्षम बन्दै छौ। अब
10: यति कुरामै खुसी भएर हुँदैन के धुर्मु, हामीले अझै उत्पादन र उत्पादकत्व बढाउन जोड दिनु पर्छ, त्यो पनि गुणस्तरीय उत्पादन।
9: सही भन्यो सुन्तले, यो कुरा त सबैलाई भन्न जानु पर्यो नि।
11: मासु र अन्डा उत्पादनमा आत्मनिर्भर बनौँ,
10: गुणस्तरीय उत्पादन गरी निर्यात प्रवर्धन गरौँ।
12: नेपाल सरकार, कृषि तथा पशुपक्षी विकास मन्त्रालय, कृषि सूचना तथा प्रशिक्षण केन्द्र, हरियर भवन।
13: फागुनदेखि वैशाखसम्म आगलागी बढी हुन सक्छ। आगोको सही र सुरक्षित प्रयोग नहुँदा जनधनको ठूलो क्षति हुन सक्छ।
14: आगोको प्रयोग गर्दा विशेष ध्यान पुर्याउ। सलाई, लाइटर, मट्टीतेल जस्ता ज्वलनशील वस्तु बालबालिकाले भेट्ने ठाउँमा नराखौँ। खाना पकाउने ग्यास सुरक्षित राखौँ।
13: आफ्नो टोल छिमेकमा आगलागी सम्बन्धी जनचेतना जगाऊ। क्षति घटाउन स्थानीय स्वयंसेवक टोलीको गठन गरौँ।
14: गाउँघर तथा सहरमा समेत सम्भव भएसम्म पोखरी निर्माण गरौँ। पानीका स्रोतलाई व्यवस्थित गरौँ। समुदायसँग सहकार्य गरौँ।
13: खाना पकाइसकेपछि आगो राम्रोसँग निभाऊ। ग्यासको प्रयोग गर्नेहरूले चुलो, ग्यास रेगुलेटर तथा लाइटरको नियमित रूपमा निरीक्षण गरौँ।
14: चुरोट बिँडीको प्रयोग पश्चात आगो निभाऊ। ठुटा जथाभावी नफालौँ। वन जङ्गल, पेट्रोल पम्प तथा ग्यास डिपोको वरिपरि सलाई, लाइटर तथा आगोको प्रयोग नगरौँ।
13: घरमा मैनबत्ती, धूप र दियो बाल्दा विशेष सतर्कता अपनाऊ। नजिकैको दमकलको नम्बर अनिवार्य सेभ गरेर राखौ।
15: नेपाल सरकार, विज्ञापन बोर्ड।
16: हामी सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट बोलिरहेका छौँ। अब सुनाउँछौ ओम गुरुङको सुर, दामोदर घिमिरेको रचना अनि सङ्गीत हो नातिकाजीको।

स्वदेश गान सुनाउने क्रममा अब सुनाउँछौँ कृष्णमान र हिरादेवी राईको स्वर, भैरवनाथ रिमालको रचना अनि सङ्गीत हो कृष्णमानकै।

तपाईं रेडियो नेपाल सुन्दै हुनुहुन्छ र यति बेला हामी तपाईँलाई स्वदेश गानहरू सुनाइरहेका छौँ। अब सुनाउँछौँ लेखराज गुरुङ र एनबी चामलिङको स्वर, युवराज पौडेलको रचना अनि सङ्गीत हो एनबी चामलिङकै।

स्वदेश गानहरू सुनाउने क्रममा अहिलेका लागि अन्तिम स्वदेश गान सुनाउँछौँ। भक्तराज आचार्यको स्वर अनि सङ्गीत, रचना हो बमबहादुर थापा जितालीको। यसपछि तपाईँहरूले केही सूचना सन्देश सुन्नुहुनेछ भने ठिक 8 बजी बिहान अङ्ग्रेजीमा समाचार सुन्न सक्नुहुनेछ। रेडियो नेपाल सुन्दै रहनुहोला।

0: सडक तथा सडक पेटीमा पसल नराखौं, निर्माण सामग्री नथुपारौं र सडक सीमा अतिक्रमण नगरौं। नेपाल सरकार, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, सडक विभाग।
1: परदेशको सपना बोकेर निस्किदा घर परिवारको आशा बाँधिएको हुन्छ, तर श्रम स्वीकृति नलिई काम गर्दा दुर्घटना वा मृत्यु भयो भने न सहयोग पाइन्छ न बिमाको भर पर्न सकिन्छ।
2: श्रम स्वीकृति लिएर मात्र विदेश जाऊ, परिवार सुरक्षित, भविष्य सुरक्षित।
1: वैदेशिक रोजगार बोर्डको सचिवालय।

0: तपाईँको रेडियो सामुदायिक रेडियो रोल्पा 93.8 MHz।
1: स्टुडियो टाइम
2: अहिले बिहानको 8 बज्यो।

0: नमस्कार, म मदन पौड्याल उज्यालो रेडियो नेटवर्कको कृषि विशेष कार्यक्रम बदलिदो नेपालमा तपाईँलाई स्वागत छ। उज्यालो र नेपाल कृषि अनुसन्धान परिषद राष्ट्रिय कृषि प्रविधि सूचना केन्द्रको सहकार्यमा तयार पारिएको यो कार्यक्रम उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जसँगै देशभरका विभिन्न एफएम स्टेसन र उज्यालो अनलाइनमा पनि सुन्न सक्नुहुन्छ। यो कार्यक्रम आज राति 8 बजे पुनः प्रसारण हुन्छ। आजको कृषि विशेष कार्यक्रम बदलिदो नेपाल सरकारको नीति तथा कार्यक्रमले समेटेको कृषि क्षेत्रका विषयबारे केन्द्रित छ। गएको सोमबार सरकारले आउँदो आर्थिक वर्ष 2083-84 नीति तथा कार्यक्रम सार्वजनिक गर्यो। नीति तथा कार्यक्रममा कृषिको आधुनिकीकरणसँगै आर्थिक सुधार, अर्थतन्त्र लगायतलाई प्राथमिकतामा राखिएको छ। यसअघि सरकारले राष्ट्रिय प्रतिबद्धता पत्र पनि सार्वजनिक गरेको थियो। यसै सन्दर्भमा खाद्यका लागि कृषि अभियानले कृषिको समग्र विकासका लागि भन्दै नीतिगत र संरचनागत सुधारको विस्तृत खाका समेत सरकार बुझाएको थियो। रासायनिक मल र विषादीमा आधारित वर्तमान कृषि चक्रले माटोको उर्वरा शक्ति र मानव स्वास्थ्यमा गम्भीर असर पुर्याइरहेको भन्दै अभियानले तत्काल जैविक अर्थात् पर्यावरणीय कृषितर्फ रूपान्तरण हुन सरकारसँग माग गर्दै आएको छ। नीति तथा कार्यक्रमले कृषि क्षेत्रका के कस्ता विषयलाई उठाएको छ त? आजको कृषि विशेष कार्यक्रम बदलिदो नेपालमा हामीसँग कुराकानीमा हुनुहुन्छ खाद्यका लागि कृषि अभियानका संयोजक उद्धव अधिकारी। उहाँलाई मैले सुरुमा सोधेको छु, खाद्यका लागि कृषि अभियान के हो?
1: धेरै धन्यवाद। यो हामीले नेपालमा गएको यो 5-6 दशकदेखि बेच्नका लागि खेतीपाती गर्नुपर्छ भनेर हाम्रो विशेष गरेर सरकार पक्ष नै यसमा निकै ठुलो कम्मर कसेर लाग्यो, जसको परिणाम अब आज हामीले देख्न सक्छौँ। उसले उत्पादन वृद्धिका नाममा जसरी कृत्रिम रसायनहरूको सहारा लियो, जसरी नपुङ्खक बिउहरूको सहारा लियो, जसरी एक खालको भनौँ न यन्त्र उपकरणहरूलाई चाहिँ नि बढी प्रवर्धन गर्ने एक खालको प्रयास गर्यो, त्यो सबैबाट हामीले सकारात्मक भन्दा अलिकति नकारात्मक परिणामहरू नै हात लाग्यो भन्ने ठाउँमा पुगेका छौँ हामी झन्झन् आधा शताब्दीका वरिपरि रहँदाखेरि होइन। त्यसले गर्दा हामी गएको 15 वर्षदेखि यो यो जसरी हामीले चाहिँ उत्पादन वृद्धिका नाममा जसरी हामीले हाम्रो पृथ्वी, हाम्रो माटो, हाम्रो जनस्वास्थ्य, हाम्रो पर्यावरण, हाम्रो जैविक विविधता गुमाउँदै गएका छौँ, यो चिजमा चाहिँ खबरदारी गर्नुपर्छ है भन्ने खालको एउटा चिन्तन, एउटा सोचको विकास भएसँगै हामीले यो कृषि चाहिँ खानाका लागि गर्नुपर्छ है खाद भनेर हामीले चाहिँ खाद्यका लागि कृषि अभियान भनेर यो अभियान सुरु गरेका हौँ। यद्यपि म आफै पनि खेतीपाती गर्ने मान्छे हुँ र म गएको 22-23 वर्षदेखि चाहिँ म यो भन्ने तामा तुलसी टाउकोमै राखेर प्राङ्गारिक खेतीपाती गर्नुपर्छ भन्ने अभियानमा म मात्रै होइन, म सिङ्गो समुदायलाई लिएर म चाहिँ जोडिएको मान्छे। त्यसैले अहिले चाहिँ यो अभियानले गएको 15 वर्षदेखि यही कुराहरूमा नीति निर्माताहरूलाई अलि बढी सचेत गराउँदै हामी अब त्यो भनौँ न अध्ययन गर्दै एक खालको पैरवी गर्दै दुइटै कुरा सँगसँगै लगिराखेका छौँ। इभिडेन्सको आधारमा हाम्रा पैरवीहरू लेखेर बोलेर होइन कहिले सडकमै आएर, कहिले ज्ञापन पत्र मार्फत होइन, कहिले ध्यानाकर्षण पत्र मार्फत, विशेष गरेर नीतिगत पैरवीको तहमा हामीले अलि बढी काम गरिराखेका छौँ होइन। त्यो चाहिँ अब सकेसम्म तिनी तहलाई नै समेट्न खोज्छौँ। यद्यपि अब हाम्रो खालको लुज नेटवर्क हो, त्यस्तो खालको दर्ता भएको त्यस्तो खालको स्रोत साधन सम्पन्न संस्था पनि होइन। हामी यो नेपालको माटोलाई बचाउनुपर्छ, नेपालको प्राकृतिक कृषिलाई बचाउनुपर्छ भन्ने खालका विचार भएका व्यक्ति र संस्थाहरू यसको चाहिँ सदस्य हुन सक्नुहुन्छ र यो मुद्दामा चाहिँ उहाँहरू पनि सहयात्री बन्न सक्नुहुन्छ। त्यस्तो खालको लुज नेटवर्क भएको हुनाले यसले चाहिँ एक खालको चाहिँ यसको कार्यक्षेत्र यसले गर्ने एकदम काम म्यासिभ रूपमा जान सक्ने भन्ने हुँदैन। यसले यसले ती चिज ती प्रतिनिधि पात्रहरूको प्रतिनिधित्व गर्छ जसले जो सूक्ष्म रूपमा माटोमा बसेर सूक्ष्म जीवाणुको रूपमा काम गरिरहेका छन् होइन, जो प्राकृतिक रूपमा चाहिँ एक खालको भनौँ न मान्छे मात्रैको विकासबाट समग्र विकास हुन सक्दैन, नेपालको विकास हुन सक्दैन भन्ने मान्यता राख्ने वर्ग समुदाय सबैका भावनाहरूलाई प्रतिनिधित्व गर्ने एउटा संयुक्त मोर्चाको रूपमा यो छ सर।
0: तपाईँले विगत 15 वर्षदेखिको चाहिँ अभियान केन्द्रित कार्यहरू चाहिँ जोड्नुभयो, विगतको चाहिँ जागरण यात्रा थियो
1: हजुर हो,
0: जुन जागरण यात्रा के थियो?
1: एकदमै धन्यवाद सर, तपाईँले ठ्याक्कै 1 वर्ष अगाडि हामीलाई लगिदिनु भयो। हामी 1 वर्ष अगाडि चाहिँ हामीले ठ्याक्कै 1 महिनाको 1 महिने जैविक कृषिको जागरण यात्रा सुरु गरेका थियौँ। त्यो चाहिँ झन्डै झन्डै 3 प्रदेश र 25 जति पालिकाहरूलाई हामीले त्यो जागरण यात्रामा समेट्न सक्यौँ। त्यो भित्रमा थुप्रै सञ्चारकर्मी, नागरिक समाज, उत्पादक समूहहरू अनि कृषि विषय अध्ययन अध्यापन गर्ने संस्थाहरू लगायत थुप्रै क्षेत्रहरूलाई हामीले त्यो अभियानमा समेट्न सक्यौँ र त्यो अभियान चाहिँ साँच्चै एउटा साँच्चै जागरणको अभियान थियो भन्ने लाग्छ। यद्यपि अब हामी नेपालको पश्चिमी भूभागहरूमा जान बाँकी नै छ, पूर्वीय भागहरूलाई हेर्दाखेरि चाहिँ हामी 3 प्रदेशका विशेष गरेर मुख्यमन्त्रीहरू, त्यहाँका माननीयज्यूहरू अनि त्यसपछि गएर पालिकाका प्रमुखहरू, जे होस् कृषिमा काहीँ न काहीँ प्रत्यक्ष परोक्ष रूपमा संलग्न भएका संस्था र व्यक्तिहरूसँग हामी जसरी जोड्यौँ र उहाँहरूको विचारहरूलाई हामीले ल्याएर हामीले राजधानीमा एउटा पत्रकार सम्मेलन गरेर एउटा त्यो चिजलाई हामीले जिस्टमा चाहिँ प्रस्तुत गरेका थियौँ। त्यतिखेर मलाई लाग्छ थुप्रैका आँखा रसाएका थिए। हामीले कृषि विभागको हलमा चाहिँ हामीले त्यो चिजलाई हामीले प्रस्तुत गर्दै गर्दा होइन कृषि मन्त्री अथवा संसदीय समितिका कृषि समितिका सभापति लगायत थुप्रै जो कृषिका कृषिको विषयमा जिम्मेवारी लिने होइन जनप्रतिनिधि भनौँ या मन्त्रालयको चाहिँ नेतृत्व सम्हालेका मन्त्रीज्यू भनौँ, उहाँहरू लगायतको टिमलाई राखेर हामीले चाहिँ त्यो सेयरिङ गरेका थियौँ र त्यो सेयरिङ वास्तवमै यथार्थमा आधारित त्यो सेयरिङमा मान्छेहरूले एक खालको हार्ड टचिङ नै थियो। मान्छेहरूले चाहिँ हामीले कुरा गर्दाखेरि होइन हामी त्यो अभियानको समापन कार्यक्रम मात्रै होइन हामी सुरुवातदेखि नै हाम्रा विचारमा यो विचारमा नेपालको कृषि बिग्रँदै गरेको विचारमा, कृषिको माटो मर्दै गरेको विचारमा, कृषिको भनौँ न हाम्रो पर्यावरणमा जुन खालको असन्तुलन बढ्दै गएको छ त्यो विषयमा चाहिँ कसैको पनि दुई मत देखेनौँ हामीले होइन
0: भनेको फरक मत देखिएन,
1: पटक्कै देखिएन। हामीले त्यहाँ सङ्ख्यात्मक रूपले लाखौँ मान्छेसँग प्रत्यक्ष परोक्ष रूपमा होइन हामीले चाहिँ त्यो क्षेत्रहरूमा सम्बन्धित जिल्लाहरूमा भएका मिडिया सङ्घहरू पनि हामीले त्यहाँ पत्रकार सम्मेलनहरू गर्दै गर्दै अगाडि बढ्यौँ। कहीँ पनि त्यस्तो खालको विशेष गरेर अब मधेसको भूभाग अलिकति भनौँ न अब यो जैविक खेतीपातीको सवालमा उहाँहरू भौगोलिक रूपमा अलिकति भनौँ न रसायनकै सहारा लिनुपर्ने भूगोल भए तापनि उहाँहरूले पनि के खालको कुरा स्वीकार्नु भयो भने हामीसँग जसरी रोटाभेटर लगायतका यी चाहिँ ठुला ठुला यन्त्रहरूका कारणले गर्दा हाम्रो माटो थिचिएको छ, माटोभित्रको सूक्ष्म जीवाणुहरू मरेको छ, माटो कङ्क्रिट हुँदैछ, हामीले चाहिँ माटोलाई एक खालको उर्वर हुनबाट हामीले चाहिँ हाम्रो यन्त्र उपकरणहरूले बचाइरहेका छन्, मित्रजीवहरूलाई यन्त्र उपकरणले चाहिँ मारिरहेका छौँ भन्ने जस्तो ठाउँमै उहाँहरू हुनुहुन्थ्यो होइन। माटोदेखि बिउदेखि लिएर सबै कुराहरूमा समग्रमा हामीले कुनै पनि त्यस्तो एउटा पात्र मात्रै पनि फेला पारेनौँ ती चाहिँ हजारौँ मान्छेसँग हामीले भेट्दै गर्दा कि जसले यो मुद्दा ठिक छैन भनेर कसैले पनि भनेनन् होइन। त्यो हिसाबले पनि हामी यो मुद्दाप्रति हामी गएको 15 वर्षदेखि जहाँ छौँ होइन र व्यक्तिगत रूपमा त 22-23 वर्षदेखि म छु र यो मुद्दा चाहिँ हामी ठिकै ठाउँमा छौँ भन्ने ठाउँमा चाहिँ हामी त्यसले पनि पुर्याएको हो।
0: खाद्यका लागि कृषि अभियानका संयोजक उद्धव अधिकारी यो कुराकानीमा हामीसँग हुनुहुन्छ। तपाईँले देशभरका विभिन्न ठाउँमा डुलेर घुमेर देख्दाखेरि र जुन एउटा सार संक्षेप प्रस्तुत गर्दाखेरि धेरैका आँखा पनि रसाए भनेर भन्नुभयो, खास गरी कृषि र किसानको अवस्था चाहिँ के रहेछ?
1: अब कृषि र किसानको अवस्था त्यो मलाई लाग्छ पूर्व मेचीदेखि पछि महाकालीसम्म नै अवस्था लगभग उस्तै छ होइन। वास्तवमा जसले वास्तवै खेतीपाती गरिराखेको छ, जो किसानी छ, किसानी गरिराखेका छ, त्यो चाहिँ आजबाट मात्रै सुरु गरेको होइन, उसले आफ्नो पुर्खाको लिगेसीलाई उसले धान्दै धान्दै आजसम्म आएको जुन खालको किसान छ उसलाई चाहिँ अहिलेको राज्य सत्ताले उसलाई समग्रमा हेर्दा यो निर्वाहमुखी किसान हो, यसले चाहिँ यो नेपाललाई उँभो लगाउँदैन, यसको खेतीपातीले चाहिँ यो जति पनि नेपाल विकास हुन नसकेको यिनै किसानहरू, यिनै साना किसानहरू जसले निर्वाहमुखी किसान किसानी गरिदिएका कारणले गर्दा हाम्रो देश पछाडि परेको भन्ने जस्तो भाष्य बनाएर उहाँहरू चाहिँ त्यो त्यो त्यो त्यो पात्रलाई चाहिँ उहाँहरूले चाहिँ त्यसरी एउटा खिचिट्युरी गरेको हामी थुप्रै ठाउँमा देख्छौँ र अहिले भर्खरै पनि गएको नीति कार्यक्रमकै पनि कुरा गर्नुहुन्छ भने त्यो निर्वाहमुखी कृषिलाई होइन व्यावसायीकरण गर्ने, उन्नत बनाउने भन्ने कुरा त्यो अब म जान्ने भएदेखि त्यो शब्द कहिल्यै छुटेको छैन, चाहे त्यो तपाईँ एडिएसमा त्यो कुरा भन्नुहोस्, चाहे तपाईँ कृषि नीतिमा भन्नुहोस्, चाहे त्यो आवधिक योजनाहरूमा होइन योजना आयोगले बनाउने आवधिक योजनाहरूमा भन्नुहोस्, चाहे वार्षिक नीति कार्यक्रम भन्नुहोस्, जहिले त्यो निर्वाहमुखी कृषिलाई चाहिँ उन्नत बनाउने, व्यावसायिक बनाउने भन्ने कुरा कहिले छुट्दैन र त्यही निर्वाहमुखी कृषिकै फेरिफेरिमा गएको गरेको चाहिँ एक खालको गएको 5 वर्षदेखि एउटा मेरुदण्डको रूपमा जुन जुन एउटा साना किसानहरूले नेपालको कृषि धान दिएका छन् र जसले नै आज चाहिँ होइन नेपालको यो भनौँ न अनौपचारिक औपचारिक क्षेत्रको ठुलो क्षेत्र चाहिँ यही किसानहरूका कारणले गर्दा यहाँ अहिले झन्नै झन्नै 4 खरब जतिको कृषिजन्य उपज आयात हुँदै गर्दा बाँकी उत्पादन चाहिँ तिनै किसानहरूले तिनै साना किसानहरूले उत्पादन गरेर हाम्रो यहाँको एक खालको खाद्य सुरक्षाको अवस्था टिकेको अवस्था छ। होइन भनेपछि ती किसानहरूलाई हामीले जस्तो जसरी राज्यले व्यवहार गर्नुपर्थ्यो त्यो व्यवहार गरिरहेको पाउँदैनौँ। मुखले होइन कि यो किसानप्रतिको सम्मान भावमा उहाँहरूको कमजोरी देखिने, तर जतिखेर उहाँहरूले व्यवहारमा त्यो कुरा पुष्टि गर्नुपर्ने हुन्छ त्यो कुरामा चाहिँ कतिपय ठाउँमा चुक्नु भएको छ। र केही ठाउँमा हामी थुप्रै पालिकाहरूमा गयौँ, सबै पालिकाहरूमा एउटै व्यवहार रह्यो भन्ने भएन। कति कयौँ पालिकाहरूले अलिकति यो होइन किसान परिचय पत्र किसानको वर्गीकरणका मुद्दाहरूलाई अलिकति अगाडि लाने कुराहरू पनि गर्नुभएको छ, कतिपयले साना किसानहरूलाई अलिकति प्रवर्धन गर्ने कामहरू पनि गर्नुभएको छ। अब एउटा पालिकाभित्र जति स्रोत साधन हुन्छ र जति म्यान्डेट हुन्छ त्योभित्र रहेर उहाँहरूले गर्ने अभ्यासहरू पनि गरिराख्नु भएको छ, नगर्नु भएको होइन। र अब कतिपय पालिकाहरूमा चाहिँ के देखिन्छ भने जस्तो अब अहिले जसरी भत्कँदै गरेको परिवार, जसरी हाम्रो चाहिँ युवाहरू हामीले विदेश जानुपर्ने जुन खालको बाध्यात्मक अवस्था छ त्यसले चाहिँ होइन बालबच्चा पढाउनका लागि होइन सिङ्गो परिवार चाहिँ सदरमुकाममा आउनुपर्ने अथवा त्यहाँ घरहरूमा विभिन्न खालका समस्याहरू चाहिँ निम्तने, अनि त्यो परिवारमा एक खालको विच्छेद सम्बन्ध विच्छेदका घटनाहरू घट्ने, त्यसले चाहिँ फेरि के भन्छ यो हाम्रो सुधार केन्द्रतिर चाहिँ बालबालिकाहरूलाई पुर्याउनु पर्ने जस्ता एक खालको डरलाग्दो चित्रहरू पनि त्यहाँभित्र देखिन्थ्यो। होइन त्यो अनि जमिनमा बाँझो किन बढिरहेको छ भन्दाखेरि परिवार यसरी विखण्डित हुँदैछ र त्यो त्यसले पनि हाम्रो चाहिँ बाँझो जमिन बढिरहेको सन्दर्भहरूलाई पनि त्यहाँ झल्काउँथ्यो कतिपय ठाउँमा। भने कतिपय स्थानीय तहका प्रमुखहरू चाहिँ साँच्चै यो कुरामा चिन्तित हुनुहुन्थ्यो र उहाँले तदनुसारको नीति कार्यक्रमहरू बजेटहरू बनाउने अभ्यास पनि गरिराख्नु भएको थियो। यद्यपि उहाँहरूको त्यो सीमित स्रोत साधनबाट त्यो भ्याउन सक्ने समग्र कृषिलाई सम्बोधन गर्न सक्ने अवस्था पनि थिएन। त अब उहाँहरूको चेतनाको हिसाबबाट हेर्दाखेरि चाहिँ यो गलत बाटो हो, यसबाट फर्किनुपर्छ भनेर कयौँ पालिकाहरूले त यो के भन्छ अब हाम्रो पालिकालाई प्राङ्गारिक पालिका बनाउनुपर्छ भनेर होइन उहाँहरूको त्यो नगर परिषदबाट निर्णय पनि गराएका पालिकाहरू पनि हामीले भेट्यौँ। होइन त्यहाँबाट हेर्दाखेरि चाहिँ अब हामीले धेरै निराशाको कुरा गर्नुभन्दा पनि आशाको काहीँ न काहीँ होइन कालो बादलभित्र चाँदीका घेराहरू हामी काहीँ न काहीँ देख्यौँ पनि त्यो यात्रामा। अब अझै कतिपय ठाउँमा यस्तो खालको छ कि ठ्याक्कै भन्नुपर्दा तपाईँको चाहिँ तपाईँ उदयपुरको बेलुकाको चाहिँ नगर अध्यक्षज्यू हुनुहुन्थ्यो, उहाँले चाहिँ त्यहाँ होइन ठुलो क्षेत्रमा हामीले मकै खेती गरेका छौँ भन्नुभयो र त्यो मकैको उत्पादन चाहिँ राम्रो पनि थियो होइन, तर त्यसले उत्पादन त वृद्धि गर्यो तर अहिले चाहिँ समग्रमा हेर्नुपर्दाखेरि चाहिँ म दैनिक होइन 7-10 जनासम्मको लागि चाहिँ त्यो क्यान्सर लगायतका जुन असाध्य रोगको लागि जुन चाहिँ नि राज्यले उपलब्ध गराउने जुन अनुदान रकम छ त्यो अनुदान रकमको लागि चाहिँ मैले सिफारिस गर्नुपर्ने अवस्थामा छु। मलाई म त्यो उत्पादन बढेकोमा खुसी हुँ कि मैले यो मेरा जनताहरू चाहिँ रोगी भएकोमा दुखी हुँ, म दोधारमा छु भन्ने आशय थियो उहाँको। होइन
0: त्यो भनेको जनप्रतिनिधिले भनेका कुरा र भोग्नु परेको कुरा
1: होइन, उहाँ पनि त्यही समुदायकै मान्छे हुनुहुन्छ होइन, स्वाभाविक रूपमा जनप्रतिनिधि पालिकाको प्रतिनिधि भने त्यही समुदायकै हुनुहुन्छ। भनेको मैले एउटा उदाहरणको रूपमा मात्रै भने होइन, अब यस्ता
0: उदाहरण खोज्न टाढा जानु पर्दैन, हामी काठमाडौँ उपत्यकाभित्रैको छिमेकी चाहिँ जिल्ला हेर्ने हो भने काभ्रेमा त्यस्तै चक्र छ, धादिङमा त्यस्तै चक्र छ, नजिकमा पनि हामी देख्न सक्छौँ।
1: एकदमै जुनसुकै पालिकाको मेयरसँग मैले या पालिका अध्यक्षसँग मैले भेट्दाखेरि मैले पहिलो सोध्ने प्रश्न यही हो, तपाईँ दैनिक रूपमा यो असाध्य रोगका लागि तपाईँका पालिकाबाट कतिवटा सिफारिस जान्छ भनेर म उहाँलाई सोध्ने गर्छु। र मैले अहिलेसम्म भेटेको पालिकाहरूले न्यूनतम 5 भन्दा अधिकतम चाहिँ 10-12 चाहिँ दैनिक सिफारिस गरिरहेको अवस्थाहरू छ। होइन यसलाई 5 ल न्यूनतम 5 मान्नुहुन्छ भने पनि त्यसलाई 365 लानुहोस् र त्यसलाई 753 लानुभयो भने तपाईँले यो देश होइन वास्तवमै कहिल्यै निको नहुने रोगहरूको रोगीहरूको एउटा देशको रूपमा हामी त्यतातिर जाँदैछौँ। होइन यसलाई यो हेर्दा सामान्य भइ त राखेको छ, चलि त राखेको छ भन्ने जस्तो देखिन्छ। आज किन अस्पतालहरूमा मेला लागिराखेको छ, किन मान्छेहरू कहिले निको नहुने रोगहरूको चाहिँ रोगहरू शरीरमा बोकेर हिँड्नु परिराखेको छ, यो यावत कुराहरूको कुरा फेरि काहीँ न काहीँ होइन 100% त नहोला तर धेरै प्रतिशत चाहिँ त्यही खानेकुरासँगै जोडिन्छ, त्यही जमिनसँगै जोडिन्छ, त्यही पर्यावरणसँगै जोडिन्छ। होइन त्यसले गर्दा त्यसलाई सुधार नसुधार्ने हो भने अरू हामीले जति प्रयास गरे पनि ती चाहिँ असफल हुन्छन्। त्यसैले हाम्रो कृषि खेतीपाती चाहिँ खानका लागि हुनुपर्छ, स्वच्छ हुनुपर्छ र खान योग्य हुनुपर्छ र मान्छे मात्रै बाँच्नका लागि यो पृथ्वी बनेको होइन। त्यसैले त्यसको जुन खालको इकोसिस्टम छ, जो सिस्टमभित्र बस्ने सम्पूर्ण प्राणीहरू छन् ती प्राणीहरूको पनि अधिकार रक्षा गर्दै हामीले चाहिँ एक खालको भनौँ न 84 लाख जीवहरूमध्ये होइन अब हामी एउटा वर्ग नहौँ मान्छे भनेको होइन, अब त्यो मान्छेले मात्रै उसको स्वार्थका लागि सबै प्राणीहरूलाई चाहिँ होइन उनीहरूको अस्तित्व समाप्त पारिदिने र मान्छे मात्रै चाहिँ होइन ऊ चाहिँ उसको आयु चाहिँ लगातार वृद्धि गर्दै जाने जुन खालको एउटा यो भनौँ न भस्मासुर लाइनमा छौँ यसले चाहिँ काहीँ न काहीँ ठुलै विपत्तिहरूमा चाहिँ फेरि यो मानव सभ्यतालाई नै पुर्याउँछ भन्ने लाग्छ। त्यसको लागि पहिलो खुड्किलो भनेको नेपालको यो जुन चिज हामी एकछिन खान पाएन भने एकछिनमा चाहिँ हामी होइन आँखा तिरमिर हुन थाल्छ। त्यस्तो खानेकुरा चाहिँ शुद्ध हुनु पऱ्यो र त्यो शुद्ध खानेकुरा उत्पादन गर्ने समुदाय र उत्पादनमा उत्पादन प्रवर्धन गर्ने निकायहरूलाई चाहिँ हामी हिजोदेखि आजसम्म त्यही खबरदारीमै छौँ।
0: कुराकानीमा हुनुहुन्छ खाद्यका लागि कृषि अभियानका संयोजक उद्धव अधिकारी। उहाँले विशेष गरी अघिल्लो बुदामा चाहिँ जोड्न खोजेको एउटा मानव स्वास्थ्य, अर्को चाहिँ माटो संरक्षण र दिगो कृषिको अवधारणा हो जानेर विषाक्त खाना अहिले हामी खान बाध्य छौँ र उत्पादन विषाक्त हुँदा र त्यो विषाक्त उत्पादनमा संलग्न हुँदा मानव स्वास्थ्य पनि जोखिममा छ भन्ने यो कुराकानीमा चाहिँ हामी बुझ्न सक्छौँ। त्यो बुझाइ चाहिँ खास हुनुपर्ने चाहिँ एउटा युवा वर्ग, युवा किसान, त्यसमध्ये पनि अहिले जो कृषि पढ्दैछ त्यो विद्यार्थीले अझ बढी बुझ्ने र बुझाउने काम गर्न सक्छन्। तपाईँहरूले अभियान चलाउनु भयो, त्यस्तो वर्गको चासो र चिन्ता कति भेट्नु?
1: मदन सर धेरै धन्यवाद। हामीले अलि बढी फोकस गरेको यिनी विद्यार्थीहरू जो पहिलो चाहिँ कृषि रोजेर विज्ञान विषय पढेर र कृषि रोजेर जो कृषि पढ्दै हुनुहुन्छ पूर्वदेखि पश्चिमसम्मका विद्यार्थी भाइ बहिनीहरू जो चाहिँ होइन ब्याचलर मास्टर्स गरिराख्नु भएको छ होइन
0: भनेको यो पुस्ताले अब सिक्दै र सिकाउन पनि सक्छ भन्ने कुरा चाहिँ मैले
1: होइन एकदमै पुस्तागत रूपमा सरले भनेको एकदमै जायज हो होइन त्यहीँ जानुपर्छ। तर अझै हाम्रो चाहिँ अहिले बिग्रिएको कुरा के छ भने हाम्रो कृषि बिग्रनुको मुख्य कारण चाहिँ यहाँ पढेकै मान्छेहरूले नै नेपालको कृषिलाई बिगार्नलाई बल पुर्यायो कि भन्ने पनि लाग्छ कहिलेकाहीँ। त्यहाँ त्यो मात्रै पनि होइन, त्यहाँ विभिन्न स्रोत साधनको अभाव लगायतका अन्य विविध कारणहरू पनि होला, तर सरस्वती हेर्दाखेरि चाहिँ जसले कृषि पढ्यो उसले नै त्यो चाहिँ उत्पादन वृद्धिको मात्रै जुन खालको एउटा मूल मन्त्र घोक्यो त्यो उत्पादन वृद्धिको चाहिँ जुन खालको एकोहोरो रटानले नै हाम्रो यो सबै चिजहरू चाहिँ भनौँ न यो प्रकृतिको असन्तुलन, माटोमा अम्लेपन, माटोमा घट्ने प्राङ्गारिक पदार्थ, अनि हाम्रो जमिन मुनिको पानी होइन, त्यसपछि हाम्रो आयातमा रसायन लगायतका चिजहरूमा आयातमा लाग्ने लगानीहरूको वृद्धिको कुरा होइन, वार्षिक 17-18 लाख किलो बिखको आयातको कुरा होइन, त्यसले हाम्रो शरीरमा पार्ने प्रभावहरूको कुरा, यो सबैतिर त्यसले एकदम अप्ठ्यारोमा पारे। त्यसले गर्दा पढेकै मान्छेहरू नै भोलि उनीहरू नै सेलेक्ट हुने हुन् र उनीहरू नै इलेक्ट हुने हुन् होइन, त्यसैले ती निर्वाचित भएर आउने हुन् या कतै चाहिँ नियुक्ति पाएर जागिर खानेहरू हुने हुन्। उनीहरू त्यही कृषि पढेकै मान्छेहरू नै त्यहाँ प्रायः कृषिका वरिपरि नै भेटिने भए हुनाले उहाँहरूको रुट भनेको चाहिँ फेरि पनि त्यही कृषि पढ्ने, अध्ययन अध्यापन गर्ने कलेजहरू हुन्। त्यसैले हामी उहाँहरूलाई नै केन्द्रित गरेर हामीले यो अभियानहरू चलाइराखेका छौँ र थुप्रै भाइ बहिनीहरू चाहिँ यो मुद्दामा सहकार्य गरिराख्नु भएको छ। यो हामीसँग हाम्रा मुद्दामा उहाँहरू कन्भिन्स हुनुहुन्छ र यतिसम्म उहाँहरू भन्ने ठाउँमा पुगिसक्नु भएको छ कि आफ्नै गुरुवर्गहरूलाई अगाडि राखेर गरिएका छलफलहरूमा गुरुवर्गहरू तपाईँहरूले पढाएको ज्ञान हामीलाई बिर्सनका लागि अर्को चाहिँ दशकौँ हामीलाई चाहिँ खर्च गर्नुपर्ने ठाउँमा यहाँहरूले पुर्याउनु भयो। त्यसैले तपाईँले पढाएको ज्ञान चाहिँ हाम्रो भनौँ जीवनको लागि र जगतको लागि यसले चाहिँ भलो गरिराखेको छैन भन्ने खालको कुरा आफ्नै विद्यार्थीले आफ्नै अगाडि भन्दाखेरि ती गुरुवर्गहरूले पनि त्यो महसुस गर्नुपर्ने कुरा हो होइन। त्यसैले हुन त करिकुलममा जे छ त्यही पढाउने कुरा होला थुप्रै कुराहरू, तर कस्तो भने हामी चाहिँ ती युवाहरू खोज्दै हिँडिरहेका छौँ जसले अहिले कृषि पढिराख्नु भएको छ र तिनी गुरुवर्गहरूलाई बढी केन्द्रमा राखिरहेको छौँ जसले कृषि पढाइराख्नु भएको छ होइन, जसले यो विषयमा उहाँहरूले आत्मसात त गर्नुहुन्छ, तदनुसारको व्यवहार गर्नका लागि सबैभन्दा पहिलो चाहिँ एक खालको शक्ति सहितको पात्र चाहिँ उहाँहरू नै हो र त्योभन्दा पर गएर हेर्ने हो भने यो शिक्षाबाट नै सुधार्न जरुरी छ यहाँले भनेको।

0: तपाईँले सोध्नुभयो भने उसले चाहिँ नेपालमा बस्छु, नेपालमै केही गर्छु भन्ने कुरा भन्दा पनि ऊ चाहिँ विदेशकै सपना बढी देखिरहेको छ। अझ माटोमै झर्ने कुरा, खेतीपातीमै जाने कुरा, झरी पर्दाखेरि होइन घुम ओढेर खेतीमा जाने कुरा त उसको अझै त्यो तेस्रो चौथो प्राथमिकतातिर पर्छ। त्यसैले त्यो वर्गलाई हामीले त्यो माटोप्रतिको एउटा खालको श्रद्धाभाव जगाउने कुरा चाहिँ हामीले पाठ्यक्रमबाटै जोड्नुपर्छ। सरले उठाएको कुरा म एकदम सहमत छु।
1: उसो भए तपाईँहरूले अभियान सञ्चालन गर्दाखेरि त्यस्ता कार्यक्रमहरू विद्यालय तहमा अथवा ती रहका सम्बन्धित निकाय तहमा केही पाइयो त केही छन् त?
0: होइन, विद्यालय तहमा चाहिँ अब यस्तो छ, हामी अब एकदम इमान्दारीपूर्वक भन्नुपर्दा हामी विद्यालय तहसम्म अलिक कममै पुगेका छौँ। होइन, विद्यालय तहसम्म पुग्नुपर्छ भन्ने हाम्रो मान्यता हो। अब यद्यपि मैले अघि नै भने अब हामी एउटा सानो एउटा नेटवर्क हो, अब हामी सबैतिर सबै क्षेत्रमा त्यसले चाहिँ प्रभाव पार्न सक्दैन। विद्यालय क्षेत्रमा जानु एकदम जरुरी छ र अब अहिले चाहिँ जस्तो कैयौँ यो विद्यालय तहमै 8-12 जुन खालको यो प्राविधिक शिक्षा पढाइराखेका छ प्लान्ट साइन्सको रूपमा, होइन त्यस्ता खालका कलेजहरूलाई पनि फोकस गरेर अब केही कार्यक्रमहरू अगाडि बढाउनुपर्छ भन्ने लाइनमा हामीहरू छौँ। र हाम्रो बुताले भ्याएसम्म हामीले गर्ने पैरवीको जुन खालको क्षेत्राधिकार छ त्यो क्षेत्राधिकारभित्र रहेर हामीले स्कुल लेभललाई पनि भोलिका दिनहरूमा चाहिँ यो पैरवीको मुख्य एउटा महत्त्वपूर्ण एउटा स्टेक होल्डरको रूपमा हामी लिएर जान्छौँ।
1: खाद्यका लागि कृषि अभियानका संयोजक उद्धव अधिकारी यो कुराकानीमा हामीसँग हुनुहुन्छ। विशेष गरी सरकारले हालै नीति तथा कार्यक्रम ल्यायो, त्यसभन्दा अगाडि चाहिँ एउटा राष्ट्रिय सङ्कल्प पत्र अथवा प्रतिबद्धता पत्र भनेर पनि ल्याएको थियो र त्यसैको पेरिफेरीमा रहेर तपाईँहरूले सुझाव एउटा खाका चाहिँ भनेर दिनुभयो। नीति तथा कार्यक्रम आयो, तपाईँहरूले दिएको खाका के थियो र त्यो कति समेटियो?
0: मदन सर, अब यस्तो अब सरकारले अहिलेको यो विशेष भनौँ न अहिलेको जुन पछिल्लो सरकारले चाहिँ राष्ट्रिय दलहरूका घोषणापत्रहरूलाई समेटेर राष्ट्रिय प्रतिबद्धता पत्र बनाउँदै गर्दा आम नागरिक समूह समुदायसँग पनि जुन खालको विचारहरू मागेका थियो त्यो विचार हामीले पनि त्यहाँ पेस गऱ्यौँ र त्यो पेस गरेका आधारमा अहिले नीति कार्यक्रममा फेरि त्यसलाई ट्याली गरेर हेर्ने हो भने अब 100% भएन त भन्न सकिन्न, होइन त्यसले काहीँ न काहीँ अलिकति सम्बोधन गर्दैछ कि भन्ने लाग्दैछ दुईवटा हिसाबले। नीति कार्यक्रममा आएको जस्तो विगतका वर्षहरूमा अहिले पनि छ कृषिको व्यावसायीकरण यान्त्रिकरणका प्रश्नहरू छन् त्यो ठिकै छ, तर जैविक बाटोबाट जाने कुरामा चाहिँ अहिलेको नीति कार्यक्रम पोजिटिभ छ कि भन्ने लाग्छ मलाई। यद्यपि बजेटले कसरी सम्बोधन गर्छ कैयौँ कुराहरू तपाईँ एक वर्ष अगाडिकै बजेटको कुरा सम्झिनुहुन्छ भने झन् दुई वर्ष अगाडिको चाहिँ नि लगानी दशक घोषणा गरेको सरकार त अभिछिन्न उत्तराधिकारीवाला सरकार हो, होइन यसले उसले भन्ने कुरै भएन। लगानी दशक घोषणा गरेको नीति कार्यक्रम बजेटमा आउँदा लगानी दशकको ल पनि थिएन, होइन त्यस्ता यस्ता थुप्रै उदाहरणहरू छन्। र यसै गरी अहिले जे आयो त्यो बजेटमै आउँछ भन्ने त सुनिश्चित छैन, तर आज आउँदै गर्दा चाहिँ कम्तीमा पनि पहिला चाहिँ प्राङ्गारिक के भन्छ रासायनिक मललाई प्रवर्धन गर्ने कुरा र जैविकलाई प्रवर्धन गर्ने कुरा दोस्रोमा आउँथ्यो, यो गएको 30-40 वर्षदेखि हामीले त्यो निहालिरहेछौँ होइन। तर अहिले आउँदा चाहिँ जैविक अहिले पहिलो प्राथमिकतामा आयो जस्तो छ, जैविक मललाई प्रवर्धन गर्ने, जैविक खेतीलाई प्रवर्धन गर्ने, बायोमासहरूलाई प्रयोग गरेर मलहरू बनाउने होइन अनि बायोचारहरू बनाउने जस्ता कुराहरू आएको छ। र अहिले भर्खरै आएको मन्त्रालयको जुन होइन 21-22 मन्त्रालयबाट अहिले 18 झार्नेमा पनि होइन कृषि मन्त्रालयको नाम पनि मा भित्र पनि पर्यावरण शब्द जोड्नु भएको छ उहाँले, होइन अब वन कृषि वन र पर्यावरण मन्त्रालय भनेर राख्नु भएको छ। अब यो हिसाबले हामीले गरेको पैरवीले काहीँ न काहीँ काम गर्दैछ कि पनि भन्ने ठाउँमा हामी पुग्न सक्छौँ होइन। तर अब यो तदनुसारको व्यवहारहरू सँगै गइदिएन भने होइन ग्रामीण विकासका कुराहरू होइन किसानको किसानको कल्याण गर्ने कुराहरू होइन माटोदेखि लिएर होइन समग्र पर्यावरणकै समग्र एउटा चाहिँ वर्ल्डभित्र थुप्रै चिजहरू पर्छ। पर्यावरणलाई व्याख्या विश्लेषण कसरी गर्नुहुन्छ, त्यसलाई बजेटमा उहाँले कसरी सम्बोधन गर्नुहुन्छ, मन्त्रालयको नाम राखिसकेपछि पर्यावरणसँग सम्बन्धित कुनै एउटा छुट्टै एउटा विभाग या कुनै निकाय राखेर उहाँले काम गर्नु चाहिँ गर्नुहुन्न, अथवा उहाँले पर्यावरण भनेको चाहिँ वन केन्द्रित पर्यावरण मात्रै हो कि कृषिको होइन कृषिको कृषिभित्रको पनि पर्यावरण हो त्यो बाँकी छ। तर आज हामीले हाम्रो तर्फबाट बुझ्दै गर्दा चाहिँ अहिले के हदसम्म चाहिँ अलिकति यो चाहिँ प्रकृतितर्फ फर्किन खोजेको हो कि भन्ने नीति कार्यक्रम देखिन्छ, यद्यपि बजेट नआइकन चाहिँ यसलाई पूर्ण रूपमा समीक्षा गर्न सक्ने अवस्थामा म छैन सर।
1: मैले यसरी पनि बुझौँ कि त अब पछिल्लो चरण हेर्ने हो भने सरकारले रासायनिक मल किसानले माग गरे अनुसार चाहिँ पुर्याउन सक्ने अवस्था पनि छैन, विश्व अर्थतन्त्र विश्व बजार हेर्ने हो भने अहिले महँगीकै चपेटामा छ र जुन रासायनिक मल पनि त्यो चपेटामा छ। सरकारले किसानले मागे जति बुझाउन नसक्ने अभियन्ताहरूले चाहिँ प्रकृतितर्फ फर्कौँ भन्ने गर्दै गर्दाखेरि कतै यो तादम्यता मिलाउँदै गर्दाखेरि मल दिन नसक्ने अवस्थामा पुगेको सरकारले पो यता जोड गर्यो कि?
0: एकदम बुझाइ के छ? एकदम कूटनीतिक हिसाबले प्रश्न राख्नुभयो तपाईँले, म हामी एकदम म सहमत छु यो कुरामा र हामी आशावादी पनि के कुरामा छौँ भने अहिले तपाईँको होर्मुजको यो जुन खालको सङ्कट होइन मध्यपश्चिम

0: म यो के भन्छ जुन खालको चाहिँ यो सङ्कट छ। अब यस्तो थुप्रै कुराहरू तपाईँ कोभिडदेखि ल्याएर होइन तपाईँ भूकम्पदेखि ल्याएर थुप्रै चिजहरू ल्याएर जोड्न सक्नुहुन्छ। यस्ता खालका राष्ट्रिय सङ्कटहरू हामीले पटक पटक बिहोरिसक्यौँ र यस्ता थुप्रै सङ्कटहरू हाम्रो सङ्घारमा उभिराखेका छन्। कुन पहिला आउने भन्ने मात्रै हो होइन। र यो सङ्कटहरूलाई नजिकबाट निहाल्ने हो भने एक खालको परिकल्पना मात्रै गर्ने हो भने पनि हामीले त्यो लिएको बाटो गलत छ होइन। बजेटको कृषि बजेटको होइन 27-28 अरब बजेटमध्येको झन्नै झन्नै 52-55% बजेट चाहिँ मलमा खर्च गर्ने, त्यो पनि मागको किसानको मागको आधा पनि नपुग्ने जुन खालको परिस्थिति छ। त्यो सरकारी बजेटको पनि एक खालको दुरुपयोग भएको छ, त्यहाँ किसानको पनि खल्तीबाट पैसा गएको छ। त्यो सबै कुरालाई जोड्ने हो भने वार्षिक झन्नै झन्नै आधा खरब होइन अझ पुग्नुपुग त्योभन्दा माथिको खर्च चाहिँ अहिले हामीले खेतबारीमा प्रयोग गरेको रासायनिक मलमा मात्रै खर्च भएको छ। त्यसैले उहाँहरूलाई त्यो निल्लुनु ओकल्नुको अवस्थामा पनि पुगिराख्दाखेरि होइन जलवायु परिवर्तन र अहिलेको जुन खालको विश्वव्यापी सङ्कटको कुरा जुन यहाँले इङ्गित गर्नुभयो यसले चाहिँ उहाँहरूलाई थप सजिलो बनाएको पनि हुनसक्छ होइन। अब चाहिँ अब दिन नसक्ने भएपछि अब प्राङ्गारिकमा जाउँ भनेर एक खालको उहाँहरूलाई एक खालको त्यो मार्ग प्रशस्त भएको पनि हुनसक्छ। यहाँले भनेको
1: विगतमा किसान सङ्गठनहरूले अनुदान घटाउँदाखेरि विरोध गरेको अवस्था पनि थियो, हामी त्यता पनि सम्झिन सक्छौँ
0: रासायनिक मलमा होइन। यस्तो छ रासायनिक मलको चाहिँ अब यसका फेरि यसको छुट्टै बहस गर्न सकिन्छ होइन। रासायनिक मलको अवस्था चाहिँ के हो भने आजकै मितिमा हामीसँग जहाँ जुन किसानहरूले प्रयोग गर्दै आउनुभएको छ उहाँहरूलाई आजको भोलि नै रासायनिक मल छोडिहाल्नुहोस् भन्न सकिँदैन होइन। त्यसैले यो चाहिँ एउटा सङ्क्रमण कालको योजना बनाएर रासायनिक पदार्थलाई घटाउँदै जाने र प्राङ्गारिक पदार्थलाई बढाउँदै जाने खालको रणनीति नै एक खालको भनौँ न त्यो सुरक्षित बाटो हो होइन। हामीले हाम्रो भनाइ पनि त्यही नै हो, हामी आजको आजै यो रसायनलाई बन्द गर्नुपर्छ पनि भन्दैनौँ, हामीले भनिराखेका पनि छैनौँ। र त्यो जसले रसायन खाइरहेको माटोलाई बिस्तार बिस्तार त्यसमा प्राङ्गारिक पदार्थहरू बढाउँदै जाने कुरातर्फका कार्यक्रमहरू जानु पऱ्यो। यद्यपि अहिले माटो भन्नुहोस् न अब हाम्रा नीतिहरूले तपाईँ हेर्नुहोस् तपाईँ एडिएसदेखि तपाईँ आवधिक योजना तपाईँ 15 एकचोटि पल्टाएर हेर्नुहुन्छ भने अब मुस्किलले 2.5% प्राङ्गारिक पदार्थ पुर्याउने कुरा थियो होइन।
1: दोब्बर पुर्याउने चाहिँ दशकको चाहिँ एउटा योजना हो
0: होइन। 15 पनि त्यही नै छ, 2.5 को माथि छ। एडिएसले चाहिँ 4% जति माटोमा प्राङ्गारिक पदार्थ पुर्याउने कुरा गर्दै गर्दा अब सरकारले बोलेकै नीतिहरूलाई फलो गर्ने हो भने चाहिँ यही अहिले लिने बाटो यही हो फेरि होइन। त्यो हामीले भन्नका लागि भन्दै हो, त्यसैले हाल्ने त रसायन हो भन्ने हो भने अलग कुरा हो होइन। माटोमा प्राङ्गारिक पदार्थको वृद्धि गराउने हो भने स्वाभाविक रूपमा रसायनको प्रयोग लाई घटाउँदै जाने कुरा यो एकदम विज्ञानसम्मत छ, पहिलादेखि नै हामीले त्यो कुरो भनिरहेको र सरकारको नीतिले पनि त्यो कुरा भन्दै आएको विषय नै हो। अब खालि अहिले चाहिँ यो परिस्थितिले हामीलाई त्यहाँ के पुर्याउँदैछ भने त्यसको अन्तर्राष्ट्रिय हिसाबले मूल्य वृद्धि हुने, हामीले थेग्न नसक्ने, मागे जति दिन नसक्ने, यो सन्दर्भमा चाहिँ अब चाहिँ प्राङ्गारिक बाटो नै उपयुक्त हो कि भन्ने ठाउँमा पुगेको पनि हुनसक्छ सरकार। तपाईँले जुन खालको शङ्का व्यक्त गर्नुभयो म त्यो कुरामा सहमत छु।
1: अहिले तपाईँ उज्यालो रेडियो नेटवर्क र नेपाल कृषि अनुसन्धान परिषद राष्ट्रिय कृषि प्रविधि सूचना केन्द्रको सहकार्यमा तयार पारिएको कृषि विशेष कार्यक्रम बदलिदो नेपाल सुनिरहनु भएको छ। सरकारको नीति तथा कार्यक्रममा समेटिएको कृषि क्षेत्रका विषयबारे खाद्यका लागि कृषि अभियानका संयोजक उद्धव अधिकारीसँग गरिएको थप कुराकानी बाँकी नै छ, उज्यालो सुन्दै गर्नुहोला।
2: Worldwide franchise, India to Michigan, and I'm here to tell you what I have to offer. Light truck passenger, tires, they're awesome, super.

0: word from the roads to the racetrack. Michelin, Michelin, Michelin.
1: Safety!
0: Michelin, Michelin, Michelin.
2: World's number one tire brand.
3: Classic Techco 16th anniversary offer. Jati ma chayo, teti ma payo. Budget ra package tapai ke rozaiko. Abo internet TV ra Wi-Fi 6 router pani teti mai paincha. Classic Techco kunai pani plan kharid ma harek hapta 3 jana lai 3 mahina internet bonus ra masik 1 jana lai ru 12000 ko internet bonus. Samparka 9801004477. Classic Tech.
4: के तपाईँ ढाड, कम्मर, घुँडा, गर्दन दुख्ने समस्या, युरिक एसिड, बाथ रोग, नसा सम्बन्धी समस्या वा अन्य कुनै दीर्घ रोगबाट पीडित हुनुहुन्छ?
5: यस्ता समस्याको आयुर्वेदिक पद्धतिबाट सर्वसुलभ उपचारका लागि बागमती प्रदेश सरकार स्वास्थ्य मन्त्रालय मार्फतको आयुर्वेद तथा वैकल्पिक चिकित्सालयलाई आजै सम्झनुहोस्।
4: हाम्रा सेवाहरू:
5: ओपिडी सेवा,
4: विशेषज्ञ ओपिडी सेवा,
5: निशुल्क औषधि वितरण,
4: सशुल्क फार्मेसी सेवा,
5: फिजियोथेरापी सेवा,
4: अकुपंचर सेवा,
5: योग परामर्श सेवा,
4: क्रियाकल्प सेवा,
5: पूर्वकर्म पञ्चकर्म सेवा,
4: छार सूत्र सेवा,
5: जलौका सेवा,
4: अग्निकर्म लगायत अन्य विभिन्न सेवाहरू,
5: प्रयोगशाला सेवा बिहान 8 बजेदेखि 3 बजेसम्म।
4: विस्तृत जानकारीका लागि
5: आयुर्वेद तथा वैकल्पिक चिकित्सालय, बागमती करिडोर, गैरीगाउँ, काठमाडौँ। फोन नम्बर 01-4110-6690, 98514-2463।

0: मेट्रो सीधा कुरा प्रश्न विचार
1: उजालो रेडियो नेटवर्क
2: अहिले तपाईँ उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको कृषि विशेष कार्यक्रम बदलिदो नेपाल सुनिरहनु भएको छ। आज हामीले सरकारको नीति तथा कार्यक्रममा समेटिएको कृषिका विषयबारे कुराकानी गरिरहेका छौँ। कुराकानीमा हुनुहुन्छ खाद्यका लागि कृषि अभियानका संयोजक उद्धव अधिकारी। अभियानले यसअघि सरकारलाई दिएका मुख्य सुझाव र प्राथमिकता चाहिँ के थिए त?
3: अब नीतिगत संरचनागत कुरा यस्तो थियो दुईवटा। अब एउटा चाहिँ के हो भने अहिले जसरी अहिले भर्खरै अब हामी ठ्याक्क धानको बिउ राख्ने सिजनमा छौँ, अब एक खालको खडेरी पर्ने एक खालको प्रक्षेपणहरू पनि भइराखेका छ होइन। अब अहिले वैशाख जेठ चाहिँ पानी परेको परै छ, तर असार र साउन चाहिँ पानी नपर्ने या कम पर्ने भन्ने छ। अब त्यसपछि फेरि साउन र भदौ चाहिँ फेरि पानी पर्छ भन्ने खालको जुन खालको प्रक्षेपणहरू छ, त्यसैले हामीलाई अहिले त्यही अनुसारको सुक्खा सहने खालका धानका जातहरू आम किसानहरूको खेतबारीमा पुर्याउनु पर्ने जरुरी छ। अब त्यो कतिपय हदमा होइन सुक्खा एकदेखि छसम्मका चाहिने बालीहरू हाम्रो चाहिने अनुसन्धान केन्द्रले त्यो तयार पनि गरिरहेको छ, तर अब त्यो पर्याप्त मात्रामा छ कि छैन त्यो दोस्रो प्रश्न हो। तर त्यही भएकै उन्नत जातहरू पनि किसान तहमा जो पुनरुत्पादन हुन्छन् त्यस्ता खालका जातहरू पनि किसान तहमा पुग्न सक्ने मेकानिजम छैन। त्यसले गर्दा यो मेकानिजम एउटा भनौँ न मन्त्रालयदेखि स्थानीय समूहसम्मको जुन खालको हिजोको मेकानिजम थियो त्यही मेकानिजम चाहिँ भइदियो भने अझ त्यसले चाहिँ नेपालको किसान तहमा भएको समस्यालाई पनि तत्काल माथि ल्याउने र माथि भएको एक खालको अनुसन्धानका चाहिँ नि राम्रा चिजहरूलाई पनि तल पठाउनका लागि जुन खालको चेन थियो यो संहिता लागु हुनुभन्दा अगाडि त्यो चेन अहिले टुटेको अवस्था छ, त्यसलाई जोड्दा राम्रो हुन्छ भन्ने एउटा कुरा हो भने अर्को चाहिँ यो पर्यावरणीय खेतीपाती यो जुन चाहिँ पर्यावरण मैत्री खेतीपातीका लागि चाहिँ एउटा छुट्टै खालको संरचना चाहिन्छ। र त्यहाँ अहिले पनि जो रसायन पढेर आएका विज्ञ विशेषज्ञहरूलाई हामीले त्यहाँका चाहिँ हाकिम साहबहरू बनाएका छौँ, उहाँहरूबाट मात्रै यो कुरा सम्भव हुँदैन होइन। त्यसैले उहाँहरूलाई पनि प्रशिक्षित गर्नुपर्छ र उहाँहरूलाई प्रशिक्षित गराएर यो चाहिँ यो एउटा छुट्टै खालको संरचना चाहिँ सङ्घदेखि प्रदेश हुँदै स्थानीय तहसम्म नै हुनुपर्छ, जसले जसलाई चाहिँ अहिले भर्खरै जुन मन्त्रालयले जुन नाम पर्यावरण नाम पनि सँगै जोडेर लिएर आएको छ यसले थप बल पुर्याउँछ भन्ने लाग्छ मलाई। र पर्यावरण केन्द्रित विशेष गरेर कृषिसँग रिलेटेड पर्यावरण केन्द्रित चाहिँ संरचनाहरूको परिकल्पना गरे हामीले होइन, त्यो अब त्यो खालको डिमान्ड हाम्रो पहिलादेखि नै छ। र अब अहिले थाहा छैन सरकारले कसरी यसलाई सम्बोधन गर्छ। संरचना र तदनुसारको नीति नभइकन यो चाहिँ खालि भन्नका लागि भन्ने र कसैले भन्यो भने कुरा त हो तर भन्नेबाट चाहिँ यो हामी टुङ्गोमा पुग्न सक्दैनौँ। र अब नेपाल जस्तो एउटा पहाडी भूगोल भएको मुलुक जहाँ 68-70% पहाडी कृषि छ, त्यो पहाडी कृषि भएको ठाउँमा चाहिँ हामीले धेरै मलको लागि जसरी अहिले हामी महतारी राखेका छौँ मल भनेको रसायन मात्रै हो भन्ने खालको जुन कुरा अहिले किसानको दिमागमा हालिएको छ र त्यसलाई चाहिँ फेरि फर्काउनका लागि अब अलिकति भनौँ न अहिले पनि 30 लाख झन् परिवार प्लसले चाहिँ अहिले पनि पशुपालन गरिरहेका छन् होइन, त्यो पशुपालन मार्फत मलको आपूर्ति गर्ने होइन आफ्नो भनौँ न जुन खालको आत्मनिर्भरतामा आधारित एक खालको हाम्रो कृषि प्रणाली थियो त्यो कृषि प्रणालीमै चाहिँ अलिकति जुन अहिले जसरी अल्मलिएको छ नेपाली कृषि त्यसलाई चाहिँ थप स्ट्रेन्थ गर्ने रेट्रोफिटिङ गर्ने काममा गर्न सक्यो भने चाहिँ नेपालको कृषि सुध्रिन्छ। अब अहिले चाहिँ बिउ पनि मल्टिनेसनलहरूको ल्याउने अब बिक पनि उनीहरूकै ल्याउने अनि त्यसपछि मल पनि कृत्रिम रसायन पनि बाहिरबाटै ल्याउने यन्त्रोपकरण पनि बाहिरबाटै ल्याउने अनि हामीले चाहिँ दुईवटा ठुला अर्थतन्त्र भएका भारत र चिनसँग हाम्रो उत्पादनहरूलाई हाम्रा किसानहरूलाई प्रतिस्पर्धा गर भनेर जसरी भिडाइराखेका छ यो चाहिँ सिधै तिमी चाहिँ हाम फालेर मर भनेको बराबर छ अहिलेको जो व्यावसायिक रूपमा केही गर्न खोजिराख्नु भएका किसानहरू हुनुहुन्छ। त्यसैले नेपालको सन्दर्भमा व्यावसायिक कृषि गर्ने पनि क्षेत्रहरू छन् फरक होइन फरक फरक क्षेत्रहरूमा जहाँ चाहिँ तुलनात्मक लाभका बालीहरू छन् जहाँ चाहिँ जुन पर्यावरण केन्द्रित हाम्रो होइन भूगोल लगायतका हाम्रो अभ्यासहरू छन् त्यतातिरबाट हामीले व्यावसायिकताको खोजी गर्नुपर्छ व्यावसायीकरण गर्नुपर्छ म्यासिभ रूपमा गर्नुपर्छ। यो अर्को कृषि पर्यटनको ठुलो सम्भावना भएको मुलुक पनि हो तर अहिले हामीले चाहिँ जुन बाटोबाट गइराखेका छौँ त्यही धान चाहिँ होइन चिनले चाहिँ 7 लाख मेट्रिक टन पर हेक्टर फलायो हाम्रो चाहिँ 3 हेक्टर होइन 3 मेट्रिक टन पनि पुगेका छैन भन्नेबाट त्यस्तो खालको भाषीहरू निर्माण गरेर हुँदैन। हाम्रो एरियाहरू फरक छन् हाम्रा हामीले गर्नुपर्ने क्षेत्रहरू फरक छन् ती क्षेत्रहरूको पहिचान गरेर तत्त क्षेत्रहरूमा नै हाम्रो व्यावसायीकरणको बाटोबाट जानुपर्छ। यी यावत कुराहरूलाई जोडेर हामीले चाहिँ संरचना र नीतिहरूको कुरा चाहिँ त्यहाँ ल्याएर जोड्या हौँ।
2: अब हामी उत्पादनकै कुरामा जोड दिने हो र तपाईँले भने जस्तै आत्मनिर्भरताकै कुरा जोड्ने हो भने प्रकृति सम्बद्ध खेती गर्दाखेरि त्यो किसानका लागि आत्मनिर्भर र आय आर्जन उन्मुख छ कि छैन?
3: अब यसलाई दुईवटा हिसाबले व्याख्या गर्नुपर्छ। पहिलो कुरा चाहिँ अब अहिलेको समय सन्दर्भ अनुसार होइन, अहिले जसरी हाम्रो शिक्षा महँगो हुँदै गएको छ, स्वास्थ्य महँगो हुँदै गएको छ, जसरी हाम्रो जीवनयापनहरू, हाम्रो सामाजिक होइन व्यवहारहरू जसरी महँगिँदै गएको छ, त्यो हिसाबले चाहिँ एउटा किसानलाई राम्रो कमाइ नहुने हो भने ऊ कसरी बाँच्न सक्छ र भन्ने प्रश्न एकदम पेचिलो प्रश्न हो होइन। तर त्यसो भनेर उसले चाहिँ एउटा भनौँ न एउटा आफ्नो सन्तानलाई उच्च शिक्षा, राम्रो शिक्षा दिने नाममा होइन, एउटा राम्रो स्वास्थ्य उपचार पाउने नाममा, अथवा आफ्नै कुनै पनि सामाजिक गतिविधिहरूमा चाहिँ एक खालको भनौँ न सामाजिक तहको, सामाजिक लेभलको, सामाजिक हैसियत प्राप्त गर्ने नाममा उसले जसरी कृषि मार्फत जुन खालको अभ्यास गरिरहेको हुन्छ, तर त्यसले चाहिँ ऊ र उसको परिवार र सिङ्गो प्रकृतिमाथि उसले चाहिँ एक खालको अन्याय गरिरहेको हुन्छ, ऊ स्वयंमाथि पनि अन्याय गरिरहेको हुन्छ। त्यसैले त्यो बाटो गलत छ भन्ने मात्रै कुरा हो हाम्रो। हामीले म अहिले म आफै एउटा उदाहरणको रूपमा यहाँलाई यहाँ अगाडि म पेश हुन सक्छु कि 22-23 वर्षदेखि म पनि खेतीपाती गरिरहेका छु भनेको सर्टेन बालीहरू बाहेक अधिकांश बालीहरूमा हामीले पशुपालनमा आधारित प्राङ्गारिक खेतीपाती गर्ने, जैविक खेतीपाती गर्ने हुने, यसलाई कुनै महाभारत सम्झिनै पर्दैन। कुनै त्यस्तो एकदमै कमाइ गर्नै नसक्ने, फल्दै नफल्ने, उम्रिँदै नउम्रिने त्यस्तो हुँदै होइन, हामीले गर्न सकिन्छ। त्यो अहिले मलाई लाग्छ नेपालभरिका लाखौँ किसानहरू जो अहिले हाम्रा चाहिँ नि तपाईँ हिमाली क्षेत्रमा जानुहुन्छ या पहाडका उच्च पहाडी क्षेत्रहरूमा जानुहुन्छ, अहिले पनि रासायनिक मल नपुगेका थुप्रै ठाउँहरू छन्, यी विकासे बिउहरू नपुगेका थुप्रै ठाउँहरू छन्, त्यहाँ पनि खेतीपाती भइराखेको छ, त्यहाँका मान्छे भोकै बसेका पनि छैनन् होइन। तर त्योभित्र त्यो उत्पादनभित्र हुने क्वालिटीबाट, त्योभित्र गुणस्तरबाट, त्यसले हुने स्वास्थ्यमा पार्ने फाइदा, त्यसले पर्यावरण वातावरणमा पार्ने फाइदाबाट हेर्ने हो भने त्यो हामीले प्राप्त गर्ने एकमुष्ट रकमभन्दा त्यो धेरै ठुलो भ्यालु छ। खालि त्यसलाई हामीले कसरी हेर्छौँ भन्ने कुराबाट हेर्ने हो भने यो चाहिँ यो के भन्छ कमाइ नै यो के भन्छ नगद नै सप्तक हो भन्नेबाट हेर्दा पनि हेर्नुभन्दा पनि त्यहाँ त्यो त्यसले चाहिँ नि भनौँ न उत्पादन लागतमा जसरी हामीले कम उत्पादन लागतमा त्यो उत्पादन भित्राउन सक्छौँ, एक खालको परिवार र समाजको एक खालको सामूहिक प्रयासले त्यो उत्पादन भित्राउन सक्छौँ, हाम्रै आफूसँगै भएका प्रविधिहरू, बिउ मल लगायतका चिजहरूले हामीले त्यो उत्पादन भित्राउन सक्छौँ भने त्यहाँ लगानी कम पर्ने बित्तिकै उसको एक खालको आम्दानी त त्यहाँ पनि सुनिश्चित हुन्छ होइन। त्यसरी पनि त्यसलाई हामीले व्याख्या गर्न सक्छौँ होइन। ठ्याक्कै धेरै धेरै चिज अहिले बजारले जे जे भनेको छ त्यही त्यही चिज त्यहाँ ल्याएर प्रयोग गर्ने र भोलि चाहिँ नि असाध्य रोग लाग्यो भने तपाईँको के भन्छ कुनै पनि थुप्रै चिज त्यस्ता भाइरसहरू छन् तपाईँ अहिले पनि हेर्न सक्नुहुन्छ कि तपाईँ लम्पी स्किन आयो सरकारसँग अब के भन्छ हामीसँग कुनै त्यस्तो खालको प्रविधिहरू छैन होइन, तपाईँ त्यो के भन्छ उसमा सुँगुरमा त्यो होइन के आयो
2: अफ्रिकन स्वाइन फिभर
3: आयो त्यसमा केही चाहिने त्यस्तो छैन, कुखुरामा होइन
2: बर्ड फ्लू
3: आउँछ त्यसमा कुनै पनि विकल्प छ भनेपछि यसले विज्ञानले एक ठाउँलाई छोडिदिन्छ, तपाईँलाई दुर्घटना बोलाएर पारिदिन्छ, त अब यसपछि चाहिँ हामी केही पनि गर्न सक्दैनौँ भने त्यसलाई त्यो काहीँ न काहीँ बिमा गरिएको छ भने त्यो बिमाले पनि त्यसलाई चाहिँ त्यो प्रकोपको रूपमा लिन्छ, त्यसलाई बिमाले पनि सम्बोधन गर्दैन। राज्यले तपाईँलाई उचाल्दै लगेर धुरीमा लगेर खसाल छोडिदिन्छ। हेर्नुहोस् जतिखेर तपाईँलाई राज्यको सपोर्ट चाहिन्छ, जतिखेर बिमाले सपोर्ट गर्नुपर्छ, जतिखेर तपाईँलाई व्यवसायीकरणको जुन खालको चरम उत्कर्षमा पुर्याउँछ त्यो उत्कर्षमा पुर्याएर जब जुन बेला तपाईँ दुर्घटना पर्नुहुन्छ त्यतिखेर तपाईँ राज्य तपाईँसँग हुँदैन। त्यसैले त्यो खालको चिजमा हामी बतासिएर हिँड्नु हुँदैन। हाम्रो मौलिकता, हाम्रो भूगोल, हाम्रो परिवेश, हाम्रो अभ्यास, हाम्रो पुर्खाहरूले गरेको अभ्यास, त्यसमा थोरै विज्ञान मिसाएर त्यसलाई अझै थप उन्नत बनाउँदै होइन हामीले अघिल्लो पुस्ताबाट जस्तो खालको एउटा भनौँ न एउटा स्वच्छ कृषि जिम्मा ल्याएको थियौँ होइन, आत्मनिर्भर कृषि जिम्मा ल्याएको थियौँ होइन, आज त्यो चाहिँ जानेर नजानेर हामीले त्यसलाई चाहिँ हामीले त्यो गुमाइसक्यौँ होइन। तपाईँ बिउबाट हेर्नुहुन्छ होइन, प्रविधिबाट हेर्नुहुन्छ, हरेक चिजबाट हेर्नुहुन्छ भने हाम्रो त्यो चिज चाहिँ अहिले गुमिसकेको छ। त्यसैले त्यसमा पुनः फर्किनका लागि हामी सबैको एक खालको भनौँ न नीति निर्माता होइन, उपभोक्ता अनि त्यो उत्पादक, हामी सबैको एक खालको साझा प्रयास भयो भने र राज्यले लिन खोजेको नीतिबाट मात्रै हेर्दाखेरि चाहिँ यो पनि सकारात्मक नै मान्नुपर्छ। हामी सबैजना सचेत हुन सक्यौँ भने नेपाल जस्तो भूगोल चाहिँ मलाई लाग्छ कुनै पनि परिस्थितिमा यो भोकमरीले होइन मान्छे मर्ने खालको मुलुक होइन, तर अहिले गएकै बाटो जुन खालको यो खतरनाक बाटोबाट हामी हिँडिरहेको छ, यो बाटो भनेको चाहिँ फेरि भोकमरीमा पुग्न सकिने सम्भावना भएको हाम्रो चाहिँ अभ्यास हो। त्यसैले हामी पुरानो अभ्यासमा फर्क्यौँ, हामी कोही पनि मलाई लाग्छ अर्को होइन यो शतकौँसम्म हामी चाहिँ भोकै मर्दैनौँ।
2: खाद्यका लागि कृषि अभियानका संयोजक उद्धव अधिकारी यो कुराकानीमा हामीसँग हुनुहुन्छ। उहाँले जोड गर्दै गरेको र अभियानले जोड गर्दै गएको प्रकृति सम्बद्ध खेती र यसमा चाहिँ फर्किनुको विकल्प छैन भन्ने विषय र सन्दर्भ चर्चा गर्दै गर्दाखेरि राज्य सामु चुनौती छ। बढ्दो जनसङ्ख्या, थपिँदो जनसङ्ख्या, आउँदो जनसङ्ख्याका लागि पनि भोक खाली नराख्ने अथवा खाना चाहिँ पुर्याउने त्यो विभिन्न माध्यमहरू हुन सक्छन्। उत्पादनमा जोड गर्नु सरकारको चाहिँ प्रमुख चुनौती र त्यो दायित्व पनि रहेको छ। तर प्रकृति सम्बद्ध खेतीमा चाहिँ फर्किँदै गर्दाखेरि कसरी जाने भन्ने चाहिँ बहसकै विषय अहिले पनि केन्द्रमा रहेको छ। र खान नपाएर चाहिँ मरिँदैन यो खालको खेती गर्ने हो भन्ने तपाईँले चाहिँ जोडिरहनु भएको छ। खास गरी बाली वस्तु उत्पादन गर्ने, त्यसको चाहिँ बजारसम्म चाहिँ पहुँच पुर्याउने जुन एउटा श्रृङ्खला छ नि, यो श्रृङ्खलालाई जोड्न चाहिँ अहिलेको नीति तथा कार्यक्रमले केही ल्यायो त, केही आशा अपेक्षा गर्न सकियो त?
3: अब उत्पादनलाई बजारसम्म जोड्ने,
2: अब पहिलो त उत्पादनकै चिन्ता हो,
3: उत्पादनकै चिन्ता हो होइन, अब बजारसँग जोड्ने कुरा पनि अब मलाई लाग्छ यो के भन्छ समर्थन मूल्यको कुराहरू अलिकति जोड्या छ होइन, मुख्य बालीहरूमा समर्थन मूल्यहरू उपलब्ध गराउने भन्ने कुरा छ। अब त्यसलाई नै मान्ने हो भने मलाई लाग्छ यतिले मात्रै पुग्दैन, बजारको चाहिँ अब लोकल बजारहरूलाई, स्थानीय बजारहरूलाई, हाम्रो जुन खालको अभ्यासमा रहेका पुराना हाट बजारहरूलाई होइन त्यसलाई संस्थागत गर्ने, त्यसलाई स्थायित्व दिने, त्यसैलाई प्रवर्धन गर्ने हाम्रो त्यो नै बजारको एक खालको जग हो हाम्रो होइन। अब अहिले हामीले जसरी चाहिँ पकेट क्षेत्रहरू बनाउने, पकेट क्षेत्रहरूमा चाहिँ सङ्कलन केन्द्रहरू बनाउने, त्यहाँ कृषि सडकहरू बनाउने, त्यहाँबाट उत्पादन ट्रक लोड गरेर ल्याउने भन्ने खालका ती अभ्यासहरू, त्यो मलाई लाग्छ यी मैदानी कृषिका अलिकति विकसित देशहरूका अभ्यासहरू हुन्, हाम्रो ठाउँमा चाहिँ हामीले जे खालको हामीले पुरानो भनौँ न हजारौँ वर्षदेखि जुन खालको अभ्यासहरू गरेका छौँ ती नै अभ्यासहरूमै टेकेर हामीले चाहिँ यो कृषिको होइन खालको स्थानीय उत्पादनको राष्ट्रिय अन्तर्राष्ट्रियकरण गर्न सक्छौँ, त्यही जगमा उभिएर त्यसैलाई प्रवर्धन गर्नुपर्ने थियो, त्यो अहिले नीति कार्यक्रममा आएको छैन। र समर्थन मूल्यबाट हेर्दाखेरि चाहिँ अब यदि त्यसो हुन सक्यो भने पहिलो कुरा त अब किसानको सूचीकरणको कुरा जोडिया छ उसले होइन, अब किसानको सूचीकरणले मात्रै हामी कहीँ पनि पुग्न सक्दैन, किसानको सूचीकरणसँगै वर्गीकरण सम्बन्धमा पेचिलो मुद्दा हो होइन, किसानको सूचीकरणमा अहिले पनि 20-22 लाख जति हामीले सूचीकरण गरिसक्यौँ भन्ने खालको मन्त्रालयको एउटा खालको रेकर्ड छ, तर
2: कस्ता किसान परे भन्ने
3: त्यसमा थुप्रै किसानहरू छ, हाम्रा साथीभाइहरूसँग हामी बसेर कुराकानी गर्छौँ, देशभरिका किसानहरूसँग पनि बसेर फोरममा बसेर हामी कुराकानी गर्दा तपाईँहरू सूचीकृत हुनुभयो भने उहाँहरूले हामी त भएको छैन भन्नुहुन्छ होइन, पूर्वमा चाहिँदेखि पछि महाकालीसम्मका किसानहरू हामीले हाम्रो लेभलको हाम्रो किसान जो चाहिँ साना किसानहरू हुनुहुन्छ उहाँहरूलाई सोध्यौँ भने हामी त्यसमा समावेश भएका छैनौँ भन्नुहुन्छ, तर यहाँ 22-23 लाखको तथ्याङ्क आइसक्यो। त्यसैले यो चाहिँ फेरि पनि हामीले भूकम्पताका चाहिँ वास्तविक पीडितहरूको तथ्याङ्क सङ्कलन गर्न गए जस्तै होइन, जसको होइन भनौँ न अब अन्त पनि प्रपर्टी भएकै मान्छेले पनि काहीँ न काहीँ त्यो अनुदानको दुरुपयोग गरे भन्ने खालको समाचारहरू पनि हामीले सुन्यौँ, त्यो हामी फेरि त्यहीँ पुग्दैछौँ। त्यसैले यो किसानको किसानको पनि सूचीकरण ठिकै छ, आफ्नो ठाउँमा ठिकै छ, तर वर्गीकरण सँगसँगै सूचीकरण गरिएको भए यो वर्गीकरण बिनाको सूचीकरणले हामीलाई कहीँ पनि पुर्याउँदैन, त्यो सूचीकरण नगरिकन सरकारले भनेको समर्थन मूल्य लगायतका जुन सरकारले दिने खालको जुन खालको अनुदानका कार्यक्रमहरू छन् त्यो वास्तविक किसानसम्म पुग्दैन। त्यसैले अहिलेसम्म अनुदानको दुरुपयोगको प्रश्न एकदम पेचिलो भएर आएको, किनभने किसान को हो भनेर राज्यले नचिनेर भएको हो। अब आज पनि सूचीकरणका नाममा गैर किसानहरूलाई सूचीकृत भयो भनेर 22-23 लाखको चाहिँ जुन खालको तथ्याङ्क मन्त्रालयले देखाएर बसिरहेको छ, यसले मात्रै पुग्दैन, बरु यसलाई के गर्न सकिन्छ भने अहिले जति सूचीकृत भएको छ त्यसलाई चाहिँ वर्गीकरण गरेर तत्काल उहाँहरूलाई परिचय पत्र दिने र उहाँहरूलाई अन्य विभिन्न भनौँ न अब त्यसलाई सामाजिक सुरक्षासँग जोड्ने खालको बाटोसँग जान सक्यो भने चाहिँ त्यसले खालको प्रभावकारी परिणामहरू ल्याउन सक्छ, नत्र सूचीकरणमै अर्को 5 वर्ष जान्छ होइन, गयो जसरी गएको विगतमा 4-5 वर्ष गयो। त्यसैले यो परिणाम ल्याउनको लागि चाहिँ अब वर्गीकरणमा जानुपर्छ र वर्गीकरणसँगै छुट्टिएका यथार्थ किसान जो ठुला पनि हुनसक्छन्, मझौला पनि हुनसक्छन् र साना पनि हुनसक्छन् र ती भूमिहीन पनि हुनसक्छन् जो खेतीपातीमै काम गर्छन्, ती 3-4 वटा वर्गमा राखेर उनीहरूलाई परिचय पत्र दिने र परिचय पत्रको आधारमा अहिले राज्यले भनेका सबै सुविधाहरू दिने कुरामा जान सक्यो भने चाहिँ यसले परिणामहरू ल्याउन सक्छ।
2: कुराकानीमा हुनुहुन्छ उद्धव अधिकारी, खानाका लागि खेतीबाली अभियानका संयोजक, खाद्यका लागि कृषि अभियानका संयोजक, हामी जसरी पनि बुझ्न सक्छौँ। यो कुराकानी सुन्दै गर्दा कतिपयलाई लाग्न सक्छ खास गरी अहिलेको नीति तथा कार्यक्रमले कृषि केन्द्रित के कुरा समेटेछ त भन्ने पनि लाग्न सक्ला, विषयहरू चाहिँ ग्रामीण अर्थतन्त्रको एउटा पुनर्जीवनको विषय समेटिएको छ भने सम्मानजनक यो कृषि पेसासँग सम्बन्धित छ र उद्यमशीलता यसैमा जोडिएको छ, जस्तरी विगतमा चाहिँ कृषि लगानी दशक भनेर सरकारले प्राथमिकतामा राखेको थियो। अरू पनि विषयहरू छन्, माटोको स्वास्थ्य सुधारको कुरा नीति तथा कार्यक्रमले समेटेको छ, त्यसै गरी अघि कुराकानीमा हामीले चर्चा गरे जस्तै जैविक एवं प्राङ्गारिक मलमा अनुदानको व्यवस्था एउटा विषय समेटिएको छ, जैविक विविधता संरक्षण र रैथाने बालीको प्रवर्धनको विषय उठेको छ, त्यसै गरी पर्यावरणीय कृषि र प्रविधि मार्फत चाहिँ हरित अर्थतन्त्रको विकास भनिएको छ, वन मार्फत मल र बायोचार उत्पादनको विषयहरू, यी मुख्य विषयहरू चाहिँ अहिलेको नीति तथा कार्यक्रमले समेटेको छ र जुन पछि बजेटका रूपमा आउँदा कसरी आउँछ हेर्न बाँकी छ भनेर हामी यति चाहिँ सारका रूपमा भन्न सक्छौँ।
3: एकदमै एकदमै सरले एकदम ठिक भन्नुभयो।
2: हो यही बुदामा रहेर कुरा जोड्दै गर्ने हो भने रासायनिक खेती चाहिँ कम गर्ने कम गर्दै जाने जानु अब चाहिँ अपरिहार्य छ भनेर तपाईँहरूले भन्नुभएको छ, यो प्रयोग हटाउन कति सम्भव छ कति असम्भव छ त?
3: अब होइन यस्तो छ, अब असम्भव भन्ने त केही पनि छैन हेर्नुहोस्। होइन जब मैले अघि पनि सुरुमा राखेँ कि हामीले हजारौँ मान्छेहरूलाई भेट्दाखेरि जो नीति निर्माण तहमा बसेका उत्पादकदेखि नीति निर्माण तहमा बसेका मान्छेहरूसँग बुझ्दाखेरि पनि उहाँहरू कसैको यसमा विमति छैन। आजसम्म हामी लाखौँ मान्छेसम्म एक खालको अन्तर्क्रिया गरिसक्यौँ। होइन यो मुद्दा यो गलत मुद्दा हो, यसमा जानु हुँदैन, यो चाहिँ यो तिमीले भनेको बाटो चाहिँ खराब छ भनेर आजसम्म कसैले पनि भनेको छैन। होइन त्यो हिसाबले यो स्वाभाविक बाटो छ। तर के छ भने सम्भावनाबाट हेर्ने हो भनेदेखि यसमा किसान आफैले मात्रै केही गर्न सक्दैन, यसमा राज्यको सपोर्ट चाहिन्छ। राज्यको दुईवटा खालको सपोर्ट चाहिन्छ, एउटा उसलाई नबिगार्ने खालको सपोर्ट चाहिन्छ, होइन एउटा बनाउनका लागि सपोर्ट चाहिन्छ। होइन अब अहिले भइरहेको सपोर्ट चाहिँ कता कता बिगार्नका लागि बढी केन्द्रित भयो कि भन्ने लाग्छ। होइन त्यसैले त्यो बिगार्नका लागि प्रयोग भएको स्रोतहरूलाई बिस्तारै बिस्तारै बनाउनतर्फ चाहिँ केन्द्रित गर्ने हो भने मलाई लाग्छ अघि तपाईँले जुन शङ्का व्यक्त गर्नुभयो होइन आय आर्जनको कुरा, होइन अब हाम्रो राज्यले जसरी पटक पटक चिन्ता व्यक्त गर्ने गरेको विषय, होइन जनता भोकै रहलान् कि उत्पादन घट्ला कि भन्ने खालको जो चिन्ता छ, यद्यपि हामीले चाहिँ वर्षको धान चामलबाट मात्रै हेर्ने हो भने पनि 30-40 अरबको चाहिँ धान चामल मात्रै आयात गरेर खानुपर्ने अवस्थामा छौँ। झन् 4 खरबको आरआरी चाहिँ कृषिजन्य उपजहरू आयात गर्ने एउटा कृषि प्रधान मुलुक बनिराखेका छौँ भनेपछि उहाँहरूले खालको होइन उत्पादन घट्छ भन्ने गरेको चिन्ताको पुष्टि पनि त्यहाँनिर हुन सक्दैन। त्यसैले हामीले चाहिँ अब सबै कुरालाई एक ठाउँमा ल्याएर जोड्ने हो भने सम्भावना असाध्य धेरै छ र अब जानुपर्ने बाटो यो नै हो। विश्वव्यापी रूपमा जो कृत्रिम रसायनमा आधारित जुन खालका ठुला ठुला व्यावसायिक देशहरू पनि अब बिस्तार यतै फर्कँदैछन् र हामी त लकिली पहाडी होइन एक खालको अधिकांश पहाडी भूभाग भएको र गाउँ नै गाउँले भरिएको मुलुक छ र हामी अभ्यासले पनि हामीलाई चाहिँ फेरि अर्को 2-3 वर्ष कोर्स लिएर पढेर अथवा 2-3 महिने तालिम लिएर फेरि कृषि खेतीपाती गर्न जरुरी छैन। हामी आफैमा हाम्रो जिनमै त्यो खालको होइन कृषि कसरी गर्ने भन्ने खालको अभ्यास छ। त्यो अभ्यासलाई थोरै अलिकति विज्ञानसम्मत बनाउने, त्यसलाई अलिकति होइन प्रविधिहरूको सहयोग गर्ने होइन र त्यसलाई अरू सजिलो बनाउने बाटोतिर जान सकियो भने यसबाट घाटा हुने यसबाट होइन भन्ने चाहिँ यो खेतीपातीबाट कुनै पनि एङ्गलबाट घाटा छैन।
2: अधिकारीज्यू उसो भए चाहिँ माटो जोगाउनु पर्यो दिगो कृषि उत्पादनको लागि, रासायनिक विषादी मल घटाउनु पर्यो तपाईँले भन्न खोजे अनुसार, पानीको जुन असन्तुलन देखिरहेको छ मौसमी चक्र जुन खलबलिरहेको छ पानी चाहिँ जोगाउने प्रयासहरू चाहिँ किसानहरूले गर्नु पर्यो, किसानको पलायन पनि रोक्नु पर्यो जुन अघि तपाईँले एउटा जोड्नु भएको थियो, र बजारको पहुँचका कुराहरू जुन एउटा श्रृङ्खला चल्नको लागि यो चाहिँ गर्नु पर्यो, यी चाहिँ सार संक्षेपका चाहिँ विषयहरू रहे।
3: एकदमै सरले राम्रो संक्षेपीकरण गर्नुभयो एकदमै। खालि यथार्थ कुरा के भने हामीले यो नयाँ खालको हामीले जुन खालको पुराना अभ्यासहरूलाई नै अलिकति परिमार्जन गर्ने हो भने हामी धेरै कुरा त्यो टुङ्गोमा पुग्न सक्छौँ। होइन अब खालि हामीले मैले अघि भने हाम्रा स्रोतहरू हाम्रा साधनहरू हामीले चाहिँ बनाउनेतिर भन्दा पनि बिगार्नेतिर बढी केन्द्रित भयो कि भन्ने ठाउँमा आज परिणामले त्यहाँ पुर्यायो हामीलाई। होइन यद्यपि हामीलाई उहाँहरूलाई दोष लगाउन मन छैन तर परिणामले हामीलाई त्यहाँ पुर्याउँदै गर्दा अब चाहिँ सच्चिने ठाउँमै सबैजना जानुपर्छ होला। होइन एकअर्कालाई दोष लगाएर हामी कहीँ पनि पुग्न सक्दैनौँ। यो खाद्य सुरक्षा भनेको यो धेरै ठुलो पेचिलो प्रश्न हो, यसले भोलिका दिनमा गएर यसले थुप्रै होइन राष्ट्रिय सुरक्षासँग जोडिएको विषय हो। मान्छेले भोको पेटमा सायद भेद पर्दैन भन्छन् होइन, त्यसैले यो खाद्य सुरक्षासँग सम्बन्धित चिजहरू आज जसरी जमिनहरू बाँझिँदैछ हरेक 1 दशकमा चाहिँ 3 लाख हेक्टरभन्दा बढी चाहिँ कृषिहरूको जमिनहरू चाहिँ घडेरीकरण भइसक्यो भन्नेबाट तपाईँ अघिल्लो त 78 चाहिँ सार्वजनिक भएको तथ्याङ्कलाई लिने हो भने त्यसरी जमिनहरू घटिरहेको छ, भएका कृषिहरूको जमिनहरू चाहिँ बाँझो रहिरहेका छन्, वन्यजन्तुको त्यत्तिकै त्यो ठुलो प्रभावहरू बढ्दै गइरहेको छ, 3 बाली लाग्ने जमिनहरू अहिले पनि बाँझा देखिन्छन्। होइन हाम्रो यतातिर आयातको ग्राफहरू एकदम बढिरहेको छ, राज्य व्यापार घाटामा गइरहेको छ, यसको ऋण बढिरहेको छ, यसको थुप्रै कथाहरू छन् होइन, तर यसलाई फेरि सही ट्र्याकमा ल्याउनको लागि चाहिँ के भने फेरि पनि आम किसान समुदायलाई होइन कसरी गाउँ फर्काउन सकिन्छ, कस्तो प्याकेजसम्म दिएर ती किसानहरूलाई फेरि पनि एउटा गाउँ फर्काएको राष्ट्रिय अभियान नै चलाएर र ती वनपाखाहरूलाई फेरि हराभरा बनाउन सकिन्छ, र ती वन्यजन्तुलाई फेरि चाहिँ लखेटेर जङ्गलभित्रै छिराउन सकिन्छ, कसरी ती आज बाँझा रहेका जमिनहरूलाई चाहिँ हराभरा बनाउन सकिन्छ, र त्यो बारेमा चाहिँ राज्यले सोच्नु पऱ्यो। अहिले पनि जस्तो भनौँ न एक खालको त्यहाँ एउटा शब्द अघि तपाईँले भन्दै हुनुहुन्थ्यो नीति कार्यक्रममा आएको छ, अलिकति यो ग्रामीण जनजीवनलाई होइन प्रवर्धन गर्ने जुन कुरा छ यो एकदम सकारात्मक, यसलाई राम्रोसँग प्रवर्धन गर्ने हो भने यो यसले थुप्रै सूचकहरूलाई सकारात्मक बनाउन सक्छ। खालि अब यो खालि बोल्नका लागि मात्रै बोलिने कुरा हुन् र नीति कार्यक्रमहरू अब चार वर्ष पाँच वर्ष अगाडिको मात्रै नीति कार्यक्रम पल्टाएर हेर्ने भने आज हामीलाई आफैलाई हाँस उठ्छ मनमुनि होइन। त्यसैले अब नीति कार्यक्रम आयो, हामी उत्साहित छौँ, खुसी छौँ होइन। सामान्य राष्ट्रपतिज्यू मार्फत चाहिँ त्यत्रो सदनमा पेस भएको नीति कार्यक्रम स्वाभाविक रूपमा त्यहाँ जे आयो बजेटमा पनि त्यो कुरालाई सम्बोधन हुन्छ होला हामी त्यही आशा गरौँ। खेतीपाती प्रकृतितर्फ फर्किने लाइनमा अहिले भएको नीति कार्यक्रम चाहिँ कम्तीमा रसायनतर्फ बरालिने कुराहरू कम देखिन्छ होइन। अब प्रकृतितिर फर्केला नफर्केला त बजेटले सम्बोधन गर्ला, तर कम्तीमा रसायनतिर बरालिने चाहिँ त्यो खालको कमजोरी चाहिँ अहिलेको नीति कार्यक्रमले गरेका छैन भन्ने ठाउँमा चाहिँ हामी
2: छौँ। हो उसो भए तपाईँले भनेकै जस्तो आशा गरौँ, अपेक्षा पनि त्यस्तै राखौँ, किसानको पनि समृद्धि होला भोलिका दिनमा चाहिँ हामी अपेक्षा गरौँ। कुराकानीको हामी अन्तिममा छौँ, मै माग्ने ढुङ्ग्रो लुकाउने यो काम चाहिँ नगरौँ। जैविक कृषि प्रवर्धनमा चाहिँ पालिकाको भूमिका चाहिँ के हो त उसो भए?
3: मुख्य कुरो अब अहिले तीन तहको सरकार हुँदै गर्दा संविधानबाट निहाल्ने हो भने पनि सबैभन्दा बढी जिम्मेवारी चाहिँ पालिका तहमै छ होइन। किसान त्यहीँ छन्, खेतीपाती त्यहीँ छ र नीतिले पनि एनले संविधानले पनि अधिकांश भार चाहिँ स्थानीय सरकारलाई नै दिएछ। तर अब स्थानीय सरकारहरूको प्राथमिकताबाट हेर्ने हो भने फेरि त्यो चाहिँ चुत्थो प्राथमिकतामा देखिन्छ फेरि होइन। उहाँहरूले विनियोजन गरेको गत वर्षको बजेटलाई हेर्नुहुन्छ भने समग्र 753 लाख ठाउँमा ल्याएर हेर्नुहुन्छ भने 1% वरिपरि मात्रै छ होइन। अब त्यहाँबाट उहाँहरूले कृषि शाखालाई दिनुभएको प्राथमिकता, कृषि शाखाले त्यहाँबाट गरिरहेको प्रसारमा जुन खालको यो के भन्छ विदेशी बिउहरूको जुन खालको एउटा चाहिँ एजेन्टको रूपमा उसले जसरी चाहिँ कृषि शाखाले त्यहाँ व्यवहारहरू गरेको छ, थुप्रै कुराहरू फेरि त्यो
2: तपाईँहरूको बुझाइ हो कि आरोप हो?
3: होइन, यो आरोप पनि हो, जे देखियो त्यही बोलिएको कुरा होइन। यो चाहिँ के भने अहिले यो किसानलाई केही सेवा सुविधा प्रदान गर्ने नाममा केही कार्यक्रमहरू राख्छ स्थानीय सरकारले, त्यो स्थानीय सरकारले राख्दाखेरि उसले केही वितरणमुखी कार्यक्रमहरू राख्छ र त्यो वितरणमुखी कार्यक्रमभित्र के हुन्छ भन्दा तपाईँले त्यहाँ बाँडिने बिउ हेर्नुहोस्, तपाईँले त्यहाँ बाँडिने प्रविधिहरू हेर्नुहोस्, ती सबै प्राय आयातित छन् र ती प्रकृतिलाई खासै फाइदा लाग्ने खालका छैनन्। यद्यपि किसानले त्यसलाई एक्सेप्ट गर्छ, किसानले त्यसलाई राम्रै मान्छ होइन, तर त्यसलाई त्यसको विवेक प्रयोग गर्ने काम त अभिभावकको हैसियतले त स्वाभाविक रूपमा सरकारको। त्यसैले स्थानीय सरकारले चाहिँ यसमा अलि बढी गम्भीर ढङ्गले लाग्ने हो भने नेपालको कृषि धेरै हदसम्म सुध्रिन सक्छ। र मैले अघि पनि भने थुप्रै पालिकाहरूले त्यो खालको अभ्यास सुरुवात पनि गर्नुभएको छ र भोलिका दिनहरूमा यसबाट पाठ सिकेर होइन अब यसरी त हामी बालुवामा पानी जति पैसा हामी यहाँ लगानी गर्छौँ इनपुटमा चाहे त्यो सरकारको कुनै पनि शीर्षक अन्तर्गत त्यो उडेर गुडेर कुनै पनि हिसाबले विदेश जाने र रोग र होइन हाम्रो चाहिँ खालको पर्यावरणीय असन्तुलनको दुष्चक्रमा चाहिँ हामी फँसिराख्ने जुन खालको परिस्थिति छ त्यसबाट बाहिर निक्लिनका लागि चाहिँ सबैभन्दा बढी भूमिका नै अहिले स्थानीय सरकारको देखिन्छ। स्थानीय सरकारले नै किसानलाई विश्वासमा लिएर त्यहाँको प्रकृति जोगाउने, पर्यावरण जोगाउने, आफ्नो नगरपालिकाभित्रलाई आगामी होइन 50 वर्ष 100 वर्षका लागि खाद्यान्न कसरी सुरक्षित गर्न सक्छ, त्यहाँको होइन जैव विविधता बिउ लगायतको जैव विविधता कसरी संरक्षण गर्न सक्छ, त्यहाँको रैथाने बाली वस्तुहरूको कसरी संरक्षण प्रवर्धन गर्न सक्छ भन्ने बारेमा त स्थानीय तह जतिको बलियो त्यसमा विचार विवेक पुग्ने अर्को सरकार हुन सक्दैन। भले त्यसमा प्रदेश र सङ्घ सरकारले सपोर्ट गर्नुपर्छ अलग कुरा रह्यो, स्थानीय सरकारको मात्र सीमित स्रोत साधनले भ्याउँदैन, त्यो एकदम घाम जतिको छर्लङ्ग छ, सबै कुरो स्थानीय सरकारको टाउकोमा हालिदिएर पनि हुँदैन। सङ्घीय सरकारले चाहिँ त्यहाँ जुन जुन पालिकाहरूले प्रकृतितर्फ फर्किन खोजेका छन्, एक खालको चाहिँ नि भनौँ न आत्मनिर्भरतामा अन्तर्निर्भरतामा आधारित आत्मनिर्भरताको अभ्यास गरेका छन् त्यस्ता खालका पालिकाहरूलाई चाहिँ सङ्घीय र प्रादेशिक सरकारले अनुदानहरू दिने सपोर्ट गर्ने र उनीहरूलाई बल पुर्याउन सकियो भने 753 मध्ये तपाईँ एक वर्षमा 50 वटा पालिका मात्र एक खालको समृद्ध पालिका आत्मनिर्भर पालिका कृषिजन्य उपजहरूमा आत्मनिर्भर पालिका घोषणा गर्न सक्नुभयो भने मलाई लाग्छ त्यो सकारात्मक रोग होइन त्यो भोलि देशैभर फैलिनलाई समय लाग्दैन। तर सुरु कहीँ न कहीँबाट भएको छ, थप बल पुर्याउने काम चाहिँ अब सङ्घीय सरकारले गर्नु पर्यो, त्यो खालको प्रतिबद्धता चाहिँ स्थानीय सरकारले गर्नु पर्यो।
2: तपाईँ कृषि विशेष कार्यक्रम बदलिदो नेपाल सुनिरहनु भएको छ। हामी कार्यक्रमको अन्तिममा छौँ। खाद्यका लागि कृषि अभियानका संयोजक उद्धव अधिकारी यो कुराकानीमा हुनुहुन्छ। आउँदो जेठ 15 सङ्घीय संसदमा बजेट सार्वजनिक हुँदैछ, बजेट सार्वजनिक हुँदै गर्दाखेरि तपाईँहरूको बजेटमा चासो र प्राथमिकता चाहिँ के रहला?
3: धेरै अपेक्षा राखेर पनि हुँदैन, किनभने तपाईँको 18-19 खरबको बजेटमा होइन हामीले कृषिले प्राप्त गरेको बजेट हेर्ने हो भने अब अहिले गत वर्षको भन्दा अहिले सिलिङ कम आएको छ भन्ने सुनेको छौँ हामीले मन्त्रालय मार्फत होइन। त्यसैले 4-5 अरब जति त अहिले घटेर आयो भन्ने सुनिहाल्छ सिलिङका हिसाबले। अब थाहा छैन, अब बजेट नै कम आयो भन्ने बाहनामा, पैसै थोरै भयो भन्ने बाहनामा अरू थुप्रै बाहना भेटिन सक्छन्, त्यो बाहना हामीलाई स्वीकार्य छैन। अहिले सरकारले जे जे कुरा अनाउन्स गरेका छ, हामीले जैविक मललाई प्रवर्धन गर्ने, रैथाने बिउहरूलाई प्रवर्धन गर्ने कुरा होइन, समर्थन मूल्य कायम गर्ने कुरा, समर्थन मूल्य अनुसारको चाहिँ नि त्यो किसानको खातामा चाहिँ होइन अनुदान रकमहरू जाने कुरा, यी यावत कुराहरू हामी अभ्यासमा देख्न चाहन्छौँ जुन कुरो बजेटमा आओस् होइन। अब हामी थुप्रै कुरा भन्न सक्छौँ, थुप्रै कुरा हामी सरकारसँग माग गर्न सक्छौँ, तर आज सबै कुरो त्यहाँको चित्र देख्दै गर्दा गत सालको भन्दा बजेट पनि कम आउने र अनि यता चाहिँ अलिकति भनौँ न रूपान्तरणकारी योजनाहरू पनि यहाँनिर ल्याउँदै गर्दा चाहिँ अब सबै कुरो चाहियो भनेर हामीले माग्नुभन्दा पनि जे जे नीति कार्यक्रमले बोल्याएको छ कम्तीमा ती कुराहरूमा चाहिँ इमान्दारितापूर्वक ती कुराहरू चाहिँ बजेटमा आइदियोस् हाम्रो अपेक्षा अहिलेलाई यति नै छ। माग त हेर्नुहोस् 32 पानी कापी भरिन्छ, किसानका माग त यति धेरै छन्।
2: उहाँ हुनुहुन्थ्यो खाद्यका लागि कृषि अभियानका संयोजक उद्धव अधिकारी। कृषि र पशु सम्बन्धी समस्या तथा कुनै जिज्ञासा भएमा तपाईँले नार्कको पैसा नलाग्ने फोन नम्बर 1135 हरेक शुक्रबार बेलुका 4-6 बजेसम्म फोन पनि गर्न सक्नुहुन्छ। उज्यालो रेडियो नेटवर्क र नेपाल कृषि अनुसन्धान परिषद राष्ट्रिय कृषि प्रविधि सूचना केन्द्रको सहकार्यमा तयार पारिएको आजको कृषि विशेष कार्यक्रम बदलिदो नेपालबाट प्राविधिक साथी दिनेश निरौलासँगै म मदन पौड्याल पनि बिदा हुन्छु। नमस्कार।

0: हरे कृष्ण कृष्ण। ए हुलाकी बाबु, उहिले उहिले हाम्रा पाला हुलाकीलाई त मलामीले पनि बाटो छोडिदिन्छ भन्थे, अचेल त यो हुलाको अवस्था कस्तो छ खै कुनि?
1: हो आमा, मैले पनि सुनेको हुँ। त्यस्तो गर्नु भनेको हुलाक सेवाको महत्व कति छ भन्न खोजेको लागि आमा।
0: अब अहिले चाहिँ के छ त बाबु यो हुलाकको हालचाल? अब त यो मोबाइलले गर्दा हुलाक नै नचाहिने भयो क्या रे?
1: त्यस्तो होइन नि आमा, मोबाइलले गर्न नसक्ने कति धेरै कामहरू छन्। ती सबै कामहरू त हुलाकले गरि नै रहेको छ। देशैभरि र विदेशका धेरै देशहरूमा चिठी पत्र आदान प्रदान गरि नै रहेको छ। द्रुत डाक ईएमएस सेवा पनि देशभरि अनि विदेशका थुप्रै देशहरूमा सञ्चालित छन् आमा। विश्वका सबै देशबाट नेपालमा पार्सल ल्याउने र पुर्याउने व्यवस्था पनि छ। नेपालमा त पार्सलहरू कुना कुनासम्म पुर्याउने अनि ल्याउने व्यवस्था पनि छ आमा।
0: ए हो र बाबु?
1: हो त आमा, फेरि हुलाकको सेवा सुरक्षित पनि छ अनि सस्तो पनि छ।
0: ए
1: हुलाकका अरू थुप्रै सेवाहरू छन्, अर्को भेटमा मैले तपाईँलाई सविस्तारमा बताउँछु।
0: हस् हस् बाबु, हरे कृष्ण कृष्ण कृष्ण।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
3: Isn't it amazing when the internet just works? For binge watcher to binge shoppers. For the dancing shoes to midnight truce. Speed the juice. For the weird poses and funny noses. Baking spaces to messy faces. We are Subisu Internet. Subisu, gig fiber, exceeding expectation.
4: गोदावरी नगरपालिकाको अत्यन्त जरुरी सूचना। यस नगरपालिकाभित्र सञ्चालनमा रहेका पसल, व्यवसाय, फर्म, उद्योग, बैङ्क तथा वित्तीय व्यवसाय र संस्थागत विद्यालय गोदावरी नगरपालिकामा व्यवसाय दर्ता गरेर मात्र सञ्चालन गर्नुहुन हार्दिक अनुरोध छ। यस नगरपालिकामा दर्ता भएका सम्पूर्ण व्यवसाय, पसल, फर्म, उद्योग, बैङ्क तथा वित्तीय व्यवसाय र संस्थागत विद्यालय प्रत्येक नयाँ आर्थिक वर्षमा नवीकरण गर्नुपर्ने व्यवस्था छ। व्यवसाय नवीकरण आर्थिक वर्षको 60 दिनभित्र दर्ता गरी नगरपालिकाबाट प्रदान गरिने छुट प्राप्त गर्नुहुन हार्दिक अनुरोध गरिन्छ। गोदावरी नगरपालिका, ललितपुर।

0: तपाईँको रेडियो सामुदायिक रेडियो रोल्पा 93.8 MHz।
1: स्टुडियो टाइम
2: अहिले बिहानको 9 बज्यो।
3: बाबु, एउटा राम्रो घरको नक्सा बनाउनु पर्यो।
4: राम्रो सँगसँगै बलियो, बस्न योग्य र किफायती घर पनि बनाउनु पर्छ नि काकी।
3: बस्न योग्य र किफायती भन्या चाहिँ के हो बाबु?
4: हेर्नुहोस् काकी, हाम्रा पूर्वजहरूले हिमाल, पहाड र तराईमा हावापानी अनुकूल घर बनाउँथे। तर अचेल सबैतिर हावापानी अनुकूल नभएका एकै खाले घर बन्न थालेपछि गर्मीमा तातो र जाडोमा असाध्यै चिसो हुने गरेको छ, जसले अनेकौँ स्वास्थ्य समस्या निम्तने। पङ्खा, एसी र हिटरहरूको बढी प्रयोग गर्दा बिजुलीको खपत बढी हुन गई बिल धेरै तिर्नुपर्ने भइरहेको हुनाले आर्थिक भार बढिरहेको छ।
3: तिमीले त बडो गम्भीर कुरा पो गर्यौ बाबु।
4: हो काकी, बस्न योग्य घरमा स्वास्थ्य राम्रो हुन्छ, आर्थिक भार कम पर्छ र यस्तो घर बनाउन बैंकबाट सहुलियत दरमा कर्जा पनि पाइन्छ। थप जानकारी चाहिएमा आफ्नो पालिका वा पिन परियोजनाको फोन नम्बर 01-5421-760 सम्पर्क गर्नुहोस्।
5: अब बन्ने घर बस्न योग्य घर। युरोपियन युनियनको आर्थिक सहयोगमा पिन परियोजना तथा रोल्पा नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
6: अब बुटवल चौराहा हस्पिटलमा कार्यरत हाड जोर्नी, नसा, युरिक एसिड तथा बाथरोग विशेषज्ञ डाक्टर मदन गेवाली जीवन अनमोल मेडिकल हल सुलिचौर रोल्पामा।
7: मिति 2083 जेठ महिनाको 1 गते शुक्रबारका दिन
6: बुटवल चौराहा हस्पिटलमा कार्यरत हाड जोर्नी, नसा, युरिक एसिड तथा बाथरोग विशेषज्ञ डाक्टर मदन गेवाली आउनुहुने भएकाले निम्न रोग भएका बिरामीहरूले समयमै सम्पर्क गरी मौकाको फाइदा उठाउनुहोस्।
7: विशेषज्ञ डाक्टर द्वारा दिइने सेवाहरू: हात खुट्टा दुख्ने, झमझम गर्ने, पोल्ने, सुन्निने, हात खुट्टा माथि नजाने, ढाड दुख्ने, हिँड्न नमिल्ने, घुँडा दुख्ने, सुन्निने, घुँडामा पानी जम्ने, युरिक एसिड बाथरोग, जोर्नीहरू बाङ्गो टिङ्गो हुने, उहिना दुख्ने, सुन्निने, हात खुट्टाका औलाहरू दुख्ने, सुन्निने, गर्दन घाँटी दुख्ने, यताउता फर्कन गाह्रो हुने, निउरिन अप्ठ्यारो हुने, कुर्कुच्चा दुख्ने, सुन्निने, हात माथि उठाउन तथा पछाडि लैजान गाह्रो हुने, सड्केको, नसा च्यापिएको, नसा फुटेको, शरीरमा गाठागोठी भएको र मासु पलाएको आदि बिरामीहरूले सम्पर्क गर्नुहोला।
6: हाम्रा दैनिक सेवाहरू: डिजिटल एक्सरे, रगत सम्बन्धी जाँच, दिसा पिसाब सम्बन्धी जाँच र मुटुको ईसीजी भिडियो एक्सरे सेवा। सम्पर्क जीवन अनमोल मेडिकल हल सुलिचौर रोल्पा।
7: थप जानकारीका लागि मोबाइल नम्बर 98511 83987।

0: हुन्छ प्रभु।
1: हप्ताको सात दिन सात छुट्टै सुगन्धले हरेक दिनको एउटा शुभ शुरुआत हुन्छ। मंगलदीप अर्पण 7-in-1 अगरबत्ती अब मात्र 30 रुपियाँमा।
2: नसर्ने रोगहरूको जाँच स्क्रिनिङ सम्बन्धी सूचना
3: स्वास्थ्य कार्यालय रोल्पा र रोल्पा जिल्लाका स्थानीय तहहरूको संयुक्त आयोजनामा 30 वर्ष माथिका व्यक्तिहरूको नसर्ने रोगहरू उच्च रक्तचाप मधुमेह मृगौलाको रोग तथा मोटोपनको जाँच गर्ने कार्यक्रम स्थानीय तह अन्तर्गतका स्वास्थ्य संस्थाहरूबाट समुदायमै गई सञ्चालन हुन गइरहेको हुँदा आफ्नो स्वास्थ्य अवस्था जाँच गरी मौकाको फाइदा लिनु हुन अनुरोध गर्दछौ। थप जानकारीको लागि नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क गर्नुहुन अनुरोध गर्दछौ।
2: अनुरोधक स्वास्थ्य कार्यालय रोल्पा।

0: होइन सन्ध्या, बल्ल बल्ल लिबाङ बजार पनि आइपुग्यौ। गाडीले उफार्दा उफार्दा मलाई त साह्रै भोक लाग्यो, तिमीलाई लागेको छैन?
1: भोक त मलाई पनि लागेको छ नि। बिहान खाएको जति गाडीले उफारेर सबै माथिबाट आइसक्यो, पेट पनि कस्तो खाली खाली भएको छ, साह्रै भोक लागिरहेको छ। जाम न कतै नास्ता खान।
0: ओली नास्ता पसल, ओइ सन्ध्या उता हेर न, ओली नास्ता पसलमा जाऊ है त।
1: जाऊ जाऊ, जहाँ भए पनि नास्ता खाने त हो नि।
2: हजुर, हामी कहाँ भेज चाउमिन, अन्डा चाउमिन, चिकन चाउमिन, चिकन मोमो, चिकन लेग पिस, आलु परौठा, अन्डा बर्गर, चिकन चिल्ली, ब्रेड पकौडा, भेज पकौडा, रोटी तरकारी, रोटी मासु, चिउरा मासु, दुध चिया, कालो चिया र कफी पाइनुका साथै होम डेलिभरीको पनि सुविधा रहेको छ।
0: मिन बहादुर ओली, सम्पर्क मोबाइल नम्बर 97618 36758।
2: ओली नास्ता पसल, रोल्पा नगरपालिका 2, पिपल चौतारा, लिबाङ, रोल्पा।
3: नोट, विगत लामो समयदेखि होटल तथा रेस्टुरेन्ट क्षेत्रमा काम गरेर अनुभव प्राप्त गर्नुभएका प्युठानी कुकद्वारा सम्पूर्ण परिकारहरू तयार गरिन्छ।
0: वाह, नास्ता होस् त यस्तो,
1: कस्तो
0: ओली नास्ता पसल जस्तो।

0: काकु कहाँ जान लाग्नु भयो? बिहान नै हिँडिराख्नु भएको छ चिटिक्कै परेर।
1: ओ तेरासु कहाँ जाने अब, तैलाई खोज्दै आइरहेको छु।
0: ओहो, केही काम थियो कि काकु?
1: अब कुरा के भने नि केटा, बगालोसँग सल्लाह गरिदियो, भोलि नै अब कामको लागि बाहिरै जानुपर्ने छ। आफू बाहिरै जाँदाखेरि घरमा पनि दुःख बिरानो त सोध्नु पर्ला, त्यसको लागि भएको एउटा मोबाइल मैले लगेर जाने भयो कि। अब घरमा एउटा मोबाइल राखिदिन पाएपछि ढुक्कले फङ्सन गर्दा हुन्थ्यो, बाहिर गए पनि गाह्रो साह्रो बुझ्न हुन्थ्यो भनेको। एउटा अलिक गतिलो मोबाइल किन्ने ठाउँ कहाँ होला, त अलि तातो भातो मान्छे, केही मेसो लगाइदिन्थिस् कि भनेर।
0: ओहो काकु, तपाईँले थाहै नै रहेनछ, म पनि क्लबको काम लिएर त्यही ठाउँमा जाँदै थिएँ। तपाईँ चिन्ता नगर्नुहोस्, हाम्रै गाउँमा रहेको न्यू रोलपाली मोबाइल इलेक्ट्रोनिक पसल तथा रोलपाली सोलर एन्ड प्रिन्ट सेन्टरमा गए त तपाईँ र मेरो समस्या सबै त्यही समाधान हुन्छ। बरु जाउँ, हिँड्नु सँगै जाउँ।
2: हाम्रा सेवाहरू, हामी कहाँ सबै कम्पनीका सोलर सेट, साउन्ड सिस्टम, टिभी, डिस होम, वाइफाई, बिक्री मर्मत तथा प्रमाण पत्र, सूचना टाइपिङ, प्रिन्टिङ गरिन्छ।
3: प्रुफ राइटर खबर कुमार घर ती मगर, सम्पर्क मोबाइल नम्बर 9849206664 र 9849477300। न्यू रोलपाली मोबाइल एन्ड इलेक्ट्रोनिक्स सेन्टर तथा रोलपाली सोलर एन्ड प्रिन्ट सेन्टर, सुनछहरी गाउँपालिका 3, जरबाङ बाहिरी गाम रोल्पा।

0: अय्या नि बाबै कति दुखेको रात दिन दुखेको दुखै छ।
1: हैन बाजे के भयो र यस्तरी छटपटाइरहनु भएको छ तपाई?
0: के हुनु र बाबु, रात दिन दात दुखेर पुरानै जला जस्तो भइसक्यो। न खाना खान दिन्छ, न तातो चिसो खान दिन्छ।
1: ए बाजी पनि यति सानो कुरामा किन चिन्ता मान्नुहुन्छ? मेरो पनि त गुटका पान खाएर दाँत कस्तो भएको थियो, त्यही माथि किराले दाँत सका पारिदिएको थियो। अहिले मेरो दाँतहरू त टिलिक्क टल्किया छ, कति खुसी छु, हिरो पो भएको छु त म त।
0: दाँत दुखेर हैरानी भएको बेला किन जिस्किन जस्तै बाबु?
1: ए बाजे पनि जिस्केको पो भन्नुहुन्छ, सत्य कुरा त कहाँ पर्छ र बाजे? तपाईँ त्यति जाबो कुरामा किन अलमल पर्नुहुन्छ? सेभेन हेभन डेन्टलमा जानु न, त्यहाँ त भारतमा रहेको एसियाकै सबैभन्दा ठुलो डेन्टल हस्पिटल क्लोब डेन्टलमा लामो समय कार्यरत रही आर्मी हस्पिटल काठमाडौँ लगायत देशका विभिन्न डेन्टल हस्पिटलमा समेत काम गरिसकेका अनुभवी चिकित्सकद्वारा नदुखाई दाँतको सफल उपचार गरिन्छ नि।
0: अनि अरू सेवा सुविधा के छ बा? मेरो नाति पनि लाउरेमा नापिन जान्छु भन्थ्यो, उसको दाँत बाङ्गो छ, उसको दाँत पनि सिधा बनाउनु पर्नेछ।
1: यता सुन्नुहोस् है बाजे, दाँत राख्ने, बाङ्गो टिङ्गो दाँतलाई सिधा बनाउने, दाँत बाँध्ने, दाँत सफा गर्ने, दाँतमा सिमेन्ट भर्ने, दाँत नभएको ठाउँमा दाँत रोप्ने, दाँत नदुखाई निकाल्ने र किराले खाएको दाँत भर्ने, साथै त्यहाँ त फिक्स दाँत पनि राखिन्छ।
2: सेभेन हेभन डेन्टल, सुनिल स्मृति, गाउँपालिका 4, सोलिचौर, रोल्पा। सम्पर्क मोबाइल 98677467469 र 97093998409।

बीमाको लाभ दिए आफ्नो कमाईको लाभ लिने मौका आजै बनौ सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सको बीमा अभिकर्ता सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स खुलेर जियौ।

0: फोहोर संकलन तथा व्यवस्थापन सम्बन्धी सुनिल स्मृति गाउँपालिकाको अत्यन्त जरुरी सूचना। प्रस्तुत विषयमा यस गाउँपालिकाको वडा नम्बर 3 रुइनीबाङ बजार र वडा नम्बर 4 सुलिचोर बजार परिसरबाट निस्कने फोहोरहरू हरेक हप्ताको आइतबार, बुधबार र शुक्रबार फोहोर संकलन र व्यवस्थापन गरिँदै आएको कुरा अवगत नै छ। तथापि फोहोर संकलन तथा व्यवस्थापन कार्यमा बजार क्षेत्रबाट कुहिने र नकुहिने फोहोरहरू नछुट्याई संकलन तथा व्यवस्थापन भइरहेकोमा अबका दिनहरूमा हप्ताको आइतबार र शुक्रबार नकुहिने र बुधबार कुहिने फोहोर मात्र संकलन तथा व्यवस्थापन गरिने भनी निर्णय भएको हुँदा सम्पूर्ण सरकारवालाहरूमा यो सूचना प्रकाशित गरिएको छ। साथै सूचनाको अवज्ञा गरेको पाइएमा नियम अनुसारको कारबाही हुने बेहोरा समेत यसै सूचना मार्फत जानकारी गराइन्छ। नगेन्द्र प्रसाद रिजाल, प्रमुख प्रशासकीय अधिकृत, सुनिल स्मृति गाउँपालिकाको कार्यालय, सुलिचौर, रोल्पा।
1: तपाईँ यति बेला सामुदायिक रेडियो रोल्पा सुन्दै हुनुहुन्छ।
2: बाबु, एउटा राम्रो घरको नक्सा बनाउनु पर्यो।
3: राम्रो सँगसँगै बलियो, बस्न योग्य र किफायती घर पनि बनाउनु पर्छ नि काकी।
2: बस्न योग्य र किफायती भन्या चाहिँ के हो बाबु?
3: हेर्नुस् काकी, हाम्रा पूर्वजहरूले हिमाल, पहाड र तराईमा हावापानी अनुकूल घर बनाउँथे। तर अचेल सबैतिर हावापानी अनुकूल नभएका एकै खाले घर बन्न थालेपछि गर्मीमा तातो र जाडोमा असाध्यै चिसो हुने गरेको छ, जसले अनेकौँ स्वास्थ्य समस्या निम्तने। पङ्खा, एसी र हिटरहरूको बढी प्रयोग गर्दा बिजुलीको खपत बढी हुन गई बिल धेरै तिर्नुपर्ने भइरहेको हुनाले आर्थिक भार बढिरहेको छ।
2: तिमीले त बडो गम्भीर कुरा पो गर्यौ बाबु।
3: हो काकी, बस्न योग्य घरमा स्वास्थ्य राम्रो हुन्छ, आर्थिक भार कम पर्छ र यस्तो घर बनाउन बैंकबाट सहुलियत दरमा कर्जा पनि पाइन्छ। थप जानकारी चाहिएमा आफ्नो पालिका वा पिन परियोजनाको फोन नम्बर 01-5421-760 सम्पर्क गर्नुहोस्।
4: अब बन्ने घर बस्न योग्य घर। युरोपियन युनियनको आर्थिक सहयोगमा पिन परियोजना तथा रोल्पा नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
0: अब बुटवल चौराहा हस्पिटलमा कार्यरत हाड जोर्नी, नसा, युरिक एसिड तथा बाथरोग विशेषज्ञ डाक्टर मदन गेवाली जीवन अनमोल मेडिकल हल, सुलिचौर, रोल्पामा। मिति 2083 जेठ महिनाको 1 गते शुक्रबारका दिन
5: बुटवल चौराहा हस्पिटलमा कार्यरत हाड जोर्नी, नसा, युरिक एसिड तथा बाथरोग विशेषज्ञ डाक्टर मदन गेवाली आउनुहुने भएकाले निम्न रोग भएका बिरामीहरूले समयमै सम्पर्क गरी मौकाको फाइदा उठाउनुहोस्।
0: विशेषज्ञ डाक्टर द्वारा दिइने सेवाहरू: हात खुट्टा दुख्ने, झमझम गर्ने, पोल्ने, सुन्निने, हात खुट्टा माथि नजाने, ढाड दुख्ने, हिँड्न नमिल्ने, घुँडा दुख्ने, सुन्निने, घुँडामा पानी जम्ने, युरिक एसिड बाथ रोग, जोर्नीहरू बाङ्गो टिङ्गो हुने, कुहिना दुख्ने, सुन्निने, हात खुट्टाका औलाहरू दुख्ने, सुन्निने, गर्दन घाँटी दुख्ने, यताउता फर्कन गाह्रो हुने, निउरिन अप्ठ्यारो हुने, कुर्कुच्चा दुख्ने, सुन्निने, हात माथि उठाउन तथा पछाडि लैजान गाह्रो हुने, सड्केको, नसा च्यापिएको, नसा फुटेको, शरीरमा गाठागोठी भएको र मासु पलाएको आदि बिरामीहरूले सम्पर्क गर्नुहोला।
6: हाम्रा दैनिक सेवाहरू: डिजिटल एक्सरे,
0: रगत सम्बन्धी जाँच,
6: दिसाब पिसाब सम्बन्धी जाँच
0: र मुटुको ईसीजी भिडियो एक्सरे सेवा।
6: सम्पर्क जीवन अनमोल मेडिकल हल, सुलिचौर, रोल्पा।
0: थप जानकारीका लागि मोबाइल नम्बर 98511839787।

0: सानिमा रिलायंस लाइफ इंश्योरेंस खुले राजियो
1: यो मीठो सुगन्धले मेरो मन एकदमै शान्त हुन्छ प्रभु।
2: हप्ताको सात दिन सात छुट्टै सुगन्धले हरेक दिनको एउटा शुभ सुरुवात हुन्छ। मंगलदीप अर्पण 7-in-1 अगरबत्ती अब मात्र 30 रुपियाँमा।

0: नसर्ने रोगहरूको जाँच स्क्रिनिङ सम्बन्धी सूचना
1: स्वास्थ्य कार्यालय रोल्पा र रोल्पा जिल्लाका स्थानीय तहहरूको संयुक्त आयोजनामा 30 वर्ष माथिका व्यक्तिहरूको नसर्ने रोगहरू उच्च रक्तचाप मधुमेह मृगौलाको रोग तथा मोटोपनको जाँच गर्ने कार्यक्रम स्थानीय तह अन्तर्गतका स्वास्थ्य संस्थाहरूबाट समुदायमै गई सञ्चालन हुन गइरहेको हुँदा आफ्नो स्वास्थ्य अवस्था जाँच गरी मौकाको फाइदा लिनु हुन अनुरोध गर्दछौ। थप जानकारीको लागि नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क गर्नुहुन अनुरोध गर्दछौ।
0: अनुरोधक स्वास्थ्य कार्यालय रोल्पा।

0: होइन सन्ध्या, बल्ल बल्ल लिबाङ बजार पनि आइपुग्यो। गाडीले उफार्दा उफार्दा मलाई त साह्रै भोक लाग्यो, तिमीलाई लागेको छैन?
1: भोक त मलाई पनि लागेको छ नि। बिहान खाएको जति गाडीले उफारेर सबै माथिबाट आइसक्यो, पेट पनि कस्तो खाली खाली भएको छ, साह्रै भोक लागिरहेको छ। जाम न कतै नास्ता खान।
0: ओली नास्ता पसल, सन्ध्या उतार न, ओली नास्ता पसलमा जाऊ है त।
1: जाऊ जाऊ, जहाँ भए पनि नास्ता खाने त हो नि।
2: हजुर, हामी कहाँ भेज चाउमिन, अन्डा चाउमिन, चिकन मोमो, चिकन लेग पिस, आलु परौठा, अन्डा बर्गर, चिकन चिल्ली, ब्रेड पकौडा, भेज पकौडा, रोटी तरकारी, रोटी मासु, चिउरा मासु, दुध चिया, कालो चिया र कफी पाइनुका साथै होम डेलिभरीको पनि सुविधा रहेको छ।
0: मिन बहादुर ओली, सम्पर्क मोबाइल नम्बर 97618 36758।
2: ओली नास्ता पसल, रोल्पा नगरपालिका 2, पिपल चौतारा, लिबाङ रोल्पा।
3: नोट, विगत लामो समयदेखि होटल तथा रेस्टुरेन्ट क्षेत्रमा काम गरेर अनुभव प्राप्त गर्नुभएका प्युठानी कुकद्वारा सम्पूर्ण परिकारहरू तयार गरिन्छ।
0: वाह, नास्ता होस् त यस्तो, ओली नास्ता पसल जस्तो।

0: काकु कहाँ जान लाग्नु भयो? बिहानै हिँडिराख्नु भएको छ चिटिक्कै परेर।
1: ओ तेरासु कहाँ जाने अब, तैलाई खोज्दै आइरहेको छु।
0: ओहो, केही काम थियो कि काकु?
1: अब कुरा के भने नि केटा, बगालोसँग सल्लाह गरिदियो, भोलि नै अब कामको लागि बाहिरै जानुपर्ने छ। आफू बाहिरै जाँदाखेरि घरमा पनि दुःख बिरान त सोध्नु पर्ला, त्यसको लागि भएको एउटा मोबाइल मैले लगेर जाने भयो कि। अब घरमा एउटा मोबाइल राखिदिन पाएपछि ढुक्कले फोनसन गर्न हुन्थ्यो, बाहिर गए पनि गाह्रो साह्रो बुझ्न हुन्थ्यो भनेको। एउटा अलिक गतिलो मोबाइल किन्ने ठाउँ कहाँ होला, त अलि तातो भातो मान्छे, केही मेसो लगाइदिन्थेस् कि भनेर।
0: ओहो काकु, तपाईँले थाहै नै रहेनछ, म पनि क्लबको काम लिएर त्यही ठाउँमा जाँदै थिएँ। तपाईँ चिन्ता नगर्नुहोस्, हाम्रै गाउँमा रहेको न्यू रोलपाली मोबाइल इलेक्ट्रोनिक पसल तथा रोलपाली सोलर एन्ड प्रिन्ट सेन्टरमा गए त तपाईँ र मेरो समस्या सबै त्यही समाधान हुन्छ। बरु जाउँ, हिँड्नु सँगै जाउँ।
2: हाम्रा सेवाहरू, हामी कहाँ सबै कम्पनीका सोलर सेट, साउन्ड सिस्टम, टिभी, डिस होम, वाइफाई, बिक्री मर्मत तथा प्रमाण पत्र, सूचना टाइपिङ, प्रिन्टिङ गरिन्छ।
3: प्रोपराइटर खबर कुमार घरती मगर, सम्पर्क मोबाइल नम्बर 9849502664 र 9849477300। न्यू रोलपाली मोबाइल एन्ड इलेक्ट्रोनिक्स सेन्टर तथा रोलपाली सोलर एन्ड प्रिन्ट सेन्टर, सुनछहरी गाउँपालिका 3, जरबाङ बाहिरी गाम, रोल्पा।
4: ओहो अर्जुन, के हो, किन तनावमा छस् आजकल? फोन पनि उठाउँदैनस् गर्दा, कहाँ छ तेरो ध्यान आजकल भन् त?
5: यो माया भन्ने चिजबाट सन्यास लिउँ कि जस्तो लाग्छ।
4: किन हो सन्यास लिने? बरु जाउ न, फकाउन जाउ न, हिँड।
5: आफैले लागेको माया त तरक तरक छ,
4: किन तनाव लिइरहेको छ? हिँड्न फकाउन जाउ न, हिँड।

0: अनि बाबै कति दुखेको रात दिन दुखेको दुखै छ।
1: हैन बाजे, के भयो र यस्तरी छटपटाइरहनु भएको छ तपाई?
0: के हुनु र बाबु, रात दिन दाँत दुखेर पुरानै जला जस्तो भइसक्यो। न खाना खान दिन्छ, न तातो चिसो खान दिन्छ।
1: ए बाजे पनि यति सानो कुरामा किन चिन्ता मान्नुहुन्छ? मेरो पनि त गुटका पान खाएर दाँत कस्तो भएको थियो, त्यही माथि किराले दाँत सका पारिदिएको थियो। अहिले मेरो दाँत हेरौँ त टिलिक्क टल्किया छ, कति खुसी छु, हिरो पो भएको छु त म त।
0: दाँत दुखेर हैरान भएको बेला किन जिस्किन्छ जस्तै बाबु?
1: ए बाजे पनि जिस्केको पो भन्नुहुन्छ, सत्य कुरा त कहाँ पर्छ र बाजे? तपाईँ त्यति जाबो कुरामा किन अलमल पर्नुहुन्छ? सेभेन हेभन डेन्टलमा जानु न, त्यहाँ त भारतमा रहेको एसियाकै सबैभन्दा ठुलो डेन्टल हस्पिटल क्लोब डेन्टलमा लामो समय कार्यरत रही आर्मी हस्पिटल काठमाडौँ लगायत देशका विभिन्न डेन्टल हस्पिटलमा समेत काम गरिसकेका अनुभवी चिकित्सकद्वारा नदुखाई दाँतको सफल उपचार गरिन्छ नि।
0: उसो भए म त्यतै जानु पर्ला। अनि अरू सेवा सुविधा के छ बा? मेरो नाति पनि लाउरेमा नापिन जान्छु भन्थ्यो, उसको दाँत बाङ्गो छ, उसको दाँत पनि सिधा बनाउनु पर्नेछ।
1: यता सुन्नुहोस् है बाजे, दाँत राख्ने, बाङ्गो टिङ्गो दाँतलाई सिधा बनाउने, दाँत बाँध्ने, दाँत सफा गर्ने, दाँतमा सिमेन्ट भर्ने, दाँत नभएको ठाउँमा दाँत रोप्ने, दाँत नदुखाई निकाल्ने र किराले खाएको दाँत भर्ने, साथै त्यहाँ त फिक्स दाँत पनि राखिन्छ।
2: सेभेन हेभन डेन्टल, सुनिल स्मृति, गाउँपालिका 4, सोलिचौर, रोल्पा। सम्पर्क मोबाइल 98677467467 र 97093998409।

0: महिला रोग विशेषज्ञ डाक्टर आउने बारे जीवन अनुमोल मेडिकल हल सुलीचौर रोल्पाको सूचना। हजुर, नेपालगञ्ज मेडिकल कलेजमा कार्यरत महिला रोग विशेषज्ञ डाक्टर गोमा रिमाल एमबीबीएस एमडी
1: मिति 2083 जेठ महिनाको 8 गते शुक्रबारका दिन
0: सुनिल स्मृति गाउँपालिका सुलीचौरमा अवस्थित जीवन अनमोल मेडिकल हलमा आउनुहुने भएको हुँदा निम्न समस्या भएका बिरामीहरूले मौकाको फाइदा उठाउनु हुन हार्दिक अनुरोध गरिन्छ। डाक्टरद्वारा दिइने सेवाहरू तल्लो पेट दुख्ने, पिसाब पोल्ने, बारम्बार बच्चा खेर गइरहने, लामो समयसम्म बच्चा नरहने, यौन सम्पर्क गर्दा पोल्ने गाह्रो हुने, यौन अङ्ग चिलाउने, सेतो पानी बग्ने, महिनावारीको समयमा अत्याधिक पेट दुख्ने, ढाड कम्मर दुख्ने, पाठे घर खसे जस्तो हुने, पाठे घर खसेको, कोखा दुख्ने, स्तनमा गाँठा गुठी पलाएको, स्तन दुख्ने आदि महिला सम्बन्धी सम्पूर्ण समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहोला। जीवन अनमोल मेडिकल हल सुलीचौर रोल्पा। हाम्रा दैनिक सेवाहरू भिडियो एक्सरे, डिजिटल एक्सरे, रगत सम्बन्धी सम्पूर्ण चेक जाँच गरिन्छ। थप जानकारीको लागि सम्पर्क मोबाइल 98511883987।
2: सुवर्ण अवसर, सुवर्ण अवसर, सुवर्ण अवसर। हजुर, रोल्पा तथा प्युठान क्षेत्रमा बसोबास गर्ने सम्पूर्ण दाजुभाइ तथा दिदी बहिनीहरूका लागि सिपमूलक तालिमको सुनौलो अवसर आएको छ। वैशाख 16 गतेदेखि रोल्पाको लिबाङमा तथा जेठ महिनामा सुलीचौर र प्युठानको बिजुवारमा हातैले बनाइने चप्पल तथा जुत्ता ह्यान्डमेड बनाउने 10 दिने तालिम सञ्चालन हुँदैछ। तालिमका विशेषताहरू, तालिममा सहभागी भई तपाईँले आफ्नै हातले चप्पल जुत्ता बनाउन सिक्न सक्नुहुनेछ। सिप सिकेर आफ्नै व्यवसाय सुरु गर्न सक्नुहुनेछ, स्वरोजगार बन्ने उत्कृष्ट अवसर प्राप्त गर्नुहुनेछ। साथै प्युठानको भिमरी स्थित प्राची चप्पल पसलमा हातैले बनाइएका चप्पल जुत्ता तथा आवश्यक सम्पूर्ण सामग्रीहरू पनि उपलब्ध रहेको जानकारी गराइन्छ। तालिममा सहभागी हुन इच्छुक महानुभावले आजै सम्पर्क गर्नुहोस्। थप जानकारीका लागि सम्पर्क व्यक्ति चित्रा घरती मगर, सम्पर्क मोबाइल 97625 2890।

बीमाको लाभ दिए आफ्नो कमाईको लाभ लिने मौका आजै बनौ सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सको बीमा अभिकर्ता सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स खुलेर जियौ।

0: फोहोर संकलन तथा व्यवस्थापन सम्बन्धी सुनिल स्मृति गाउँपालिकाको अत्यन्त जरुरी सूचना। प्रस्तुत विषयमा यस गाउँपालिकाको वडा नम्बर 3 रुइनीबाङ बजार र वडा नम्बर 4 सुलीचोर बजार परिसरबाट निस्कने फोहोरहरू हरेक हप्ताको आइतबार, बुधबार र शुक्रबार फोहोर संकलन र व्यवस्थापन गरिँदै आएको कुरा अवगत नै छ। तथापि फोहोर संकलन तथा व्यवस्थापन कार्यमा बजार क्षेत्रबाट कुहिने र नकुहिने फोहोरहरू नछुट्याई संकलन तथा व्यवस्थापन भइरहेकोमा अबका दिनहरूमा हप्ताको आइतबार र शुक्रबार नकुहिने र बुधबार कुहिने फोहोर मात्र संकलन तथा व्यवस्थापन गरिने भनी निर्णय भएको हुँदा सम्पूर्ण सरकारवालाहरूमा यो सूचना प्रकाशित गरिएको छ। साथै सूचनाको अवज्ञा गरेको पाइएमा नियम अनुसारको कारबाही हुने बेहोरा समेत यसै सूचना मार्फत जानकारी गराइन्छ। नगेन्द्र प्रसाद रिजाल, प्रमुख प्रशासकीय अधिकृत, सुनिल स्मृति गाउँपालिकाको कार्यालय, सुलीचौर, रोल्पा।
1: तपाईँ यति बेला सामुदायिक रेडियो रोल्पा सुन्दै हुनुहुन्छ।
2: बाबु, एउटा राम्रो घरको नक्सा बनाउनु पर्यो।
3: राम्रो सँगसँगै बलियो, बस्न योग्य र किफायती घर पनि बनाउनु पर्छ नि काकी।
2: बस्न योग्य र किफायती भन्या चाहिँ के हो बाबु?
3: हेर्नुस् काकी, हाम्रा पूर्वजहरूले हिमाल, पहाड र तराईमा हावापानी अनुकूल घर बनाउँथे। तर अचेल सबैतिर हावापानी अनुकूल नभएका एकै खाले घर बन्न थालेपछि गर्मीमा तातो र जाडोमा असाध्यै चिसो हुने गरेको छ, जसले अनेकौँ स्वास्थ्य समस्या निम्तने। पङ्खा, एसी र हिटरहरूको बढी प्रयोग गर्दा बिजुलीको खपत बढी हुन गई बिल धेरै तिर्नुपर्ने भइरहेको हुनाले आर्थिक भार बढिरहेको छ।
2: तिमीले त बडो गम्भीर कुरा पो गर्यौ बाबु।
3: हो काकी, बस्न योग्य घरमा स्वास्थ्य राम्रो हुन्छ, आर्थिक भार कम पर्छ र यस्तो घर बनाउन बैंकबाट सहुलियत दरमा कर्जा पनि पाइन्छ। थप जानकारी चाहिएमा आफ्नो पालिका वा पिन परियोजनाको फोन नम्बर 01-5421-760 सम्पर्क गर्नुहोस्।
4: अब बन्ने घर बस्न योग्य घर। युरोपियन युनियनको आर्थिक सहयोगमा पिन परियोजना तथा रोल्पा नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।

0: सानिमा रिलायंस लाइफ इंश्योरेंस खुले राजियों।
1: महिला रोग विशेषज्ञ डाक्टर आउने बारे जीवन अनुमोल मेडिकल हल सुलीचौर रोल्पाको सूचना। हजुर, नेपालगञ्ज मेडिकल कलेजमा कार्यरत महिला रोग विशेषज्ञ डाक्टर गोमा रिमाल एमबीबीएस एमडी
2: मिति 2083 जेठ महिनाको 8 गते शुक्रबारका दिन
1: सुनिल स्मृति गाउँपालिका सुलीचौरमा अवस्थित जीवन अनमोल मेडिकल हलमा आउनुहुने भएको हुँदा निम्न समस्या भएका बिरामीहरूले मौकाको फाइदा उठाउनु हुन हार्दिक अनुरोध गरिन्छ। डाक्टरद्वारा दिइने सेवाहरू तल्लो पेट दुख्ने, पिसाब पोल्ने, बारम्बार बच्चा खेर गइरहने, लामो समयसम्म बच्चा नरहने, यौन सम्पर्क गर्दा पोल्ने गाह्रो हुने, यौन अङ्ग चिलाउने, सेतो पानी बग्ने, महिनावारीको समयमा अत्याधिक पेट दुख्ने, ढाड कम्मर दुख्ने, पाठे घर खसे जस्तो हुने, पाठे घर खसेको, कोखा दुख्ने, स्तनमा गाँठागुठी पलाएको, स्तन दुख्ने आदि महिला सम्बन्धी सम्पूर्ण समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहोला। जीवन अनमोल मेडिकल हल सुलीचौर रोल्पा। हाम्रा दैनिक सेवाहरू भिडियो एक्सरे, डिजिटल एक्सरे, रगत सम्बन्धी सम्पूर्ण चेक जाँच गरिन्छ। थप जानकारीका लागि सम्पर्क मोबाइल 98511983987।

0: हुनुहुन्छ प्रभु।
1: हप्ताको सात दिन सात छुट्टै सुगन्धले हरेक दिनको एउटा शुभ शुरुआत हुन्छ। मंगलदीप अर्पण 7-in-1 अगरबत्ती अब मात्र 30 रुपियाँमा।
2: महिला रोग विशेषज्ञ डाक्टर आउने बारे जीवन अनुमोल मेडिकल हल सुलीचौर रोल्पाको सूचना। हजुर, नेपालगंज मेडिकल कलेजमा कार्यरत महिला रोग विशेषज्ञ डाक्टर गोमा रिमाल एमबीबीएस एमडी
3: मिति 2083 जेठ महिनाको 8 गते शुक्रबारका दिन
2: सुनिल स्मृति गाउँपालिका सुलीचौरमा अवस्थित जीवन अनमोल मेडिकल हलमा आउनुहुने भएको हुँदा निम्न समस्या भएका बिरामीहरूले मौकाको फाइदा उठाउनु हुन हार्दिक अनुरोध गरिन्छ। डाक्टरद्वारा दिइने सेवाहरू तल्लो पेट दुख्ने, पिसाब पोल्ने, बारम्बार बच्चा खेर गइरहने, लामो समयसम्म बच्चा नरहने, यौन सम्पर्क गर्दा पोल्ने गाह्रो हुने, यौन अङ्ग चिलाउने, सेतो पानी बग्ने, महिनावारीको समयमा अत्याधिक पेट दुख्ने, ढाड कम्मर दुख्ने, पाठे घर खसे जस्तो हुने, पाठे घर खसेको, कोखा दुख्ने, स्तनमा गाँठागुठी पलाएको, स्तन दुख्ने आदि महिला सम्बन्धी सम्पूर्ण समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहोला। जीवन अनमोल मेडिकल हल सुलीचौर रोल्पा। हाम्रा दैनिक सेवाहरू भिडियो एक्सरे, डिजिटल एक्सरे, रगत सम्बन्धी सम्पूर्ण चेक जाँच गरिन्छ। थप जानकारीका लागि सम्पर्क मोबाइल 98511983987।

0: नसर्ने रोगहरूको जाँच स्क्रिनिङ सम्बन्धी सूचना।
1: स्वास्थ्य कार्यालय रोल्पा र रोल्पा जिल्लाका स्थानीय तहहरूको संयुक्त आयोजनामा 30 वर्ष माथिका व्यक्तिहरूको नसर्ने रोगहरू उच्च रक्तचाप, मधुमेह, मृगौलाको रोग तथा मोटोपनको जाँच गर्ने कार्यक्रम स्थानीय तह अन्तर्गतका स्वास्थ्य संस्थाहरूबाट समुदायमै गई सञ्चालन हुन गइरहेको हुँदा आफ्नो स्वास्थ्य अवस्था जाँच गरी मौकाको फाइदा लिनु हुन अनुरोध गर्दछौ। थप जानकारीको लागि नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क गर्नुहुन अनुरोध गर्दछौ।
0: अनुरोधक स्वास्थ्य कार्यालय रोल्पा।

0: होइन सन्ध्या, बल्ल बल्ल लिबाङ बजार पनि आइपुग्यो। गाडीले उफार्दा उफार्दा मलाई त साह्रै भोक लाग्यो, तिमीलाई लागेको छैन?
1: भोक त मलाई पनि लागेको छ नि। बिहान खाएको जति गाडीले उफारेर सबै माथिबाट आइसक्यो, पेट पनि कस्तो खाली खाली भएको छ, साह्रै भोक लागिरहेको छ। जाम न कतै नास्ता खान।
0: ओली नास्ता पसल, ओइ सन्ध्या उता हेर न, ओली नास्ता पसलमा जाऊ है त।
1: जाऊ जाऊ, जहाँ भए पनि नास्ता खाने त हो नि।
2: हजुर, हामी कहाँ भेज चाउमिन, अन्डा चाउमिन, चिकन चाउमिन, चिकन मोमो, चिकन लेग पिस, आलु परौठा, अन्डा बर्गर, चिकन चिल्ली, ब्रेड पकौडा, भेज पकौडा, रोटी तरकारी, रोटी मासु, चिउरा मासु, दुध चिया, कालो चिया र कफी पाइनुका साथै होम डेलिभरीको पनि सुविधा रहेको छ।
0: मिन बहादुर ओली, सम्पर्क मोबाइल नम्बर 97618 36758।
2: ओली नास्ता पसल, रोल्पा नगरपालिका 2, पिपल चौतारा, लिबाङ, रोल्पा।
3: नोट, विगत लामो समयदेखि होटल तथा रेस्टुरेन्ट क्षेत्रमा काम गरेर अनुभव प्राप्त गर्नुभएका प्युठानी कुकद्वारा सम्पूर्ण परिकारहरू तयार गरिन्छ।
0: वाह, नास्ता होस् त यस्तो, ओली नास्ता पसल जस्तो।
4: ओ काकु, काजन लाग्नु भयो, बिहान नै हिँडिराख्नु भएको छ चिटिक्कै परेर।
5: ओ तेरासु, कहाँ जाने अब, तैँलाई खोज्दै आइरहेछु।
4: ओहो, केही काम थियो कि काकु?
5: अब कुरा के भने नि केटा, बगालोसँग सल्लाह गरिदियो, भोलि नै अब कामको लागि बाहिरै जानुपर्ने छ। आफू बाहिरै जाँदाखेरि घरमा पनि दुःख बिराना त सोध्नु पर्ला, त्यसको लागि भएको एउटा मोबाइल मैले लगेर जाने भयो कि। अब घरमा एउटा मोबाइल राखिदिन पाएपछि ढुक्कले फोनसन गर्दा हुन्थ्यो, बाहिर गए पनि गाह्रो साह्रो बुझ्नु हुन्थ्यो। भनेको एउटा अलिक गतिलो मोबाइल किन्ने ठाउँ कहाँ होला, त अलिक तातो भातो मान्छे केही मेसो लगाइदिन्थिस् कि भनेर।
4: ओहो काकु, तपाईँले थाहै नै रहेनछ, म पनि क्लबको काम लिएर त्यही ठाउँमा जाँदै थिएँ। तपाईँ चिन्ता नगर्नुहोस्, हाम्रै गाउँमा रहेको न्यू रोल्पाली मोबाइल इलेक्ट्रोनिक पसल तथा रोल्पाली सोलर एन्ड प्रिन्ट सेन्टरमा गए त तपाईँ र मेरो समस्या सबै त्यही समाधान हुन्छ। बरु जाउँ, हिँड्नु सँगै जाउँ।
6: हाम्रा सेवाहरू, हामी कहाँ सबै कम्पनीका सोलर सेट, साउन्ड सिस्टम, टिभी, डिस होम, वाइफाई, बिक्री मर्मत तथा प्रमाण पत्र, सूचना टाइपिङ, प्रिन्टिङ गरिन्छ।
3: प्रोपराइटर खबर कुमार घरती मगर, सम्पर्क मोबाइल नम्बर 98449206664 र 98449773300। न्यू रोल्पाली मोबाइल एन्ड इलेक्ट्रोनिक्स सेन्टर तथा रोल्पाली सोलर एन्ड प्रिन्ट सेन्टर, सुनछहरी गाउँपालिका 3, जरबाङ बाहिरी गाम, रोल्पा।

0: अय्या नि बाबे कति दुखेको रात दिन दुखेको दुखै छ।
1: हैन बाजे के भयो र यस्तरी छटपटाइरहनु भएको छ तपाई?
0: के हुनु र बाबु, रात दिन दाँत दुखेर पुरानै जाला जस्तो भइसक्यो। न खाना खान दिन्छ, न तातो चिसो खान दिन्छ।
1: ए बाजे पनि यति सानो कुरामा किन चिन्ता मान्नुहुन्छ? मेरो पनि त गुटखा पान खाएर दाँत कस्तो भएको थियो, त्यही माथि किराले दाँत सका पारिदिएको थियो। अहिले मेरो दाँत हेरौँ त टिलिक्क टल्किया छ, कति खुसी छु, हिरो पो भएको छु त म त।
0: दाँत दुखेर हैरान भएको बेला किन जिस्किन जस्तै बाबु?
1: ए बाजे पनि जिस्केको पो भन्नुहुन्छ, सत्य कुरा त कहाँ पच्छ र बाजे? तपाईँ त्यति जाबो कुरामा किन अलमल पर्नुहुन्छ? सेभेन हेभन डेन्टलमा जानु न, त्यहाँ त भारतमा रहेको एसियाकै सबैभन्दा ठुलो डेन्टल हस्पिटल क्लोब डेन्टलमा लामो समय कार्यरत रही आर्मी हस्पिटल काठमाडौँ लगायत देशका विभिन्न डेन्टल हस्पिटलमा समेत काम गरिसकेका अनुभवी चिकित्सकद्वारा नदुखाई दाँतको सफल उपचार गरिन्छ नि।
0: उसो भए म त्यतै जानु पर्ला। अनि अरू सेवा सुविधा के छ बा? मेरो नाति पनि लाउरेमा नापिन जान्छु भन्थ्यो, उसको दाँत बाङ्गो छ, उसको दाँत पनि सिधा बनाउनु पर्नेछ।
1: यता सुन्नुहोस् है बाजे, दाँत राख्ने, बाङ्गो टिङ्गो दाँतलाई सिधा बनाउने, दाँत बाँध्ने, दाँत सफा गर्ने, दाँतमा सिमेन्ट भर्ने, दाँत नभएको ठाउँमा दाँत रोप्ने, दाँत नदुखाई निकाल्ने र किराले खाएको दाँत भर्ने, साथै त्यहाँ त फिक्स दाँत पनि राखिन्छ।
2: सेभेन हेभन डेन्टल, सुनिल स्मृति, गाउँपालिका 4, सोलिचौर, रोल्पा। सम्पर्क मोबाइल 98677467 र 97093998409।

बीमाको लाभ दिए आफ्नो कमाईको लाभ लिने मौका आजै बनौ सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सको बीमा अभिकर्ता सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स खुलेर जियौ।

0: फोहोर संकलन तथा व्यवस्थापन सम्बन्धी सुनिल स्मृति गाउँपालिकाको अत्यन्त जरुरी सूचना। प्रस्तुत विषयमा यस गाउँपालिकाको वडा नम्बर 3 रुइनीबाङ बजार र वडा नम्बर 4 सुलिचोर बजार परिसरबाट निस्कने फोहोरहरू हरेक हप्ताको आइतबार, बुधबार र शुक्रबार फोहोर संकलन र व्यवस्थापन गरिँदै आएको कुरा अवगत नै छ। तथापि फोहोर संकलन तथा व्यवस्थापन कार्यमा बजार क्षेत्रबाट कुहिने र नकुहिने फोहोरहरू नछुट्याई संकलन तथा व्यवस्थापन भइरहेकोमा अबका दिनहरूमा हप्ताको आइतबार र शुक्रबार नकुहिने र बुधबार कुहिने फोहोर मात्र संकलन तथा व्यवस्थापन गरिने भनी निर्णय भएको हुँदा सम्पूर्ण सरकारवालाहरूमा यो सूचना प्रकाशित गरिएको छ। साथै सूचनाको अवज्ञा गरेको पाइएमा नियम अनुसारको कारबाही हुने बेहोरा समेत यसै सूचना मार्फत जानकारी गराइन्छ। नगेन्द्र प्रसाद रिजाल, प्रमुख प्रशासकीय अधिकृत, सुनिल स्मृति गाउँपालिकाको कार्यालय सुलिचौर रोल्पा। महिला रोग विशेषज्ञ डाक्टर आउने बारे जीवन अनुमोल मेडिकल हल सुलिचौर रोल्पाको सूचना। हजुर, नेपालगञ्ज मेडिकल कलेजमा कार्यरत महिला रोग विशेषज्ञ डाक्टर गोमा रिमाल एमबीबीएस एमडी,
1: मिति 2083 जेठ महिनाको 8 गते शुक्रबारका दिन
0: सुनिल स्मृति गाउँपालिका सुलिचौरमा अवस्थित जीवन अनमोल मेडिकल हलमा आउनुहुने भएको हुँदा निम्न समस्या भएका बिरामीहरूले मौकाको फाइदा उठाउनु हुन हार्दिक अनुरोध गरिन्छ। डाक्टरद्वारा दिइने सेवाहरू तल्लो पेट दुख्ने, पिसाब पोल्ने, बारम्बार बच्चा खेर गइरहने, लामो समयसम्म बच्चा नरहने, यौन सम्पर्क गर्दा पोल्ने गाह्रो हुने, यौन अङ्ग चिलाउने, सेतो पानी बग्ने, महिनावारीको समयमा अत्याधिक पेट दुख्ने, ढाड कम्मर दुख्ने, पाठे घर खसे जस्तो हुने, पाठे घर खसेको, कोखा दुख्ने, स्तनमा गाँठा गुठी पलाएको, स्तन दुख्ने आदि महिला सम्बन्धी सम्पूर्ण समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहोला। जीवन अनमोल मेडिकल हल सुलिचौर रोल्पा। हाम्रा दैनिक सेवाहरू भिडियो एक्सरे, डिजिटल एक्सरे, रगत सम्बन्धी सम्पूर्ण चेक जाँच गरिन्छ। थप जानकारीको लागि सम्पर्क मोबाइल 98511883987।
2: कता हो भाइ, कतै नहेरी हिँडा छौ नि।
3: ओहो, स्वास्थ्य स्वयं सेविका दिदी नमस्ते है। तपाईँलाई थाहा छँदैछ श्रीमती सुत्केरी छन्, ज्वानो लिन बजारतिर हिँड्या।
2: सुत्केरीको स्याहार राम्रोसँग गर्नुपर्छ है भाइ। अनि बच्चालाई कस्तो छ नि, बिसिजी खोप लगाएको छ त?
3: छ दिदी, जन्मना साथ बिसिजी खोप लगाइदिएका छन् स्वास्थ्य संस्थामा। साँच्ची दिदी, यो बिसिजी खोप लगाएपछि के फाइदा हुन्छ?
2: बच्चालाई क्षयरोग लाग्न पाउँदैन।
3: ए, गजबै रहेछ नि बिसिजी खोप त। क्षयरोग लाग्नबाट बच्ने उपायहरू अरू पनि छन् कि स्वयंसेविका दिदी?
2: छन् नि, समुदायमा रहेका क्षयरोगीहरू बेलैमा पत्ता लगाई स्वास्थ्य कर्मीको प्रत्यक्ष निगरानीमा पूरा मात्रामा पूरा अवधिसम्म औषधि खुवाएमा क्षयरोग फैलन पाउँदैन।
3: अनि
2: क्षयरोगका बिरामीहरूले खोक्दा, हाच्यु गर्दा नाकमुख रुमालले छोप्नु पर्छ। यसो गरेमा क्षयरोग अरूलाई सर्न पाउँदैन। बुझ्यौ त?
3: बुझे दिदी।
4: क्षयरोग लाग्नबाट बस्ने उपायहरू गरौं, निरोगी भई बाँचौं।
5: स्वास्थ्य कार्यालय रोल्पाद्वारा जनहितका लागि जारी सन्देश।
6: बाबु, एउटा राम्रो घरको नक्सा बनाउनु पर्यो।
7: राम्रो सँगसँगै बलियो, बस्न योग्य र किफायती घर पनि बनाउनु पर्छ नि काकी।
6: बस्न योग्य र किफायती भन्या चाहिँ के हो बाबु?
7: हेर्नुहोस् काकी, हाम्रा पूर्वजहरूले हिमाल, पहाड र तराईमा हावापानी अनुकूल घर बनाउँथे। तर अचेल सबैतिर हावापानी अनुकूल नभएका एकै खाले घर बन्न थालेपछि गर्मीमा तातो र जाडोमा असाध्यै चिसो हुने गरेको छ, जसले अनेकौँ स्वास्थ्य समस्या निम्तने। पङ्खा, एसी र हिटरहरूको बढी प्रयोग गर्दा बिजुलीको खपत बढी हुन गई बिल धेरै तिर्नुपर्ने भइरहेको हुनाले आर्थिक भार बढिरहेको छ।
6: तिमीले त बडो गम्भीर कुरा पो गर्यौ बाबु।
7: हो काकी, बस्न योग्य घरमा स्वास्थ्य राम्रो हुन्छ, आर्थिक भार कम पर्छ र यस्तो घर बनाउन बैंकबाट सहुलियत दरमा कर्जा पनि पाइन्छ। थप जानकारी चाहिएमा आफ्नो पालिका वा पिन परियोजनाको फोन नम्बर 01-5421-760 सम्पर्क गर्नुहोस्।
8: अब बन्ने घर बस्न योग्य घर। युरोपियन युनियनको आर्थिक सहयोगमा पिन परियोजना तथा रोल्पा नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
9: ढोक गरे काका।
3: भाग्यमानी भएस। अनि त किन आइस् त बाबु, घरतिरको खबर के छ नि?
9: सबै राम्रै छ काका, म त काकालाई घरमा लैजान आएको।
3: होइन, त के भन्दैछस् बाबु? म कुष्ठ प्रभावित मान्छे, तेरा आमा बाबाको विचार के छ अनि अरू मानिसहरूले के भन्ने हुन्?
9: परिवारका सबैको सल्लाह अनुसार म तपाईँलाई लिन आएको, अनि समुदायका मानिसहरूले पनि तपाईँलाई समुदायमा अरू सर नै बसेको हेर्न चाहेका छन् अहिले।
3: हो र बाबु?
9: हो काका, कुष्ठ प्रभावित व्यक्तिहरू पनि घर परिवार समुदायमा बसेर अरू सर हरेक क्रियाकलाप समान रूपले सहभागी भइराखेका छन्। तपाईँ हामी अब सँगै बस्नु पर्छ। जो हिनुस काका, घरका सबै परिवार तपाईँको बाटो हेरेर बसेका छन्।
3: घर परिवारमा आफू जन्मिएको समुदायमा बस्ने मेरो इच्छा पूरा हुने भयो बाबु, लजाऊ।
4: कुष्ठरोगका बिरामीहरूले घर परिवारमै बसेर उपचार गर्न सक्दछन्। कुष्ठरोगको कारणले असमर्थ तथा अङ्ग भङ्ग भएकाहरूले स्वास्थ्य संस्थामा सम्पर्क गरौं।
10: कुष्ठ प्रभावितले पनि अन्य नागरिक सरह दैनिक क्रियाकलाप गर्न सक्दछन्। सामाजिक जीवन यापन गर्न पाउनु उनीहरूको नैसर्गिक अधिकार हो। उनीहरूलाई भेदभाव गर्नु कानुनी अपराध हो।
5: स्वास्थ्य कार्यालय रोल्पाद्वारा जनहितका लागि जारी सन्देश।

0: ओइ सुन्न भरत, आज भोलि तलाई के भाष भनेको? सधैँ निराश देखिन्छस्।
1: के हुनु यार, तनाव छ मलाई। गर्लफ्रेन्डले बिहे गरौँ भनेर मरिहत्ते गरेको छ। भने जस्तो चाहे जस्तो गरगहना पनि चाहिने रहेछ। कहाँ किन्ने, कहाँ बनाउने, अलमलमा छु भन्या म।
0: हत्तेरी, यति सानसानो कुरामा पनि चिन्ता लिएर बस्नु पर्छ र भन्या? सुनचान्दी पसलहरू थुप्रै छन् त।
1: ए हो र, ल त्यसो भए तैँले देखेको पसल चाहिँ कुन हो? लौलो भन भन, म पनि त्यहीबाट बनाउनु पर्यो क्या। कस्तो समस्या परिराखेको छ।
0: अब गरगहनाका पसलहरू भएर मात्र पनि भएन, तेरो त झन् बिहा गर्ने कुरा छ, विवाहमा त झन् गरगहनाहरू राम्रा चाहिएलान्। अब कुन पसलमा राम्रो आकर्षक डिजाइनका गरगहनाहरू बनाइन्छन् भन्ने कुरा हो। यसको लागि त तैँले चिन्ता लिनै पर्दैन। रोल्पाको लिबाङमा रहेको बुद्ध सुनचान्दी पसलमा गइस भने तेरो सबै समस्याको समाधान पनि हुन्छ, तेरो बिहे पनि हुन्छ।
1: हाम्रा विशेषताहरू:
0: नयाँ तथा पुराना गरगहनाहरू, रानीहार, नेकलेस, तिलहरी, छड्के तिलहरी, माहिली तिलहरी, फुली, बुलाकी, मारबारी, बाला, चुरा, चन्द्रमा, चन्द्रहार, विभिन्न डिजाइनका झुम्काहरू, हम्मेलमाला, रैया बाला लगायत नयाँ तथा पुराना डिजाइनका गरगहनाहरू 24 क्यारेट शुद्ध सुनमा दक्ष तथा अनुभवी कालीगढहरूबाट तयार गरिन्छ।
1: साथै हरितालिका तीजको अवसर पारी यस पसलबाट गरगहना बनाउनु हुने ग्राहकहरू भारी छुटको व्यवस्था समेत रहेको छ। प्रोप्राइटर तिलक रसायली, सम्पर्क मोबाइल नम्बर 9861295993
0: र 9119935335। विगत 25 वर्ष पहिलेदेखि हजुरहरूकै सेवामा समर्पित बुद्ध सुनचान्दी पसल, रोल्पा नगरपालिका 2 बीच बजार, रोल्पा।
2: प्रिय सज्जनहरू, के तपाईले विचार गर्नुभएको छ?
3: एउटा रुख जो स्वयं आधी, हुरी, खडेरी, शीत, वर्षा सबै थोक सहेर पनि प्राणी जातिलाई सहारा दिन्छ र हाम्रो रक्षा गर्दछ। रुखको पात, फूल, फल, छाया, जरा, बोक्रा, सुगन्ध, चोप, मुना, कोइला सबै थोकले हाम्रो मनोकामना पूरा गरिरहेको छ।
2: आफ्नो धन, विवेक, बानी तथा कर्मद्वारा अरूको कल्याण गर्नु नै जीवनको सफलता हो। जुन कर्म एउटा रुखले गरिरहेको छ, तर हामी कति कृतज्ञ छौँ। आफ्नो जीवनको कल्याण गरिरहेको रुख काटिरहेका छौँ। निहित स्वार्थका लागि वन विनाश गरिरहेका छौँ। मानिसको लागि वन जङ्गल भन्दा ठुलो तीर्थ धाम अर्को कुनै छैन। त्यसैले आफ्नो घर वरिपरि रुख बिरुवा रोपौ, रोपिएका बिरुवाको संरक्षण गरौ।
1: वन जोगाऊ, पुण्य कमाऊ। डिभिजन वन कार्यालय, लिबाङ, रोल्पा। के तपाईँको छरछिमेकमा कोही हिंसामा पर्नु भएको छ? कतै तपाईँ आफै हिंसामा पर्नु भएको त छैन?
3: कतै न्याय कसरी पाउने भनेर भुतारिरहनु भएको त छैन? कि आर्थिक अभावका कारण अन्याय सहेर बसिरहनु भएको छ?
1: यदि त्यसो हो भने रोल्पा अस्पतालमा रहेको एकद्वार संकट व्यवस्थापन केन्द्र ओसिएमसीमा तुरन्त सम्पर्क गर्नुहोस्।
3: एकद्वार संकट व्यवस्थापन केन्द्र ओसिएमसीबाट कुनै पनि पीडित व्यक्तिलाई दिइने निशुल्क सेवाहरू:
1: स्वास्थ्य उपचार,
3: चिकित्सकीय कानुनी सेवा,
1: मनोसामाजिक परामर्श,
3: सुरक्षा, आवास गृह,
1: कानुनी उपचार,
3: जीविकोपार्जन र पुनर्स्थापना।
1: थप जानकारीका लागि एकद्वार संकट व्यवस्थापन केन्द्र, रोल्पा अस्पताल, रेउका, रोल्पा।
3: सम्पर्क मोबाइल नम्बर 9841174409 र नजिकको प्रहरी चौकी वा जिल्ला कार्यालयको पैसा नलाग्ने नम्बर 100 सम्पर्क गर्न सक्नुहुनेछ।
1: पुनश्च तपाईँलाई तपाईँको परिवार वा छर छिमेकमा कुनै पनि महिला तथा बालबालिका माथि हिंसा भएमा सहयोगको लागि सदरमुकामको अस्पतालमा रहेको एकद्वार संकट व्यवस्थापन केन्द्रमा सम्पर्क गर्नुहोला।
3: अनुरोधक, एकद्वार संकट व्यवस्थापन केन्द्र ओसिएमसी, रोल्पा अस्पताल, रेउगा, रोल्पा।

0: ठाउँ ठाउँमा।
1: बाल बालिकालाई जन्मने बित्तिकै 6 हप्ता, 10 हप्ता, 14 हप्ता, 9 महिना, 12 महिना र 15 महिना गरी 7 पटक खोप लगाउनु पर्दछ। खोप लगाउन जाँदा खोप कार्ड सँगै लैजानु होला। सबै खोप सकिएपछि पूर्ण खोपको कार्ड अवश्य लिनु होला।
2: खोप निशुल्क छ, खोपले जीवन रक्षा गर्छ र खोप सुरक्षित छ।
3: स्वास्थ्य कार्यालय रोल्पाद्वारा जनहितका लागि जारी सन्देश।
4: तपाईका हरेक सपना साकार पार्न तत्पर हाम्रो दरिलो साथ, तपाईको सफलताको अभिन्न अंग बन्दै हामी एभरेस्ट बैंक, दिगो दरिलो र विश्वासिलो।
5: मन्जु, तिमी त विदेश जान लाग्यौ रे।
6: हो दिदी, त्यतिका दुःख गरेर सुरु गरेको पसल पनि चलेन। अहिले त घर चलाउन साह्रै गाह्रो भयो। विदेश गएपछि त यसो 2-4 पैसा कमाइ हुन्छ कि भनेर नि दिदी।
5: विदेश जाँदैमा कहाँ राम्रो हुन्छ र मन्जु, अस्ति भर्खर रामबहादुर काकाकी छोरी अञ्जलीलाई विदेश गएको 1 हप्तामै उद्धार गरेर ल्याएको थाहा छैन तिमीलाई? तिमी पनि विचार गर है, विचार गर। जाने नै भए बुझेर मात्र जाऊ।
6: खै के गर्ने गर्ने दिदी।
7: रोजगारीको लागि, उच्च शिक्षाको लागि र विदेशी नागरिकसँग विवाह गरेर जाँदा पनि बेचबिखनमा पर्न सकिने जोखिम हुन सक्छ। यस्ता जोखिमहरू आउन नदिन सतर्क रहौ र बुझेर मात्र विदेश जाऊ।
8: नेपाल सरकार, विज्ञापन बोर्ड।
9: नाटुङ्के बेसै माया लागे, कोक्डो जुङ हन्या मन्य लागे, तर नातु रहँदा फुट
10: नातिनी दुर्लभ जनावर जलवायु परिवर्तन ला सन्तुलित कायम दाया वातावरणीय दृष्टिकोण तुम व्याम महत्वपूर्ण भूमिका लिया हाब्रे तुम गे जम्मै मिले द रक्षा दाया है अन्त पर्यटन ल सहयोग दाया पानो जीविको उपार्जन ल टेवा सुक्निया पानो आका अरक मुया दान्तव अवस्था ले आकातुङ नेपाल सरकार ए संरक्षित सूची ल सूचीकृत दाउसीले क्या जम्मै मिल्या द जंगल तुङ झुङ दान्दाउ माय द जुगात्न्या पानो।
9: ओहो, अन्द नङ चाहि हाब्रे तुङ जुगान्या हेन त लाग्यो नलिन्छन् लाग्यो नलिने बाजु
10: कदा मलिङे आकालो लागि कि हाब्रे तुङ बासस्थान ल संरक्षण ला समस्या अन्द वन जंगल तुङ मिहिका जुगान्या वन संरक्षण अखिन्त मालिङ्गो निंगालो अन्त चोरी सिकारी जनावर तुङ जथाभावी ल माराइया आकालो चोरी सिकारी अदु कारण ए नङ न काका ए भ्या समय ज्याल ल हाल अचुङसी अलिउ अरकी उल्झ सचेतले समुदाय रापी हाब्रेलो महत्व बारे ल सल्लाह अयु।
9: ए हो र, अनुगमन, वन गस्ती, वृक्षारोपण, पोखरी निर्माण, समुदाय ल अखिन्द विद्यालय सचेतना कार्यक्रम आका जम
10: सहभागी
9: आज
10: नातिनी।
11: महिला रोग विशेषज्ञ डाक्टर आउने बारे जीवन अनुमोल मेडिकल हल सुलीचौर रोल्पाको सूचना। हजुर, नेपालगञ्ज मेडिकल कलेजमा कार्यरत महिला रोग विशेषज्ञ डाक्टर गोमा रिमाल एमबीबीएस एमडी
12: मिति 2083 जेठ महिनाको 8 गते शुक्रबारका दिन
11: सुनिल स्मृति गाउँपालिका सुलीचौरमा अवस्थित जीवन अनमोल मेडिकल हलमा आउनुहुने भएको हुँदा निम्न समस्या भएका बिरामीहरूले मौकाको फाइदा उठाउनु हुन हार्दिक अनुरोध गरिन्छ। डाक्टरद्वारा दिइने सेवाहरू तल्लो पेट दुख्ने, पिसाब पोल्ने, बारम्बार बच्चा खेर गइरहने, लामो समयसम्म बच्चा नरहने, यौन सम्पर्क गर्दा पोल्ने, गाह्रो हुने, यौन अङ्ग चिलाउने, सेतो पानी बग्ने, महिनावारीको समयमा अत्याधिक पेट दुख्ने, ढाड कम्मर दुख्ने, पाठेघर खसे जस्तो हुने, पाठेघर खसेको, कोखा दुख्ने, स्तनमा गाँठा गुठी पलाएको, स्तन दुख्ने आदि महिला सम्बन्धी सम्पूर्ण समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहोला। जीवन अनमोल मेडिकल हल सुलिचौर रोल्पा। हाम्रा दैनिक सेवाहरू भिडियो एक्सरे, डिजिटल एक्सरे, रगत सम्बन्धी सम्पूर्ण चेक जाँच गरिन्छ। थप जानकारीको लागि सम्पर्क मोबाइल 98511883987।
0: वर्षाको समयमा लामखुट्टेबाट सर्ने डेङ्गी रोगबाट आफू पनि बचाऊ, अरूलाई पनि बचाऊ।
13: उच्च ज्वरो आउनु, जोर्नी र मांसपेशी बेसरी दुख्नु, आँखाको गेडी दुख्नु, बेसरी टाउको दुख्नु, शरीरमा राता बिबिराहरू आउनु, वाकवाकी लाग्नु वा बान्ता हुनु डेङ्गी रोगका मुख्य लक्षणहरू हुन्।
0: डेङ्गी रोगबाट बच्ने उपायहरू:
13: सुत्ने बेला झुलको प्रयोग गर्ने, पुरै शरीर ढाक्ने गरी लुगा लगाउने,
0: पानी राख्ने भाँडाहरू जस्तै ट्याङ्की, दरम, बाटा, बाल्टिन आदिलाई लामखुट्टे नछिर्ने गरी राम्ररी छोपेर राखौ। घरको झ्याल ढोकामा लामखुट्टे नछिर्ने गरी जाली हाल्ने।
13: एडिज जातको लामखुट्टेले दिनको समयमा टोक्ने गर्दछ, त्यसैले साँझको समयमा टोक्ने सम्भावना बढी भएकोले सो समयमा थप सचेत रहने। घर, विद्यालयको आँगन, कुना काप्चा जस्तै पर्दा पछाडि, खाट मुनि, शौचालय भित्र, डेस्क बेन्च मुनि आदि जस्ता ठाउँहरूमा कीटनाशक औषधि छर्ने गरौँ।
0: लामखुट्टेले फुल पार्न सक्ने सम्भावित घर र विद्यालय भित्र वरिपरिका पानी जम्ने सबै ठाउँहरू र पानी जम्ने भाँडाहरू खोजी खोजी सफा गरौँ र लामखुट्टेको फुल नष्ट गरौँ।
13: स्वास्थ्य कर्मीको सल्लाह बिना कुनै पनि औषधि प्रयोग नगरौँ। लामखुट्टेको टोकाइबाट बस्नु नै डेङ्गुबाट बस्नु हो। अनुरोधक स्वास्थ्य कार्यालय रोल्पा।

साहस नेपाल र सुनिल स्मृति गाउँपालिकाको मानसिक स्वास्थ्य सम्बन्धी सूचना। मानसिक स्वास्थ्य तथा मनोसामाजिक समस्या जो कोहीलाई जति बेला पनि हुन सक्छ, यो रोग उपचार तथा परामर्श गरे अरू रोग जस्तै निको हुन्छ। त्यसैले आत्तिने, चिन्तित हुने, बिना कारण डराउने, एक्लै बस्ने, हरेक विषयमा रुचि नहुने, निन्द्रा तथा खानपानमा गडबडी हुने, तनाव महसुस भइरहने, पटक पटक बेहोस हुने, सामाजिक कार्यमा सहभागी हुन मन नलाग्ने, आत्महत्या सम्बन्धी सोचाइ तथा प्रयास आदि लक्षण देखिएमा आफ्नो नजिकको स्वास्थ्य संस्थामा गई उपचार तथा परामर्श सेवा लिने गरौ। कहीं कतै यस्तो समस्या देखिएमा परिवार र छरछिमेक मिलेर परामर्श र उपचार गर्नमा सहयोग गरौ। अतः स्टोम फाउन्डेसनको आर्थिक सहयोगमा सुनिल स्मृति गाउँपालिकाको समन्वय र सहकार्यमा सञ्चालित उत्थानशील समुदाय विकासका लागि समावेशी जीविकोपार्जन तथा शिक्षा सबलीकरण बिलिप कार्यक्रम सञ्चालन भइरहेका 1, 3, 5 र 6 नम्बर ओडाका बिरामीहरूले सम्बन्धित मनोसामाजिक परामर्श सेवा लिन सक्नुहुनेछ। परामर्श सेवाका लागि सम्पर्क मोबाइल नम्बर 97446484000। सहास नेपाल र सुनिल स्मृति गाउँपालिकाद्वारा जनहितमा जारी सन्देश।

0: एनआइसी एसिया म ब्याङ्क गरौँ।
1: ब्याङ्क पनि साथी पनि, राम्रो पनि हाम्रो पनि।
2: नगरवासीहरूका लागि रोल्पा नगरपालिकाको अनुरोध,
3: आफ्नो घर वरपर सधैँ सफा राखौ। तपाईँको घर नजिकै नगरपालिकाको फोहोर उठाउने गाडी आयो भने कुहिनेर नकुहिने गरी दुई प्रकारको फोहोरको वर्गीकरण गरी विसर्जन गर्नुहोस्। रोल्पा नगरपालिकाको लिबाङमा प्रत्येक आइतबार बिहान लाग्ने हाट बजारमा तरकारी किनमेल गर्न र उत्पादन गरेका कृषि जन्य सामग्रीहरू बिक्री वितरणका लागि जाने गर्नुहोस्। जन्म, मृत्यु, विवाह, बसाई सराई, सम्बन्ध विच्छेद जस्ता घटना दर्ता आफ्नो ओडाबाट 35 दिन भित्र अनिवार्य गर्ने गर्नुहोस्। जथाभावी मदिरा पिउने, खुल्ला रूपमा बिक्री वितरण गर्ने कार्यले हाम्रो समाजमा खलल पुग्न जान्छ, तसर्थ नगरपालिकाले तोकेको कानुनी दायरामा रहेर काम गर्नुहोस्। तपाईँका सन्ततिहरू कतै मदिरा जन्य लागु औषध दुर्व्यसनीमा फसेका त छैनन्? उनीहरूको निगरानी गर्नुहोस् र यदि भेटिएको खण्डमा सचेतनामूलक कार्यक्रममा सहभागी गराउँदै सम्झाउने बुझाउने अभिभावकत्व निर्वाह गर्नुहोस्। यदि अटेरी गरेमा कानुनी कारवाहीको लागि प्रक्रिया अगाडि बढाउनुहोस्। स्थानीय सरकारको राजस्व संकलनमा सहयोग पुर्याउनका लागि घर बहाल कर, व्यापारिक कर, जग्गा तथा घरको कर, फोहोरको शुल्क, पानी विद्युतको शुल्क नियमित तिर्ने बानीको विकास गर्नुहोस्।
2: रोल्पा नगरपालिकाका कुनै पनि स्थानमा रहेर यदि कुनै पनि व्यवसाय गरिरहनु भएको छ भने नगरपालिकामा दर्ता गरेर मात्र गर्नुहोस्। यदि व्यवस्था गरेमा जरिमाना समेत हुन सक्दछ। वडाका हरेक विकास निर्माणमा साझेदारीको भूमिका निर्वाह गर्नुहोस्। यदि कुनै स्थानमा छल कपट अनियमितता भएको छ भने तुरुन्तै खबरदारी गर्नुहोस्। तपाईँको घरमा उत्पादन भएको दुग्ध नगरपालिकाको नगर डेरीमा ल्याउने र नगर डेरीबाट दुधका परिकारहरू किनेर खाने बानीको विकास गर्नुहोस्। नगरपालिका भित्र रहेका महत्वपूर्ण स्थान, पर्यटकीय तथा धार्मिक क्षेत्रहरू जनयुद्ध स्मृति भ्यू टावर र गार्डन, काली पोखरी, गुरुङ गाउँ संग्रहालय तथा होमस्टे मगर संग्रहालय जङ्कोट, जलजला पद यात्रा स्याकाई र ओखरेनी डाँडा होमस्टे, गुरुङला मार्ग तथा बङ्करहरू, दारबोट शहीद गेट, खुमेल शहीद गेट, लिबाङ टुडीखेल, मारिचौ रङ्गशाला, विभिन्न मन्दिरहरू संरक्षण प्रवर्धन र विकासमा सधैँ चासो गर्नुहोस्। खोलानाला भौतिक निर्माण तथा कुनै पनि पर्यटकीय क्षेत्र जथाभावी फोहोर गर्ने काम नगरौ। तपाईँ आफू पनि हिंसा नगर्नुहोस्। यदि तपाईँको घर परिवारमा कुनै अपाञ्छित घटनाहरू भइरहेको छ, समाजमा कुनै पनि अपराधिक गतिविधि भइरहेको छ, कुनै पनि लैङ्गिक वा घरेलु हिंसा भइरहेको छ भने वडा, नगरपालिका वा जिल्ला प्रहरी कार्यालयमा तुरन्तै खबर गर्नुहोस्। सभ्य समाजको निर्माण गर्नुहोस्। रोल्पा नगरपालिकाको बारेमा कुनै पनि जानकारी सेवा लिनु परेमा www.rolpamun.gov.np को वेबसाइटबाट, रोल्पा नगरपालिकाको सूचना केन्द्र नगर प्रमुखको सचिवालय फेसबुक पेजबाट र नगरपालिकाको बदापत्रमा राखिएका विभिन्न सूचना सन्देशहरू हेर्ने सुन्ने बानीको विकास गर्नुहोस्। यदि कुनै पनि सुझाव वा गुनासो परेमा सम्बन्धित निकायको गुनासो पेटिका फेसबुक पेजको कमेन्ट बक्समा गएर सुझाव सल्लाह दिन सक्नुहुनेछ।
3: सुन्दर, सभ्य र समृद्ध रोल्पा नगरपालिका बनाउनका लागि हामी सबै लागौ। रोल्पा नगरपालिका, नगर कार्यपालिकाको कार्यालय लिबाङ रोल्पा।
4: ज्येष्ठ नागरिक ज्ञान र अनुभवका स्रोत हुन् भने सन्ततिका लागि पथ प्रदर्शक पनि हुन्।
5: उनीहरूमा रहेको ज्ञान, सीप र अनुभवलाई पुस्तान्तरण गरौं।
4: ज्येष्ठ नागरिक एवं असहायलाई परिवारका साथ हेर विचार, माया र सम्मान गरौं।
5: ज्येष्ठ नागरिक तथा असहायको स्याहार सुसार, सरसफाई र उपचारमा ध्यान पुर्याउँ।
4: हामीले अहिले गरेको व्यवहार हाम्रा भावी पुस्ताले पनि सिक्छन्।
5: कतै अहिले आफैले गरेको व्यवहारको परिणाम आफैले भोग्नु पर्ने त होइन।
4: सजग रहौं, आफ्ना अग्रजको सम्मान गरौं, आफ्ना सन्ततिलाई असल शिक्षा र संस्कार दिऊ।
5: नेपाल सरकार, विज्ञापन बोर्ड।

0: अब तपाईँको दैनिक जीवनलाई अझ सहज बनाउँदै नेपाली पात्रो एप्लिकेशन आजै डाउनलोड गर्नुहोस्।
1: हानिकारक परम्परागत अभ्यास विरुद्ध सुनिल स्मृति गाउँपालिका सुलिचौर रोल्पा र इलाका प्रहरी कार्यालय सुलिचौर रोल्पाको सूचना।
2: हानिकारक परम्परागत कुरीति कुसंस्कार र अन्धविश्वासजन्य विषय पुस्तान्तरण भई समाजमा लैङ्गिक हिंसा बढाउँदै गएको र यस्ता विषय सबै किसिमको विकासमा बाधक भएकाले समाजमा प्रचलित कुप्रथा र कुसंस्कारलाई अन्त्य गरी लैङ्गिक मैत्री समाजको निर्माण गर्न सबैले योगदान गरौ।
1: लिङ्गकै आधारमा गरिने कुनै पनि किसिमको हिंसा लैङ्गिक हिंसा हो। परिवार र समाजमा महिला र पुरुषको हैसियत, अस्तित्व र महत्त्व सम्मान छ। लिङ्ग पहिचान गरी भ्रूण हत्या गर्नु गैर कानुनी कार्य हो।
2: महिनावारी महिलामा हुने नियमित र प्राकृतिक प्रक्रिया हो। यस्तो अवस्थामा कसैले पनि छुवाछुत र भेदभाव नगरौ।
1: महिनावारीको समयमा महिला तथा किशोरीहरूमा मानसिक र शारीरिक रूपमा केही परिवर्तन आउने र कमजोर महसुस हुने भएकोले पर्याप्त पोषणयुक्त खाना, आराम, सरसफाइको व्यवस्थापन र भावनात्मक सहयोग गरौ।
2: 20 वर्षभन्दा कम उमेरको विवाह कानुनी र सामाजिक रूपले अपराध हो। बालविवाह अन्त्य गरी छोरीको सशक्तिकरणमा सबैले मिलेर लागौ।
1: विवाहमा दाइजो दिनु र लिनु अपराध हो। छोरीलाई दाइजो होइन आत्मनिर्भर बन्न उचित शिक्षा दिऊ।
2: दाइजोमा लगानी होइन छोरीको उच्च शिक्षा र शिव विकासमा लगानी गरौ।
1: दाइजो प्रथा अनावश्यक आर्थिक बोझ हो। यस्तो प्रथालाई समाजबाट आजै बहिष्कार गरौ।
2: असत्य अपमानित विषय समाजमा कमजोर र असहाय व्यक्तिमाथि थुपारिने अमानवीय बोक्सी प्रथाको विरोध र अन्त्य गरौ।
1: समुदायमा अमानवीय कार्य भएमा निशुल्क फोन नम्बर नेपाल प्रहरी 100, बालबालिका खोज तलास केन्द्र 104, बालबालिका हेल्प लाइन नम्बर 198, राष्ट्रिय महिला आयोग महिला हिंसा सम्बन्धी उजुरी गर्न 11:45 फोन गरौ या नजिकैको प्रहरी कार्यालय, उडा कार्यालय र गाउँपालिकामा खबर गरौँ।
2: सुनिल स्मृति गाउँपालिका सुलिचौर रोल्पा र इलाका प्रहरी कार्यालय सुलिचौर रोल्पा द्वारा जनहितमा जारी सन्देश।

0: झाडा पखाला जस्ता सरुवा रोगहरूबाट बचाउन खाना खुवाउनु र स्तनपान गराउनु अघि साबुन पानीले मिची मिची हात धोएर मात्र खुवाऊ।
1: स्वास्थ्य कार्यालय रोल्पाद्वारा जनहितमा जारी सन्देश।
2: तिमीलाई सन्चो छैन कि के हो?
3: हेर न, दुई हप्तादेखि लगातार खोकी लागिरहेको छ, साँझ पख हल्का ज्वरो पनि आउँछ, छाती पनि दुख्छ, के भएको होला?
2: कतै तिमीलाई छेरोग त भएन?
3: छेरोग?
2: मलाई पनि छेरोग हुँदा यसै गरी दुई हप्तादेखि लगातार खोकी लागिरहेको थियो, साँझ पख हल्का ज्वरो पनि आउँथ्यो, त्यसैले शङ्का गरे कि।
3: ए,
2: छेरोगको शङ्का लाग्न साथ मैले स्वास्थ्य संस्थामा गएर जाँच गराएर स्वास्थ्य कर्मीले भने अनुसार पूरा मात्रा औषधि पूरा अवधिसम्म खाए अनि छेरोग निको भयो। बरु तिमी पनि अहिले नै स्वास्थ्य संस्थामा गएर खकार जचाइहाल, रोग लागेको रहेछ भने पनि उपचार गरेपछि निको हुन्छ।
4: यदि कसैलाई दुई हप्तादेखि लगातार खोकी लागिरहेको छ, खान मन लाग्दैन, छाती दुख्छ, साँझ पख हल्का ज्वरो आउँछ र खकारमा रगत देखा परेको छ भने क्षयरोग लागेको हुन सक्छ। यस्ता चिन्ह तथा लक्षणहरू देखिएमा वा क्षयरोगको शंका लागेमा जति सक्दो चाँडो स्वास्थ्य संस्थामा गई खकार जचाऊ।
5: स्वास्थ्य कर्मीको प्रत्यक्ष निगरानीमा गरिने उपचार विधिबाट पूरा मात्रामा पूरा अवधिसम्म औषधि खाएमा क्षयरोग निको हुन्छ। क्षयरोगको जाँच, निदान तथा औषधि स्वास्थ्य संस्थाहरूमा निःशुल्क पाइन्छ।
1: स्वास्थ्य कार्यालय रोल्पाद्वारा जनहितमा जारी सन्देश।
6: बाबु, एउटा राम्रो घरको नक्सा बनाउनु पर्यो।
7: राम्रो सँगसँगै बलियो, बस्न योग्य र किफायती घर पनि बनाउनु पर्छ नि काकी।
6: बस्न योग्य र किफायती भन्या चाहिँ के हो बाबु?
7: हेर्नुस् काकी, हाम्रा पूर्वजहरूले हिमाल, पहाड र तराईमा हावापानी अनुकूल घर बनाउँथे, तर अचेल सबैतिर हावापानी अनुकूल नभएका एकै खाले घर बन्न थालेपछि गर्मीमा तातो र जाडोमा असाध्यै चिसो हुने गरेको छ, जसले अनेकौँ स्वास्थ्य समस्या निम्तने। पङ्खा, एसी र हिटरहरूको बढी प्रयोग गर्दा बिजुलीको खपत बढी हुन गई बिल धेरै तिर्नुपर्ने भइरहेको हुनाले आर्थिक भार बढिरहेको छ।
6: तिमीले त बडो गम्भीर कुरा पो गर्यौ बाबु।
7: हो काकी, बस्न योग्य घरमा स्वास्थ्य राम्रो हुन्छ, आर्थिक भार कम पर्छ र यस्तो घर बनाउन बैंकबाट सहुलियत दरमा कर्जा पनि पाइन्छ। थप जानकारी चाहिएमा आफ्नो पालिका वा पिन परियोजनाको फोन नम्बर 01-5421-760 सम्पर्क गर्नुहोस्।
8: अब बन्ने घर बस्न योग्य घर। युरोपियन युनियनको आर्थिक सहयोगमा पिन परियोजना तथा रोल्पा नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
9: ढोक गरे काका।
10: भाग्यमानी भएस। अनि त किन आएस त बाबु, घरतिरको खबर के छ नि?
9: सबै राम्रै छ काका, म त काकालाई घरमा लैजान आएको।
10: होइन, त के भन्दैछस् बाबु? म कुष्ठ प्रभावित मान्छे, तेरा आमा बाबाको विचार के छ अनि अरू मानिसहरूले के भन्ने हुन्?
9: परिवारका सबैको सल्लाह अनुसार म तपाईँलाई लिन आएको, अनि समुदायका मानिसहरूले पनि तपाईँलाई समुदायमा अरू सरनै बसेको हेर्न चाहेका छन् अहिले।
10: हो र बाबु?
9: हो काका, कुष्ठ प्रभावित व्यक्तिहरू पनि घर परिवार समुदायमा बसेर अरू सर हरेक क्रियाकलाप समान रूपले सहभागी भइराखेका छन्। तपाईँ हामी अब सँगै बस्नुपर्छ। जो हिनुस काका, घरका सबै परिवार तपाईँको बाटो हेरेर बसेका छन्।
10: घर परिवारमा आफू जन्मिएको समुदायमा बस्ने मेरो इच्छा पूरा हुने भयो बाबु, लजाऊ।
4: कुष्ठरोगका बिरामीहरूले घर परिवारमै

0: बाल बालिकालाई जन्मने बित्तिकै 6 हप्ता, 10 हप्ता, 14 हप्ता, 9 महिना, 12 महिना र 15 महिना गरी 7 पटक खोप लगाउनु पर्दछ। खोप लगाउन जाँदा खोप कार्ड सँगै लैजानु होला। सबै खोप सकिएपछि पूर्ण खोपको कार्ड अवश्य लिनु होला।
1: खोप निशुल्क छ, खोपले जीवन रक्षा गर्छ र खोप सुरक्षित छ।
2: स्वास्थ्य कार्यालय रोल्पाद्वारा जनहितका लागि जारी सन्देश।
3: तपाईका हरेक सपना साकार पार्न तत्पर हाम्रो दरिलो साथ, तपाईको सफलताको अभिन्न अंग बन्दै हामी एभरेस्ट बैंक दिगो दरिलो र विश्वासिलो।
4: सुवर्ण अवसर, सुवर्ण अवसर, सुवर्ण अवसर। हजुर, रोल्पा तथा प्युठान क्षेत्रमा बसोबास गर्ने सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनीहरूका लागि सिपमूलक तालिमको सुनौलो अवसर आएको छ। वैशाख 16 गतेदेखि रोल्पाको लिबाङमा तथा जेठ महिनामा सुलीचौर र प्युठानको बिजुवारमा हातैले बनाइने चप्पल तथा जुत्ता ह्यान्डमेड बनाउने 10 दिने तालिम सञ्चालन हुँदैछ। तालिमका विशेषताहरू: तालिममा सहभागी भई तपाईँले आफ्नै हातले चप्पल जुत्ता बनाउन सिक्न सक्नुहुनेछ। सिप सिकेर आफ्नै व्यवसाय सुरु गर्न सक्नुहुनेछ। स्वरोजगार बन्ने उत्कृष्ट अवसर प्राप्त गर्नुहुनेछ। साथै प्युठानको भिमरी स्थित प्राची चप्पल पसलमा हातैले बनाइएका चप्पल जुत्ता तथा आवश्यक सम्पूर्ण सामग्रीहरू पनि उपलब्ध रहेको जानकारी गराइन्छ। तालिममा सहभागी हुन इच्छुक महानुभावले आजै सम्पर्क गर्नुहोस्। थप जानकारीका लागि सम्पर्क व्यक्ति चित्रा घरती मगर, सम्पर्क मोबाइल 97625 28 990।
5: ए गर्मियामा आयो हजुर, सुकिसक्यो घाँस, वनमा आगो लाग्यो भने जीव जन्तुको नाश, वनमा आगो लाग्यो भने वन जङ्गल खान्छ, वनमा हुने जीव जन्तुले साह्रै पिर मान्छ, फागुनदेखि जेठसम्म आगो लाग्ने डर,

0: वनमा जाँदा सलाई लाइटर जस्ता आगोजन्य वस्तुको प्रयोग नगरौँ। वन छेउमा स्याउला झारपात नजलाऊ। वनमा आगो लाग्नै नदिऊ। लागिहालेमा होसियारी पूर्वक आगो निभाइहालौ।
1: नेपाल सरकार विज्ञापन बोर्ड।
2: अब सुन्नुहोस् पूरा समाचार।
3: विश्व स्वास्थ्य संगठनका अनुसार नेपालमा 30% वयस्क जनसङ्ख्या उच्च रक्तचापको जोखिममा छन्। प्रशोधित तथा तयारी खाना, जङ्क फुड तथा डिब्बाका खानामा सोडियम धेरै हुने हुँदा मुटु रोगको जोखिम बढाउने गर्छ। विश्व स्वास्थ्य संगठनले एउटा व्यक्तिले दैनिक 5 ग्रामसम्म नुन सेवन गर्नु उपयुक्त हुने सल्लाह दिएको छ।
2: नियमित रूपमा हिड्डुल र शारीरिक व्यायामले मुटु स्वस्थ बनाउन मद्दत गर्छ।
3: सन्तुलित भोजन, पर्याप्त निन्द्रा, सकारात्मक सोच एवं चिन्ता र तनावबाट मुक्त रहँदा मुटु रोगबाट बच्न सकिन्छ।
2: 40 वर्ष कटेपछि नियमित स्वास्थ्य जाँच गरौँ।
3: चिल्लो पदार्थ, माछा मासु कम खाऊ। खानामा सागपात र फलफुल खाऊ।
2: मद्यपान र धुम्रपान सेवन नगरौँ।
3: स्वस्थ रहौँ, सुखमय जीवन बिताऊ।
2: नेपाल सरकार विज्ञापन बोर्ड।

0: होइन सन्ध्या, बल्ल बल्ल लिबाङ बजार पनि आइपुग्यो। गाडीले उफार्दा उफार्दा मलाई त साह्रै भोक लाग्यो, तिमीलाई लागेको छैन?
1: भोक त मलाई पनि लागेको छ नि। बिहान खाएको जति गाडीले उफारेर सबै माथिबाट आइसक्यो, पेट पनि कस्तो खाली खाली भएको छ, साह्रै भोक लागिरहेको छ। जाम न कतै नास्ता खान।
0: ओली नास्ता पसल, सन्ध्या उता हेर न, ओली नास्ता पसलमा जाऊ है त।
1: जाऊ जाऊ, जहाँ भए पनि नास्ता खाने त हो नि।
2: हजुर, हामी कहाँ भेज चाउमिन, अन्डा चाउमिन, चिकन मोमो, चिकन लेग पिस, आलु परौठा, अन्डा बर्गर, चिकन चिल्ली, ब्रेड पकौडा, भेज पकौडा, रोटी तरकारी, रोटी मासु, चिउरा मासु, दुध चिया, कालो चिया र कफी पाइनुका साथै होम डेलिभरीको पनि सुविधा रहेको छ।
0: मिन बहादुर ओली, सम्पर्क मोबाइल नम्बर 97618 36758।
2: ओली नास्ता पसल, रोल्पा नगरपालिका 2, पिपल चौतारा, लिबाङ रोल्पा।
3: नोट, विगत लामो समयदेखि होटल तथा रेस्टुरेन्ट क्षेत्रमा काम गरेर अनुभव प्राप्त गर्नुभएका प्युठानी कुकद्वारा सम्पूर्ण परिकारहरू तयार गरिन्छ।
0: वाह, नास्ता होस् त यस्तो
1: कस्तो,
0: ओली नास्ता पसल जस्तो।
4: महिनावारीको समयमा महिला तथा किशोरीहरूको लागि व्यक्तिगत सरसफाई महत्त्वपूर्ण हुने भएकोले महिनावारीको समयमा ध्यान दिनुपर्ने कुराहरू:
5: नियमित रूपमा नुहाउने, लगाएको कपडा फेर्ने र साबुन पानीले बेला बेलामा हात धुने,
4: सेनिटरी प्याड वा सफा र नरम खालको सुती अथवा कटनको कपडाको प्रयोग गर्ने,
5: कम्तीमा 4-6 घण्टाको फरकमा प्रयोग गरेको कपडा फेर्ने,
4: प्रयोग गरेको कपडाहरू धोएपछि घाममा राम्रोसँग सुकाउने अनि मात्रै पुनः प्रयोग गर्ने,
5: राम्ररी सफा गरेको कपडा 3-4 महिनासम्म मात्र पुनः प्रयोग गर्ने,
4: कम्तीमा 30 मिनट सामान्य शारीरिक व्यायामहरू गर्ने,
5: हरियो साग सब्जी, गेडागुडी, माछा मासु, मौसम अनुसारको फलफूल र प्रशस्त मात्रामा पानी लगायत झोलिलो पदार्थ पिउने। यस प्रकारको खानाले महिनावारीमा हुने दुखाइ कम गर्न सहयोग गर्छ।
4: सरसफाइमा विशेष ध्यान दिने, प्रयोग गर्ने चर्पी सफा राख्ने, चर्पीमा साबुन र पानीको व्यवस्था गर्ने।
5: महिनावारी बारे खुलेर कुरा गरौँ, महिनावारी भएको बेला सरसफाइमा ध्यान दिऊँ, स्वस्थ र सुरक्षित रहौँ।
4: नेपाल सरकार, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्र र सेभ द चिल्ड्रेनको सहकार्यमा जनहितमा जारी सन्देश।
6: कति दुखेको, रात दिन दुखेको दुखै छ।
0: होइन बाजे, के भयो र यस्तरी छटपटाइरहनु भएको छ तपाईँ?
6: के हुनु र बाबु, रात दिन दाँत दुखेर पुरानै जला जस्तो भइसक्यो। न खाना खान दिन्छ, न तातो चिसो खान दिन्छ।
0: ए बाजे, पनि यति सानो कुरामा किन चिन्ता मान्नुहुन्छ? मेरो पनि त गुटका पान खाएर दाँत कस्तो भएको थियो, त्यही माथि किराले दाँत सका पारिदिएको थियो। अहिले मेरो दाँत हेरौँ त, टिलिक्क टल्किया छ। कति खुसी छु, हिरो पो भएको छु त म त।
6: दाँत दुखेर हैरानु भएको बेला किन जिस्किन जस्तै बाबु?
0: ए बाजे, पनि जिस्केको पो भन्नुहुन्छ, सत्य कुरा त कहाँ पच्छ र बाजे? तपाईँ त्यति जाबो कुरामा किन अलमल पर्नुहुन्छ? सेभेन हेभन डेन्टलमा जानु न, त्यहाँ त भारतमा रहेको एसियाकै सबैभन्दा ठुलो डेन्टल हस्पिटल क्लोब डेन्टलमा लामो समय कार्यरत रही आर्मी हस्पिटल काठमाडौँ लगायत देशका विभिन्न डेन्टल हस्पिटलमा समेत काम गरिसकेका अनुभवी चिकित्सकद्वारा नदुखाई दाँतको सफल उपचार गरिन्छ नि।
6: अनि अरू सेवा सुविधा के छ बा? मेरो नाति पनि लाउरेमा नापिन जान्छु भन्थ्यो, उसको दाँत बाङ्गो छ, उसको दाँत पनि सिधा बनाउनु पर्नेछ।
0: यता सुन्नुहोस् है बाजे, दाँत राख्ने, बाङ्गो टिङ्गो दाँतलाई सिधा बनाउने, दाँत बाँध्ने, दाँत सफा गर्ने, दाँतमा सिमेन्ट भर्ने, दाँत नभएको ठाउँमा दाँत रोप्ने, दाँत नदुखाई निकाल्ने र किराले खाएको दाँत भर्ने, साथै त्यहाँ त फिक्स दाँत पनि राखिन्छ।
3: सेभेन हेभन डेन्टल सुनिल स्मृति गाउँपालिका 4 सोलिचौर रोल्पा सम्पर्क मोबाइल 98677467467 र 97093998409

0: चाडा पखाला जस्ता सरुवा रोगहरूबाट बचाउन खाना खुवाउनु र स्तनपान गराउनु अघि साबुन पानीले मिची मिची हात धोएर मात्र खुवाऊ।
1: स्वास्थ्य कार्यालय रोल्पाद्वारा जनहितमा जारी सन्देश।
2: सुवर्ण अवसर, सुवर्ण अवसर, सुवर्ण अवसर।
3: हजुर, रोल्पा तथा प्युठान क्षेत्रमा बसोबास गर्ने सम्पूर्ण दाजुभाइ तथा दिदी बहिनीहरूका लागि सिपमूलक तालिमको सुनौलो अवसर आएको छ। वैशाख 16 गतेदेखि रोल्पाको लिबाङमा तथा जेठ महिनामा सुलीचौर र प्युठानको बिजुवारमा हातैले बनाइने चप्पल तथा जुत्ता ह्यान्डमेड बनाउने 10 दिने तालिम सञ्चालन हुँदैछ। तालिमका विशेषताहरू, तालिममा सहभागी भई तपाईँले आफ्नै हातले चप्पल जुत्ता बनाउन सिक्न सक्नुहुनेछ। सिप सिकेर आफ्नै व्यवसाय सुरु गर्न सक्नुहुनेछ, स्वरोजगार बन्ने उत्कृष्ट अवसर प्राप्त गर्नुहुनेछ। साथै प्युठानको भिङ्री स्थित प्राची चप्पल पसलमा हातैले बनाइएका चप्पल जुत्ता तथा आवश्यक सम्पूर्ण सामग्रीहरू पनि उपलब्ध रहेको जानकारी गराइन्छ। तालिममा सहभागी हुन इच्छुक महानुभावले आजै सम्पर्क गर्नुहोस्। थप जानकारीका लागि सम्पर्क व्यक्ति चित्रा घरती मगर, सम्पर्क मोबाइल 97625 28 990।
4: तपाईका हरेक सपना साकार पार्न तत्पर हाम्रो दरिलो साथ, तपाईको सफलताको अभिन्न अंग बन्दै हामी एभरेस्ट ब्याङ्क, दिगो दरिलो र विश्वासिलो।

0: होइन सन्ध्या, बल्ल बल्ल लिबाङ बजार पनि आइपुग्यो। गाडीले उफार्दा उफार्दा मलाई त साह्रै भोक लाग्यो, तिमीलाई लागेको छैन?
1: भोक त मलाई पनि लागेको छ नि। बिहान खाएको जति गाडीले उफारेर सबै माथिबाट आइसक्यो, पेट पनि कस्तो खाली खाली भएको छ, साह्रै भोक लागिरहेको छ। जाम न कतै नास्ता खान।
0: ओली नास्ता पसल, सन्ध्या उता हेर न, ओली नास्ता पसलमा जाऊ है त।
1: जाऊ जाऊ, जहाँ भए पनि नास्ता खाने त हो नि।
2: हजुर, हामी कहाँ भेज चाउमिन, अन्डा चाउमिन, चिकन मोमो, चिकन लेग पिस, आलु परौठा, अन्डा बर्गर, चिकन चिल्ली, ब्रेड पकौडा, भेज पकौडा, रोटी तरकारी, रोटी मासु, चिउरा मासु, दुध चिया, कालो चिया र कफी पाइनुका साथै होम डेलिभरीको पनि सुविधा रहेको छ।
0: मिन बहादुर ओली, सम्पर्क मोबाइल नम्बर 97618 36758।
2: ओली नास्ता पसल, रोल्पा नगरपालिका 2, पिपल चौतारा, लिबाङ, रोल्पा।
3: नोट, विगत लामो समयदेखि होटल तथा रेस्टुरेन्ट क्षेत्रमा काम गरेर अनुभव प्राप्त गर्नुभएका प्युठानी कुकद्वारा सम्पूर्ण परिकारहरू तयार गरिन्छ।
0: वाह, नास्ता होस् त यस्तो, ओली नास्ता पसल जस्तो।
3: महिला रोग विशेषज्ञ डाक्टर आउने बारे जीवन अनुमोल मेडिकल हल सुलीचौर रोल्पाको सूचना। हजुर, नेपालगञ्ज मेडिकल कलेजमा कार्यरत महिला रोग विशेषज्ञ डाक्टर गोमा रिमाल एमबीबीएस एमडी,
4: मिति 2083 जेठ महिनाको 8 गते शुक्रबारका दिन
3: सुनिल स्मृति गाउँपालिका सुलीचौरमा अवस्थित जीवन अनमोल मेडिकल हलमा आउनुहुने भएको हुँदा निम्न समस्या भएका बिरामीहरूले मौकाको फाइदा उठाउनु हुन हार्दिक अनुरोध गरिन्छ। डाक्टरद्वारा दिइने सेवाहरू तल्लो पेट दुख्ने, पिसाब पोल्ने, बारम्बार बच्चा खेर गइरहने, लामो समयसम्म बच्चा नरहने, यौन सम्पर्क गर्दा पोल्ने गाह्रो हुने, यौन अङ्ग चिलाउने, सेतो पानी बग्ने, महिनावारीको समयमा अत्याधिक पेट दुख्ने, ढाड कम्मर दुख्ने, पाठेघर खसे जस्तो हुने, पाठेघर खसेको, कोखा दुख्ने, स्तनमा गाँठागुठी पलाएको, स्तन दुख्ने आदि महिला सम्बन्धी सम्पूर्ण समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहोला। जीवन अनमोल मेडिकल हल सुलीचौर रोल्पा। हाम्रा दैनिक सेवाहरू भिडियो एक्सरे, डिजिटल एक्सरे, रगत सम्बन्धी सम्पूर्ण चेक जाँच गरिन्छ। थप जानकारीका लागि सम्पर्क मोबाइल 98511 83987।
5: बाबै, कति दुखेको, रात दिन दुखेको दुखै छ।
0: होइन बाजे, के भयो र यस्तरी छटपटाइरहनु भएको छ तपाईँ?
5: के हुनु र बाबु, रात दिन दाँत दुखेर पुरानै जला जस्तो भइसक्यो। न खाना खान दिन्छ, न तातो चिसो खान दिन्छ।
0: ए बाजे, पनि यति सानो कुरामा किन चिन्ता मान्नुहुन्छ? मेरो पनि त गुटका पान खाएर दाँत कस्तो भएको थियो, त्यही माथि किराले दाँत सका पारिदिएको थियो। अहिले मेरो दाँत हेरौँ त, टिलिक्क टल्किया छ। कति खुसी छु, हिरो पो भएको छु त म त।
5: दाँत दुखेर हैरान भएको बेला किन जिस्किन्छ जस्तै बाबु?
0: ए बाजे, पनि जिस्केको पो भन्नुहुन्छ, सत्य कुरा त कहाँ पच्छ र बाजे? तपाईँ त्यति जाबो कुरामा किन अलमल पर्नुहुन्छ? सेभेन हेभन डेन्टलमा जानु न, त्यहाँ त भारतमा रहेको एसियाकै सबैभन्दा ठुलो डेन्टल हस्पिटल क्लोब, डेन्टलमा लामो समय कार्यरत रही आर्मी हस्पिटल काठमाडौँ लगायत देशका विभिन्न डेन्टल हस्पिटलमा समेत काम गरिसकेका अनुभवी चिकित्सकद्वारा नदुखाई दाँतको सफल उपचार गरिन्छ नि।
5: उसो भए म त्यतै जानु पर्ला। अनि अरू सेवा सुविधा के छ बा? मेरो नाति पनि लाउरेमा नापिन जान्छु भन्थ्यो, उसको दाँत बाङ्गो छ, उसको दाँत पनि सिधा बनाउनु पर्नेछ।
0: यता सुन्नुहोस् है बाजे, दाँत राख्ने, बाङ्गो टिङ्गो दाँतलाई सिधा बनाउने, दाँत बाँध्ने, दाँत सफा गर्ने, दाँतमा सिमेन्ट भर्ने, दाँत नभएको ठाउँमा दाँत रोप्ने, दाँत नदुखाई निकाल्ने र किराले खाएको दाँत भर्ने, साथै त्यहाँ त फिक्स दाँत पनि राखिन्छ।
3: सेभेन हेभन डेन्टल सुनिल स्मृति गाउँपालिका 4 सोलिचौर रोल्पा। सम्पर्क मोबाइल 98677467 र 97093 98409।
6: तिमीलाई सन्चो छैन कि के हो?
7: हेर न, दुई हप्तादेखि लगातार खोकी लागिरहेको छ। साँझ पख हल्का ज्वरो पनि आउँछ, छाती पनि दुख्छ। के भएको होला?
6: कतै तिमीलाई छेरोग त भएन?
7: छेरोग?
6: मलाई पनि छेरोग हुँदा यसै गरी दुई हप्तादेखि लगातार खोकी लागिरहेको थियो। साँझ पख हल्का ज्वरो पनि आउँथ्यो, त्यसैले शङ्का गरे कि। छेरोगको शङ्का लाग्न साथ मैले स्वास्थ्य संस्थामा गएर जाँच गराएर स्वास्थ्य कर्मीले भने अनुसार पूरा मात्रा औषधि पूरा अवधिसम्म खाए अनि छेरोग निको भयो। बरु तिमी पनि अहिले नै स्वास्थ्य संस्थामा गएर खकार जचाइहाल, छेरोग लागेको रहेछ भने पनि उपचार गरेपछि निको हुन्छ।
8: यदि कसैलाई दुई हप्तादेखि लगातार खोकी लागिरहेको छ, खान मन लाग्दैन, छाती दुख्छ, साँझ पख हल्का ज्वरो आउँछ र खकारमा रगत देखा परेको छ भने क्षयरोग लागेको हुन सक्छ। यस्ता चिन्ह तथा लक्षणहरू देखिएमा वा क्षयरोगको शंका लागेमा जति सक्दो चाँडो स्वास्थ्य संस्थामा गई खकार जचाऊ।
9: स्वास्थ्य कर्मीको प्रत्यक्ष निगरानीमा गरिने उपचार विधिबाट पूरा मात्रामा पूरा अवधिसम्म औषधि खाएमा क्षयरोग निको हुन्छ। क्षयरोगको जाँच, निदान तथा औषधि स्वास्थ्य संस्थाहरूमा निशुल्क पाइन्छ।
10: स्वास्थ्य कार्यालय रोल्पाद्वारा जनहितमा जारी सन्देश।

0: ढोक गरे काका।
1: भाग्यमानी भएस। अनि त किन आइस त बाबु, घरतिरको खबर के छ नि?
0: सबै राम्रै छ काका, म त काकालाई घरमा लैजान आएको।
1: होइन, त के भन्दैछस् बाबु? म कुष्ठ प्रभावित मान्छे, तेरा आमा बाबाको विचार के छ अनि अरू मानिसहरूले के भन्ने हुन्?
0: परिवारका सबैको सल्लाह अनुसार म तपाईँलाई लिन आएको, अनि समुदायका मानिसहरूले पनि तपाईँलाई समुदायमा अरू सर नै बसेको हेर्न चाहेका छन् अहिले।
1: हो र बाबु?
0: हो काका, कुष्ठ प्रभावित व्यक्तिहरू पनि घर परिवार समुदायमा बसेर अरू सर हरेक क्रियाकलापमा समान रूपले सहभागी भइराखेका छन्।

0: तपाई हामी अब सँगै बस्नु पर्छ। जो हिनुस काका, घरका सबै परिवार तपाईको बाटो हेरेर बसेका छन्।
1: घर परिवारमा आफू जन्मिएको समुदायमा बस्ने मेरो इच्छा पूरा हुने भयो बाबु, लजाऊ।
2: कुष्ठरोगका बिरामीहरूले घर परिवारमै बसेर उपचार गर्न सक्दछन्। कुष्ठरोगको कारणले असमर्थ तथा अङ्ग भङ्ग भएकाहरूले स्वास्थ्य संस्थामा सम्पर्क गरौँ।
3: कुष्ठ प्रभावितले पनि अन्य नागरिक सरह दैनिक क्रियाकलाप गर्न सक्दछन्। सामाजिक जीवन यापन गर्न पाउनु उनीहरूको नैसर्गिक अधिकार हो। उनीहरूलाई भेदभाव गर्नु कानुनी अपराध हो।
4: स्वास्थ्य कार्यालय रोल्पाद्वारा जनहितका लागि जारी सन्देश।
5: कता हो भाइ, कतै नहेरी हिँडा छौ नि।
1: ओहो, स्वास्थ्य स्वयं सेविका दिदी नमस्ते है। तपाईँलाई थाहा छँदैछ, श्रीमती सुत्केरी छन्। ज्वानो लिन बजारतिर हिँड्या।
5: सुत्केरीको स्याहार राम्रोसँग गर्नुपर्छ है भाइ। अनि बच्चालाई कस्तो छ नि, बिसिजी खोप लगाएको छ त?
1: छ दिदी, जन्मना साथ बिसिजी खोप लगाइदिएका छन् स्वास्थ्य संस्थामा। साँच्ची दिदी, यो बिसिजी खोप लगाएपछि के फाइदा हुन्छ?
5: बच्चालाई क्षय रोग लाग्न पाउँदैन।
1: ए, गजबै रहेछ नि बिसिजी खोप त। क्षय रोग लाग्नबाट बच्ने उपायहरू अरू पनि छन् कि स्वयं सेविका दिदी?
5: छन् नि, समुदायमा रहेका क्षय रोगीहरू बेलैमा पत्ता लगाई स्वास्थ्य कर्मीको प्रत्यक्ष निगरानीमा पूरा मात्रामा पूरा अवधिसम्म औषधि खुवाएमा क्षय रोग फैलन पाउँदैन।
1: अनि
5: क्षय रोगका बिरामीहरूले खोक्दा हाच्यौँ गर्दा नाक मुख रुमालले छोप्नु पर्छ। यसो गरेमा क्षय रोग अरूलाई सर्न पाउँदैन। बुझ्यौ त?
1: बुझे दिदी।
2: क्षय रोग लाग्नबाट बस्ने उपायहरू गरौँ, निरोगी भई बाँचौ।
4: स्वास्थ्य कार्यालय रोल्पाद्वारा जनहितका लागि जारी सन्देश।
6: बाबु, एउटा राम्रो घरको नक्सा बनाउनु पर्यो।
7: राम्रो सँगसँगै बलियो, बस्न योग्य र किफायती घर पनि बनाउनु पर्छ नि काकी।
6: बस्न योग्य र किफायती भन्या चाहिँ के हो बाबु?
7: हेर्नुहोस् काकी, हाम्रा पूर्वजहरूले हिमाल, पहाड र तराईमा हावापानी अनुकूल घर बनाउँथे। तर अचेल सबैतिर हावापानी अनुकूल नभएका एकै खाले घर बन्न थालेपछि गर्मीमा तातो र जाडोमा असाध्यै चिसो हुने गरेको छ, जसले अनेकौँ स्वास्थ्य समस्या निम्तने। पङ्खा, एसी र हिटरहरूको बढी प्रयोग गर्दा बिजुलीको खपत बढी हुन गई बिल धेरै तिर्नुपर्ने भइरहेको हुनाले आर्थिक भार बढिरहेको छ।
6: तिमीले त बडो गम्भीर कुरा पो गर्यौ बाबु।
7: हो काकी, बस्न योग्य घरमा स्वास्थ्य राम्रो हुन्छ, आर्थिक भार कम पर्छ र यस्तो घर बनाउन बैंकबाट सहुलियत दरमा कर्जा पनि पाइन्छ। थप जानकारी चाहिएमा आफ्नो पालिका वा पिन परियोजनाको फोन नम्बर 01-5421-760 सम्पर्क गर्नुहोस्।
8: अब बन्ने घर बस्न योग्य घर। युरोपियन युनियनको आर्थिक सहयोगमा पिन परियोजना तथा रोल्पा नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
0: ढोक गरे काका।
1: भाग्यमानी भएस। अनि त किन आएस त बाबु, घरतिरको खबर के छ नि?
0: सबै राम्रै छ काका, म त काकालाई घरमा लैजान आएको।
1: होइन, त के भन्दैछस् बाबु? म कुष्ठ प्रभावित मान्छे, तेरा आमा बाबाको विचार के छ अनि अरू मानिसहरूले के भन्ने हुन्?
0: परिवारका सबैको सल्लाह अनुसार म तपाईँलाई लिन आएको, अनि समुदायका मानिसहरूले पनि तपाईँलाई समुदायमा अरू सर नै बसेको हेर्न चाहेका छन् अहिले।
1: हो र बाबु?
0: हो काका, कुष्ठ प्रभावित व्यक्तिहरू पनि घर परिवार समुदायमा बसेर अरू सर हरेक क्रियाकलाप समान रूपले सहभागी भइराखेका छन्। तपाईँ हामी अब सँगै बस्नु पर्छ। जो हिनुस काका, घरका सबै परिवार तपाईँको बाटो हेरेर बसेका छन्।
1: घर परिवारमा आफू जन्मिएको समुदायमा बस्ने मेरो इच्छा पूरा हुने भयो बाबु, लजाऊ।
2: कुष्ठरोगका बिरामीहरूले घर परिवारमै बसेर उपचार गर्न सक्दछन्। कुष्ठरोगको कारणले असमर्थ तथा अङ्ग भङ्ग भएकाहरूले स्वास्थ्य संस्थामा सम्पर्क गरौँ।
3: कुष्ठ प्रभावितले पनि अन्य नागरिक सरह दैनिक क्रियाकलाप गर्न सक्दछन्। सामाजिक जीवन यापन गर्न पाउनु उनीहरूको नैसर्गिक अधिकार हो। उनीहरूलाई भेदभाव गर्नु कानुनी अपराध हो।
4: स्वास्थ्य कार्यालय रोल्पाद्वारा जनहितका लागि जारी सन्देश।
9: तपाईका हरेक सपना साकार पार्न तत्पर हाम्रो दरिलो साथ, तपाईको सफलताको अभिन्न अंग बन्दै हामी एभरेस्ट बैंक दिगो दरिलो र विश्वासिलो।
10: लागे लागे तर गातु
11: फुटिनी नुर्लभ जनावर
10: मान्छे होइन नि। ए नका हाब्रे चिरो
11: अखिन नका नन सिमजा जनावर तुपि कुरा जोगाने पाने बाजु
12: हाब्रे के हिमालय क्षेत्र ल पारिस्थितिक प्रणाली ल जलवायु परिवर्तन ल संतुलित कायम दाया वातावरणीय दृष्टिकोण तु व्याप महत्वपूर्ण भूमिका लिया हाब्रे तु गे जम्मै मिले द रक्षे दाया है अन्त पर्यटन ल सहयोग दाया पानो जीविको पार्जन ल टिवा सुक्न्या पानो आका अरक मुया दन्त अवस्था लले आका तुम नेपाल सरकार ए संरक्षित सूची ल सूचीकृत दाउसीले क्या जम्मै मिल्या द जंगल तुम झुङ दन्दौ माय द जुगात्न्या पानो
11: ओहो अन्द नङ चाहिँ हाब्रे तुम जुगान्या हेन त लाग्यो नलिन्छन् लाग्यो नलिन्ने बाजु
12: कदा मलिङे आकालो लागि गे हाब्रे तुम वासस्थान ल संरक्षण ल समस्या अन्द वन जंगल तुम मिहिका जुगान्या वन संरक्षण अखिन्त मालिङ्गो निंगालो अन्द चोरी शिकारी जनावर तुम जथाभावी ल माराइया आकालो चोरी शिकारी अदु कारण ए नङ न काका ए भ्या समय ज्याल ल हाल अचुङसी वलिउ अरकि उल्ज सचेत ले समुदाय रापी हाब्रे ल महत्व बारे ल सल्लाह आयु
11: ए हो ड अनुगमन वनगस्ती वृक्षारोपण पोखरी निर्माण समुदाय ल अखिन्द विद्यालय सचेतना कार्यक्रम आका जम मै हाब्रे संरक्षण रोज हो बाजु
12: ओ नातिनी हाब्रे लो वासस्थान जोगात्न्या वाक मांगची नका पोला अरु जम्मै जनावर रातुङपी जोगात्न्या पानो
11: अ बाजु अब खिन गापी धारिया तरिका ए हाब्रे तुम जोगान्या त सहभागी आजयंग
12: स्याबास न्यामी नातिनी

0: बाबु पानीको बिल तिरिदे ल
1: ल तिरिदे
2: बाबु बत्तीको बिल तिरिदे आज
1: ल ल तिरिदे
0: दादा इन्टरनेटको पनि लास्ट दिनु है आज
1: ल त्यो पनि तिरिदे
0: तर सबै कुरा यति छिटै कसरी तिरिस
1: किनकि मसँग हाम्रो पात्र छ
3: हाम्रो पात्र त मसँग पनि छ तर पेमेन्ट कसरी
1: जोसँग हाम्रो पात्र छ उसले एकैछिनमा हाम्रो पेमा अकाउन्ट बनाउन मिल्छ एकैछिनमा पैसा लोड गर्न मिल्छ अनि सबै बिलहरू एकैछिनमा तिर्न मिल्छ छैन त गजब अब हाम्रो पात्र एपबाटै हाम्रो पेमा अकाउन्ट बनाउनुहोस् अनि गर्नुहोस् सम्पूर्ण भुक्तानी सजिलै

0: कोयले पानिया एक्सट्रीम एनर्जी ड्रिंक।
1: सुवर्ण अवसर सुवर्ण अवसर सुवर्ण अवसर हजुर, रोल्पा तथा प्युठान क्षेत्रमा बसोबास गर्ने सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनीहरूका लागि सिपमूलक तालिमको सुनौलो अवसर आएको छ। वैशाख 16 गतेदेखि रोल्पाको लिबाङमा तथा जेठ महिनामा सुलीचौर र प्युठानको बिजुवारमा हातैले बनाइने चप्पल तथा जुत्ता ह्यान्डमेड बनाउने 10 दिने तालिम सञ्चालन हुँदैछ। तालिमका विशेषताहरू, तालिममा सहभागी भई तपाईँले आफ्नै हातले चप्पल जुत्ता बनाउन सिक्न सक्नुहुनेछ। सिप सिकेर आफ्नै व्यवसाय सुरु गर्न सक्नुहुनेछ, स्वरोजगार बन्ने उत्कृष्ट अवसर प्राप्त गर्नुहुनेछ। साथै प्युठानको भिमरी स्थित प्राची चप्पल पसलमा हातैले बनाइएका चप्पल जुत्ता तथा आवश्यक सम्पूर्ण सामग्रीहरू पनि उपलब्ध रहेको जानकारी गराइन्छ। तालिममा सहभागी हुन इच्छुक महानुभावले आजै सम्पर्क गर्नुहोस्। थप जानकारीका लागि सम्पर्क व्यक्ति चित्रा घरती मगर, सम्पर्क मोबाइल 97625 28990।

0: साहस नेपाल र सुनिल स्मृति गाउँपालिकाको मानसिक स्वास्थ्य सम्बन्धी सूचना। मानसिक स्वास्थ्य तथा मनोसामाजिक समस्या जो कोहीलाई जति बेला पनि हुन सक्छ। यो रोग उपचार तथा परामर्श गरे अरू रोग जस्तै निको हुन्छ। त्यसैले आत्तिने, चिन्तित हुने, बिना कारण डराउने, एक्लै बस्ने, हरेक विषयमा रुचि नहुने, निन्द्रा तथा खानपानमा गडबडी हुने, तनाव महसुस भइरहने, पटक पटक बेहोस हुने, सामाजिक कार्यमा सहभागी हुन मन नलाग्ने, आत्महत्या सम्बन्धी सोचाइ तथा प्रयास आदि लक्षण देखिएमा आफ्नो नजिकको स्वास्थ्य संस्थामा गई उपचार तथा परामर्श सेवा लिने गरौ। कहीं कतै यस्तो समस्या देखिएमा परिवार र छरछिमेक मिलेर परामर्श र उपचार गर्नमा सहयोग गरौ। अतः स्टोम फाउन्डेसनको आर्थिक सहयोगमा सुनिल स्मृति गाउँपालिकाको समन्वय र सहकार्यमा सञ्चालित उत्थानशील समुदाय विकासका लागि समावेशी जीविकोपार्जन तथा शिक्षा सबलीकरण बिलिप कार्यक्रम सञ्चालन भइरहेका 1, 3, 5 र 6 नम्बर ओडाका बिरामीहरूले सम्बन्धित मनोसामाजिक परामर्श सेवा लिन सक्नुहुनेछ। परामर्श सेवाका लागि सम्पर्क मोबाइल नम्बर 97446484000। सहस नेपाल र सुनिल स्मृति गाउँपालिकाद्वारा जनहितमा जारी सन्देश।
1: अब तपाईको दैनिक जीवनलाई अझ सहज बनाउँदै नेपाली पात्रो एप्लिकेशन,
2: नेपाली तिथि मिति तथा पञ्चाङ्गको जानकारी,
1: नेपाली चाड पर्व तथा शुभ साइतको विस्तृत विवरण,
2: तपाईको दैनिक, साप्ताहिक, मासिक तथा वार्षिक राशिफल,
1: स्थानीय, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ताजा समाचार,
2: नेपाली एफएम तथा अनलाइन रेडियोहरू,
1: नेपाली विनिमय दर, सुनचाँदीको दर रेट, मौसम तथा सरकारी विधाहरू, साथमा अन्य धेरै सुविधाहरू आजै डाउनलोड गर्नुहोस्। नेपाली पात्रो, हाम्रो समय, हाम्रो गौरव।
3: आजकल लोकगीतले के भाषा कुनै पहिला साथीहरू भन्न बित्तिकै ज्यान फालेर दौडिदिन्थ्यो। बिहे गरेपछि त बुद्धिलाई छोड्नै सक्दैन। यो पनि जैटिङ नै हुन्छ क्या?
4: ए कस्तो चातेको हो कि, हेर्नु न ठुलो डाई, उहाँले त लास्टै नै भन्नुभयो कि मलाई।
5: त्यही त, उसले यस्तो कुराहरू जीवनमा भोगेकै छैन।
3: के भोग्नु र ठुलो, बिहे गर्न बित्तिकै आकाशै खस्ने त होइन लागेर पक्कै।
5: हेर भाइहरू, मलाई टेन्सन छ यार। आजभोलि तिमीहरूको भाउजूले टिकटक बनाउँछ, मान्छेहरू टिकटकमा लाइभ बस्ने बेला, टिकटक बनाउने बेला राम्रा राम्रा गरगहनाहरू लगाएर बनाउने रहेछन्, बस्ने रहेछन्। अनि तिमीहरूको भाउजूले पनि त्यो देखेर मलाई चाहियो चाहियो चाहियो भनेर हैरान पारिरहेछ भने अब के गर्ने, कहाँ गएर गहना बन्दिने, भरपर्दो गहना पसल कहाँ छ, अत्तो पत्तो छैन।
3: यति कुरामा त के अट्किनु दाइ, छ त ऊ नयाँ दुला, भर्खर भर्खर बिहे गरेको, थाहा नि उसलाई, उसले बिहे गर्दा कहाँ बनायो, कसरी बनायो, सोध्नु नि त्यसलाई। ओ भन्दैन भन्ने दाइलाई।
4: ए मेरो दाजु, यति कुरामा किन चिन्ता लिनु भएको? मैले बिहे गर्ने समयमा लिबाङमा रहेको न्यु रोल्पा सुनचाडी पसलबाट सबै आवश्यक गहनाहरू किनेको थिएँ। तपाईँ पनि त्यही जानुहोस् न, राम्रो राम्रो गहनाहरू पाउने गर्दछ दाजु।
3: हाम्रा सेवाहरू,
0: हामी कहाँ शुद्ध सुनचाँदीबाट अर्डर अनुसार नयाँ तथा पुराना डिजाइनका गरगहना ग्यारेन्टीका साथ तयार गरिनुका साथै पुरानो सुनसँग नयाँ साटफेर पनि गरिन्छ।
4: प्रोप्राइटर हरि गौतम।
0: सम्पर्क मोबाइल नम्बर 9869828883 र 9828026042।
4: शुद्धता र विश्वासको अटुट सम्बन्ध,
0: न्यु रोल्पा सुनचाँदी पसल, रोल्पा नगरपालिका 4, लिबाङ, बिच बजार, रोल्पा।
6: Roll fast.

0: होइन सन्ध्या, बल्ल बल्ल लिबाङ बजार पनि आइपुग्यो। गाडीले उफार्दा उफार्दा मलाई त साह्रै भोक लाग्यो, तिमीलाई लागेको छैन?
1: भोक त मलाई पनि लागेको छ नि। बिहान खाएको जति गाडीले उफारेर सबै माथिबाट आइसक्यो, पेट पनि कस्तो खाली खाली भएको छ, साह्रै भोक लागिरहेको छ। जाऊँ न कतै नास्ता खान।
0: ओली नास्ता पसल, ओए सन्ध्या उता हेर न, ओली नास्ता पसलमा जाऊ है त।
1: जाऊ जाऊ, जहाँ भए पनि नास्ता खाने त हो नि।
2: हजुर, हामी कहाँ भेज चाउमिन, अन्डा चाउमिन, चिकन मोमो, चिकन लेग पिस, आलु परौठा, अन्डा बर्गर, चिकन चिल्ली, ब्रेड पकौडा, भेज पकौडा, रोटी तरकारी, रोटी मासु, चिउरा मासु, दुध चिया, कालो चिया र कफी पाइनुका साथै होम डेलिभरीको पनि सुविधा रहेको छ।
0: मिन बहादुर ओली, सम्पर्क मोबाइल नम्बर 97618 36758।
2: ओली नास्ता पसल, रोल्पा नगरपालिका 2, पिपल चौतारा, लिबाङ रोल्पा।
3: नोट, विगत लामो समयदेखि होटल तथा रेस्टुरेन्ट क्षेत्रमा काम गरेर अनुभव प्राप्त गर्नुभएका प्युठानी कुकद्वारा सम्पूर्ण परिकारहरू तयार गरिन्छ।
0: वाह, नास्ता होस् त यस्तो
1: कस्तो,
0: ओली नास्ता पसल जस्तो।
4: थुल्लाई, गाउँमा सबैले खेतीपातीको काम सुरु गरिसके, तपाईँको त केही सुसारै देख्दिनँ। किन हो, यो साल खेतीपाती नै नगर्ने विचार गर्नुभयो कि के हो?
5: होइन नि कान्छा बाबु, मेरो त गोरु अस्ति नै के भएर मरो मरो हैरान भएको छ। अरू गोरु खोज्न गएको, गोरु पनि पाइँदैन, के गर्ने हो? म त बक्कै परेको छु तै बाबु।
4: ओहो थुल्लाई, तपाईँ हाम्रो समस्या भनेको यही हो कि अब जमुना कहाँदेखि कहाँ पुगिसक्यो। हामी भने अझै पनि त्यही हलो जोत्ने, त्यही गोरु नारेर जोत्ने कुरा गर्दैछौँ। अब त गोरु छाडेर हामीहरू अब ट्याक्टरतिर लाग्नु पर्यो। गोरुले दिनभरि लगाएर जोत्ने बारे ट्याक्टरले एक घन्टामै जति सकिन्छ, त्यसै गरेर अब घाँस काट्नु पनि परेन। अब त बजार जाने अनि ट्याक्टर लिएर जोत्नुहोस् त।
5: होइन बाबु, यो ट्याक्टरले पनि जोत्छ र फेरि यो ट्याक्टर भन्ने कहाँ पाइन्छ नि?
4: अब त्यो त चिन्तै नगर्नुहोस् न दाई तपाईँ। रोल्पा नगरपालिका 2 लिबाङमा रहेको रोल्पा मेसिनरी अदर एन्ड सप्लायर्समा गएपछि त यस्ता खेतबारी जोत्ने ट्याक्टर त हामी कति लिन सक्छौँ सक्छौँ नि।
5: कस्तो काइन्दाको कुरा गरिस् नि बाबु, मलाई त आजै गएर लिउ लिउ जस्तो लागिसक्यो। म भोलि बिहान नै गएर लिनु पर्ला। साँच्चै मेरो बाख्रोको खोर बनाउने छ, खोर बनाउनको लागि काठ चिर्ने आरा किन्नु पर्ने थियो, पुरानो आरा भाँचिसक्यो। अब कहाँ किन्ने होला, के गर्ने होला, यसको बारेमा पनि थाहा छ कि बाबुलाई? बाबु त अलि धेरै लेखपट गरेका छौ।
4: अब तपाईँ यसको बारेमा पनि चिन्तै नगर्नुहोस् न, सिधै रोल्पा मेसिनरी अदर एन्ड सप्लायरमा जानुहोस्, तपाईँको सबै समस्याको हल त्यतै हुन्छ। यहाँ त सम्पूर्ण सिङ्गल फेस, थ्री फेसका विद्युतीय सामान, विभिन्न थरीका मोटर लिफ्ट, खानेपानी लगायत सम्पूर्ण सामान, कृषि जन्ने सम्पूर्ण मेसिनरी सामान, मिनी टिलर, राइस मिल, अन्य सबै दक्ष मिस्त्रीद्वारा होम डेलिभरीको व्यवस्था, साथै सम्पूर्ण मेसिनरी सामान ग्यारेन्टीका साथ उपलब्ध पनि गराइन्छ नि।
5: ओहो लौ बाबु, उसो बाबु भोलि बिहान नै गएर यो सबै मलाई चाहिने सामानहरू किनेर ल्याउनु पर्यो।
4: अनि एउटा कुरा के दाई, रोल्पा मेसिनरी अदर एन्ड सप्लायरसित लिबाङमा मात्र नभएर सुलेजहरूको शाखाबाट पनि यी सम्पूर्ण सेवा सुविधाहरू दिँदै आइरहेको छ नि।
3: प्रुफ राइटर गीताराम सुरपाईली, सम्पर्क मोबाइल नम्बर 9858-51-744, 9815-74-596, 9841-91-744 र 9748-061-43। एकपटक सेवा गर्ने मौका दिनुहोस्। रोल्पा मेसिनरी अर्डर एन्ड सप्लायर्स, सुनिल स्मृति, गाउँपालिका 4, सुलिचौर रोल्पा, शाखा कार्यालय रोल्पा नगरपालिका 2, बिच बजार, लिबाङ रोल्पा।

0: तपाईँको रेडियो सामुदायिक रेडियो रोल्पा 93.8 MHz।
1: स्टुडियो टाइम
2: अहिले दिउँसोको 3 बज्यो।

0: नमस्कार, म मदन पौड्याल। उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा तपाईँलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। 10 महिनामा झन्डै 60% बजेट खर्च, विकास खर्च 28% मात्र। महालेखा परीक्षकको वार्षिक प्रतिवेदन राष्ट्रपति समक्ष पेश। मुआब्जा विवाद मिलेसँगै हेटौँडा ढल्केबर प्रसारणलाई निर्माणले गति लियो। कालीकोटको सेरावाडामा 420 मेगावाटको जलविद्युत आयोजना निर्माण सुरु। उत्तर दक्षिण जोड्ने कोरला सडकमा 5 पुल निर्माणका लागि स्रोत सहमति, 1 महिनामै ठेक्का प्रक्रियामा लगिने। भारतमा 4 वर्षपछि पेट्रोल र डिजलको मूल्य बढ्यो, ऊर्जा खपत घटाउन मितव्ययिताका कार्यक्रममा कडाई। र आइपिएल क्रिकेटमा आज राति लखनऊ र चेन्नई खेल्दै। नेपाल खबरमा अब पूरा खबर। चालु आर्थिक वर्षको वैशाख मसान्तसम्ममा सरकारको बजेट खर्च वार्षिक विनियोजनको झन्डै 60% भएको छ। महालेखा नियन्त्रक कार्यालयका अनुसार बितेका 10 महिनामा 11,73,52,00,00,00 बजेट खर्च भएको छ। चालु आर्थिक वर्षका लागि सरकारले कुल 19,64,11,00,00,00,00 बराबरको बजेट ल्याएकोमा अहिलेसम्म वार्षिक विनियोजनको 59.75% खर्च भएको छ। कार्यालयका अनुसार चालु आर्थिक वर्षका लागि चालुतर्फ 11,80,98,00,00,00,00 विनियोजन भएकोमा वैशाख मसान्तसम्ममा 68.98% अर्थात् 8,14,65,55,00,00,00 रुपियाँ खर्च भएको छ। त्यस्तै पुँजीगत तर्फ 4,07,88,80,00,00,00 विनियोजन भएकोमा 27.91% अर्थात् 1,13,84,92,00,00,00 बराबर खर्च भएको छ। वित्तीय व्यवस्थापनतर्फ अहिलेसम्म बजेट खर्च 65.30% छ। यो शीर्षकमा चालु आर्थिक वर्षका लागि सरकारले 3,75,24,20,00,00 विनियोजन गरेकोमा अहिलेसम्म 2,45,01,54,00,00,00 बराबर खर्च भएको हो। वैशाख मसान्तसम्ममा सरकारको आमदानी वार्षिक लक्ष्यको 67% खुम्चिएको छ। चालु आर्थिक वर्षका लागि कुल 15,33,44,69,00,00,00 बराबर आमदानी गर्ने लक्ष्य रहेकोमा सरकारले अहिलेसम्म 10,12,05,24,00,00,00 बराबर आमदानी गरेको हो। राष्ट्रपति रामचन्द्र पौडेल समक्ष महालेखा परीक्षकको आर्थिक वर्ष 81-82 वार्षिक प्रतिवेदन पेश भएको छ। राष्ट्रपति भवन शीतल निवासमा आज आयोजित विशेष कार्यक्रममा राष्ट्रपति समक्ष महालेखा परीक्षक तोयम रायले प्रतिवेदन पेश गर्नुभएको हो। लेखा परीक्षणबाट कुल बेरुजो 88,09,11,00,000 कायम भएको छ, जसमध्ये सङ्घीय सरकारी कार्यालयतर्फ 53,48,77,00,000, प्रदेश सरकारी कार्यालयतर्फ 5,22,87,00,000, स्थानीय तहतर्फ 19,04,77,00,000 र समिति एवं अन्य संस्थातर्फ 10,32,70,00,000 रहेको छ। प्रतिवेदन बुझ्दै राष्ट्रपति पौडेलले बढ्दो बेरुजुप्रति चिन्ता व्यक्त गर्नुभएको छ। साथै उहाँले सार्वजनिक निकायले जवाबदेहिता, पारदर्शिता र आर्थिक अनुशासन कायम गर्नुपर्नेमा जोड दिनुभएको छ। लामो समयदेखि काममा अवरोध भइरहेको हेटौँडा ढल्केबर दुहबी 400 केभी प्रसारण लाइन निर्माणले गति लिएको छ। स्थानीय बासिन्दाको असन्तुष्टिका कारण रोकिँदै आएको प्रसारण लाइन सरकारको पहलपछि निर्माण थालिएको हो। यसमा मुख्य गरी मुआब्जा र जग्गा विवाद रहेको थियो। ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री विराज भक्त श्रेष्ठले अवरोध खुलाउन पहल गर्नुभएको थियो। जग्गा धनीले मुआब्जा स्वीकार गरेकोले प्रसारण लाइनको टावर निर्माण अगाडि बढेको मन्त्रालयले जनाएको छ। सन् 2012 निर्माण सुरु भएको प्रसारण लाइन अन्तर्गत हेटौँडाको हटिया क्षेत्रमा टावर निर्माण रोकिँदा आयोजना वर्षौंदेखि प्रभावित बनेको थियो। कुल 288 किलोमिटर लम्बाईको आयोजना मध्ये पूर्वी खण्ड 154 किलोमिटर लामो ढल्केबर इनरुवा खण्ड 3 वर्ष अघि नै सञ्चालनमा आइसकेको छ, तर 134 किलोमिटर लामो हेटौँडा ढल्केबर खण्ड भने मुआब्जा विवादका कारण ढिलाइ भइरहेको थियो। कालीकोटको खाँडाचक्र नगरपालिका 8 सेरावाडामा 420 मेगावाट क्षमताको जलविद्युत आयोजना निर्माण हुने भएको छ। आयोजनाको पावर हाउस र सुरुङ अर्थात् टनल निर्माणको आज औपचारिक शिलान्यास गरिएको छ। ऊर्जा तिला पावर कम्पनी प्रालीद्वारा निर्माण हुन लागेको यो आयोजनाको कुल लागत झन्डै 70,00,00,000 रहने अनुमान गरिएको आयोजनाका प्रतिनिधि कृष्ण बहादुर चौधरीले बताउनुभयो। यो आयोजनाको सुरुङ तिला गुफा नगरपालिकाको धनाडादेखि सुरु भई खाँडाचक्र नगरपालिकाको सेरावाडामा निस्कनेछ। आयोजनाका लागि आवश्यक पर्ने जग्गा अधिग्रहणको काम अन्तिम चरणमा पुगेको र प्रभावित क्षेत्रका बासिन्दालाई जग्गाको मुआवजा वितरण गर्ने काम भइरहेको आयोजनाले जनाएको छ। खाँडाचक्र नगरपालिकाका मेयर कमल बहादुर शाहीले यो आयोजना कर्णाली प्रदेशकै समृद्धिका लागि कोसे डुङ्गा साबित हुने विश्वास व्यक्त गर्नुभयो। तिला नदीको पानी उपयोग हुने गरी निर्माण हुन लागेको यो आयोजनाले राष्ट्रिय प्रसारण लाइनमा ठूलो योगदान पुर्याउने अपेक्षा समेत गरिएको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा चार बन्ज्याङभित्रका खबरसहित थप खबरहरू बाँकी नै छन्, सुन्दै गर्नुहोला।
1: श्रोता तथा पाठकको हितमा उज्यालो रेडियो र उज्यालो अनलाइनको अनुरोध।
2: चट्याङ परेको बेला घरको झ्याल ढोका बन्द गरौँ, फलामका रड वा पानीका पाइपहरूबाट टाढा बसौँ,
1: विद्युतीय उपकरण बन्द गरौँ, टेलिभिजन, वासिङ मसिन, कम्प्युटर र तारवाला टेलिफोनको प्रयोग नगरौँ,
2: घर बाहिर भएमा रुख, बाँसको झ्याङ वा अग्ला टावर मुनि नबसौँ,
1: खुल्ला चौर भएमा भुइँमा टाउको निहुर्याएर बसौँ, पल्टिनु भन्दा घुँडा टेकेर बस्नु सुरक्षित हुन्छ,
2: नदी, तलाउ वा पोखरीबाट टाढा बसौँ,
1: गाडी भित्र भएमा झ्याल बन्द गरेर बसौँ।
3: सुन त, मेरो कपडा प्याकिङ गर्दिउ त, श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
4: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउज र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीडितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
3: ओहो, यस्तो सुविधा रहेछ। ल, अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छौ।
5: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
6: फोन 0556-94-333-493-555।
0: सिधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz नेपाल खबरमा। अब थप खबरहरू। उत्तर दक्षिण जोड्ने कालीगण्डकी करिडोर म्याग्दीको बेनी, मुस्ताङको जोमसोम कोरला सडक आयोजना अन्तर्गत 5 पुल निर्माणका लागि 96,80,00,000 रुपियाँ बराबरको स्रोत सहमति प्राप्त भएको छ। मालडुङ्गा बेनी र बेनी जोमसोम सडक खण्डमा पक्की पुल निर्माणका लागि अर्थ मन्त्रालयले स्रोत सहमति दिएको हो। कोरला सडकमा बहुवर्षीय पुल निर्माणका लागि मन्त्रीस्तरीय निर्णय भएको बेनी जोमसोम कोरला सडक आयोजनाका आयोजना प्रमुख तेजस्वी शर्माले जानकारी दिनुभयो। आयोजनाका अनुसार कोरला सडक अन्तर्गत पर्वत म्याग्दी जोड्ने बेनीको कालीगण्डकी नदी, म्याग्दीको अन्नपूर्ण गाउँपालिका 3 रूपसे झरना, थासाङ 2 सुनखोला र घट्टे खोलाको बेलीब्रिज रहेको ठाउँ, थासाङ गाउँपालिका टुकुचेको थापा खोलाको बेलीब्रिज रहेको ठाउँमा पक्की पुल निर्माणका लागि स्रोत सहमति भएको हो। 5 पुल निर्माणका लागि 1 महिनाभित्रै ठेक्का प्रक्रियामा लगिने आयोजना प्रमुख शर्माले बताउनुभयो। उत्तर दक्षिण जोड्ने कोरला सडक आयोजना अन्तर्गत अहिलेसम्म 15 पक्की पुल निर्माण सम्पन्न भइसकेको छ। कोरला सडक अन्तर्गत उपल्लो मुस्ताङको घमी खोलामा निर्माणाधीन पुल अन्तिम चरणमा रहेको र चालु आर्थिक वर्षभित्रै सम्पन्न हुने अवस्थामा रहेको आयोजनाले जनाएको छ। सरकारले विज्ञान, प्रविधि र नवप्रवर्तन क्षेत्रलाई केन्द्रमा राख्दै औपचारिक रूपमा नयाँ मन्त्रालय विज्ञान, प्रविधि तथा नवप्रवर्तन गठन गरेको छ। अहिले यो मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री बालेन्द्र शाह बालेनले नै सम्हालिराख्नु भएको छ। नवगठित विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालयलाई विज्ञान, प्रविधि तथा नवप्रवर्तनसँग सम्बन्धित नीति, कानुन तथा मापदण्ड निर्माण गर्ने अधिकार दिइएको छ। त्यस्तै वैज्ञानिक अनुसन्धान, अन्तरिक्ष विज्ञान तथा खगोल विज्ञान सम्बन्धी अध्ययन र अनुसन्धानको जिम्मेवारी पनि यो मन्त्रालयगत रहने व्यवस्था गरिएको छ। नयाँ मन्त्रालयका काम बारेको विस्तृत खबर तपाईँले उज्यालो अनलाइनमा हेर्न र पढ्न सक्नुहुन्छ। अब विदेशको खबर। भारतमा 4 वर्षपछि पेट्रोल र डिजलको मूल्य बढेको छ। आजदेखि लागू हुने गरी पेट्रोल र डिजलको मूल्य प्रति लिटर 3-3 रुपैयाँले बढेको हो। त्यस्तै सिएनजीको मूल्य पनि प्रति किलो 2 रुपैयाँले वृद्धि भएको छ। नयाँ मूल्य अनुसार अब राजधानी दिल्लीमा पेट्रोलको भाव प्रति लिटर 97.77 रुपैयाँ भारतीय रुपैयाँ र डिजलको भाव प्रति लिटर 90.67 रुपैयाँ भारतीय रुपैयाँ कायम भएको छ। भारतमा सन् 2022 अप्रिलदेखि इन्धनको मूल्य स्थिर रहेको थियो। यद्यपि सन् 2024 मार्चमा लोकसभा चुनाव हुनुभन्दा ठिक अघि पेट्रोल र डिजल दुवैको मूल्य प्रति लिटर 2 रुपियाँले घटाइएको थियो। मध्यपूर्वमा चलिरहेको युद्ध र हर्मुज जलमार्गमा उत्पन्न अवरोधका कारण भारतमा पेट्रोलियम पदार्थको मूल्य बढेको हो। पेट्रोलियम पदार्थको मूल्य वृद्धिले सर्वसाधारणदेखि उद्योग क्षेत्रसम्म थप आर्थिक दबाव सिर्जनामा पर्ने समाचार संस्था एएफपीले जनाएको छ। विश्वको तेस्रो ठूलो तेल आयातकर्ता भारतले सामान्यतया आफ्नो कच्चा तेलको झण्डै आधा हिस्सा हर्मुज जलमार्ग हुँदै आयात गर्ने गर्छ। इन्धनमा मूल्य वृद्धिसँगै भारत सरकारले ऊर्जा खपत घटाउने र विदेशी मुद्रा जोगाउने उद्देश्यले मितव्ययिता कार्यक्रम पनि कडा बनाएको छ। अब खेल खबर। राष्ट्रिय खेलकुद परिषद राखेपले अखिल नेपाल फुटबल संघ एन्फा नेतृत्वमाथि लगाएको निलम्बन फुकुवा गरेको छ। एन्फा महासचिव सहितको पदाधिकारीले शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेल लगायतलाई भेटेर छलफल गरेपछि निलम्बन फुकुवा गर्ने सहमति भएको हो। यसअघि राखेपले पटक पटक दिएको निर्देशन पालना नगरेको भन्दै खेलकुद विकास समिति ऐन 2077 दफा 29(2) टेकेर एन्फा नेतृत्वमाथि निलम्बन गर्ने निर्णय गरेको थियो। इन्डियन प्रिमियर लिग आइपिएल क्रिकेटमा आज राति लखनऊ सुपर जायन्ट्स र चेन्नई सुपर किङ्सले खेल्दैछन्। यो खेल राति 7:45 लखनऊको एकाना क्रिकेट रङ्गशालामा सुरु हुनेछ। प्रतियोगितामा चेन्नई 11 खेलमा 12 अङ्कसहित तालिकाको 5औं स्थानमा छ। प्लेअफ होडबाट बाहिरिसकेको लखनऊ 11 खेलमा 6 अङ्कसहित पुछारमा छ। आइपिएलमा यी दुई टोलीबीच अहिलेसम्म 6 पटक भेट भएकोमा लखनऊ र चेन्नईले समान 3-3 खेल जितेका छन्। चार भन्ज्याङभित्रका खबर सुरु गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। 10 महिनामा झन्डै 60% बजेट खर्च, विकास खर्च 28% मात्र, महालेखा परीक्षकको वार्षिक प्रतिवेदन राष्ट्रपति समक्ष पेश। मुआब्जा विवाद मिलेसँगै हेटौँडा ढल्केबर प्रसारणलाई निर्माणले गति लियो, कालीकोटको सेराबाडामा 420 मेगावाटको जलविद्युत आयोजना निर्माण सुरु। उत्तर दक्षिण जोड्ने कोरला सडकमा 5 पुल निर्माणका लागि स्रोत सहमति, 1 महिनाभित्रै ठेक्का प्रक्रियामा लगिने। भारतमा 4 वर्षपछि पेट्रोल र डिजलको मूल्य बढ्यो, ऊर्जा खपत घटाउन मितव्ययिताका कार्यक्रममा कडाई। र आइपिएल क्रिकेटमा आज राति लखनऊ र चेन्नई खेल्दै।
6: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुटसहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरुरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोडसम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधासहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
7: साली नदीको शिर,
8: मणिचूडको काख,
7: स्वच्छ सुन्दर र स्निग्ध प्रकृति,
8: शान्ति र आनन्दको अनुभूति,
7: भीडभाडबाट टाढा,
8: सहरबाट नजिकै,
7: तपाईँको स्वागत र आतिथ्यका लागि सधैँ तत्पर
8: झुले अर्ग्यानिक फार्म रिजोर्ट।
9: विस्तृत जानकारीका लागि फोन नम्बर 9861946566 र 9841954181। वेबसाइट झुले.com.np।
10: आँखा नाक कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड, वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चावहिल, बानेश्वर, जमल र ओम अस्पतालमा।
11: सेवाहरू बिना इन्जेक्सन, मोतीबिन्दुको अपरेसन, अपरेसन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बिमा सुविधा। वेबसाइट drishtieye.org, फोन नम्बर 0152243552324353।
12: सबैका लागि दृष्टि, सबैका लागि दृष्टि।
0: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको चारबन्झाङभित्रका खबरमा तपाईँलाई स्वागत छ। काठमाडौँ महानगरपालिकाले चालु आर्थिक वर्षमा 1,466 जना शिक्षकलाई विभिन्न विधामा तालिम प्रदान गरेको छ। शिक्षा अधिकारी नवराज ढकालका अनुसार सबै शिक्षकलाई क्षमता विकासको समान अवसर प्रदान गर्ने गरी तालिका, समय र विषय छनौट गरेर तालिम सञ्चालन गरिएको हो। यसमा बाल विकास सहजकर्ता ECDमा 124, मनोवैज्ञानिक र मनोसामाजिक परामर्शबारे 134, नेपाल भाषा प्रशिक्षणमा सामुदायिक विद्यालयतर्फ 164 र संस्थागततर्फ 116 जनालाई तालिम प्रदान गरिएको छ। यस्तै सूचना र प्रविधिबारे 385 जना, एकीकृत पाठ्यक्रम कार्यान्वयन तथा मूल्याङ्कन र विषयगत रूपमा प्रश्नपत्र निर्माण तथा विद्यार्थी मूल्याङ्कनबारे 460 जना र प्रारम्भिक बाल शिक्षादेखि कक्षा 3 सम्म अध्ययनरत विद्यार्थीको अपाङ्गता पहिचान सम्बन्धी तालिममा 83 जना शिक्षक सहभागी भएका छन्। शिक्षकहरूको क्षमता विकास गर्ने, यसरी सिकेका ज्ञान, सिप र आचरणलाई कक्षा कोठामा प्रदर्शन गर्न प्रोत्साहन गर्ने कार्यक्रमबाट सामुदायिक शिक्षा सुधारको कार्यक्रम अगाडि बढाएको शिक्षा अधिकारी ढकालको भनाइ छ। आकर्षक तलबको प्रलोभनमा पारेर वैदेशिक रोजगारीमा ग्रिस र UAE पठाइदिने भन्दै रकम ठगी गरेको आरोपमा 2 जना पक्राउ परेका छन्। पक्राउ पर्नेहरूमा काभ्रेको बुल्लु गाउँपा नगरपालिका 1 का 52 वर्षीय मधुसूदन पराजुली र पर्वतको कुस्मा नगरपालिका 2 का 32 वर्षीय प्रकाश बास्तोला रहेका छन्। मधुसूदनले ग्रिस पठाइदिने भन्दै 2 जनाबाट 23 लाख रुपियाँ र प्रकाशले UAE पठाइदिने भन्दै 1 जनाबाट 3 लाख रुपियाँ लिएर सम्पर्कविहीन भएका काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ। प्रहरीले मधुसूदनलाई काठमाडौँ महानगरपालिका 12 र प्रकाशलाई काठमाडौँ महानगरपालिका 28 पक्राउ गरेको जनाएको छ। सामाजिक सञ्जाल मार्फत महिलालाई दुःख हैरानी दिने काममा संलग्न रहेको अभियोगमा 1 जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा काभ्रेको रोसी गाउँपालिका 11 का 23 वर्षीय समीर तामाङ रहेका प्रहरीले जनाएको छ। टिकटक लगायतका सामाजिक सञ्जालमा पीडितको फोटो राखी ब्ल्याकमेल गर्ने तथा व्यक्तिगत फोटो भिडियो बाहिर ल्याइदिने धम्की दिँदै पीडितबाट आर्थिक लाभ समेत लिएको भन्ने उजुरीको आधारमा साइबर ब्युरोबाट खटिएको टोलीले तामाङलाई काठमाडौँ महानगरपालिका 13 कलङ्कीबाट पक्राउ गरेको हो। त्यस्तै ठगी, आपराधिक लाभ तथा आपराधिक विश्वासघात मुद्दामा फरार प्रतिवादी काठमाडौँको ताराकेश्वर नगरपालिका 6 बस्ने 23 वर्षीय आदित्य थापा पनि पक्राउ परेका छन्। जिल्ला अदालत काठमाडौँबाट पक्राउ पूर्जी जारी भई फरार रहेका थापालाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो। र काठमाडौँ उपत्यकामा गाडी दुर्घटना न्यूनीकरण तथा सडक सुरक्षालाई प्रभावकारी बनाउन ट्राफिक प्रहरीले सञ्चालन गरिरहेको विशेष जाँच अभियान अन्तर्गत यान्त्रिक अवस्था कमजोर भएका 17 गाडीका चालक कारवाहीमा परेका छन्। उपत्यका ट्राफिक प्रहरी कार्यालयले किर्तिपुरमा रहेको त्रिभुवन विश्वविद्यालयको प्रवेशद्वार क्षेत्रमा विशेष गाडी जाँच अभियान सञ्चालन गरेको थियो। अभियानको क्रममा 47 गाडीको प्राविधिक तथा यान्त्रिक अवस्था परीक्षण गर्दा 17 मापदण्ड अनुसार नरहेको ट्राफिक प्रहरीले जनाएको छ। उपत्यका ट्राफिक प्रहरीका अनुसार जाँचको कतिपय गाडीमा ह्यान्डब्रेक दुरुस्त नभएको, लाइट बिग्रिएको, टायर अत्याधिक खिएको तथा अन्य प्राविधिक समस्या देखिएको थियो। दिउँसो 3 बजेको राष्ट्रिय र चारभन्ज्याङभित्रका खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। 10 महिनामा झन्डै 60% बजेट खर्च, विकास खर्च 28% मात्र, महालेखा परीक्षकको वार्षिक प्रतिवेदन राष्ट्रपति समक्ष पेश। काठमाडौँ महानगरपालिकाद्वारा 1,466 जना शिक्षकलाई तालिम, सामुदायिक शिक्षाको गुणस्तर उकास्न शिक्षक क्षमता विकास र प्रोत्साहनमा जोड। र वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने 2 जना पक्राउ। अहिलेलाई चारबन्जाङभित्रका खबर यति नै। बेलुका 6 बजे नेपाल दर्पण लिएर फेरि आउनेछौँ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz र उज्यालो online.com पढ्दै र सुन्दै गर्नुहोला। शरीरलाई स्वस्थ राख्न प्रशस्त पानी पिउने गरौँ। नमस्कार।

0: तपाईं यति बेला सामुदायिक रेडियो रोल्पा सुन्दै हुनुहुन्छ।
1: बाबु, एउटा राम्रो घरको नक्सा बनाउनु पर्यो।
2: राम्रो सँगसँगै बलियो, बस्न योग्य र किफायती घर पनि बनाउनु पर्छ नि काकी।
1: बस्न योग्य र किफायती भन्या चाहिँ के हो बाबु?
2: हेर्नुस् काकी, हाम्रा पूर्वजहरूले हिमाल, पहाड र तराईमा हावापानी अनुकूल घर बनाउँथे। तर अचेल सबैतिर हावापानी अनुकूल नभएका एकै खाले घर बन्न थालेपछि गर्मीमा तातो र जाडोमा असाध्यै चिसो हुने गरेको छ, जसले अनेकौँ स्वास्थ्य समस्या निम्तने। पङ्खा, एसी र हिटरहरूको बढी प्रयोग गर्दा बिजुलीको खपत बढी हुन गई बिल धेरै तिर्नुपर्ने भइरहेको हुनाले आर्थिक भार बढिरहेको छ।
1: तिमीले त बडो गम्भीर कुरा पो गर्यौ बाबु।
2: हो काकी, बस्न योग्य घरमा स्वास्थ्य राम्रो हुन्छ, आर्थिक भार कम पर्छ र यस्तो घर बनाउन बैंकबाट सहुलियत दरमा कर्जा पनि पाइन्छ। थप जानकारी चाहिएमा आफ्नो पालिका वा बिन परियोजनाको फोन नम्बर 01-5421-760 सम्पर्क गर्नुहोस्।
3: अब बन्ने घर बस्न योग्य घर। युरोपियन युनियनको आर्थिक सहयोगमा बिन परियोजना तथा रोल्पा नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
4: सुवर्ण अवसर, सुवर्ण अवसर, सुवर्ण अवसर। हजुर, रोल्पा तथा प्युठान क्षेत्रमा बसोबास गर्ने सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनीहरूका लागि सिपमूलक तालिमको सुनौलो अवसर आएको छ। वैशाख 16 गतेदेखि रोल्पाको लिबाङमा तथा जेठ महिनामा सुलिचौर र प्युठानको बिजुवारमा हातैले बनाइने चप्पल तथा जुत्ता ह्यान्डमेड बनाउने 10 दिने तालिम सञ्चालन हुँदैछ। तालिमका विशेषताहरू: तालिममा सहभागी भई तपाईँले आफ्नै हातले चप्पल जुत्ता बनाउन सिक्न सक्नुहुनेछ। सिप सिकेर आफ्नै व्यवसाय सुरु गर्न सक्नुहुनेछ। स्वरोजगार बन्ने उत्कृष्ट अवसर प्राप्त गर्नुहुनेछ। साथै प्युठानको भिमरी स्थित प्राची चप्पल पसलमा हातैले बनाइएका चप्पल जुत्ता तथा आवश्यक सम्पूर्ण सामग्रीहरू पनि उपलब्ध रहेको जानकारी गराइन्छ। तालिममा सहभागी हुन इच्छुक महानुभावले आजै सम्पर्क गर्नुहोस्। थप जानकारीका लागि सम्पर्क व्यक्ति: चित्रा घरती मगर, सम्पर्क मोबाइल 97625 28990।

0: महिला रोग विशेषज्ञ डाक्टर आउने बारे जीवन अनुमोल मेडिकल हल सुलिचौर रोल्पाको सूचना। हजुर, नेपालगञ्ज मेडिकल कलेजमा कार्यरत महिला रोग विशेषज्ञ डाक्टर गोमा रिमाल एमबीबीएस एमडी
1: मिति 2083 जेठ महिनाको 8 गते शुक्रबारका दिन
0: सुनिल स्मृति गाउँपालिका सुलिचौरमा अवस्थित जीवन अनमोल मेडिकल हलमा आउनुहुने भएको हुँदा निम्न समस्या भएका बिरामीहरूले मौकाको फाइदा उठाउनु हुन हार्दिक अनुरोध गरिन्छ। डाक्टरद्वारा दिइने सेवाहरू तल्लो पेट दुख्ने, पिसाब पोल्ने, बारम्बार बच्चा खेर गइरहने, लामो समयसम्म बच्चा नरहने, यौन सम्पर्क गर्दा पोल्ने, गाह्रो हुने, यौन अङ्ग चिलाउने, सेतो पानी बग्ने, महिनावारीको समयमा अत्याधिक पेट दुख्ने, ढाड कम्मर दुख्ने, पाठे घर खसे जस्तो हुने, पाठे घर खसेको, कोखा दुख्ने, स्तनमा गाँठागुठी पलाएको, स्तन दुख्ने आदि महिला सम्बन्धी सम्पूर्ण समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहोला। जीवन अनमोल मेडिकल हल सुलिचौर रोल्पा। हाम्रा दैनिक सेवाहरू भिडियो एक्सरे, डिजिटल एक्सरे, रगत सम्बन्धी सम्पूर्ण चेक जाँच गरिन्छ। थप जानकारीका लागि सम्पर्क मोबाइल 98511883987।

0: सानिमा रिलायंस लाइफ इंश्योरेंस खुले राजियों।
1: यो मीठो सुगन्धले मेरो मन एकदमै शान्त हुन्छ प्रभु।
2: हप्ताको सात दिन सात छुट्टै सुगन्धले हरेक दिनको एउटा शुभ सुरुवात हुन्छ। मंगलदीप अर्पण 7-in-1 अगरबत्ती अब मात्र 30 रुपियाँमा।

0: नसर्ने रोगहरूको जाँच स्क्रिनिङ सम्बन्धी सूचना
1: स्वास्थ्य कार्यालय रोल्पा र रोल्पा जिल्लाका स्थानीय तहहरूको संयुक्त आयोजनामा 30 वर्ष माथिका व्यक्तिहरूको नसर्ने रोगहरू उच्च रक्तचाप मधुमेह मृगौलाको रोग तथा मोटोपनको जाँच गर्ने कार्यक्रम स्थानीय तह अन्तर्गतका स्वास्थ्य संस्थाहरूबाट समुदायमै गई सञ्चालन हुन गइरहेको हुँदा आफ्नो स्वास्थ्य अवस्था जाँच गरी मौकाको फाइदा लिनु हुन अनुरोध गर्दछौँ। थप जानकारीको लागि नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क गर्नुहुन अनुरोध गर्दछौ।
0: अनुरोधक स्वास्थ्य कार्यालय रोल्पा।
2: होइन सन्ध्या, बल्ल बल्ल लिबाङ बजार पनि आइपुग्यो। गाडीले उफार्दा उफार्दा मलाई त साह्रै भोक लाग्यो, तिमीलाई लागेको छैन?
3: भोक त मलाई पनि लागेको छ नि। बिहान खाएको जति गाडीले उफारेर सबै माथिबाट आइसक्यो, पेट पनि कस्तो खाली खाली भएको छ, साह्रै भोक लागिरहेको छ। जाऊ न कतै नास्ता खान।
2: ओली नास्ता पसल। ओए सन्ध्या, उता हेर न, ओली नास्ता पसलमा जाऊ है त।
3: जाऊ जाऊ, जहाँ भए पनि नास्ता खाने त हो नि।
4: हजुर, हामी कहाँ भेज चाउमिन, अन्डा चाउमिन, चिकन मोमो, चिकन लेग पिस, आलु परौठा, अन्डा बर्गर, चिकन चिल्ली, ब्रेड पकौडा, भेज पकौडा, रोटी तरकारी, रोटी मासु, चिउरा मासु, दुध चिया, कालो चिया र कफी पाइनुका साथै होम डेलिभरीको पनि सुविधा रहेको छ।
2: मिन बहादुर ओली, सम्पर्क मोबाइल नम्बर 97618 36758।
4: ओली नास्ता पसल, रोल्पा नगरपालिका 2 पिपल चौतारा, लिबाङ रोल्पा।
0: नोट, विगत लामो समयदेखि होटल तथा रेस्टुरेन्ट क्षेत्रमा काम गरेर अनुभव प्राप्त गर्नुभएका प्युठानी कुकद्वारा सम्पूर्ण परिकारहरू तयार गरिन्छ।
2: वाह, नास्ता होस् त यस्तो, ओली नास्ता पसल जस्तो।

0: काकु कहाँ जान लाग्नु भयो? बिहानै हिँडिराख्नु भएको छ चिटिक्कै परेर।
1: ओ तेरासु कहाँ जाने अब, तैँलाई खोज्दै आइरहेको छु।
0: ओहो, केही काम थियो कि काकु?
1: अब कुरा के भने नि केटा, बगालोसँग सल्लाह गरिदियो, भोलि नै अब कामको लागि बाहिरै जानुपर्ने छ। आफू बाहिरै जाँदाखेरि घरमा पनि दुःख बिरानो त सोध्नु पर्ला, त्यसको लागि भएको एउटा मोबाइल मैले लगेर जाने भयो कि। अब घरमा एउटा मोबाइल राखिदिन पाएपछि ढुक्कले फोनसन गर्न हुन्थ्यो, बाहिर गए पनि गाह्रो साह्रो बुझ्न हुन्थ्यो भनेको। एउटा अलिक गतिलो मोबाइल किन्ने ठाउँ कहाँ होला, त अलिक तातो भातो मान्छे केही मेसो लगाइदिन्थेस् कि भनेर।
0: ओहो काकु, तपाईँलाई थाहै नै रहेनछ म पनि क्लबको काम लिएर त्यही ठाउँमा जाँदै थिएँ। तपाईँ चिन्ता नगर्नुहोस्, हाम्रै गाउँमा रहेको न्यू रोलपाली मोबाइल इलेक्ट्रोनिक पसल तथा रोलपाली सोलर एन्ड प्रिन्ट सेन्टरमा गए त तपाईँ र मेरो समस्या सबै त्यही समाधान हुन्छ। बरु जाउँ, हिँड्नुसँगै जाउँ।
2: हाम्रा सेवाहरू, हामी कहाँ सबै कम्पनीका सोलर सेट, साउन्ड सिस्टम, टिभी, डिस होम, वाइफाई, बिक्री मर्मत तथा प्रमाण पत्र, सूचना टाइपिङ, प्रिन्टिङ गरिन्छ।
3: प्रोपराइटर खबर कुमार घरती मगर, सम्पर्क मोबाइल नम्बर 9849520664 र 9849477300। न्यू रोलपाली मोबाइल एन्ड इलेक्ट्रोनिक्स सेन्टर तथा रोलपाली सोलर एन्ड प्रिन्ट सेन्टर, सुनछहरी गाउँपालिका 3, जरबाङ बाहिरी गाम रोल्पा।

0: अयन बाबे कति दुखेको रात दिन दुखेको दुखै छ।
1: हैन बाजे के भयो र यस्तरी छटपटाइरहनु भएको छ तपाई?
0: के हुनु र बाबु, रात दिन दात दुखेर पुरानै जला जस्तो भइसक्यो। न खाना खान दिन्छ, न तातो चिसो खान दिन्छ।
1: ए बाजे पनि यति सानो कुरामा किन चिन्ता मान्नुहुन्छ? मेरो पनि त गुटका पान खाएर दाँत कस्तो भएको थियो, त्यही माथि किराले दाँत सका पारिदिएको थियो। अहिले मेरो दाँत हेरौँ त टिलिक्क टल्किया छ, कति खुसी छु, हिरो पो भएको छु त म त।
0: दाँत दुखेर हैरान भएको बेला किन जिस्किन जस्तै बाबु?
1: ए बाजे पनि जिस्केको पो भन्नुहुन्छ, सत्य कुरा त कहाँ पच्छ र बाजे? तपाईँ त्यति जाबो कुरामा किन अलमल पर्नुहुन्छ? सेभेन हेभन डेन्टलमा जानु न, त्यहाँ त भारतमा रहेको एसियाकै सबैभन्दा ठुलो डेन्टल हस्पिटल क्लोब डेन्टलमा लामो समय कार्यरत रही आर्मी हस्पिटल काठमाडौँ लगायत देशका विभिन्न डेन्टल हस्पिटलमा समेत काम गरिसकेका अनुभवी चिकित्सकद्वारा नदुखाई दाँतको सफल उपचार गरिन्छ नि।
0: अनि अरू सेवा सुविधा के छ बा? मेरो नाति पनि लाउरेमा नापिन जान्छु भन्थ्यो, उसको दाँत बाङ्गो छ, उसको दाँत पनि सिधा बनाउनु पर्नेछ।
1: यता सुन्नुहोस् है बाजे, दाँत राख्ने, बाङ्गो टिङ्गो दाँतलाई सिधा बनाउने, दाँत बाँध्ने, दाँत सफा गर्ने, दाँतमा सिमेन्ट भर्ने, दाँत नभएको ठाउँमा दाँत रोप्ने, दाँत नदुखाई निकाल्ने र किराले खाएको दाँत भर्ने, साथै त्यहाँ त फिक्स दाँत पनि राखिन्छ।
2: सेभेन हेभन डेन्टल सुनिल स्मृति गाउँपालिका 4 सोलिचौर रोल्पा। सम्पर्क मोबाइल 98677467 र 97093 98409।

को लाभ दिए आफ्नो कमाईको लाभ लिने मौका आजै बनौ सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सको बीमा अभिकर्ता सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स खुलेर जियौँ।

0: फोहोर संकलन तथा व्यवस्थापन सम्बन्धी सुनिल स्मृति गाउँपालिकाको अत्यन्त जरुरी सूचना। प्रस्तुत विषयमा यस गाउँपालिकाको वडा नम्बर 3 रुइनीबाङ बजार र वडा नम्बर 4 सुलिचोर बजार परिसरबाट निस्कने फोहोरहरू हरेक हप्ताको आइतबार, बुधबार र शुक्रबार फोहोर संकलन र व्यवस्थापन गरिँदै आएको कुरा अवगत नै छ। तथापि फोहोर संकलन तथा व्यवस्थापन कार्यमा बजार क्षेत्रबाट कुहिने र नकुहिने फोहोरहरू नछुट्याई संकलन तथा व्यवस्थापन भइरहेकोमा अबका दिनहरूमा हप्ताको आइतबार र शुक्रबार नकुहिने र बुधबार कुहिने फोहोर मात्र संकलन तथा व्यवस्थापन गरिने भनी निर्णय भएको हुँदा सम्पूर्ण सरकारवालाहरूमा यो सूचना प्रकाशित गरिएको छ। साथै सूचनाको अवज्ञा गरेको पाइएमा नियम अनुसारको कारबाही हुने बेहोरा समेत यसै सूचना मार्फत जानकारी गराइन्छ। नगेन्द्र प्रसाद रिजाल, प्रमुख प्रशासकीय अधिकृत, सुनिल स्मृति गाउँपालिकाको कार्यालय, सुलिचौर, रोल्पा।
1: अहिले तपाईँ सामुदायिक रेडियो रोल्पा सुन्दै हुनुहुन्छ।
2: बाबु, एउटा राम्रो घरको नक्सा बनाउनु पर्यो।
3: राम्रो सँगसँगै बलियो, बस्न योग्य र किफायती घर पनि बनाउनु पर्छ नि काकी।
2: बस्न योग्य र किफायती भन्या चाहिँ के हो बाबु?
3: हेर्नुहोस् काकी, हाम्रा पूर्वजहरूले हिमाल, पहाड र तराईमा हावापानी अनुकूल घर बनाउँथे। तर अचेल सबैतिर हावापानी अनुकूल नभएका एकै खाले घर बन्न थालेपछि गर्मीमा तातो र जाडोमा असाध्यै चिसो हुने गरेको छ, जसले अनेकौँ स्वास्थ्य समस्या निम्तने। पङ्खा, एसी र हिटरहरूको बढी प्रयोग गर्दा बिजुलीको खपत बढी हुन गई बिल धेरै तिर्नुपर्ने भइरहेको हुनाले आर्थिक भार बढिरहेको छ।
2: तिमीले त बडो गम्भीर कुरा पो गर्यौ बाबु।
3: हो काकी, बस्न योग्य घरमा स्वास्थ्य राम्रो हुन्छ, आर्थिक भार कम पर्छ र यस्तो घर बनाउन बैंकबाट सहुलियत दरमा कर्जा पनि पाइन्छ। थप जानकारी चाहिएमा आफ्नो पालिका वा पिन परियोजनाको फोन नम्बर 01-5421-760 सम्पर्क गर्नुहोस्।
4: अब बन्ने घर बस्न योग्य घर। युरोपियन युनियनको आर्थिक सहयोगमा पिन परियोजना तथा रोल्पा नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।

0: सुवर्ण अवसर सुवर्ण अवसर सुवर्ण अवसर हजुर रोल्पा तथा प्युठान क्षेत्रमा बसोबास गर्ने सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनीहरूका लागि सिपमूलक तालिमको सुनौलो अवसर आएको छ। वैशाख 16 गतेदेखि रोल्पाको लिबाङमा तथा जेठ महिनामा सुलीचौर र प्युठानको बिजुवारमा हातैले बनाइने चप्पल तथा जुत्ता ह्यान्डमेड बनाउने 10 दिने तालिम सञ्चालन हुँदैछ। तालिमका विशेषताहरू, तालिममा सहभागी भई तपाईँले आफ्नै हातले चप्पल जुत्ता बनाउन सिक्न सक्नुहुनेछ। सिप सिकेर आफ्नै व्यवसाय सुरु गर्न सक्नुहुनेछ, स्वरोजगार बन्ने उत्कृष्ट अवसर प्राप्त गर्नुहुनेछ। साथै प्युठानको भिमरी स्थित प्राची चप्पल पसलमा हातैले बनाइएका चप्पल जुत्ता तथा आवश्यक सम्पूर्ण सामग्रीहरू पनि उपलब्ध रहेको जानकारी गराइन्छ। तालिममा सहभागी हुन इच्छुक महानुभावले आजै सम्पर्क गर्नुहोस्। थप जानकारीका लागि सम्पर्क व्यक्ति चित्रा घरती मगर, सम्पर्क मोबाइल 97625 28 990। महिला रोग विशेषज्ञ डाक्टर आउने बारे जीवन अनुमोल मेडिकल हल सुलीचौर रोल्पाको सूचना। हजुर, नेपालगञ्ज मेडिकल कलेजमा कार्यरत महिला रोग विशेषज्ञ डाक्टर गोमा रिमाल एमबीबीएस एमडी
1: मिति 2083 जेठ महिनाको 8 गते शुक्रबारका दिन
0: सुनिल स्मृति गाउँपालिका सुलीचौरमा अवस्थित जीवन अनमोल मेडिकल हलमा आउनुहुने भएको हुँदा निम्न समस्या भएका बिरामीहरूले मौकाको फाइदा उठाउनु हुन हार्दिक अनुरोध गरिन्छ। डाक्टरद्वारा दिइने सेवाहरू तल्लो पेट दुख्ने, पिसाब पोल्ने, बारम्बार बच्चा खेर गइरहने, लामो समयसम्म बच्चा नरहने, यौन सम्पर्क गर्दा पोल्ने गाह्रो हुने, यौन अङ्ग चिलाउने, सेतो पानी बग्ने, महिनावारीको समयमा अत्याधिक पेट दुख्ने, ढाड कम्मर दुख्ने, पाठे घर खसे जस्तो हुने, पाठे घर खसेको, कोखा दुख्ने, स्तनमा गाँठा गुठी पलाएको, स्तन दुख्ने आदि महिला सम्बन्धी सम्पूर्ण समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहोला। जीवन अनमोल मेडिकल हल सुलीचौर रोल्पा। हाम्रा दैनिक सेवाहरू भिडियो एक्सरे, डिजिटल एक्सरे, रगत सम्बन्धी सम्पूर्ण चेक जाँच गरिन्छ। थप जानकारीका लागि सम्पर्क मोबाइल 98511883987।

0: सानिमा रिलायंस लाइफ इंश्योरेंस खुले राजियो
1: यो मीठो सुगन्धले मेरो मन एकदमै शान्त हुन्छ प्रभु।
2: हप्ताको सात दिन सात छुट्टै सुगन्धले हरेक दिनको एउटा शुभ शुरुआत हुन्छ। मंगलदीप अर्पण 7-in-1 अगरबत्ती अब मात्र 30 रुपियाँमा।
3: नसर्ने रोगहरूको जाँच स्क्रिनिङ सम्बन्धी सूचना
4: स्वास्थ्य कार्यालय रोल्पा र रोल्पा जिल्लाका स्थानीय तहहरूको संयुक्त आयोजनामा 30 वर्ष माथिका व्यक्तिहरूको नसर्ने रोगहरू उच्च रक्तचाप मधुमेह मृगौलाको रोग तथा मोटोपनको जाँच गर्ने कार्यक्रम स्थानीय तह अन्तर्गतका स्वास्थ्य संस्थाहरूबाट समुदायमै गई सञ्चालन हुन गइरहेको हुँदा आफ्नो स्वास्थ्य अवस्था जाँच गरी मौकाको फाइदा लिनु हुन अनुरोध गर्दछौ। थप जानकारीको लागि नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क गर्नुहुन अनुरोध गर्दछौ।
3: अनुरोधक स्वास्थ्य कार्यालय रोल्पा।

0: होइन सन्ध्या, बल्ल बल्ल लिबाङ बजार पनि आइपुग्यो। गाडीले उफार्दा उफार्दा मलाई त साह्रै भोक लाग्यो, तिमीलाई लागेको छैन?
1: भोक त मलाई पनि लागेको छ नि। बिहान खाएको जति गाडीले उफारेर सबै माथिबाट आइसक्यो, पेट पनि कस्तो खाली खाली भएको छ, साह्रै भोक लागिरहेको छ। जाम न कतै नास्ता खान।
0: ओली नास्ता पसल, सन्ध्या उतार न, ओली नास्ता पसलमा जाऊ है त।
1: जाऊ जाऊ, जहाँ भए पनि नास्ता खाने त हो नि।
2: हजुर, हामी कहाँ भेज चाउमिन, अन्डा चाउमिन, चिकन मोमो, चिकन लेग पिस, आलु परौठा, अन्डा बर्गर, चिकन चिल्ली, ब्रेड पकौडा, भेज पकौडा, रोटी तरकारी, रोटी मासु, चिउरा मासु, दुध चिया, कालो चिया र कफी पाइनुका साथै होम डेलिभरीको पनि सुविधा रहेको छ।
0: मिन बहादुर ओली, सम्पर्क मोबाइल नम्बर 97618 36758।
2: ओली नास्ता पसल, रोल्पा नगरपालिका 2, पिपल चौतारा, लिबाङ रोल्पा।
3: नोट, विगत लामो समयदेखि होटल तथा रेस्टुरेन्ट क्षेत्रमा काम गरेर अनुभव प्राप्त गर्नुभएका प्युठानी कुकद्वारा सम्पूर्ण परिकारहरू तयार गरिन्छ।
0: वाह, नास्ता होस् त यस्तो
1: कस्तो,
0: ओली नास्ता पसल जस्तो।
4: ओ काकु, कहाँ जान लाग्नु भयो? बिहानै हिँडिराख्नु भएको छ चिटिक्कै परेर।
5: ओ तेरासु, कहाँ जाने अब, तैँलाई खोज्दै आइरहेको छु।
4: ओहो, केही काम थियो कि काकु?
5: अब कुरा के भन्ने नि केटा, बगालोसँग सल्लाह गरिदियो, भोलि नै अब कामको लागि बाहिरै जानुपर्ने छ। आफू बाहिरै जाँदाखेरि घरमा पनि दुःख बिरानो त सोध्नु पर्ला, त्यसको लागि भएको एउटा मोबाइल मैले लगेर जाने भयो कि। अब घरमा एउटा मोबाइल राखिदिन पाएपछि ढुक्कले फङ्सन गर्दा हुन्थ्यो, बाहिर गए पनि गाह्रो साह्रो बुझ्न हुन्थ्यो भनेको। एउटा अलिक गतिलो मोबाइल किन्ने ठाउँ कहाँ होला, त अलिक तातो भातो मान्छे, केही मेसो लगाइदिन्थेस् कि भनेर।
4: ओहो काकु, तपाईँले थाहै नै रहेनछ, म पनि क्लबको काम लिएर त्यही ठाउँमा जाँदै थिएँ। तपाईँ चिन्ता नगर्नुहोस्, हाम्रै गाउँमा रहेको न्यू रोल्पाली मोबाइल इलेक्ट्रोनिक पसल तथा रोल्पाली सोलर एन्ड प्रिन्ट सेन्टरमा गए त तपाईँ र मेरो समस्या सबै त्यही समाधान हुन्छ। बरु जाउँ, हिँड्नु सँगै जाउँ।
6: हाम्रा सेवाहरू, हामी कहाँ सबै कम्पनीका सोलर सेट, साउन्ड सिस्टम, टिभी, डिस होम, वाइफाई, बिक्री मर्मत तथा प्रमाण पत्र, सूचना टाइपिङ, प्रिन्टिङ गरिन्छ।
3: प्रोपराइटर खबर कुमार घरती मगर, सम्पर्क मोबाइल नम्बर 98449206664 र 98449773000। न्यू रोल्पाली मोबाइल एन्ड इलेक्ट्रोनिक्स सेन्टर तथा रोल्पाली सोलर एन्ड प्रिन्ट सेन्टर, सुनछहरी गाउँपालिका 3, जरबाङ बाहिरी गाम रोल्पा।

0: अय्या नि बाबे कति दुखेको रात दिन दुखेको दुखै छ।
1: हैन बाजे के भयो र यस्तरी छटपटाइरहनु भएको छ तपाई?
0: के हुनु र बाबु, रात दिन दात दुखेर पुरानै जला जस्तो भइसक्यो। न खाना खान दिन्छ, न तातो चिसो खान दिन्छ।
1: ए बाजे पनि यति सानो कुरामा किन चिन्ता मान्नुहुन्छ? मेरो पनि त गुटका पान खाएर दाँत कस्तो भएको थियो, त्यही माथि किराले दाँत सका पारिदिएको थियो। अहिले मेरो दाँत हेरौँ त टिलिक्क टल्किया छ, कति खुसी छु, हिरो पो भएको छु त म त।
0: दाँत दुखेर हैरान भएको बेला किन जिस्किन जस्तै बाबु?
1: ए बाजे पनि जिस्केको पो भन्नुहुन्छ, सत्य कुरा त कहाँ पच्छ र बाजे? तपाईँ त्यति जाबो कुरामा किन अलमल पर्नुहुन्छ? सेभेन हेभन डेन्टलमा जानु न, त्यहाँ त भारतमा रहेको एसियाकै सबैभन्दा ठुलो डेन्टल हस्पिटल क्लोब डेन्टलमा लामो समय कार्यरत रही आर्मी हस्पिटल काठमाडौँ लगायत देशका विभिन्न डेन्टल हस्पिटलमा समेत काम गरिसकेका अनुभवी चिकित्सकद्वारा नदुखाई दाँतको सफल उपचार गरिन्छ नि।
0: अनि अरू सेवा सुविधा के छ बा? मेरो नाति पनि लाउरेमा नापिन जान्छु भन्थ्यो, उसको दाँत बाङ्गो छ, उसको दाँत पनि सिधा बनाउनु पर्नेछ।
1: यता सुन्नुहोस् है बाजे, दाँत राख्ने, बाङ्गो टिङ्गो दाँतलाई सिधा बनाउने, दाँत बाँध्ने, दाँत सफा गर्ने, दाँतमा सिमेन्ट भर्ने, दाँत नभएको ठाउँमा दाँत रोप्ने, दाँत नदुखाई निकाल्ने र किराले खाएको दाँत भर्ने, साथै त्यहाँ त फिक्स दाँत पनि राखिन्छ।
2: सेभेन हेभन डेन्टल, सुनिल स्मृति, गाउँपालिका 4, सोलिचौर, रोल्पा। सम्पर्क मोबाइल 98677467 र 97093 98409।

0: बीमाको लाभ दिए आफ्नो कमाईको लाभ लिने मौका आजै बनौ सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सको बीमा अभिकर्ता सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स खुलेर जियौ।
1: फोहोर संकलन तथा व्यवस्थापन सम्बन्धी सुनिल स्मृति गाउँपालिकाको अत्यन्त जरुरी सूचना प्रस्तुत विषयमा यस गाउँपालिकाको वडा नम्बर 3 रुइनीबाङ बजार र वडा नम्बर 4 सुलिचोर बजार परिसरबाट निस्कने फोहोरहरू हरेक हप्ताको आइतबार बुधबार र शुक्रबार फोहोर संकलन र व्यवस्थापन गरिँदै आएको कुरा अवगत नै छ। तथापि फोहोर संकलन तथा व्यवस्थापन कार्यमा बजार क्षेत्रबाट कुहिने र नकुहिने फोहोरहरू नछुट्याई संकलन तथा व्यवस्थापन भइरहेकोमा अबका दिनहरूमा हप्ताको आइतबार र शुक्रबार नकुहिने र बुधबार कुहिने फोहोर मात्र संकलन तथा व्यवस्थापन गरिने भनी निर्णय भएको हुँदा सम्पूर्ण सरकारवालाहरूमा यो सूचना प्रकाशित गरिएको छ। साथै सूचनाको अवज्ञा गरेको पाइएमा नियम अनुसारको कारबाही हुने बेहोरा समेत यसै सूचना मार्फत जानकारी गराइन्छ। नगेन्द्र प्रसाद रिजाल प्रमुख प्रशासकीय अधिकृत सुनिल स्मृति गाउँपालिकाको कार्यालय सुलिचौर रोल्पा

0: तपाईं यति बेला सामुदायिक रेडियो रोल्पा सुन्दै हुनुहुन्छ।
1: बाबु, एउटा राम्रो घरको नक्सा बनाउनु पर्यो।
2: राम्रो सँगसँगै बलियो, बस्न योग्य र किफायती घर पनि बनाउनु पर्छ नि काकी।
1: बस्न योग्य र किफायती भन्या चाहिँ के हो बाबु?
2: हेर्नुस् काकी, हाम्रा पूर्वजहरूले हिमाल, पहाड र तराईमा हावापानी अनुकूल घर बनाउँथे। तर अचेल सबैतिर हावापानी अनुकूल नभएका एकै खाले घर बन्न थालेपछि गर्मीमा तातो र जाडोमा असाध्यै चिसो हुने गरेको छ, जसले अनेकौँ स्वास्थ्य समस्या निम्तने। पङ्खा, एसी र हिटरहरूको बढी प्रयोग गर्दा बिजुलीको खपत बढी हुन गई बिल धेरै तिर्नुपर्ने भइरहेको हुनाले आर्थिक भार बढिरहेको छ।
1: तिमीले त बडो गम्भीर कुरा पो गर्यौ बाबु।
2: हो काकी, बस्न योग्य घरमा स्वास्थ्य राम्रो हुन्छ, आर्थिक भार कम पर्छ र यस्तो घर बनाउन बैंकबाट सहुलियत दरमा कर्जा पनि पाइन्छ। थप जानकारी चाहिएमा आफ्नो पालिका वा पिन परियोजनाको फोन नम्बर 01-5421-760 सम्पर्क गर्नुहोस्।
3: अब बन्ने घर बस्न योग्य घर। युरोपियन युनियनको आर्थिक सहयोगमा पिन परियोजना तथा रोल्पा नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।

0: सुवर्ण अवसर सुवर्ण अवसर सुवर्ण अवसर हजुर, रोल्पा तथा प्युठान क्षेत्रमा बसोबास गर्ने सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनीहरूका लागि सिपमूलक तालिमको सुनौलो अवसर आएको छ। वैशाख 16 गतेदेखि रोल्पाको लिबाङमा तथा जेठ महिनामा सुलीचौर र प्युठानको बिजुवारमा हातैले बनाइने चप्पल तथा जुत्ता ह्यान्डमेड बनाउने 10 दिने तालिम सञ्चालन हुँदैछ। तालिमका विशेषताहरू, तालिममा सहभागी भई तपाईँले आफ्नै हातले चप्पल जुत्ता बनाउन सिक्न सक्नुहुनेछ। सिप सिकेर आफ्नै व्यवसाय सुरु गर्न सक्नुहुनेछ, स्वरोजगार बन्ने उत्कृष्ट अवसर प्राप्त गर्नुहुनेछ। साथै प्युठानको भिमरी स्थित प्राची चप्पल पसलमा हातैले बनाइएका चप्पल जुत्ता तथा आवश्यक सम्पूर्ण सामग्रीहरू पनि उपलब्ध रहेको जानकारी गराइन्छ। तालिममा सहभागी हुन इच्छुक महानुभावले आजै सम्पर्क गर्नुहोस्। थप जानकारीका लागि सम्पर्क व्यक्ति चित्रा घरती मगर, सम्पर्क मोबाइल 97625 28 990। महिला रोग विशेषज्ञ डाक्टर आउने बारे जीवन अनुमोल मेडिकल हल सुलीचौर रोल्पाको सूचना। हजुर, नेपालगञ्ज मेडिकल कलेजमा कार्यरत महिला रोग विशेषज्ञ डाक्टर गोमा रिमाल एमबीबीएस एमडी,
1: मिति 2083 जेठ महिनाको 8 गते शुक्रबारका दिन
0: सुनिल स्मृति गाउँपालिका सुलीचौरमा अवस्थित जीवन अनमोल मेडिकल हलमा आउनुहुने भएको हुँदा निम्न समस्या भएका बिरामीहरूले मौकाको फाइदा उठाउनु हुन हार्दिक अनुरोध गरिन्छ। डाक्टरद्वारा दिइने सेवाहरू तल्लो पेट दुख्ने, पिसाब पोल्ने, बारम्बार बच्चा खेर गइरहने, लामो समयसम्म बच्चा नरहने, यौन सम्पर्क गर्दा पोल्ने गाह्रो हुने, यौन अङ्ग चिलाउने, सेतो पानी बग्ने, महिनावारीको समयमा अत्याधिक पेट दुख्ने, ढाड कम्मर दुख्ने, पाठे घर खसे जस्तो हुने, पाठे घर खसेको, कोखा दुख्ने, स्तनमा गाँठा गुठी पलाएको, स्तन दुख्ने आदि महिला सम्बन्धी सम्पूर्ण समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहोला। जीवन अनमोल मेडिकल हल सुलीचौर रोल्पा। हाम्रा दैनिक सेवाहरू भिडियो एक्सरे, डिजिटल एक्सरे, रगत सम्बन्धी सम्पूर्ण चेक जाँच गरिन्छ। थप जानकारीका लागि सम्पर्क मोबाइल 98511 83 987।

0: हुन्छ प्रभु।
1: हप्ताको सात दिन सात छुट्टै सुगन्धले हरेक दिनको एउटा शुभ शुरुवात हुन्छ। मंगलदीप अर्पण 7-in-1 अगरबत्ती अब मात्र 30 रुपियाँमा।
2: नसर्ने रोगहरूको जाँच स्क्रिनिङ सम्बन्धी सूचना
3: स्वास्थ्य कार्यालय रोल्पा र रोल्पा जिल्लाका स्थानीय तहहरूको संयुक्त आयोजनामा 30 वर्ष माथिका व्यक्तिहरूको नसर्ने रोगहरू उच्च रक्तचाप मधुमेह मृगौलाको रोग तथा मोटोपनको जाँच गर्ने कार्यक्रम स्थानीय तह अन्तर्गतका स्वास्थ्य संस्थाहरूबाट समुदायमै गई सञ्चालन हुन गइरहेको हुँदा आफ्नो स्वास्थ्य अवस्था जाँच गरी मौकाको फाइदा लिनु हुन अनुरोध गर्दछौ। थप जानकारीको लागि नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क गर्नुहुन अनुरोध गर्दछौ।
2: अनुरोधक स्वास्थ्य कार्यालय रोल्पा।

0: यो मरुभूमिको सरको गाउँ खै बाँच्ने मर्ने कुनै टुङ्गो छैन, बाँचे भने धन कमाएर फर्काउला, मर्यो भने पनि आफ्नो मन सम्हाल्नु है प्यारे, आफ्नो मन सम्हाल्नु है प्यारे।
1: फेरा तिम्रै बाटो कुरिरहेको छु, तिमी बिनाको जिन्दगी कल्पना पनि गर्न सक्दिन, धन सम्पत्ति चाहिँदैन, छिट्टै फर्किआउला, छिट्टै फर्क।

0: हैन सन्ध्या, बल्ल बल्ल लिबाङ बजार पनि आइपुग्यो। गाडीले उफार्दा उफार्दा मलाई त साह्रै भोक लाग्यो, तिमीलाई लागेको छैन?
1: भोक त मलाई पनि लागेको छ नि। बिहान खाएको जति गाडीले उफारेर सबै माथिबाट आइसक्यो, पेट पनि कस्तो खाली खाली भएको छ, साह्रै भोक लागिरहेको छ। जाम न कतै नास्ता खान।
0: ओली नास्ता पसल, सन्ध्या उता हेर न, ओली नास्ता पसलमा जाऊ है त।
1: जाऊ जाऊ, जहाँ भए पनि नास्ता खाने त हो नि।
2: हजुर, हामी कहाँ भेज चाउमिन, अन्डा चाउमिन, चिकन मोमो, चिकन लेग पिस, आलु परौठा, अन्डा बर्गर, चिकन चिल्ली, ब्रेड पकौडा, भेज पकौडा, रोटी तरकारी, रोटी मासु, चिउरा मासु, दुध चिया, कालो चिया र कफी पाइनुका साथै होम डेलिभरीको पनि सुविधा रहेको छ।
0: मिन बहादुर ओली, सम्पर्क मोबाइल नम्बर 97618 36758।
2: ओली नास्ता पसल, रोल्पा नगरपालिका 2, पिपल चौतारा, लिबाङ रोल्पा।
3: नोट, विगत लामो समयदेखि होटल तथा रेस्टुरेन्ट क्षेत्रमा काम गरेर अनुभव प्राप्त गर्नुभएका प्युठानी कुकद्वारा सम्पूर्ण परिकारहरू तयार गरिन्छ।
0: वाह, नास्ता होस् त यस्तो, ओली नास्ता पसल जस्तो।

0: काकु कहाँ जान लाग्नु भयो? बिहानै हिँडिराख्नु भएको छ चिटिक्कै परेर।
1: ओ तेरासु कहाँ जाने? अब तैँलाई खोज्दै आइरहेको छु।
0: ओहो, केही काम थियो कि काकु?
1: अब कुरा के भने नि केटा, बगालोसँग सल्लाह गरिदियो, भोलि नै अब कामको लागि बाहिरै जानुपर्ने छ। आफू बाहिरै जाँदाखेरि घरमा पनि दुःख बिरानो त सोध्नु पर्ला। त्यसको लागि भएको एउटा मोबाइल मैले लगेर जाने भयो कि। अब घरमा एउटा मोबाइल राखिदिन पाएपछि ढुक्कले फोनसन गर्दा हुन्थ्यो, बाहिर गए पनि गाह्रो साह्रो बुझ्न हुन्थ्यो भनेको। एउटा अलिक गतिलो मोबाइल किन्ने ठाउँ कहाँ होला? त अलिक तातो भातो मान्छे, केही मेसो लगाइदिन्थिस् कि भनेर।
0: ओहो काकु, तपाईँले थाहै नै रहेनछ, म पनि क्लबको काम लिएर त्यही ठाउँमा जाँदै थिएँ। तपाईँ चिन्ता नगर्नुहोस्, हाम्रै गाउँमा रहेको न्यू रोलपाली मोबाइल इलेक्ट्रोनिक पसल तथा रोलपाली सोलर एन्ड प्रिन्ट सेन्टरमा गए त तपाईँ र मेरो समस्या सबै त्यही समाधान हुन्छ। बरु जाउँ, हिँड्नु सँगै जाउँ।
2: हाम्रा सेवाहरू, हामी कहाँ सबै कम्पनीका सोलर सेट, साउन्ड सिस्टम, टिभी, डिस होम, वाइफाई बिक्री मर्मत तथा प्रमाण पत्र, सूचना टाइपिङ प्रिन्टिङ गरिन्छ।
3: प्रुफ राइटर खबर कुमार घरती मगर, सम्पर्क मोबाइल नम्बर 9849206664 र 9849477300। न्यू रोलपाली मोबाइल एन्ड इलेक्ट्रोनिक्स सेन्टर तथा रोलपाली सोलर एन्ड प्रिन्ट सेन्टर, सुनछहरी गाउँपालिका 3, जरबाङ बाहिरी गाम रोल्पा।

0: उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइनमा प्रसारण भइरहेको नेपाल दर्पणमा साथी हृदय रिमालसँगै मदन पौड्यालको स्वागत छ। नेपाल दर्पण सुरु गरौँ मुख्य खबरका शीर्षकहरूबाट।
1: महालेखा परीक्षकको वार्षिक प्रतिवेदन राष्ट्रपति समक्ष पेश। बिरजु 7.55 अर्ब पुग्यो, एक वर्षमै 88.9 करोड रुपियाँ थपियो। बढ्दो बिरजु प्रति राष्ट्रपतिको चिन्ता।
2: अध्यावधिक बिरजु ₹7.55 करोड पुगेको छ।
3: पारदर्शिता र आर्थिक अनुशासन खस्किएको महसुस भएको छ।
0: अनुदानमा उपलब्ध गराएको रासायनिक मलको कालोबजारी गर्नेलाई कारवाही गरिने। यस वर्ष मनसुनमा 2 लाख भन्दा धेरै जनसङ्ख्या प्रभावित हुने आकलन, प्रतिकारी योजना स्वीकृत।
1: काठमाडौँ महानगरद्वारा कक्षा 11 र 12 को छात्रवृत्तिका लागि आजदेखि परीक्षा आवेदन खुला। अनलाइन मार्फत देशैभरबाट आवेदन दिन सकिने।
4: महानगरपालिकाले व्यवस्था गरेको छात्रवृत्ति पूर्ण रूपमा उपयोग गरिदिनु हुन सम्पूर्ण अभिभावकहरू विद्यार्थीहरूलाई हार्दिक आह्वान पनि गर्न चाहन्छु।
0: अमेरिकी राष्ट्रपति ट्रम्पको चीन भ्रमण पूरा, कुनै ठूलो व्यापार सम्झौताको घोषणा भएन।
1: र राखी पले इन्फोमाथिको निलम्बन फुकुवा गर्यो। आइपिएल क्रिकेटमा आज राति लखनऊ र चेन्नई खेल्दै।
5: विषादीको सुरक्षित प्रयोग सम्बन्धमा कृषक व्यवसायीहरूलाई जरुरी सूचना।
6: जीवनाशक विषादी विष हो, औषधि होइन। यसर्थ जीवनाशक विषादीको सुरक्षित प्रयोगका लागि सबै सचेत बनाऊ। जीवनाशक विषादीको प्रयोगकर्ताले सूचक पत्र तथा पर्चामा लेखिएको विवरणको अध्ययन गरी सिफारिस गरिएको बालीमा सिफारिस मात्रामा सुरक्षित तवरले प्रयोग गरौँ। विषादी प्रयोगपछि पर्खनु पर्ने अवधिको पालना गरौँ।
5: अत्यधिक विषादीको अवशेष राखी उत्पादन तथा बिक्री गरेमा जीवनाशक विषादी व्यवस्थापन ऐन 2076 बमोजिम दण्ड सजाय हुने बेहोरा सबैमा सूचित गर्दछौ।
6: प्लान्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्र।
7: बेटर अप्लायन्सेस का एसी, कूलर, फ्रिज, कुकर, इन्डक्सन, एयर फ्रायर लगायत अन्य घरेलु सामानहरू घर ल्याएर त हेर्नुस्, तपाईँ पनि भन्नुहुनेछ मलाई त बेचरको बानी लागिसकेको छ। बेटर अप्लायन्सेस, बेटरको बानी लाग्छ।
8: महिला लघुवित्त वित्तीय संस्था लिमिटेडका ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरुरी सूचना। यस महिला लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 चैत्र मसान्तसम्म 90 दिन भन्दा बढी अवधिले कर्जाको भाका नागेको ग्राहकहरूलाई 2083 साल असार मसान्तभित्र आकर्षक ब्याज र हर्जाना छुटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्ने वा नियमित गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहकहरूले आफूले कारोबार गरेको शाखा कार्यालयमा जानुभई छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौँ। महिला लघुवित्त वित्तीय संस्था लिमिटेड, शर्त तथा बन्देजहरू लागू हुनेछ।
0: नेपाल दर्पणमा अब खबरको सिलसिला। सुरुमा महालेखा परीक्षकको प्रतिवेदन। राष्ट्रपति रामचन्द्र पौडेल समक्ष महालेखा परीक्षकको आर्थिक वर्ष 2081-82 को वार्षिक प्रतिवेदन पेश भएको छ। राष्ट्रपति भवन शीतल निवासमा आज आयोजित विशेष समारोहमा राष्ट्रपति समक्ष महालेखा परीक्षक तोयम रायाले 63 प्रतिवेदन पेश गर्नुभएको हो। लेखा परीक्षणबाट आर्थिक वर्ष 2081-82 को कुल बेरुजु 88.9 करोड 11 लाख रुपैयाँ कायम भएको छ, जसमध्ये संघीय सरकारी कार्यालयतर्फ 53.48 करोड 77 लाख, प्रदेश सरकारी कार्यालयतर्फ 5.22 करोड 87 लाख, स्थानीय तहतर्फ 19.04 करोड 77 लाख तथा समिति एवं अन्य संस्थातर्फ 10.32 करोड 70 लाख रुपैयाँ रहेको छ।
2: यो वर्ष लेखा परीक्षणबाट कुल बेरोजु 88.9 करोड 11 लाख कायम भएको छ। अध्यावधिक बेरोजुतर्फ संघीय सरकारी कार्यालय, प्रदेश सरकारी कार्यालय, स्थानीय तह र संस्थातर्फ लेखा परीक्षणबाट औल्याइएको अध्यावधिक बेरुजु ₹7.55 करोड पुगेको छ।
0: हालसम्म अध्यावधिक बेरुजु 7.55 करोड पुगेको छ। प्रतिवेदन बुझ्दै राष्ट्रपति पौडेलले बढ्दो बेरुजुप्रति चिन्ता व्यक्त गर्दै सार्वजनिक निकायले जवाबदेहिता, पारदर्शिता र आर्थिक अनुशासन कायम गर्नुपर्नेमा जोड दिनुभयो।
3: विगत लामो समयदेखि बढ्दै गएको सरकारी खर्चको बेरुजुलाई हेर्दा सार्वजनिक निकायको जवाफ

0: वैशाखमा शान्तसम्ममा सरकारको बजेट खर्च वार्षिक विनियोजनको झन्डै 60% भएको छ। महालेखा नियन्त्रक कार्यालयका अनुसार बितेका 10 महिनामा 11,73,52,01,00,00 बजेट खर्च भएको छ। चालु आर्थिक वर्षका लागि सरकारले कुल 19,64,11,00,00,000 बराबरको बजेट ल्याएकोमा अहिलेसम्म वार्षिक विनियोजनको 59.75% खर्च भएको छ। कार्यालयका अनुसार चालु आर्थिक वर्षका लागि चालुतर्फ 11,80,98,00,00,000 विनियोजन भएकामा वैशाख मसान्तसम्ममा 68.98% अर्थात् 8,14,65,55,00,00,000 रुपियाँ खर्च भएको छ। त्यस्तै पुँजीगततर्फ 4,07,88,00,00,000 विनियोजन भएकामा 27.91% अर्थात् 1,13,84,92,00,00,000 बराबर खर्च भएको छ। वित्तीय व्यवस्थातर्फ अहिलेसम्म बजेट खर्च 65.30% रहेको छ। यो शीर्षकमा चालु आर्थिक वर्षका लागि सरकारले 3,75,24,20,00,00,000 विनियोजन गरेकामा अहिलेसम्म 2,45,01,54,00,00,000 रुपियाँ बराबर खर्च भएको छ। वैशाख मसान्तसम्ममा सरकारको आमदानी वार्षिक लक्ष्यको 66%मा खुम्चिएको छ। चालु आर्थिक वर्षका लागि कुल 15,33,44,69,00,000 बराबर आमदानी गर्ने लक्ष्य रहेकामा सरकारले अहिलेसम्म 10,12,05,24,00,00,000 बराबर आमदानी गरेको हो।
1: कृषि वन तथा पर्यावरण मन्त्रालयले मल आयातकर्ता तथा डिलरहरूले रासायनिक मल नियन्त्रण आदेशमा उल्लेखित रासायनिक मलको स्पेसिफिकेसन अनुसार मलको कारोबार गर्न निर्देशन दिएको छ। मन्त्रालयले आदेशको प्रावधान विपरीत गलत विवरण तथा लेबल राखी रासायनिक मलको पैठारी तथा मिश्रण बिक्री वितरण नगर्न आग्रह गरेको हो। सरकारले अनुदानमा उपलब्ध गराएको रासायनिक मलको कालोबजारी गर्ने व्यापारीलाई प्रचलित कानून बमोजिम कारवाही गर्ने मन्त्रालयका कृषि अर्थविज्ञ महानन्द जोशीले जानकारी दिनुभयो। उहाँका अनुसार रासायनिक मल तत्त्वीय संरचना न्यूनतम अधिकतम पोषक तत्वको मात्रा भौतिक तथा रासायनिक गुणस्तर भएको मल मात्र पैठारी एवं बिक्री वितरण गर्न पाइने व्यवस्था छ। मन्त्रालयले कृषि सामग्री कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडको बिक्री कार्यालय तथा डिपो वा मल आयातकर्ता वा डिलरका रूपमा दर्ता भएका विश्वासिलो स्रोतबाट मल खरिद गर्न किसानलाई अनुरोध गरेको छ। बजारमा पाइने रासायनिक मलको मूल्य स्रोत एवं गुणस्तरको बारेमा मल विक्रेतासँग आवश्यक सोधखोज तथा गुणस्तर यकिन गरी खरिद गर्न मन्त्रालयले आग्रह गरेको छ।
0: यस वर्ष मनसुनजन्य विपदबाट 2,26,000 जनसङ्ख्या प्रभावित हुने आकलन गरिएको छ। विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिले देशभरि झण्डै 51,868 घरधुरीका 2,26,661 जनसङ्ख्या प्रभावित हुने आकलन गरेको हो। प्राधिकरणका सहसचिव अमृत श्रेष्ठ:
2: यस वर्ष देशभरि करिब 51,668 घरधुरी प्रभावित हुने, करिब 2,26,000 चाहिने 661 जनसङ्ख्या प्रभावित हुने अनुमान गरिएको छ। यसको लागि हामीले सबै निकाय कोलिजहरूसँग तयारी अवस्थामा रहने गरेर कार्ययोजनामा राखेको थियो। सो कार्ययोजना आजको 34 कार्यकारी समितिको बैठकबाट पारित गरिएको छ।
0: जल तथा मौसम विज्ञान विभागले यस वर्षको मनसुनमा सरदरभन्दा कम वर्षा र सरदरभन्दा बढी गर्मी हुने प्रक्षेपण गरिसकेको छ। यो अवस्थाले केही उच्च हिमाली भेगमा हिमताल विस्फोटन भएर तल्लो तटीय क्षेत्रमा बाढी, पहिरो, डुबान, जमिन कटान तथा आकस्मिक बाढी जस्ता मनसुनजन्य विपदको जोखिम हुने सम्भावना छ। विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको हिजो बसेको बैठकले मनसुन पूर्व तयारी तथा प्रतिकार राष्ट्रिय कार्ययोजना स्वीकृत गरेको छ। बैठकले खोज तथा उद्धार टोली गठन तथा परिचालन सम्बन्धी मापदण्ड 2083 परिमार्जन सहित स्वीकृत गरेको छ।
1: लामो समयदेखि काममा अवरोध भइरहेको हेटौँडा ढल्केबर दुहबी 400 केबी प्रसारण लाइन निर्माणले गति लिएको छ। स्थानीय बासिन्दाको असन्तुष्टिका कारण रोकिँदै आएको प्रसारण लाइन सरकारको पहलपछि निर्माण सुरु भएको हो। यसमा मुख्य गरी मुआब्जा र जग्गा विवाद थियो। ऊर्जा जलस्रोत तथा सिंचाइ मन्त्री विराज भक्त श्रेष्ठले अवरोध खुलाउन पहल गर्नुभएको थियो। जग्गा धनीले मुआब्जा स्वीकार गरेकोले प्रसारण लाइनको टावर निर्माण अगाडि बढेको मन्त्रालयले जनाएको छ। सन् 2012 निर्माण सुरु भएको प्रसारण लाइन अन्तर्गत हेटौँडाको हटिया क्षेत्रमा टावर निर्माण रोकिँदा आयोजना वर्षौंदेखि प्रभावित बनेको थियो। कुल 288 किलोमिटर लम्बाईको आयोजना मध्ये पूर्वी खण्ड 154 किलोमिटर लामो ढल्केवर इनरुवा खण्ड 3 वर्ष अघि नै सञ्चालनमा आइसकेको छ, तर 134 किलोमिटर लामो हेटौँडा ढल्केवर खण्ड भने मुआब्जा विवादका कारण ढिलाइ भइरहेको थियो।
0: फेरि पनि जलविद्युतकै खबर। कालीकोटको खाडाचक्र नगरपालिका 8 सेराबाडामा 420 मेगावाट क्षमताको जलविद्युत आयोजना निर्माण हुने भएको छ। आयोजनाको पावर हाउस र सुरुङ टनेल निर्माणको आज औपचारिक शिलान्यास गरिएको छ। ऊर्जा तिला पावर कम्पनी प्रालीद्वारा निर्माण हुन लागेको यो आयोजनाको कुल लागत झन्डै 70 अर्ब रुपियाँ रहने अनुमान गरिएको आयोजनाका प्रतिनिधि कृष्णबहादुर चौधरीले बताउनुभयो। यो आयोजनाको सुरुङ तिलागुफा नगरपालिकाको धनाडादेखि सुरु भई खाडाचक्र नगरपालिकाको सेराबाडामा निस्कनेछ। आयोजनाका लागि आवश्यक पर्ने जग्गा अधिग्रहणको काम अन्तिम चरणमा पुगेको र प्रभावित क्षेत्रका बासिन्दाहरूलाई जग्गाको मुआवजा वितरण गर्ने कार्य भइरहेको आयोजनाले जनाएको छ। खाडाचक्र नगरपालिकाका मेयर कमलबहादुर शाहीले यो आयोजना कर्णाली प्रदेशकै समृद्धिका लागि कोशेढुङ्गा साबित हुने विश्वास व्यक्त गर्नुभयो। तिला नदीको पानी उपयोग गरी निर्माण हुन लागेको यो आयोजनाले राष्ट्रिय प्रसारण लाइनमा ठूलो योगदान पुर्याउने अपेक्षा गरिएको छ।
1: सिधा कुरा प्रष्ट विचार यो हो उज्यालो रेडियो नेटवर्क नेपाल दर्पणमा काठमाडौँ महानगरले कक्षा 11 र 12 का लागि उपलब्ध गराउने छात्रवृत्ति बारेको कुराकानीसँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
3: सुन त मेरो कपडा प्याकिङ गरिदेऊ त, श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
4: ए हो र, अनि सुन्नु त अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउच र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीडितहरूका लागि 1,00,000 सम्मको छुटको व्यवस्था पनि छ।
3: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छौ।
5: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
6: फोन 056-494-333, 493-555।
7: नेपाल बैंक लिमिटेड का कर्जा ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोडसम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधासहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ।
8: समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
1: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ। यतिन्जेल हामीले महालेखा परीक्षकको वार्षिक प्रतिवेदन राष्ट्रपति समक्ष पेश, बेरुजु 7,55,00,000 पुग्यो, 1 वर्षमै 88,09,00,000 रुपियाँ थपियो, बढ्दो बेरुजुप्रति राष्ट्रपतिको चिन्ता, 10 महिनामा झण्डै 60% बजेट खर्च, विकास खर्च 28% मात्र, अनुदानमा उपलब्ध गराएको रासायनिक मलको कालोबजारी गर्नेलाई कारवाही गरिने, यस वर्ष मनसुनमा 2,00,000 भन्दा धेरै जनसङ्ख्या प्रभावित हुने आकलन, प्रतिकार योजना स्वीकृत लगायतका खबर प्रस्तुत गर्यौं।
0: नेपाल दर्पणमा अब बाँकी खबर। राष्ट्रिय परीक्षा बोर्डले कक्षा 10 को माध्यमिक शिक्षा परीक्षा एसईईमा नन ग्रेडेड विद्यार्थीका लागि सञ्चालन हुने ग्रेड वृद्धि परीक्षाको तालिका सार्वजनिक गरेको छ। बोर्डका अनुसार ग्रेड वृद्धि परीक्षा असार 1 गतेदेखि 9 गतेसम्म सञ्चालन हुनेछ। गएको वैशाख 28 गते सार्वजनिक भएको एसई परीक्षामा 146,507 जना विद्यार्थी नन ग्रेडेड भएका थिए। नन ग्रेडेड सबै विद्यार्थीले मौका परीक्षा दिन पाउनेछन्। ग्रेड वृद्धि परीक्षाका लागि राष्ट्रिय परीक्षा बोर्डले सम्बन्धित विद्यालयलाई थप तयारी कक्षा पनि सञ्चालन गर्न आग्रह गरेको छ। ग्रेड वृद्धि परीक्षामा पास भएकाहरूले यसै वर्ष कक्षा 11 भर्ना हुन पाउनेछ।
1: फेरि पनि शिक्षाकै प्रसङ्ग, एसईको नतिजा सार्वजनिक भएसँगै केही दिनमै कक्षा 11 को भर्ना प्रक्रिया सुरु हुँदैछ। देशभरका पालिकाले विद्यार्थीलाई प्रोत्साहन गर्न छात्रवृत्तिमा आवेदन खुला गरिरहेका छन्। यसै क्रममा काठमाडौँ महानगरपालिकाले पनि शैक्षिक सत्र 2083 का लागि कक्षा 11 र 12 को छात्रवृत्ति परीक्षा आवेदन आजदेखि खुला गरेको छ। यो अवसर देशभरिका सामुदायिक तथा संस्थागत विद्यालयबाट एसई उत्तीर्ण गरेका विद्यार्थीका लागि खुल्ला गरिएको हो। यसै विषयमा साथी महेश गेवालीले काठमाडौँ महानगरको शिक्षा शाखा प्रमुख नवराज ढकालसँग कुराकानी गर्नुभएको छ।
9: सामुदायिक विद्यालयलाई पनि निश्चित कोटा छुट्याइएको छ, त्यसै गरी संस्थागत विद्यालयहरूको लागि पनि कोटा छुट्याइएको छ, त्यसै गरी काठमाडौँ महानगरपालिका क्षेत्रमा स्थायी बसोबास भएकालाई पनि निश्चित कोटा छुट्याइएको छ। छात्राहरूको लागि जनजातिहरू, पिछडिएका वर्ग, पिछडिएका क्षेत्र, मधेसी, अल्पसङ्ख्यक, अपाङ्ग र यो चाहिँ विभिन्न शहीद परिवारहरू, यो विस्थापितमा परेका, जेन्जी आन्दोलनमा चाहिँ घाइते भएका परिवार समेतको लागि हामीले सकेसम्म समावेशी हिसाबले सबै पक्षलाई समेट्ने गरी हामीले यो छात्रवृत्ति कार्यक्रमलाई अगाडि बढाएका छौँ।
10: परीक्षा चाहिँ कसरी सञ्चालन हुन्छ?
9: आजबाट अनलाइन फर्म चाहिँ भर्न सकिन्छ, निशुल्क रूपमा कुनै पनि दस्तुर लाग्ने छैन। जेठ 10 गतेसम्म विद्यार्थीहरूले यो आवेदन फारम भर्न सक्नेछन्। यही जेठको 17 गते हामीले चाहिँ बिहान 8 बजे 10 बजेसम्म काठमाडौँ महानगरपालिका क्षेत्रभित्रका हामीले तोकेका केन्द्रहरूमा परीक्षा सञ्चालन हुनेछ। तुरुन्तै हामीले 48 घन्टाभित्रै 2 दिनभित्रै यसको चाहिँ नतिजा पनि सार्वजनिक गर्ने हाम्रो चाहिँ योजना रहेको छ। मेसिनबाटै यसको चाहिँ परीक्षा सार्वजनिक गर्छौँ, यसमा कुनै म्यानुअल हुने छैन र यसलाई चाहिँ पुरै मर्यादित, व्यवस्थित, पारदर्शी र अत्यन्तै गोपनीयता कायम गरेर प्रतिस्पर्धी र पारदर्शी ढङ्गले परीक्षा सञ्चालन गर्ने र त्यसको नतिजा प्रकाशन गर्नेछौँ।
10: विशेष गरी परीक्षा चाहिँ कक्षा 10 पाठ्यक्रममा आधारित हुने भनेर सूचनामा पनि आइसकेको छ र त्यसै अनुसार विद्यार्थीहरूले तयारी गर्नु पर्यो।
9: कक्षा 10 अनिवार्य विषयहरू छन्, साइन्स, म्याथ, इङ्ग्लिस, नेपाली र सामाजिक विषय, यो 5 विषयको निश्चित अङ्कभार पनि तोकिएको छ र तिनै विषयमा आधारित भएर 100 वस्तुगत प्रश्नहरू हुनेछन्। तिनै विषयवस्तु र पाठ्यक्रममा आधारित रहेर हामीले चाहिँ प्रश्नपत्र तयार गर्नेछौँ।
10: यहाँले अघि नै परीक्षाको निष्पक्षता कायम गरिनेछ भन्ने कुरा गर्नुभएको थियो, त्यो चाहिँ कसरी गरिन्छ?
9: प्रश्नपत्रहरू तयार गर्दाखेरि विज्ञहरूबाट विभिन्न समूहगत रूपमा चाहिँ प्रश्नहरू हामीले तयार गर्छौँ, विभिन्न सेटहरू तयार हुन्छ र त्यसरी जसरी लोक सेवा शिक्षा सेवा आयोगहरूले जुन एउटा नर्म्स अन्तर्गत चाहिँ प्रश्नपत्रहरूको चाहिँ गोपनीयता कोष विज्ञहरू पनि हामीले छनौट पनि गोप्य ढङ्गले छनौट गर्नेछौँ र त्यही ढङ्गले हामीले प्रश्नपत्रहरू प्राप्त गर्नेछौँ र त्यो विभिन्न मोडुलेसन गरेर फाइनल सेट हामी तयार गर्छौँ। त्यसमा चाहिँ गोपनीयता अत्यन्तै कायम गर्छौँ र त्यही अनुसारको परीक्षा चाहिँ सञ्चालन गर्ने र त्यस अनुसार नतिजा निस्किने भएको हुनाले त्यही ढङ्गले पारदर्शी ढङ्गले गर्ने, यसमा चाहिँ 100% नै प्रतिस्पर्धा र मर्यादा कायम गर्ने हामीले निरन्तरता दिनेछौँ।
10: तपाईँहरूले नाम निकाल्नुहुन्छ र त्यसपछि विद्यालयले विद्यार्थी भर्ना गर्न चाहिँ कुनै आनाखानी गर्नुभयो भने?
9: हामीले मनोनयन गर्ने विद्यार्थीहरूलाई उहाँहरूले बिना शर्त भर्ना गरेर उहाँहरूले चाहिँ त्यो छात्रवृत्ति प्रदान गर्नुपर्ने हुन्छ र यो पटक हामीले प्रष्ट रूपमा के पनि भनेका छौँ भनेदेखि छात्रवृत्तिमा गएका विद्यार्थीहरूले सरकारी कानुन बमोजिम तिर्नपर्ने कुनै दस्तुरहरू बाहेक, जस्तो परीक्षा दस्तुरहरू बाहेक कुनै पनि शुल्कहरू लिन नपाउने गरी हामीले कार्यविधिमा नि स्पष्ट व्यवस्था गरेका छौँ र विगतमा भन्दा अहिले फरक कुराहरू भनेको 10% भने त्यो गत साल, तर अहिले हामीले निशुल्क शिक्षा, निशुल्क र अनिवार्य शिक्षा ऐन 2075 भएको व्यवस्था अन्तर्गत 500 विद्यार्थी हुनेले 10%, 500 देखि 800 विद्यार्थी हुनेले 12%, 800 बढी विद्यार्थी हुनेले 15% स्कलरसिप दिन पाउने जुन चाहिँ व्यवस्था छ त्यसलाई कार्यान्वयन गर्ने गरी हामीले कार्यविधिमा नि त्यो व्यवस्था गरेका छौँ। त्यही ढङ्गले हामीले छात्रवृत्तिमा भर्ना गर्न पठाएका विद्यार्थीलाई उहाँहरूले आनाकानी गर्नुभयो भने प्रचलित कानुन चाहिँ हामीले कारवाही गर्नुपर्ने हुन्छ।
10: अभिभावकदेखि लिएर विद्यार्थी हुनुहुन्छ, उहाँहरू सबैलाई चाहिँ के सन्देश दिन चाहनुहुन्छ?
9: यसमा चाहिँ अब सहभागी भएर र विद्यार्थीहरूलाई पनि यसमा राम्रो तयारीका साथ परीक्षा दिएर र महानगरपालिकाले व्यवस्था गरेको छात्रवृत्ति पूर्ण रूपमा उपयोग गरिदिनु हुन सम्पूर्ण अभिभावकहरू विद्यार्थीहरूलाई हार्दिक आह्वान पनि गर्न चाहन्छु।
0: उहाँ हुनुहुन्थ्यो काठमाडौँ महानगरपालिकाको शिक्षा शाखा प्रमुख नवराज ढकाल। फेरि पनि खबरकै सिलसिला, सरकारले विज्ञान प्रविधि र नवप्रवर्तन क्षेत्रलाई केन्द्रमा राख्दै औपचारिक रूपमा नयाँ मन्त्रालय विज्ञान प्रविधि तथा नवप्रवर्तन गठन गरेको छ। अहिले यो मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री बालेन्द्र शाहले नै सम्हालिराख्नु भएको छ। नवगठित विज्ञान प्रविधि तथा नवप्रवर्तन मन्त्रालयलाई विज्ञान प्रविधि तथा नवप्रवर्तनसँग सम्बन्धित नीति, कानुन तथा मापदण्ड निर्माण गर्ने अधिकार दिइएको छ। यस्तै वैज्ञानिक अनुसन्धान, अन्तरिक्ष विज्ञान र खगोल विज्ञान सम्बन्धी अध्ययन र अनुसन्धानको जिम्मेवारी पनि यो मन्त्रालय अन्तर्गत रहने व्यवस्था गरिएको छ। सरकारले विज्ञान र प्रविधिको खोज, अनुसन्धान, आविष्कार, प्रवर्धन तथा विकासलाई संस्थागत बनाउने उद्देश्यसहित मन्त्रालय गठन गरेको जनाएको छ। नयाँ मन्त्रालयका कामबारेको विस्तृत खबर तपाईँले उज्यालो अनलाइनमा हेर्न र पढ्न सक्नुहुन्छ।
1: नेपाल दर्पणमा खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
11: आँखा, नाक, कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड, वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चावहिल, बानेश्वर, जमल र ओम अस्पतालमा
12: सेवाहरू बिना इन्जेक्सन, मोतीबिन्दुको अपरेसन, अपरेसन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स,
13: बालबालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बिमा सुविधा, वेबसाइट drishtieye.org, फोन नम्बर 01-5224-352-5224-353। के तपाईँ ढाड, कम्मर, घुँडा, गर्दन दुख्ने समस्या, युरिक एसिड, बाथ रोग, नसा सम्बन्धी समस्या वा अन्य कुनै दीर्घ रोगबाट पीडित हुनुहुन्छ?
14: यस्ता समस्याको आयुर्वेदिक पद्धतिबाट सर्वसुलभ उपचारका लागि बागमती प्रदेश सरकार स्वास्थ्य मन्त्रालय मातहतको आयुर्वेद तथा वैकल्पिक चिकित्सालयलाई आजै सम्झनुहोस्।
13: हाम्रा सेवाहरू:
14: ओपिडी सेवा,
13: विशेषज्ञ ओपिडी सेवा,
14: निशुल्क औषधि वितरण,
13: सशुल्क फार्मेसी सेवा,
14: फिजियोथेरापी सेवा,
13: अकुपंचर सेवा,
14: योग परामर्श सेवा,
13: क्रियाकल्प सेवा,
14: पूर्व कर्म पञ्चकर्म सेवा,
13: छार सूत्र सेवा,
14: जलौका सेवा,
13: अग्निकर्म लगायत अन्य विभिन्न सेवाहरू,
14: प्रयोगशाला सेवा बिहान 8 बजेदेखि 3 बजेसम्म।
13: विस्तृत जानकारीका लागि
14: आयुर्वेद तथा वैकल्पिक चिकित्सालय, बागमती करिडोर, गैरी गाउँ, काठमाडौँ, फोन नम्बर 01-4110-6-96-98-514-24-063।
15: हर घर हुनेछ अयोध्या, हर घरमा प्रकट हुनेछन् राम, बन्नुहोस् साक्षी गाथा रामायणको नेपाली भाषामा हरेक बिहिबार र शुक्रबार राति 8 बजे मात्र दिसमको रमाइलो टिभीमा।
1: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन, उज्यालो अनलाइन तथा उज्यालोको युट्युब र फेसबुकमा प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ।
0: अब बाँकी खबर। जङ्गली च्याउ खाँदा चितवनमा एक बालिकाको ज्यान गएको छ। इच्छाकामना एक कुलबाङकी 6 वर्षकी नमुना चेपाङको आज बिहान घरमै ज्यान गएको हो। च्याउ खाएका सजन चेवाङ र मनिता चेमाङ बिरामी भएका छन्। उनीहरूको भरतपुर अस्पतालमा उपचार भइरहेको अस्पतालका वरिष्ठ फिजिसियन एवं सहायक मेडिकल सुपरिन्टेन्डेन्ट डाक्टर प्रमोद पौडेलले जानकारी दिनुभयो। ज्यान गुमाउने नमुना तथा बिरामी सजन र मनिता एकै परिवारका हुन्। डाक्टर पौडेलका अनुसार जङ्गली च्याउमा एमेनिटा विष हुन्छ, यसले कलेजो तथा मृगौलामा पनि असर गर्ने हुँदा ज्यानै जानेसम्मको जोखिम हुन्छ।
1: लगातार 3 दिन घटेको सेयर बजार आज सामान्य बढेको छ। सेयर बजार परिसूचक नेप्सी आज 1.77 अङ्कले बढेर 2731.94 बिन्दुमा पुगेको छ। आज विकास बैङ्क, लगानी, जीवन बीमा, उत्पादन तथा प्रशोधन, माइक्रो फाइनेन्स र म्युचुअल फन्ड बाहेक अरू समूहको सूचक सामान्य बढेको छ। आज 127 कम्पनीको सेयर बढेकोमा 120 घटेको छ। त्यस्तै 22 कम्पनीको सेयर बढ भएन। आज नबिल बैङ्कको डिभेन्चर 2079.71% बढेको छ। सामान्य बजार बढेको दिन युनियन हाइड्रो पावरको सेयर सबैभन्दा धेरै 14.79% घटेको छ। आज नेप्सी बढे पनि कारोबार रकम घट्यो। हिजो 3.29 अर्ब कारोबार भएकोमा आज 338 कम्पनीको 79,34,000 कित्ता सेयर 3.09 अर्ब रुपियाँमा किनबेच भएको छ।
0: सेयरपछि सुनचाँदीको खबर। आज सुनचाँदीको भाव घटेको छ। सुनको भाव तोलामा 4,000 रुपियाँले घटेर तोलाको 2,98,500 रुपियाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ। हिजो सुनको भाव तोलाको 3,02,500 रुपियाँ थियो। यस्तै आज चाँदीको भाव तोलामा 355 रुपियाँले घटेर तोलाको 5,355 रुपियाँमा किनबेच भइरहेको महासङ्घले जनाएको छ।
1: उत्तर दक्षिण जोड्ने कालीगण्डकी करिडोर म्याग्दीको बेनी, मुस्ताङको जोमसुङ, कोरला सडक आयोजना अन्तर्गत 5 पुल निर्माणका लागि 96.80 करोड रुपियाँ बराबरको स्रोत सहमति प्राप्त भएको छ। मालडुङ्गा बेनी र बेनी जोमसुम सडक खण्डमा पक्की पुल निर्माणका लागि अर्थ मन्त्रालयले स्रोत सहमति दिएको हो। कोरला सडकमा बहुवर्षीय पुल निर्माणका लागि मन्त्री स्तरीय निर्णय भएको बेनी जोमसुम कोरला सडक आयोजनाका प्रमुख तेजस्वी शर्माले जानकारी दिनुभयो। आयोजनाका अनुसार कोरला सडक अन्तर्गत पर्वत म्याग्दी जोड्ने बेनीको कालीगण्डकी नदी, म्याग्दीको अन्नपूर्ण गाउँपालिका 3 रूपसे झडना, थासाङ 2 सुनखोला र घट्टे खोलाको बेलीब्रिज रहेको ठाउँ, थासाङ गाउँपालिका टुकुचेको थापा खोलाको बेलीब्रिज रहेको ठाउँमा पक्की पुल निर्माणका लागि स्रोत सहमति भएको हो। 5 पुल निर्माणका लागि 1 महिनाभित्रै ठेक्का प्रक्रियामा लगिने आयोजना प्रमुख शर्माले बताउनुभयो।
0: आज अन्तर्राष्ट्रिय परिवार दिवस, दिगो विकास, सामाजिक समावेशिता र परिवारको सशक्त भूमिकामा केन्द्रित रहेर विभिन्न देशमा कार्यक्रम गरिएको छ। सन् 1993 पारित प्रस्ताव अनुसार हरेक वर्ष मे 15 तारिखलाई अन्तर्राष्ट्रिय परिवार दिवसका रूपमा मनाउने गरिन्छ। यो दिवसले परिवारसँग सम्बन्धित सामाजिक, आर्थिक तथा जनसाङ्ख्यिक प्रक्रियाबारे चेतना अभिवृद्धि गर्ने अवसर

0: बीच कुनै ठूलो व्यापार सम्झौता वा नयाँ सम्झौताको घोषणा भएको छैन। ट्रम्पले यात्राको क्रममा सञ्चार माध्यमसँग कुरा गर्न सक्ने र बैठकको बारेमा थप विवरणहरू खुल्न सक्ने खबरमा उल्लेख छ। दुई नेताहरूबीच व्यापार, तेल आपूर्ति, इरान युद्ध र ताइवान जस्ता मुद्दामा छलफल भएको थियो। यसअघि ट्रम्पले फक्स न्युजसँगको अन्तर्वार्तामा सी जिनपिङले इरानलाई सैन्य उपकरण नदिने प्रतिबद्धता जनाएको दावी गर्नुभएको थियो। अमेरिकी राष्ट्रपतिका अनुसार चीनले हर्मुज जलमार्गलाई फेरि खोल्ने बताएको छ। उहाँका अनुसार चीनले अमेरिकाबाट तेल किन्न पनि सहमति जनाएको छ।
1: विदेशकै खबरमा छिमेकी भारतको खबर। भारतमा चार वर्षपछि पेट्रोल र डिजलको मूल्य बढेको छ। आजदेखि लागू हुने गरी पेट्रोल र डिजलको मूल्य प्रति लिटर 3-3 रुपियाँ बढेको हो। यस्तै सिएनजीको मूल्य पनि प्रति किलो 2 रुपियाँले वृद्धि भएको छ। नयाँ मूल्य अनुसार अब राजधानी दिल्लीमा पेट्रोलको भाव प्रति लिटर 97.77 रुपियाँ भारतीय रुपियाँ र डिजलको भाव प्रति लिटर 90.67 रुपियाँ भारतीय रुपियाँ कायम भएको छ। भारतमा सन् 2022 अप्रिलदेखि इन्धनको मूल्य स्थिर रहेको थियो। यद्यपि सन् 2024 मार्चमा लोकसभा चुनाव हुनुभन्दा ठिक अघि पेट्रोल र डिजल दुवैको मूल्य प्रति लिटर 2 रुपियाँ घटाइएको थियो। मध्यपूर्वमा चलिरहेको युद्ध र हर्मुज जलमार्गमा उत्पन्न अवरोधका कारण भारतमा पेट्रोलियम पदार्थको मूल्य बढेको हो। पेट्रोलियम पदार्थको मूल्य वृद्धिले सर्वसाधारणदेखि उद्योग क्षेत्रसम्म थप आर्थिक दबाव सिर्जना गरेको समाचार संस्था एएफपीले जनाएको छ।
0: नेपाल दर्पणमा अब केही खेल खबर। राष्ट्रिय खेलकुद परिषद राखेपले अखिल नेपाल फुटबल सङ्घ एन्फामाथिको निलम्बन फुकुवा गरेको छ। राखेपले आज निशर्त एन्फामाथिको निलम्बन फुकुवा गरेको एन्फाका प्रवक्ता सुरेश शाहले जानकारी दिनुभयो। शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेल, राखेपका सदस्य सचिव रामचरित्र मेहता तथा एन्फाका पदाधिकारी सहितको बैठकले निलम्बनको निर्णय फिर्ता लिने निर्णय गरेको हो। यसअघि स्वीकृति बिना नै चुनाव गर्न लागेको भन्दै राखेपले गएको चैत 12 गते एन्फालाई 3 महिनाका लागि निलम्बन गरेको थियो। निलम्बनपछि एन्फा नेतृत्वले चैत 13 लागि तय भएको चुनाव स्थगित गरेको थियो। एन्फा माथिको निलम्बन फिर्ता लिन अन्तर्राष्ट्रिय फुटबल महासङ्घ फिफा र एसियाली फुटबल महासङ्घ एएफसीले पनि राखेपलाई आग्रह गरेका थिए।
1: र इन्डियन प्रिमियर लिग आइपिएल क्रिकेटमा आज राति लखनऊ सुपर जायन्ट्स र चेन्नई सुपर किङ्स खेल्दैछन्। यो खेल राति 7:45 लखनऊको एकाना क्रिकेट रङ्गशालामा सुरु हुनेछ। प्रतियोगितामा चेन्नई 11 खेलमा 12 अङ्कसहित तालिकाको 5औं स्थानमा छ। प्लेअफबाट बाहिरिसकेको लखनऊ 11 खेलमा 6 अङ्कसहित पुछारमा छ। आइपिएलमा यी दुई टोली बीच अहिलेसम्म 6 पटक भेट भएकामा लखनऊ र चेन्नईले समान 3-3 खेल जितेका छन्।
0: खेल खबरसँगै हामी नेपाल दर्पणको अन्त्यमा आइपुगेका छौँ। आजका मुख्य खबरका शीर्षक फेरि एकपटक।
1: महालेखा परीक्षकको वार्षिक प्रतिवेदन राष्ट्रपति समक्ष पेश। बेरुजु 7.55 अर्ब पुग्यो। एक वर्षमै 88.9 करोड रुपियाँ थपियो। बढ्दो बेरुजु प्रति राष्ट्रपतिको चिन्ता।
0: अनुदानमा उपलब्ध गराएको रासायनिक मलको कालोबजारी गर्नेलाई कारवाही गरिने। यस वर्ष मनसुनमा 2 लाखभन्दा धेरै जनसङ्ख्या प्रभावित हुने आकलन। प्रतिकार्य योजना स्वीकृत।
1: काठमाडौँ महानगरद्वारा कक्षा 11 र 12 को छात्रवृत्तिका लागि आजदेखि परीक्षा आवेदन खुला। अनलाइन मार्फत देशैभरबाट आवेदन दिन सकिने।
0: अमेरिकी राष्ट्रपति ट्रम्पको चीन भ्रमण पूरा। कुनै ठूलो व्यापार सम्झौताको घोषणा भएन।
1: र राखेपले एन्फामाथिको निलम्बन फुकुवा गर्यो। आइपिएल क्रिकेटमा आज राति लखनऊ र चेन्नई खेल्दै।
0: आजको नेपाल दर्पण सकिएको छ। प्राविधिक साथी सङ्घर्ष विष्टसँगै हामी हृदय रिमाल र मदन पौड्याल पनि बिदा हुन्छौँ। शरीरलाई स्वस्थ राख्न प्रशस्त पानी पिउने गरौँ। नमस्कार।

0: नमस्कार, रेडियो कार्यक्रम जनता संघ रोल्पा नगरपालिकामा छायापुनको तपाईलाई हार्दिक स्वागत छ। कार्यक्रम जनता संघ रोल्पा नगरपालिका तपाई हरेक हप्ताको शुक्रबार साँझ यसै समयमा सुन्न सक्नुहुन्छ। रोल्पा नगरपालिकाको आर्थिक सहयोगमा रेडियो मालो श्री 100.5 मेघाजले यो कार्यक्रम उत्पादन गरेको हो। यो कार्यक्रम अहिले तपाईँ सामुदायिक रेडियो मालो श्री 100.5 मेघाज, रेडियो जलजला 96.4 मेघाज र रेडियो रोल्पा 93.4 मेघाजबाट एकैसाथ सुनिरहनु भएको छ। स्थानीय सरकार र नागरिकलाई प्रत्यक्ष जोड्ने रेडियो कार्यक्रम जनतासँग रोल्पा नगरपालिकामा हामी रोल्पा नगरपालिकाको हरेक शाखाबाट दिने सेवा प्रभावका बारेमा जानकारी, नगरपालिकाले गरेको भौतिक विकास निर्माण, सामाजिक जागरण, कृषि, शिक्षा, स्वास्थ्य, खानेपानी लगायतका क्षेत्रमा गरेका कार्यहरूको जानकारी दिने यस कार्यक्रमको उद्देश्य रहेको छ। कार्यक्रम जनतासँग रोल्पा नगरपालिकाको आजको श्रृङ्खलामा हामी रोल्पा नगरपालिका ओडा नम्बर 3 का ओडा अध्यक्ष राजकुमार पुरीसँग कुराकानी गर्न गइरहेका छौँ। अब सुनौ हाम्रा सहकर्मी लोकेन्द्र चन्दले रोल्पा नगरपालिका ओडा नम्बर 3 का ओडा अध्यक्ष राजकुमार पुरीसँग गरिएको कुराकानी।
1: अध्यक्षजी, यहाँलाई स्वागत छ जनतासँग नगरपालिकामा।
2: नमस्कार, धन्यवाद।
1: आराम हुनुहुन्छ?
2: आराम छ।
1: के छ वडा नम्बर 3 को गतिविधि, के गरिराख्नु भएको छ हिजो आज?
2: आजभोलि चाहिँ विशेष गरेर वडाका यो चालु आर्थिक वर्षको योजनाहरूको अब अन्तिम चरणमा चाहिँ छ र ती योजनाहरूको अनुगमन र तिनका चाहिँ कार्य सम्पादनका लागि वडाबाट गर्नुपर्ने चाहिँ सिफारिस कहीँ चाहिँ सेरोफेरोमा हामी आजभोलि व्यस्त छौँ र त्यो सँगसँगै हामी यो चालु आर्थिक वर्षमा रहेका अन्य चाहिँ जस्तै चाहिँ सामाजिक विकासतर्फका केही चाहिँ कार्यक्रमहरू छन्, त्यसै गरेर चाहिँ लक्षित वर्गका केही कार्यक्रमहरू छन्, ती कार्यक्रमहरू लाई अब चाहिँ यो आर्थिक वर्षको अब लगभग चाहिँ अब वैशाखको अन्तिम पनि चाहिँ अब आउन लागिसक्यो। त्यस कारणले गर्दाखेरि ती कार्यक्रमहरू अब सम्पन्न गर्ने, त्यसको चाहिँ टाइम सेड्युल बनाउने र चाहिँ तिन कार्यक्रम सम्पन्न गर्ने चाहिँ तर्खरमै चाहिँ लागिरहेको छ। त्यहीमै चाहिँ हामी व्यस्त छौँ।
1: योजनाहरू सबै सम्झौता भयो है?
2: योजना हजुर हजुर, यो के अरे चाहिँ यो चालु आर्थिक वर्षको हामीले चाहिँ विनियोजन गरेको सम्पूर्ण चाहिँ आयोजनाहरू सम्पूर्ण चाहिँ सम्झौता भएर लगभग धेरै जसो त के अरे योजनाका चाहिँ बजेटहरू पनि चाहिँ काम सम्पन्न भएर फर्चुट भइसके। केही थोरै चाहिँ योजना आयोजनाहरू चाहिँ छन् र त्यस बाहेक अन्य चाहिँ मैले अघि नै भने केही कार्यक्रमहरू केही चाहिँ लक्षित वर्गका कार्यक्रमहरू छन्, केही चाहिँ सामाजिक विकास अन्तर्गतका विद्यालयका चाहिँ केही कार्यक्रमहरू छन्। ती कार्यक्रमहरू अब सम्पन्न चाहिँ अब धेरै छैनन्, थोरै छन्, अब सम्पन्न हुन्छन् सबै। मलाई लाग्छ हामी योभन्दा अघिल्लो वर्षहरूमा पनि सबै कार्यक्रममा हामीले चाहिँ विनियोजन गरेको र कार्यक्रमहरू सबै चाहिँ सम्पन्न गरे। हामी अहिले पनि अहिले झन् गत वर्षभन्दा अलि चाँडै चाहिँ हाम्रो कार्यक्रमहरू चाहिँ भइरहेछन् र सम्पूर्ण सबै काम चाहिँ सम्पन्न हुन्छ।
1: निर्माणकै काम होला नि सबै?
2: निर्माणको काम चाहिँ एउटा विद्यालयको चाहिँ 2 कोठे पक्की भवन यो जनसुधार आविमा चाहिँ बन्दैछ। अब एउटा चाहिँ मलाई लाग्छ हाम्रो त्यति मात्र भौतिक पूर्वाधार अन्तर्गतको एउटा त्यो काम मात्र बाँकी छ र चाहिँ केही यो राष्ट्रिय माविका फर्निचर खरिदको चाहिँ बिल भरपाईहरू उहाँहरूले चाहिँ अब पेस गर्दै हुनुहुन्छ। नत्र चाहिँ यो पूर्वाधार अन्तर्गतका चाहिँ बजेटहरू यो 2 बाहेकहरू सबै सम्पन्न भइसकेका छन्।
1: पूर्वाधार विकासमा जस्तो अन्यमा पनि प्रदेश सङ्घको पनि थियो केही यहाँ आयोजनाहरू
2: हाम्रो यो चाहिँ हामी नितान्त रोल्पा नगरपालिका र वडाबाट विनियोजित रकमहरूमध्ये मैले अघि नै भने 2 कार्यक्रम मात्र छन् र चाहिँ हाम्रो सङ्घ र चाहिँ प्रदेशबाट विनियोजित रकम चाहिँ कामको अब सुरु गर्ने चाहिँ तर्खरमा छ। यो हाम्रो चाहिँ टेन्डर भइसकेपछि पनि चाहिँ अलिकति हाम्रो निर्माण व्यवसायीहरूले अलिक समयमै चाहिँ काम सुरु चाहिँ गरिदिनु भएको छैन। अब बर्खा बर्सातको चाहिँ अब समय पनि लगभग अब चाहिँ यो अहिलेको मौसमको हिसाबले सुरु भएको जस्तै छ, त्यसकारणले गर्दाखेरि उहाँहरूलाई पनि हामीले चाहिँ सम्बन्धित कार्यालयबाट ती निर्माणका कार्यहरू चाँडै चाहिँ सम्पन्न गर्नुहोस् है भन्ने कुरा हामी पटक पटक चाहिँ समन्वय गरिरहेका छौँ र उहाँहरूको कुरा अनुसार म योभन्दा एक दुई दिन अगाडि पनि उहाँहरूसँग समन्वय भएको थियो अब चाहिँ तत्कालै चाहिँ चाँडै सुरु गर्छौँ भन्ने कुरा चाहिँ गर्नुभएको छ केही कामहरू त उहाँले सामानहरू पनि चाहिँ ल्याएर चाहिँ राख्नु भएको छ सायद मलाई लाग्छ
1: एक महिना बिचमा एक महिना छ होइन यो एक महिनाको फेरिफेरीमा सम्पन्न होला आयोजना
2: यो दुःख
1: कति ठुला कत्रा खालका आयोजनाहरू
2: यो दुःखद कुरा छ अब सबैभन्दा हामीलाई चाहिँ समस्याको विषय देखेको मैले त यो भन् लगभग दुई महिना अगाडि नै चाहिँ उहाँहरूलाई यो काम सुरु गर्नु चाँडै भनेर भनिहाल्यो एउटा हाम्रो चाहिँ यो लगभग 450 मिटर चाहिँ कालोपत्रे चाहिँ योजना छ यो चाहिँ यहाँनिर यो विद्यालय जाने राष्ट्रिय मावि जाने बाटोदेखि यहाँ अलिक परसम्म यो चाहिँ यो अलिकति धेरै चाहिँ अब बजार क्षेत्र जस्तो पनि अब मान्छेहरूको चाहिँ धेरै अलिक बढी जनघनत्व हुने भएको हुनाले यहीदेखि चाहिँ त्यो के अरे चाहिँ कालोपत्रेको कामलाई चाहिँ सुरु गरौँ न भन्ने हिसाबले यो सङ्घीय चाहिँ हाम्रो सहरी विकास मन्त्रालयबाट विनियोजित रकम हो
1: सङ्घीय बजेट
2: हजुर सङ्घीय बजेट हो सोही चाहिँ बजेटलाई चाहिँ रोल्पा नगरपालिकाले कार्यान्वयन गर्ने गरेर चाहिँ बजेट चाहिँ आएको हुनाले रोल्पा नगरपालिकाले समयमै चाहिँ टेन्डर चाहिँ गरे हो
1: टेन्डर
2: टेन्डर गरिसकेपछि लगभग टेन्डर चाहिँ मलाई लाग्छ पुस माघमै सायद मलाई लाग्छ माघमै उहाँहरूलाई चाहिँ टेन्डर माघमै चाहिँ उहाँहरूले टेन्डर चाहिँ हालेर पनि उहाँहरूको चाहिँ स्वीकृत भइसक्यो
1: माघमै काम पाउनुभयो तर अहिले काम सुरु गर्नु भएको छैन
2: काम सुरु गर्नु भएको छैन
1: पानी यस्तो परिरहेछ कालोपत्रे कसरी हुन्छ सम्भव छ
2: यो चाहिँ
1: सुरुवात पनि भएको छैन
2: बडो दुःखद कुरा मैले यही कुरा चाहिँ बारम्बार उहाँहरूलाई पनि कुरा गरेँ उहाँहरूले के भन्नुभयो भने अब चाहिँ यो गर्मीको समय हो अब तत्कालै बर्सात नहोला अब विशेष गरेर चाहिँ कालोपत्रे गर्ने भनेको अलिकति कि गर्मी र चाहिँ यो वैशाख जेठकै समयमा चाहिँ उपयुक्त हुन्छ त्योमा हामी चिन्तित छौँ हामी गरिहाल्छौँ भन्ने कुरा उहाँहरूको बारम्बार कुरा
1: जस्तो अध्यक्षज्यू कालोपत्रे गर्नको लागि त त्योभन्दा पहिला त सबै फाउन्डेसनदेखि सबै काम हुनुपर्ने होला
2: एकदमै
1: यही बाटोमा कालोपत्रे अल्कत्रा लिएर खनाउने त होइन
2: एकदमै
1: नाला पनि बनिया छैन ग्राई बिल्डिङ पनि भएको छैन अनि वाल लगाउनु पर्ने होला कतै होइन ढेकतिर होला घारीतिर होला सडकको तलमाथि होला समस्या त छ नि त त्यसलाई एउटा मापदण्डमा कालोपत्रे गर्नुपर्छ
2: यो दुःखको कुरा यो जहिले पनि जहाँ पनि हाम्रो एउटा चाहिँ सुनिल स्मृतिको चाहिँ 3 नम्बर खारा र चाहिँ यो रामदर्शीसँग जोड्ने एउटा चाहिँ मोटर बाटो चाहिँ छ त्यो मोटर बाटो पनि चाहिँ टेन्डर चाहिँ पाइसक्नु भएको छ निर्माण व्यवसायले त्यो सँगसँगै चाहिँ हाम्रो एउटा तल चाहिँ परदेशको 16 लाखको ग्राभेलको यही चाहिँ लम्बुजादेखि वडा कार्यालय हुँदै सुनिल मार्ग जोड्ने मोटर बाटो ग्राभेलको केही भाग चाहिँ ग्राभेलको चाहिँ काम छ अब त्यो काम पनि चाहिँ उहाँहरूले सुरु गरिदिइराख्नु भएको छैन मैले सम्बन्धित कार्यालयलाई मैले चाहिँ टाकेटा गरिरहेको छु उहाँहरूलाई भनिरहेको छु उहाँहरू गरिहाल्छौँ भन्नुहुन्छ अब दुईवटा काम चाहिँ त्यहाँ बाँकी छ उहाँहरूले त्यो अझै सुरु गर्नु भएन दुःखद कुरा अनि त्यसपछि यहाँको यो जुन कालोपत्रे भने यो चाहिँ अर्को एकजना चाहिँ निर्माण व्यवसायले लिनुभएको छ अनि उहाँहरूले बेलैमा चाहिँ काम सुरु गर्दै हामीलाई पनि सहज गुणस्तरीय काम अब झरी बर्सातमा त काम गर्न उहाँहरूलाई पनि चाहिँ अप्ठ्यारो र हामीलाई पनि गुणस्तरीय काम हुन्न भन्ने चाहिँ महाशङ्का चाहिँ छ तथापि पनि अब मौसमले कस्तो गर्छ उहाँहरूलाई हामी चाहिँ सम्बन्धित निकाय मार्फत उहाँहरूलाई चाहिँ अब धकधकाइरहेछौँ सायद
1: एउटै निर्माण व्यवसाय हो कि फरक फरक
2: यो चाहिँ कालोपत्रेको काम पाएको एउटा निर्माण व्यवसाय
1: ग्राभेलिङको
2: ग्राभेलिङको अर्को निर्माण व्यवसाय
1: लोकल हो उहाँहरू
2: उहाँहरू लोकल होइन एकजना चाहिँ अब लोकल भन्नाले नगरपालिकाकै हुनुहुन्छ एकजना हजुर एकजना चाहिँ सुनिल स्मृतिको हुनुहुँदो रहेछ
1: ठ्याक्कै रोल्पाकै लोकल जिल्ला बाहिरको
2: स्थानीय रोल्पाकै हजुर अनि उहाँहरूको ठ्याक्कै चाहिँ मैले त्यो कम्पनीको चाहिँ कन्स्ट्रक्सनको चाहिँ नाम याद भएन अब उहाँहरूले तत्कालै चाहिँ यो कालोपत्रेको अब 1-2 गतेबाटै सुरु गरिहाल्छौँ भनेर उहाँहरूले सामान फाल्दै हुनुहुन्छ तल पनि वालको केही कामहरू त छ अब पानी झरी परे तापनि वालको कामहरू त अब त्यति चाहिँ समस्या नहोला तर चाहिँ हजुरले भने जस्तो यो कालोपत्रेमा चाहिँ अलिकति समस्याको विषय
1: आधा किलोमिटर रहेछ
2: एकदमै एकदमै अनि यसलाई चाहिँ धेरै चाहिँ नाला बनाउनु पर्दा छैन योभन्दा अगाडि पनि काम भएको छन् मात्र के छ भनेपछि या थोरै चाहिँ होमपाइप चाहिँ राख्नु पर्नेछ नाला चाहिँ माथिबाट बोलाउँछ त्यसलाई चाहिँ कटाउनको निम्ति होमपाइप र चाहिँ थोरै वडाको अगाडिबाट थोरै चाहिँ नाला चाहिँ बनाउनु पर्ने छ बाँकी काम त कालोपत्रको निम्ति त्यसलाई चाहिँ आवश्यक पर्ने चाहिँ अब त्यसलाई चाहिँ खनेर अथवा चाहिँ त्यसमा चाहिँ उछ्याउने चाहिँ अन्य सामग्री होला त्यसपछि अब कालोपत्री गर्ने कुराहरू होला अब काम उहाँहरूले चाहिँ लगातार रूपमा चाँडै चाहिँ सुरु गर्नुभयो भने तैपनि अब मौसमको चाहिँ अब कस्तो गर्छन् मौसमले
3: पानी पर्दैन हरेक दिन पानी परिरहेछ
2: आजभोलिको चाहिँ अवस्था हेर्ने हो भने एकदमै चाहिँ गाह्रोको अवस्था देखिरहेछौँ हामीले पनि तर यदि चाहिँ मौसममा सुधार भयो भने उहाँहरूले एक दुई गतेबाटै सुरु गर्नुभयो भने नि हामीलाई लाग्छ हामी आशावादी छौँ कि चाहिँ सम्पन्न गर्नुहुन्छ कि भन्ने त अझै आस्था छ तथापि पनि चाहिँ उहाँ यो मौसम अनि उहाँहरूको यो ढिलासुस्तीले कतै फेरि आशंकाको विषय पनि छ अब योजनाहरू चाहिँ हामीलाई चाहिँ धेरै चाहिँ यो लगभग मलाई लाग्छ हामी चाहिँ निर्वाचित हुँदै गर्दाको चाहिँ आर्थिक वर्षदेखि नै हामी विशेष गरेर चाहिँ यो बाटोलाई चाहिँ कालोपत्रको निम्ति हाम्रो एकदमै चाहिँ पहिलो प्राथमिकताको रूपमा ल्याएको थियौँ
3: जस्तो यो पारी लम्पुजादेखि यहाँ खेवाचे खुमेलसम्मको होइन यो सडक त उहिलेबाट 79 भन्दा पहिले 74 को निर्वाचित जनप्रतिनिधिले पनि हामी कालोपत्रे गर्छौँ हाम्रो कार्यकालमा भनेर भन्नुभयो तर 79 तपाईँहरू आउनुभयो तपाईँहरूकै अब बाँकी योचोटिको बजेट आउँदै ल्याउँदै हुनुहुन्छ बाँकी सकु तपाईँहरूको कार्यकाल अन्तिम वर्षमा हुनुहुन्छ भने एकदम जनताहरू धेरै आशावादी थिए यो निराशामा परिणत हुँदैछ नि त यो आशा
2: एकदमै त हजुरले भन्नुभयो जनताहरू एकदमै आशावादी हुनुहुन्छ हजुरले भने जस्तै पहिलो निर्वाचित जनप्रतिनिधि साथीहरूले पनि त्यो खालको चाहिँ प्रतिबद्धता अथवा चाहिँ त्यो खालको योजना थियो
3: हाम्रो कार्यकालमा सम्भव छ देखाउँछौँ भनेरै भन्नुभयो
2: त्यसपछि
3: एकदमै
2: हामीले पनि चाहिँ त्यो खालको चाहिँ अपेक्षा र त्यो एउटा आशा र जनताको चाहिँ एउटा खालको जुन खालको आशा थियो त्यसलाई हामी पुरा गर्छौँ भन्ने खालको चाहिँ एउटा हाम्रो पनि दृढता थियो तापनि चाहिँ एउटा कुरा के हुँदो रहेछ भने हामीसँग यो स्रोत चाहिँ जुन खालको चाहिँ हाम्रो जनताको अपेक्षा अनुसारको स्रोत साधन हो यो कहीँ न कतै सङ्घीय अर्थात् प्रादेशिक चाहिँ सरकारले पनि चाहिँ हामीलाई लाग्छ केही चाहिँ अलिकति विभेद जस्तो अथवा त्यसलाई चाहिँ योजना चाहिँ वास्तविक योजना चाहिँ छनौटको प्रक्रियामा पनि वास्तविक तरिकाले गइरहेर चाहिँ नबुझिदिने अलिकति विभेद गर्ने अथवा पहुँच चाहिँ अलिकति बढी हुनेले चाहिँ तत्कालै चाहिँ सोचेर तत्कालै चाहिँ पनि गर्न सक्ने अब यो खालको वातावरण कहीँ न कतै विभेद यो खालको अवस्था सिर्जना भएर पनि हामी चाहिँ हाम्रै कार्यकालमा चाहिँ पुरा गर्न सकेनौँ तथापि पनि हामी चाहिँ थोरै भए पनि चाहिँ यो चाहिँ अहिलेको चालु आर्थिक वर्षमा सङ्घीय सरकारबाट थोरै भए पनि हामी लगभग चाहिँ 450 मिटर जति मात्र भए पनि कालोपत्रे छ त्यसपछि लगभग तल थोरै चाहिँ यही शीर्षक अन्तर्गतै हो थोरै चाहिँ हामी आरसिसी चाहिँ ढलान अलिकति उकालोमा चाहिँ अप्ठ्यारो छ लगभग 140 मिटर जति त्यहाँ आरसिसी ढलानको चाहिँ काम पनि चाहिँ अहिले यही चाहिँ निर्माण व्यवसायले नै सम्पन्न गर्दैछन् त्यस कारणले गर्दाखेरि अब अहिले पनि हामी चाहिँ प्रयास गरेका छौँ अब आउँदो चाहिँ अबमा चाहिँ सञ्चालन हुने बजेट कार्यान्वयन हुने बजेटको निम्ति पनि हामी चाहिँ गरेका छौँ हामी प्रयास गर्ने गरेका छौँ अब सङ्घीय चाहिँ सरकारलाई पनि हामीले चाहिँ आग्रह चाहिँ गरेका छौँ तर पनि अब मैले अघि नै पनि भने त्यो पहुँच अब कुन तरिकाले आउने हो अहिलेको बजेट अब त्यो हेर्न बाँकी छ त्यो साँच्चीकै चाहिँ हिजोकै जस्तै चाहिँ जुन तरिकाले हिजो बजेट चाहिँ विनियोजन हुन्थ्यो त्यही ढङ्गले आउँछ अथवा त्योभन्दा राम्रो ढङ्गले आउँछ अथवा कुन ढङ्गले चाहिँ बजेट चाहिँ विनियोजन हुन्छ त्यो त हेर्न हामी बाँकी छ तथापि पनि हामी आशावादी छौँ कि मलाई लाग्छ सङ्घीय सरकारले हामी थोरै काम कालोपत्रको काम चाहिँ सुरु गरे हुनाले यसलाई चाहिँ निरन्तरता चाहिँ दिन्छ कि भन्नेमा चाहिँ आशावादी छौँ र चाहिँ हाम्रै कार्यकालमा मैले सोचे अनुसारको हामीले चाहिँ एउटा कल्पना गरे अनुसारको काम सम्पन्न गर्नको निम्ति अहिले सोचे अनुसारको सरकारले गरिदियो भने हामी चाहिँ हाम्रो कार्यकालमा सम्पन्न गर्छौँ जस्तो मलाई लाग्छ यदि चाहिँ त्यो काम चाहिँ हुन सकेन सङ्घीय सरकारले पनि फेरि पनि चाहिँ अहिले पनि चाहिँ हामीलाई हिजोकै चाहिँ सरकार जस्तो विभेदको अवस्था वातावरण सिर्जना भयो भने हामी सबै काम त सम्पन्न गर्न चाहिँ नसकौँला तर पनि हामीले चाहिँ सोचे अनुरूपको सुरुवाती चाहिँ मात्र भए पनि हामी चाहिँ सुरुवात गर्न चाहिँ गइरहेछौँ
3: कति किलोमिटर छ लम्पुजासम्म
2: हामी लगभग वडा कार्यालयदेखि 2.5-3 किलोमिटर जति होला
3: धेरै त छैन
2: हजुर धेरै त छैन अब तर समस्या त्यही हो हामी चाहिँ नगरबाट चाहिँ सम्पन्न गर्न सक्दैनौँ हामीसँग नगरमै चाहिँ थोरै चाहिँ अब चाहिँ बजेट हुन्छ वडामा त झन् अब चाहिँ हामी एकदम निश्चित एकदमै चाहिँ साँगुरिएर चाहिँ काम गर्नुपर्छ अब यो यी यस्ता आयोजनाहरू पुरा गर्नुको निम्ति स्वाभाविकले हामी सङ्घीय अर्थात् चाहिँ प्रादेशिक सरकारलाई चाहिँ गुहार्नुपर्छ उहाँहरूसँग चाहिँ समन्वय गरेर उहाँहरूकै आशामा चाहिँ हामीले चाहिँ जनताका समस्या यत्र ठुला चाहिँ समस्या हल गर्ने कुरा हो
3: कति लाखको सिलिङ पाउनुभयो यो आर्थिक वर्षमा
2: हामी यो सञ्चालित चाहिँ आर्थिक वर्षमा अहिले चाहिँ काम भइरहेको उमा चाहिँ हामी सङ्घबाट लगभग 90 लाख बराबरको चाहिँ यो कालोपत्रको चाहिँ 90 लाख बराबरको चाहिँ योजना हो र त्यसपछि यही बाटोमा लगभग 20 लाख जति थियो 4 लाख जति चाहिँ फेरि प्रदेशले कटाएर 16 लाख जति त्यो एउटा ग्राभेलको काममा छ लगभग यिनी सबै हेर्दाखेरि लगभग 1 करोड बराबरको चाहिँ काम
3: यो प्रदेशको नगरपालिकाबाट पाएको सिलिङ
2: नगरपालिकाबाट यो चालु आर्थिक वर्षमा हामीले चाहिँ 65 लाख रुपियाँ चाहिँ हामीले यो वडालाई चाहिँ विनियोजन भएको हो सो अन्तर्गत अब हामीले 65 लाख रुपियाँ त
3: बाँड्न पाएकै 65 लाख हो वडाले यहीँबाट गरेको
2: 65 लाख हो 65 लाखमा यहाँ थुप्रै समस्या छन्
3: शिक्षा हेर्नु पर्यो स्वास्थ्य हेर्नु पर्यो
2: सबभन्दा बढी त समस्याको विषय यहाँको चाहिँ सामाजिक विकास अर्थात् शिक्षा शैक्षिक क्षेत्रमा धेरै चाहिँ लगानी गर्नुपर्छ अब त्यत्रो लगानी गर्दा गर्दै पनि मलाई लाग्छ यो हाम्रो चाहिँ तथ्याङ्क हेर्ने हो भने हामी निर्वाचित भइसकेपछि हालसम्मको 4 वर्षको हाम्रो वार्षिक कार्ययोजना होइन अब हेर्ने हो भने पनि हामीले सबभन्दा बढी चाहिँ शिक्षामै चाहिँ लगानी गरेका छौँ प्राथमिकता दिएका छौँ त्यसपछि भौतिक पूर्वाधार रह्यो भौतिक पूर्वाधार स्वाभाविकै अब चाहिँ पूर्वाधारका कुराहरू अघि मैले गरेँ यत्र बाटोहरू धेरै गर्नुपर्ने काम छ एउटा भौतिक पूर्वाधारको त्यसपछि चाहिँ हामी विद्यालयमै शिक्षामै चाहिँ हामी धेरै लगानी गरेँ त्यो लगानीले केही राम्रो खालको सकारात्मक केही चाहिँ सन्तुष्टिहरू सकारात्मक सुधारको बाटो पनि ल्यायो तथापि पनि हामी जति चाहिँ छ समस्या ती समस्याहरू अझै हल गर्नको निम्ति हामीसँग चाहिँ पर्याप्त स्रोत साधन छैन
3: सुरुमा पहिलो वर्ष निर्वाचित भएर आएपछि कति लाखको सिलिङ पाउनु भयो करोडै थियो
2: हाम्रो थिएन हामी सुरुमा आउँदै गर्दा पनि लगभग हाम्रो चाहिँ यही हाराहारी हो लगभग हामी चाहिँ 65-70 समथिङ यही नै हो
3: जस्तो बाँकी नगरपालिकाबाट अरू केही पनि आउँछ त्योभन्दा जस्तो सिधै नगरपालिकाबाट आउने
2: यसो अब त्यो योजनाहरू भनेको जस्तै समपूरकका अनि त्यसपछि त के भन्छ उसको विशेष अनुदान सङ्घबाट प्रदेशबाट आउने योजनाहरू हुन् तीहरूमा पनि फेरि चाहिँ हामी नगरमा सङ्घले एउटा अथवा दुईवटा चाहिँ छनौट गरेर पठाउनुहोस् भन्छ प्रदेशले एउटा अथवा दुईवटा छनौट गरेर पठाउनुहोस् भन्छ त्यसै गरेर नगरमा आउने 2-4 वटा चाहिँ 3-4 वटा चाहिँ यो योजनाहरू हुन् ती योजनाहरूमा अलि ठुला योजनाहरू आयोजनाहरू ती यी अनुदानहरू पनि अब कुन चाहिँ वडामा के छ बढी समस्या छ त त्यसलाई मध्यनजर गरेर विनियोजन गर्ने हो त्यस कारणले गर्दाखेरि पनि फेरि सुगम पनि एकदमै अनि अलिकति चाहिँ भौगोलिक हिसाबले पनि अलिक सानो वडा पनि पऱ्यो अनि यी विविध कारणले गर्दाखेरि पनि हामीलाई चाहिँ वार्षिक चाहिँ बजेट कार्यान्वयनको क्रममा नगरबाट लगभग हामीसँग चाहिँ 2-3 वटा जति चाहिँ वडाहरूले चाहिँ समान बजेट चाहिँ प्राप्त गर्छ
3: यसैमा नि कतिपय वडा अध्यक्षज्यूहरूले 30 लाखभन्दा माथि पाइनौ भन्दाखेरि हजुरले डबलै पाउनु भएको
2: यसो यो कुरा
3: यसो कार्यपालिकामा अलिक डरसँगै लड्नु भयो
2: होइन यो उहाँहरूले पनि अलिकति चाहिँ कुन मानेमा बोल्नुभयो भन्नुभयो यो चाहिँ खासमा चाहिँ
3: जस्तो एक नम्बर अध्यक्षज्यूले 30 लाख बराबरको सिलिङ थियो यो आर्थिक वर्ष 82-83 भन्नुभयो
2: हामीले चाहिँ यसो यो यसलाई चाहिँ मानौँ न अस्ति हिउँदे अधिवेशनको बजेटसम्म लगाएर चाहिँ हामी यो हिसाबले चाहिँ ल 65 लाखको चाहिँ हामी यति आयो भनेर भने हो उहाँहरूको त अझ अलि बढी जान्छ खासमा त उहाँहरूको भूगोलको हिसाबले पनि उहाँहरूको जनसङ्ख्याको हिसाबले पनि उहाँहरू त अलि बढी पनि जान्छ बरु चाहिँ हामीलाई अलिक कम आउने वडा भनेको यो 3 नम्बर, 4 नम्बर र 2 नम्बरलाई चाहिँ हामी समान
3: सुगम
2: अलिक सुगम वडा भएर हो त यसो यो योमा चाहिँ के हो त भनेपछि हामीले वडा नितान्त वडाले चाहिँ हामी 28 लाख समथिङ चाहिँ हामी चाहिँ नगर गत चाहिँ आर्थिक वर्ष चालु आर्थिक वर्षको नगरसभाबाटमा चाहिँ हामी प्राप्त गरेको भनेको लगभग वडालाई मात्र भनेर लगभग समथिङ 28 लाख जति हो अनि थपपछि चाहिँ नगरले फेरि चाहिँ नगरले चाहिँ वडा प्रत्येक वडालाई समान रूपले फेरि चाहिँ केही रकम चाहिँ विनियोजन गरेका थियो ती रकम र चाहिँ अहिले फेरि हिउँदे अधिवेशन गरेर लगभग हामीले चाहिँ यसको हाराहारीको चाहिँ बजेट चाहिँ आएको हो
3: यो चाहिँ बजेटको सिलिङ पनि घटिरहेछ हरेक वर्ष होइन
2: एकदम
3: जस्तो जनसङ्ख्या वृद्धि हुने अब यो नागरिकहरूका यो जुन छ नि उहाँहरूको विकास अलि भइदियो भनेर चाहना अझ महत्वाकांक्षा बढिराख्ने यता बजेट घटिराख्ने
2: हो यो विडम्बना छ
3: समस्या छ जनप्रतिनिधिलाई यसको बिचमा काम गर्न साह्रै अप्ठ्यारो हो
2: एकदमै एकदमै अब यो रेसियो हेर्दाखेरि मैले त भने यो यो जुन खालको 65 लाख बराबरको चाहिँ मैले जुन कुरा गरेँ खासमा त चाहिँ
3: एउटा भवन पनि बन्दैन
2: बन्दैन बन्दैन हामीले चाहिँ कार्यालय सञ्चालनको निम्ति नै चाहिँ अब 3-4 लाख रुपियाँ हामी चाहिँ लाग्छ वर्षभरि चाहिँ है भने यहाँ त चाहिँ जनताको समस्या त कति छन् कति छन् कहीँ कतै खानेपानीको समस्या छन् अहिले अहिले भर्खरै चाहिँ अब यही यही चाहिँ 2-4 दिनको झरीको कारणले बाटोको अवस्था कस्तो छ हजुरले पनि देख्नुभयो भौगोलिक अवस्था
3: विद्युतको समस्या होला
2: एकदमै एकदमै विद्युतका केही चाहिँ समस्याहरू आउँछन् ती समस्या छन्
3: त्यो लगायत
2: धेरै कुरा चाहिँ हाम्रो चाहिँ बढी समस्या चाहिँ समग्रमा यहाँ चाहिँ मैले देखेको शैक्षिक क्षेत्रमा धेरै कुराको चाहिँ समस्या छ अझै पनि भौतिक पूर्वाधारका कुराहरू चाहिँ पर्याप्त छैन त्यसै गरेर चाहिँ त्यहाँभित्र भएका तपाईँको चाहिँ शैक्षिक चाहिँ अन्य चाहिँ सामग्रीहरूको चाहिँ अवस्था अब पूर्वाधारै छैन अनि अन्य चाहिँ अहिलेको प्रविधि अनुसारको चाहिँ पठन पाठनको चाहिँ अवस्था त झन् अझ धेरै फरकको कुरा हो अब यस्ता खालका समस्याहरू अझै पनि छन् अब पूर्वाधारका कुराहरू त मैले बाटाघाटाको त कुरा गरेँ अब हजुर हामीले पनि चाहिँ देखिरहेछौँ अब यी समस्याहरू पनि छन् पूर्वाधारको कुरामा यस्तो छ पूर्वाधारमा अलिकति हामीले चाहिँ स्तरोन्नति र कालोपत्र जस्ता कुराहरूलाई चाहिँ अलिक बढी जोड दिनुपर्नेछ र यो कुरा चाहिँ नितान्त हाम्रो नगर र चाहिँ वडाबाट चाहिँ सम्भव छैन यसलाई चाहिँ अलिकति चाहिँ मैले अघि नै भने सङ्ग्रह प्रदेशबाट चाहिँ समन्वय गरेर सम्भव हुने कुरा हुन् त्यस कारणले गर्दाखेरि बाटोहरू स्तरोन्नतिका कुराहरू अब यो चाहिँ लाखोरीदेखि गोठमारे गोठमारेबाट चाहिँ वडा कार्यालय हुँदै फेरि माथि चाहिँ जोड्ने चाहिँ रिङ रोड जस्तै छ यो बाटोलाई स्तरोन्नति गर्न एकदमै जरुरी छ अलिकति जोखिम छ यो परको भलले खोलाले बारम्बार चाहिँ दुःख दिइरहेको छ यो पनि चाहिँ समस्याको विषय एउटा अहिले अहिले चाहिँ हामीलाई चुनौतीको विषय यो बनेको छ र यो यो यो कुरालाई त हामी बारम्बार उठाइरहेको छौँ कालोपत्रीको कुराहरू यो सबैको नजरको कुरा पनि हो फेरि यो ठ्याक्कै चाहिँ यो यो यो चाहिँ अर्को पालिकासँग जोडिएको र चाहिँ सदरमुकामसँग चाहिँ आउने जाने चाहिँ एउटा महत्त्वपूर्ण बाटो भएको हुनाले पनि यो कुरामा चाहिँ अलिक बढी हामी फोकस गरेँ अब कति सकिन्छ कति हामी चाहिँ लागिरहेछौँ कति सफल हुन्छौँ लाग्न चाहिँ हामी लागिरहेछौँ अब यसलाई चाहिँ विशेष गरेर मैले अघि नै भने शिक्षा त्यस्तो र पूर्वाधारका कुराहरूमा केही चाहिँ अझै पनि चाहिँ गर्नुपर्छ यो लगा यो लगायत यो बाहेक पनि छन् अब तपाईँको चाहिँ आर्थिक विकासका कुरा गर्ने हो भने यहाँको चाहिँ कृषि प्रणाली हाम्रो अझै पनि परम्परागत छ अनि हाम्रो आय आर्जनका कुराहरू चाहिँ अझै परम्परागत छ अझै पनि चाहिँ थुप्रै जनताका चाहिँ समस्याहरू छन् तापनि हामीले एउटा समस्या के छ भने निश्चित स्रोत मार्फत चाहिँ जनताका समस्या परिपूर्ति गर्नुपर्ने बाध्यता छ यो छ समस्या यसले गर्दाखेरि पनि हामी जति चाहिँ हामीले चाहिँ हिजो चाहिँ निर्वाचित हुँदै गर्दा जनतामा एउटा खालको चाहिँ आश्वासन एउटा खालको सपना देखाइदिउँ ती सपनाहरू सबै पुरा गर्न चाहिँ सकेको छैनौँ अब हामी चाहिँ अब यहाँ आउँदै गर्दा के हुँदो रहेछ भने यो यथार्थ कुरो यहाँ आउँदै गर्दा हामीले जति कल्पना गर्छौँ सबै कुराहरू के रहेछ भने स्रोतको कुरा अब अघि नै हजुरले भन्नुभयो प्रत्येक वर्ष चाहिँ वडामा प्राप्त हुने चाहिँ बजेट प्रत्येक वर्ष घट्दैछ अब यसले गर्दाखेरि यही रेसियोमा जाने र चाहिँ यो चाहिँ सुधार नहुने हो भने देशमा चाहिँ यो खालको चाहिँ अर्थतन्त्र चाहिँ अलिकति सुधार नहुने हो भने यही रफ्तारमा जाने विचारमा छ। 5-7 वर्षमा त अब वडा चलाउन पनि यो चाहिँ के अरे कार्यालय सञ्चालन गर्न खर्च जुटाउन पनि समस्या होला जस्तो छ, यो विडम्बनाको कुरा छ। त्यस कारणले गर्दाखेरि पनि हामी जति सोचे हो जति कल्पना गरे हो जनताका हरेक ती सबै सपनाहरू पुरा गर्नमा चाहिँ बाधक एउटा चाहिँ समस्याको विषय भएको हो।
3: विद्यालयको सङ्ख्या कति छ यो वडामा?
2: हाम्रो विद्यालय चाहिँ 5-5 अब एउटा चाहिँ बाल विकास केन्द्र छ,
3: त्यो सहित 5-5
2: सहित 5-5 चाहिँ छन्। अब एउटा चाहिँ हाम्रो 7 बाटो 3 कक्षासम्म चाहिँ सञ्चालन भएको छ, त्यहाँ पूर्वाधारको अवस्था एकदम नाजुक छ। अनि त्यहाँ चाहिँ पूर्वाधारको अवस्था पनि अनि त्यहाँ चाहिँ त्यहाँको चाहिँ जग्गा पनि त्यस्तै खालको बनोटको छ। अब केटाकेटी खेल्ने
3: भिरालो
2: छ, खेल्न सक्ने चाहिँ ठाउँ छैन, खेल्ने अवस्था छैन। अब पठन पाठनमै चाहिँ समस्याको विषय छ। त्यहाँ अब कहिले चाहिँ हावाहुरी आउने टिन उडाइदिने होइन, अब यस्तो खालको चाहिँ बारम्बार भइरहेछ। एउटा चाहिँ अब के अरे 7 बाटोमा छ, त्यसै गरेर अर्को चाहिँ प्राविधिक गोठमारे छ, त्यहाँ पनि चाहिँ संरचनाहरू जस जनतन संरचनाहरू पुरानै संरचना भए तापनि जनतन चाहिँ जोस् पठन पाठन चाहिँ सञ्चालन गर्न ठिकै जस्तो छ। तापनि अब त्यहाँ अझै धेरै कुराहरू सुधार गर्नुपर्ने छ। जोस् अब अहिलेको प्रविधि मैत्री खालको चाहिँ केही हामीले चाहिँ गत वर्ष हामीले चाहिँ एउटा ल्यापटप र प्रोजेक्टर पनि चाहिँ उपलब्ध गरायौँ। अब अहिलेको प्रविधि अनुसार हजुर अहिलेको प्रविधि अनुसार कम्तीमा बालबच्चाले त्यो प्रविधिबाटै अलि चाहिँ सिक्ने एउटा खालको चाहिँ वातावरणको चाहिँ सुरुवात होस् न त भन्ने हिसाबले त्यो खालको चाहिँ व्यवस्था पनि गरिदिउँ, एउटा भान्साकोठाको व्यवस्था गरिदिउँ। त्यहाँ पनि अझै पनि चाहिँ समस्याको विषय छ त्यहाँ। त्यसै गरेर अर्को यो राष्ट्रिय मावि, राष्ट्रिय माविमा पूर्वाधारकै अझै समस्या छ। यहाँ चाहिँ विद्यार्थीहरू आवास विद्यार्थीहरूको लागि आवासीय एउटा चाहिँ भवनको आवश्यकता हो, त्यो काम पनि अझै चाहिँ एउटा हाम्रो सपनाको चाहिँ योजना हो र आवश्यकता पनि हो। र त्यस्तै गरेर चाहिँ त्यहाँको शौचालयहरू यो जुन खालको चाहिँ यो फिल्ड निर्माणको काम गरियो त्यो गर्दै गर्दा एउटा शौचालयहरू पनि चाहिँ त्यहाँ अब फाल्नुपर्ने स्थिति आयो, जीर्ण थिए र त्यो सँगसँगै चोर मिलोडी गर्दै त्यसलाई पनि फाल्नु पऱ्यो। त्यहाँ पनि त्यसको पनि चाहिँ समस्या छ। अब त्यसै गरेर चाहिँ यो मावि स्कुल एउटा मात्र हाम्रो वडाको मावि स्कुल, त्यहाँ चाहिँ अन्य यो चाहिँ लगभग चाहिँ हाम्रो चाहिँ भित्रका थुप्रै चाहिँ कुराहरू चाहिँ सुधारको चाहिँ आवश्यकता छ। शिक्षकहरूको चाहिँ पुरा चाहिँ दरबन्दी छैन, हामीले चाहिँ अब लगभग 3-3.5 लाख बराबर चाहिँ हामीले वार्षिक चाहिँ शिक्षक अनुदानमा चाहिँ हामी दिनुपर्छ, यस्तो अवस्था छ। थुप्रै कुरा छ। अब त्यसै गरेर कुना पानीको झन् संरचनै छैन नभएर अब एउटा संरचना एउटा चाहिँ 2 कोठे चाहिँ भवनको माथि तला ठप्छ, त्यो पनि पैसा नपुगेर अझै चाहिँ 10-12 लाख जति लाग्छ होला खर्च त्यसलाई फाइनल गर्नलाई, अब त्यति बाँकी छ। अर्को एउटा भवन यतापट्टि बन्दैछ अहिले चाहिँ विद्यार्थी, अब बर्सातमा माथिको जो अहिले चाहिँ के भन्छ यो छत ढलान गरेर तिनका काठहरू फालेर बर्सातमा त्यही पढाउनु पर्ने हो, अब यस्तो अवस्था छ होइन। अब
3: त्यहाँ संरचनै छैन,
2: संरचनै छैन, अब त्यस्तो अवस्था छ। त्यही भएर धेरै चाहिँ हामीसँग थुप्रै समस्याहरू छन्, जनताको समस्याहरू थुप्रै छन्। तापनि चाहिँ निश्चित चाहिँ बजेटको कारणले गर्दाखेरि हामीलाई अब जनताको समस्या हल गर्न एकदम चाहिँ गाह्रो अवस्था छ।
3: शिक्षामा अब गत शैक्षिक सत्रमा 82-81 साह्रै राम्रो थियो, 99% आयो एसीमा, तर अहिले सट्टै खस्को कि यसको यो रिजल्टलाई हेर्दाखेरि तल झर भनेपछि 47-47.5 को सेरीफेरीमा छ भने के हो के भयो यस्तो? यो शिक्षामा त यो मावि स्कुल त अत्यन्त राम्रो थियो।
2: यो एकदमै लोकेन्द्रजी, यो लगभग चाहिँ हामी म योभन्दा अगाडि चाहिँ विद्यालय व्यवस्थापन समितिको
3: अध्यक्ष
2: आफै पनि
3: अहिले होइन
2: होइन अहिले म छैन, जस म लगभग झन्डै 1 वर्ष जति चाहिँ भयो मैले चाहिँ विद्यालय व्यवस्थापन समिति चाहिँ अब मार्ग प्रशस्त गरेर साथीहरूले गर्नुहोस् न तपाईहरु मिलेर गर्नुस् भन्ने हिसाबले मेरो कार्यकाल पनि सकिनला थियो र फेरि नयाँ शैक्षिक सत्र सुरुकै अवस्थामा नयाँ विद्यालय व्यवस्थापन समिति गठन गर्यो भने त्यसले एउटा खालको चाहिँ आफ्नै खालको एउटा प्लानिङ बनाएर चाहिँ जान सजिलो होला नयाँ शैक्षिक सत्र बाटै त्यो खालको चाहिँ वातावरण बनाइयो भन्ने हिसाबले मैले उहाँहरूलाई चाहिँ अब त्यसरी चाहिँ मार्ग प्रशस्त गरेर साथीहरूलाई गरौँ भन्ने हिसाबले मिलाएरै चाहिँ साथीहरूलाई चाहिँ अब जिम्मा लिनुभयो. अब मलाई लाग्छ अब साथीहरूले चाहिँ मिहिनेत नगर्नु भएन
3: तर रिजल्ट त खस्क्यो नि त. त्यो त लाजको मर्नु अवस्था
2: हो. यो एकदमै
3: उत्कृष्ट भएको विद्यालय
2: एकदमै चाहिँ विडम्बना र चाहिँ
3: सबैले अहिले पनि खुमेल मावि खुमेलको रिजल्ट भनेर अहिले पनि कान थापेर बसिरहेका थिए तर रिजल्ट त त्यो त आएन. लज्जास्पद रिजल्ट आयो.
2: यो अलिकति दुःखद चाहिँ कुरा छ. अब विद्यार्थी भाइ बहिनीहरूले जति मिहिनेत गरेका थियो जुन खालको चाहिँ एउटा लगाव थियो अब ठ्याक्कै चाहिँ त्यसको परिणाम चाहिँ उल्टो आयो. अब हामीलाई त यति दुःख लागेछ. ती दुःख गर्ने नानी बाबुहरू झन् कति चाहिँ उनीहरूको चाहिँ एउटा ब्रेक लाग्यो भनौँ न. अब ब्रेक भन्नाले अब चाहिँ नानी बाबुहरूले फेरि चाहिँ पूरक परीक्षा दिएर पनि चाहिँ अब राम्रोसँग अध्ययन गरेर पास गर्न सक्छन् तापनि चाहिँ केही चाहिँ एउटा निराशा जति चाहिँ उनीहरूको होप थियो कि हामी चाहिँ पास गर्न सक्छौँ राम्रो पढेका छौँ लगानी राम्रो छ भन्ने खालको जुन खालको उनीहरूको लगानी थियो त्योमा केही कुराहरू अब नानी बाबुहरूलाई पनि चाहिँ अब जति दुःख होला अब हामीलाई त यति दुःख छ नानी बाबुले झन् अझ बढी होला
3: जस्तो. तर धेरैको अब अपेक्षा थियो खुमेलले अहिले झन् राम्रो गर्छ किनभने होम सेन्टरमै कपी जाँचिया छ नि त.
2: अब यो
3: जस्तो पहिला जिल्ला बाहिर कहाँ जान्छ कपी चेक कहाँ हुन्छ भन्ने थियो अहिले त सम्बन्धित जिल्लामै सम्बन्धित परीक्षा दिएको केन्द्रमै कपी चेक भएपछि गत सालको भन्दा अलिक फितलो पनि हो कि भन्ने आशंका गरिरहेको बेला अझ सजिलो हुन्छ भन्ने सबैले अनुमान गरिरहेको बेला रिजल्ट त्यो
2: अब यो कुरा मैले अघि नै पनि भने एक बडो दुःखद कुरा छ. अब यो कसरी भयो किन भयो के चाहिँ यो हामीले चाहिँ आन्तरिक मैले देखेको अब यो रिजल्ट चाहिँ सँगसँगै साथीहरूलाई मैले चाहिँ एक दुईजना सरहरूसँग पनि यस विषयमा बुझेँ रिजल्टको विषयमा बुझिसकेपछि यो चाहिँ अलिकति समीक्षा चाहिँ अलिक गहिरै समीक्षा गर्न जरुरी छ. कहीँ न कतै हाम्रा कमजोरीहरू भएरै नै चाहिँ यो खालको चाहिँ परिणाम आयो होला. यो चाहिँ अब कसैलाई दोष लगाउने अब भन्दा पनि हाम्रै चाहिँ आन्तरिक चाहिँ केही कमी कमजोरी रह्यो होला भन्छु म.
3: जस्तो अहिले देखेको यहाँ त अनुभवी पनि हो यहाँको कार्यक्रममा राम्रो विद्यालय यो जिल्लामै वाइवाइटी भन्ने सबैले मावि खुमेलको नतिजालाई उदाहरण दिएर बोल्ने यहाँको प्रशंसा गर्ने थियो भने अहिले त फेरि त्यो नआउँदाखेरि गर्दाखेरि राम्रो हुँदो रहेछ अलिकति केही चुकाउने भने के छ यस्तो समस्या हुँदो रहेछ भनेर
2: यो अलिकति चाहिँ दुःखद कुरा मैले अघि नै पनि भने यो दुःखद कुरा छ. अब यसको चाहिँ हामी हुन त अघि नै हजुरले पनि भन्नुभयो हामी अनुगमनको पाटोको चाहिँ त्यो हाम्रो वडा शिक्षा समितिको त्यस कारणले गर्दाखेरि त्यो अनुगमन गर्दै गर्दा के कुरा चाहिँ देख्नुभयो र भन्ने कुरा हजुरले स्वाभाविकै कुरा हो. र मैले योभन्दा अगाडि चाहिँ मैले भने जुस मलाई लाग्छ योभन्दा यो चाहिँ अहिलेको विद्यालय व्यवस्थापन समितिको चाहिँ जो साथीहरू हुनुहुन्छ कार्यकाल अहिले चाहिँ बिताइराख्नु भएको छ योभन्दा ठ्याक्कै अगाडि लगातार चाहिँ दुई वर्ष राम्रो रिजल्ट आएको हजुरले चाहिँ जुन कुरा गर्नुभयो एकदम राम्रो रिजल्ट आएको त्यो चाहिँ यो एसीको रिजल्ट मात्र होइन हामी
3: राष्ट्रपति रनिङ सिलमा पनि धेरै राम्रो थियो अघिल्लो शैक्षिक सत्रमा तर यो वर्ष त फेरि
2: मैले अघि नै पनि भने मलाई पनि चाहिँ एकदमै यो वडाको चाहिँ अभिभावकको हिसाबले अलिकति मैले पनि चाहिँ अलिक बढी चाहिँ जिम्मेवारी चाहिँ अब स्वाभाविकले चाहिँ आउँछ
3: वडाकै अभिभावक
2: एकदमै एकदमै त्यस कारणले गर्दाखेरि मलाई एकदमै चाहिँ दुःख लागेको छ. अब यो कुराहरूमा कहीँ न कतै हाम्रो चाहिँ अनुगमनको पाटो पनि चाहिँ कमी कमजोरी रह्यो कि भनेर म माथि पनि प्रश्नको चाहिँ चिन्ह खडा भएको छ.
3: तपाईँहरूको राजनीतिक घुसोभित्र अनि त्यसबाट बालबालिका जुन अहिले समस्या आएको छ यो समस्या उत्पन्न भयो भन्ने यो आशंका गर्ने ठाउँ त रह्यो नि त.
2: यो आशंका चाहिँ एउटा पाटो रहला तर चाहिँ मलाई लाग्छ हामी त्यो ढङ्गले चाहिँ सायद मलाई लाग्छ अहिलेको विद्यालय व्यवस्थापन समिति बनाउँदै गर्दा यहाँका चाहिँ जति क्रियाशील राजनीतिक दलहरू हुनुहुन्छ सबै क्रियाशील राजनीतिक दलहरूको चाहिँ सहमतिमा चाहिँ विद्यालय व्यवस्थापन समिति को चाहिँ पदाधिकारीहरू
3: अभिभावक पनि आएको थिए सबै
2: अभिभावकहरू पनि चाहिँ लगभग सबै अभिभावक त चाहिँ अब उपस्थित हुन त जहाँ पनि चाहिँ गाउँमा समस्या
3: तर बहुमत आउनु
2: जे होस् आउनुभएको थियो अब तर त्यो दिवल गठन गर्दै गर्दा अलिक बढी चाहिँ विशेष के हो त भनेपछि जहाँ पनि अभिभावकको पनि चाहिँ अब भावना त समेटिन्छ तर पनि के भन्नु नि एउटा चाहिँ क्रियाशील अलिकति चाहिँ सक्रिय सामाजिक चाहिँ चेतना भएका साथीहरूकै एउटा चाहिँ समन्वयबाटै चाहिँ विद्यालय व्यवस्थापन समिति गठन हुन्छ यो कहीँ कतै कुरा लुक्ला होइन त लुकाउन कोसिस गर्ला होला होइन अब तर पनि चाहिँ मैले अघि नै भने विशेष गरेर चाहिँ राजनीतिक दल अनि चाहिँ अलिक सामाजिक चेतना चाहिँ बोकेका समाजसेवी साथीहरूको अलिक बढी सक्रियता पनि रहन्छ त्यस कारणले गर्दाखेरि त्यो ठाउँबाटै अभिभावक अनि यी सबैको चाहिँ क्षेत्रबाटै चाहिँ विद्यालय व्यवस्थापन समिति चाहिँ गठन भएको हो अब यसै अन्तर्गत अब चाहिँ मैले अब अन्यथा होइन अब चाहिँ हाम्रो चाहिँ समाजसेवी भरत कुमार विष्टज्यूकै नेतृत्वमा ल ठिक छ नि त उहाँको नेतृत्वमा चाहिँ विद्यालय व्यवस्थापन समिति गठन गरौँ त भनेर हामी चाहिँ विद्यालय व्यवस्थापन समिति गठन गरे हो सर्वसम्मत रूपमै भएको हो तथापि पनि चाहिँ कहीँ कतै यी कुराहरूमा
3: जस्तो बिचमा मिलेर गर्नुपर्ने मिलेर जानुपर्ने
2: सबै कुरा
3: शिक्षाको यो हाम्रो साझा एजेन्डाको रूपमा लिनुपर्छ भन्ने कसैमा अपनत्व भएन कि
2: यी कुराहरूमा भन्दा पनि केही कुराहरू यसो पनि हुनसक्छ अब त्यो भनेर फेरि उहाँ अब कसै साथीहरूलाई त्यो मलाई चाहिँ अनभिज्ञ अथवा चाहिँ के भन्छ अनुभव नभएको मान्छे भनेर चाहिँ कसैले साथीहरूले त्यो पनि लिनु होला केही कुराहरू के पनि हुन्छन् भने थुप्रै कुराहरूले प्रभाव त पार्छ नतिजा आउनुको यो यो राम्रो नतिजाको निम्ति तथापि पनि के कुराहरूको कमी कमजोरीले गर्दाखेरि पनि चाहिँ यो अवस्था हुनसक्छ अब जस्तै केही कुराहरू कस्तो पनि हुनसक्छ भने केही साथीहरू चाहिँ अलिकति नयाँ पनि चाहिँ हुनुहुन्थ्यो कि जस्तो पनि लाग्छ नितान्त चाहिँ केही अनुभव अलिकति चाहिँ अनुभव पनि होला अब त्योभित्र चाहिँ जुन खालको शैक्षिक क्रियाकलापमा एउटा हौसला प्रदान हुने खालको नयाँ एउटा खालको चाहिँ योजना निर्माण गर्ने खालको कहीँ कतै त्यसको पनि चाहिँ कमी कमजोरी भयो कि एउटा कुरा मलाई लागेको
3: अब यो बिचमा अनुभव आदान प्रदान भएन दिने कामहरू भयो
2: यिनी कुराहरू पनि भए तर एउटा कुरा के हुन्छ भने स्वतस्फूर्त रूपमा आएको त्यो चेतना स्वतस्फूर्त रूपमा आएको चाहिँ त्यो एउटा खालको योजना
3: म केही गर्छु भन्ने हुन्छ
2: त्यो त्यो ती कुराहरूले पनि चाहिँ प्रभाव पार्छन् होला जस्तो लाग्छ तथापि पनि होइन साथीहरूले गर्न चाहिँ गर्नुभयो मैले त्यसलाई चाहिँ गर्नु केही गर्नु भएन है भनेर त मैले भन्दैन गर्नुभएको तर विडम्बना चाहिँ मैले अघि नै भने पनि यो नतिजामा चाहिँ आउँदै गर्दा हामी वास्तवमा भन्यो भने वडा त्यसपछि विद्यालय व्यवस्थापन समिति अनि विद्यालय परिवार अभिभावक विद्यार्थी बडो चाहिँ स्तब्ध छ फेरि कस्तो पनि चाहिँ हामीले कि किन पनि चाहिँ हामी स्तब्ध छौँ भन्न खोज्या भने जुन खालको योभन्दा अगाडि चाहिँ के भन्छ टेस्टको चाहिँ इक्जाम भएको थियो हामीले टेस्टको इक्जाममा लगभग लगभग पाँच सातजना कि चार पाँचजना कति विद्यार्थी मात्र फेल भयो है हामीले फेरि चाहिँ कपी यहाँ जाँच्यो भने होइन त्यति बेला हामी कुनै अर्को एकजना एउटा विद्यालयसँग कपी एक्सचेन्ज गरेरै गर्दै गर्दा राम्रो खालको चाहिँ नतिजा आएको थियो र अनि त्यसले गर्दा हामीलाई चाहिँ एकदम चाहिँ राम्रो गर्छ केटाकेटीले भन्ने थियो तर अब यसो पनि
3: उत्साहित
2: उत्साहित थियौँ तथापि पनि अब ठ्याक्कै चाहिँ यसको नतिजा हेर्दै गर्दा फेरि त्योभन्दा उल्टो आउँदै गर्दा त्यहाँ धेरै कुराहरू हुनसक्छ अब त्यो चाहिँ के भन्छ परीक्षा केन्द्रको चाहिँ वातावरण विद्यार्थीहरूको त्यो जुन खालको चाहिँ एउटा मनोबल होला एउटा विद्यालयबाट अर्को विद्यालयमा जाँदै गर्दा अब अलिकति चाहिँ कोही कोही विद्यार्थी हतोत्साहित हुने पनि हुनसक्छ त्यहाँको वातावरण कस्तो थियो है अब यी कुराहरू पनि हुनसक्छ र चाहिँ मैले अघि नै भने अलिकति चाहिँ कुराहरू केही कुराहरू त्यहाँको अहिले जसरी चाहिँ अब कपि चाहिँ यही गृह जिल्लामै अब चाहिँ भन्ने केन्द्रमै चाहिँ कपि चेक गर्दै गर्दा समग्रमा चाहिँ अब एउटा एन्सर के चाहिँ समग्रमा देशभरि नै एउटै त थियो होला तर पनि कोही कतै चाहिँ अब हुन त त्यो चाहिँ भन्न त चाहिँ मैले मिल्दैन कोही कतै चाहिँ लगभग लगभग चाहिँ हिजो जुन तरिकाले एकरूपता खालको चाहिँ कपी चेक हुनु अहिले चाहिँ त्यो हिसाबले पनि चाहिँ छैन केन्द्र केन्द्रमै गर्नुपर्ने भएको हुनाले कोही कतै अलिकति चाहिँ अब थोरै चाहिँ फरक हुनु पनि स्वाभाविक
3: त्यही त थोरै कुरा एउटा हो होइन तर यहाँ त धेरै
2: धेरै
3: गत सालको रिजल्टले हेर्दा करिब 50% नै फरक परेको हुनाले
2: यो चाहिँ अलिकति चाहिँ दुःखद कुरा नै हो यो कुराको चाहिँ हामी एकपटक चाहिँ राम्रैसँग हामी समीक्षा गर्छौँ
3: जस्तो देशमा केही परिस्थिति फेरिएन केही भएन भने अझै एक वर्ष छ यहाँको एक शैक्षिक सत्र यो शैक्षिक सत्र सुरुवाती छ एक शैक्षिक सत्र पुरै छ भनेपछि अबको यो 83 रिजल्टलाई राम्रो बनाउनलाई आजबाटै सुरु गर्नुहुन्छ त्यो मेहनत
2: एकदमै यो कुराले त कस्तो
3: वडा अध्यक्षको एउटा अभिभावक
2: एकदम
3: भूमिकाले
2: एकदम मैले यो किन पनि भने भने सायद मलाई अघि नै मैले चाहिँ अलि बढी जिम्मा मैले के अरे चाहिँ हिजो विद्यालयको चाहिँ नतिजा दुई वर्ष लगातार राम्रो आउँदै गर्दा राम्रो छ भनेर चाहिँ म जति खुसी हुन्थेँ म आज फेरि चाहिँ म त्यो जिम्मेवारीमा नरहे तापनि म चाहिँ अन्ततको त्यो चाहिँ वडाकै अभिभावक हो त्यस कारणले गर्दाखेरि म त्यो विद्यालय व्यवस्थापन समितिको चाहिँ जिम्मामा थिइनँ अनि चाहिँ यस्तो आयो रिजल्ट भनेर चाहिँ मैले भन्ने ठाउँ छ होइन त्यो मेरो जिम्मेवारीले पनि दिन्न र त्यो मेरो आत्माले पनि दिन्न किनभने हिजो लगातार राम्रो रिजल्ट आएको ठाउँमा ठ्याक्कै अहिले चाहिँ ब्रेक लाग्दै गर्दा यो चुनौती मलाई पनि हो यो जिम्मा मलाई पनि हो त्यस कारणले गर्दाखेरि अबको दिनमा यो नतिजा सुधारको निम्ति हजुरले भने जस्तो हामी अब लगत्तै चाहिँ केही समयपछि अब यो जिल्ला स्तरीय रनिङ सिलमा चाहिँ जानुभएको छ प्रजीव पनि अन्य शिक्षक विद्यार्थीहरू पनि उहाँहरू चाहिँ फर्केर आइसकेपछि हामी चाहिँ विद्यालय व्यवस्थापन समितिलाई चाहिँ भनेर अनि चाहिँ प्रहलाई भनेर हामी चाहिँ अलिक वृहत तरिकाले चाहिँ हामी चाहिँ समीक्षा गर्छौँ र त्यो समीक्षासँगै हाम्रा चाहिँ कमी कमजोरीहरू के हुन् त के छन् त अनि यो नतिजा आउनुमा कहीँ कतै चाहिँ वडाको कमजोरी रह्यो कि है कहीँ कमजोरी विद्यालय व्यवस्थापन समितिको रह्यो कि कहीँ कमजोरी चाहिँ हाम्रो चाहिँ शिक्षकहरूको कमजोरी रह्यो कि अथवा अभिभावकजीहरूको चाहिँ केही कमजोरी रह्यो कि यी कुराहरूलाई चाहिँ एकदमै मध्यनजर गरेर केलाएर हामी चाहिँ आगामी वर्षमा यो नतिजालाई चाहिँ सुधार्ने गरेर चाहिँ हामी तपाईँले भने जस्तो अब हामी छिट्टै चाहिँ लाग्छौँ
3: कतिपय ठाउँका रिजल्ट र विद्यालयको अवस्था हेर्दाखेरि विद्यालय व्यवस्थापन समिति त्यति एक्टिभ नहुँदा प्यासिभै हुँदाखेरि पनि त्यहाँभित्रको शिक्षकको टिम मिल्यो भने अत्यन्त राम्रो हुन्छ यो बस हामी यो क्वेसन परलाई पनि अप्ठ्यारो कुनै बेला समय परे सोधौँला होइन तर कहीँ त्यहाँभित्रको आन्तरिक समस्या पनि हो लागेको
2: मलाई लाग्छ त्यस्तो
3: स्टाफमा पनि कहीँ कतै अलिअलि केही समस्या हो
2: त्यस्तो आन्तरिक समस्या मलाई चाहिँ
3: त्यो मिल्न नसक्दाखेरि रिजल्टमा यस्तो रिजल्ट विक हुन्छ नि त कमजोर हुन्छ
2: त्यस्तो समस्या चाहिँ मैले त्यस्तो देख्दैन थिएँ अन्ततको त अहिलेको चाहिँ रिजल्ट हेर्दै गर्दा अलि बढी चाहिँ विज्ञानमा चाहिँ कमजोर देखियो विद्यार्थीहरू है तर चाहिँ
3: विज्ञान विषय लाग्छ
2: धेरै गत वर्ष फेरि चाहिँ तिनै उहाँ शिक्षक नै हो है अनि चाहिँ अहिले फेरि चाहिँ धेरै विद्यार्थी चाहिँ विज्ञानमा चाहिँ समस्या देख्यो तर फेरि योभन्दा अगाडि टेस्टमा चाहिँ जुन खालले चाहिँ उहाँले नै पढाउनु भएको जुन खालको चाहिँ रिजल्ट आएको थियो त्यति बेला राम्रो रिजल्ट आएको थियो उहाँ सर नै हो
3: कोही शिक्षक
2: उनी विद्यार्थी
3: तर राम्रो रिजल्ट
2: र त्यति बेला राम्रो रिजल्ट अहिले चाहिँ नराम्रो एक्कासी चाहिँ ठ्याक्कै चाहिँ के भन्छ अरे टेस्टको लगत्तै फेरि चाहिँ एसीको नतिजा फेरि चाहिँ ठ्याक्कै उल्टो त्यस कारणले गर्दाखेरि अलि चाहिँ गम्भीर तरिकाले चाहिँ समीक्षा गर्नुपर्नेछ यो कुरा मैले ठ्याक्कै अहिले नै यो कमजोरी हो भनेर चाहिँ मैले चाहिँ आक भन्न सक्ने चाहिँ अवस्था छैन मैले किन बिहान पनि सरहरूलाई सोधेँ किन चाहिँ यस्तो भयो त किन चाहिँ कमजोर भयो यति धेरै कमजोर किन रह्यो अब हिजो पनि तपाईँहरूले नै पढाउनु भयो आज पनि तपाईँहरूले नै पढाउनु भयो केही शिक्षकहरू चेन्ज त हुनुहुन्न किन यस्तो भयो भन्ने कुरा पनि आए
3: त्यो क्वेसन त सुरुवात गरिसक्नु भयो
2: अनि गरेँ अनि त्यसपछि उहाँ सरहरूले पनि ब्रिफिङ गर्नुभयो कि हामीले चाहिँ यो नतिजा यस्तो थियो हाम्रो चाहिँ लगभग चाहिँ यो के भन्छ टेस्टको बेलामा नतिजा यस्तो थियो उहाँ अब मैले नै पढाऊँ अहिले रिजल्ट फेरि ठ्याक्कै उल्टो छ अब यो भन्न नसकिने अवस्था छ अब विद्यार्थीहरू अलिक बढी हर्षोत्साहित भयो कि अथवा बढी ओभर कन्फिडेन्स भएर लापरवाही भयो कि अथवा चाहिँ हामीले नै त्यो खालको चाहिँ अब गाइड गर्नपछि चाहिँ अब सकेनौँ कि अब यही भन्न सकिने चाहिँ अवस्था रहेन तर चाहिँ अब हामी पनि सोच्दैछौँ कहीँ कतै कमजोरी रह्यो कि अब समीक्षामा बसौँला छलफल गरौँला भन्ने खालको कुरो गर्नुभयो त्यही भएर यो चाहिँ अब बडो चाहिँ विडम्बना नै छ अब यो
3: यहाँसँग म अर्को विषयमा कुराकानी गर्छु यो खुमेल यस्तो वडा हो दुईवटा बजारसँग दुरीको हिसाबले नजिक छ सदरमुकामसँग पनि नजिकै छ र पूर्वी बेल्टको मुख्य व्यापारी केन्द्र सुलिचोर उनीबाङसँग नजिक छ तर हामी रुन्डीगढीतिर त्रिवेणीतिर जाँदाखेरि डाँडोहरूमा पुरै तरकारी देख्छौँ सायद कहिलेकाहीँ यहाँ पनि हिँड्ने अवसर पाउँदा देख्नुहुन्छ होला तर यो क्षेत्रमा कृषिमा उही परम्परागत उही गहुँ छ र मकै छ र आम्दानीको बाटो यहाँका नागरिकहरूले रोजेको देखेन त्यसमा तपाईँहरू जस्तो जनप्रतिनिधि अलि जाने बुझेकाले त्यो बाटो नसिकाउनु भए नगर भन्नुभएको हो कि पक्कै पनि त्यो त नहोला तर पनि किन त्यतातिर नागरिकहरू आय स्रोत आम्दानीका प्रशस्त बाटो देख्दा देख्दै
2: रोल्पा नगरपालिकाबाट जसरी चाहिँ दूध उत्पादनको निम्ति फकेट क्षेत्र चाहिँ को निम्ति विकास गरौँ नि त, यसलाई यो सम्भावना बोकेको ठाउँ हो भन्ने हिसाबले हामी चाहिँ यो रोल्पा नगरपालिका तिनलाई चाहिँ हामी भैँसी वितरण पनि गऱ्यौँ किसानहरूलाई है। अनि चाहिँ त्यसपछि दुधहरू पनि यहाँबाट चाहिँ लैजानुभयो, नलगे होइन लैजानुभयो। तर बडो यस्तो चाहिँ समस्याको विषय छ, लास्टमा चाहिँ के भयो भने अब सुक्खायामको समयमा दुध चाहिँ अपर्याप्त हुने,
3: नपाइने
2: नपाइने है, बजारमा चाहिँ नपाइने। अनि जब चाहिँ बर्सातको समय चाहिँ साउन भदौदेखि चाहिँ अब दसैँ तिहारसम्म त्यसले बजारै नपाइदिने अवस्था भयो कि, फालाफाल अवस्था रह्यो। अब त्यहाँबाट पनि चाहिँ बडो हामी चुक्यो। अब हामीले चाहिँ त्यसलाई नगरकै चाहिँ उमा बाहिरै पठाउन सकिन्छ कि भन्ने खालको चाहिँ एउटा प्लान पनि बनायो। तर पनि फेरि त्यो के भयो भने फेरि उत्पादन त्यसको लागि फेरि धेरै चाहियो होइन।
3: तर दुईवटा बजार प्रयोग गर्न सक्नुहुन्थ्यो नि त सुलिचौर,
2: यसको लागि पनि समन्वय गर्यो। त्यो पनि हजुरले भने गर्यो समन्वय गरेर आधा चाहिँ खुमियालको चाहिँ आधा यो वडा कार्यालयदेखि माथिपट्टिको लिबाङ बजार गयो, योभन्दा तलको चाहिँ सुलिचौर बजार गयो है। अनि सुलिचौर बजारमा पनि चाहिँ त्यो खपत नहुने रहेछ कि। अनि उनीहरूले पनि चाहिँ अहिले मैले भने जस्तो के भयो भने सुक्खायाममा धेरै खोजिदिने, अनि बर्सातको समयमा चाहिँ अब दुध त लगभग लगभग प्रायः चाहिँ अब यो घाँस पर्याप्त मात्रामा हुन्छ, दुना चाहिँ त्यति बेला धेरै हुन्छन्। त्यो बेलामा चाहिँ त्यहाँ पनि त्यही समस्या भइदियो। अन्ततको त के भयो भने हामीलाई चाहिँ सुलुचोरले चाहिँ अब सुलुचोरको चाहिँ डेरीसँग समन्वय गरेर काम गरे हो, डेरीले चाहिँ अन्तिममा चाहिँ अब धोका दिए हो। किनभने मलाई पर्याप्त मात्रा कहिले मूल्य घटाइदिया छ होइन, कहिले चाहिँ अब तपाईँहरू चाहिँ सुक्खायाममा चाहिँ तपाईँहरूले नपुर्याइदिने, मैले तपाईँ चाहिँ बर्खायाममा या प्रशस्त भावेलाई मात्र लग्नुहोस् भन्नुहुन्छ म लैदिन्न भन्ने होइन। यो सबैभन्दा समस्या बजारको छ। यो कुरा चाहिँ के छ भनेपछि हाम्रो नितान्त यो स्थानीय चाहिँ त वडाले मात्र भन्दा पनि पालिकाले मात्र भन्दा पनि अब चाहिँ यो अलिक अलिकति बृहत् खालको चाहिँ अध्ययन अनुसन्धान गरेर यसको बजारीकरणको चाहिँ एउटा माध्यम सहज राज्यले चाहिँ जबसम्म गर्दैन, मैले देखेको मैले भने नि अब राज्य सरकार त अब हामी पनि स्थानीय सरकार हो, तथापि पनि हाम्रो पहुँचभन्दा हाम्रो चाहिँ बजेटको स्रोतभन्दा पनि अझ चाहिँ सङ्घ अथवा प्रदेशले त्यो खालको चाहिँ स्रोत कृषिमा अलि बढी चाहिँ लगानी गरिदिएपछि चाहिँ हामी सम्भव थियो, हामीले नगरे होइन। अघि नै मैले
3: तरकारीमा कसैको चासो,
2: तरकारीमा पनि तपाईँको ठ्याक्कै ठिक कुरा गर्नुभयो। अब यो एउटा कुरा चाहिँ हामीलाई धेरै कुरा चाहिँ हामी अल्छी भयो, परनिर्भर भयो। बजारबाट चाहिँ एउटा गाडीले चाहिँ ल्याएर चाहिँ पसलमा फालिदिन्छ, त्यो चाहिँ मिठो हुने भयो। तर आफै मेहनत गर्न चाहिँ हामी चुकिरहेछौँ। यो हाम्रो चाहिँ वडाको र हाम्रो टोलको मात्र भन्दा पनि यो चाहिँ देशव्यापी चाहिँ समस्याको विषय चाहिँ छ। तथापि पनि कहीँ चाहिँ कुनै ठाउँमा चाहिँ एकदम राम्रो गर्नुभयो। अघि नै हजुरले भने जस्तै त्रिवेणी गाउँपालिका, त्यसपछि अब के
3: रुन्टीगढी
2: गाउँपालिकामा राम्रो छ, एकदमै राम्रो चाहिँ वातावरण छ। तर यहाँ चाहिँ के भइदियो भने हजुरले भने जस्तो यता चाहिँ अब नजिकमा चाहिँ एउटा बजार छ, उता एउटा बजार छ, तर यहाँ आफूले चाहिँ श्रम गर्नुपर्छ, केही गर्नुपर्छ, व्यावसायिक बन्नुपर्छ, अबको कृषि प्रणाली चेन्ज गर्नुपर्छ भन्ने मानसिकता भन्दा पनि हाम्रो मानसिकता कस्तो बन्यो त भने हामी चाहिँ अलि धेरै पैसा कमाउने ठाउँ खोज्ने होइन, अनि चाहिँ वैदेशिक रोजगारमा बढी लालायित हुने, यही नै केही गर्नुपर्छ भन्ने चाहिँ भावना, त्यो चाहिँ हामीले जगाउन कोसिस चाहिँ गरेका हौ। त्यो हाम्रो केही कमी कमजोरी त होला नै, हेर्नुहोस् होला नै, तथापि पनि चाहिँ त्योमा केही कुराहरू फेरि चाहिँ समस्याको विषय पनि छन्। फेरि गर्न चाहन्छु भनेर मात्र पनि भएन, केही समस्याको विषय।
3: तर पहिलो कुरा इच्छा शक्ति रहेछ। यही सुनिल स्मृतिको छ गजुलमा केही दिन अगाडि म रिपोर्टिङमा जाँदाखेरि अहिले 8-9 टनल छ, नत्र एउटा टनलबाट सुरु गरेको, जसले 4 छोराछोरी पढाएर घर खर्च चलाएर सारा कुरा पुगेर खुसी हुनुहुन्छ,
2: यो
3: सम्भव त रहेछ नि त।
2: हो, मैले अघि नै भने
3: आखिर यही वडा क्रस गरेर त्यहाँ पारि जानुपर्छ नि त।
2: हो, मैले अघि नै भने
3: तर यतातिर त्यो केही छैन।
2: हो हो त्यसै गरेर चाहिँ कृषिले थुप्रै चाहिँ बिउ वितरण गर्छ हामीले पनि चाहिँ बेला बेलामा गरिरहेको हुन्छौँ तपाईँहरू के व्यावसायिक तरिकाले त गर्नुहोस् यहाँ सम्भावना थुप्रै छ भनेर चाहिँ मैले थुप्रै साथीहरूलाई पनि भने अब तपाईँ यहाँ सम्भावना के छ भने टिमुर चाहिँ को एकदमै चाहिँ राम्रो चाहिँ क्षेत्र हो है टिमुर चाहिँ अब बाँदरले चाहिँ तपाईँको मकै चाहिँ लगाउनुहुन्छ गहुँ लगाउनुहुन्छ बाँदरले बँदेलले सबै सकिदिन्छ तर मैले के भन्छु भने तिनै क्षेत्रहरूमा तपाईँले कम्तीमा चाहिँ टिमुर लगाउनुहोस् दाते उखर लगाउनुहोस्
3: जस्तो हिउँदको समयमा सुक्खा हिउँदको समयमा पानी नभएर सुक्खा भए पनि अब हिजो आज त टमाटर होला खुर्सानी होला भट्टाहरू होला प्रशस्त मात्रामा गाडीको गाडी जान सकियो भने त बर्खामा त पानीको पनि समस्या आउँदैन
2: एकदमै त्यही भएर मैले भने कि ती सम्भावनाहरू हुँदै गर्दा पनि हाम्रो चाहिँ चेतना अझै पनि हाम्रो साथीहरूको चेतना के छ भने अलिकति युवा साथीहरू चाहिँ अघि नै मैले भने चाहिँ अब विदेश र चाहिँ अलिकति राम्रो चाहिँ 2 रुपियाँ अलिक बढी कहाँ कमाउन सकिन्छ भन्नेतिर मात्र जे होस् मैले परनिर्भर हुने खालको सोच भयो अनि त्यसपछि यहाँ जो बस्नुहुन्छ घरमा बस्ने चाहिँ अभिभावकहरू उहाँहरू परम्परागत कुराभन्दा दया भाग गर्न चाहिँ चाहनुहुन्न अब मैले चाहिँ अघि नै पनि भने नि मैले कतिपटक भने तपाईँहरूको निम्ति मैले चाहिँ टिमुर कति भनिदिनुपर्छ म समन्वय गरिदिन्छु तपाईँहरू कति बिरुवा लगाउने म कुरा गरिदिन्छु चाहिँ म समन्वय गर्छु तपाईँहरू लगाउनुहोस् न भने मैले आफै नै चाहिँ लगभग चाहिँ 400-500 चाहिँ बिरुवा गत चाहिँ वर्ष त्यो पनि मैले अलिक बढी चाहिँ यो चाहिँ व्यावसायिक गर्दै गर्दा चाहिँ अलिक बढी अध्ययन चाहिँ गर्नुपर्ने रहेछ अलिकति चाहिँ वास्तविक कुराहरू धेरै कुराहरू चाहिँ बुझ्न चाहिँ पर्ने रहेछ मैले चाहिँ सल्यानबाट त्यत्रो बिरुवा मगाएर पनि चाहिँ यो चाहिँ र यहीकै चाहिँ अर्ग्यानिक जस्तै यो चाहिँ यो नर्सरीमा उत्पादन गरेँ भने त्यो ल्याएर चाहिँ लगाउन भन्ने हिसाबले पनि म आफै पनि त्यो गरेँ कि मैले मेरो एउटा बारीमा पुरै मकैको छ नि बारीमै कालनामै बारीमै पनि चाहिँ अब मैले अहिले प्रयोग गरेको छु अब कस्तो हुने हो
3: सबै टिमुर लगाउनु
2: टिमुर लगाएँ अब भनेपछि मैले त्यति बेला पनि यहाँ थुप्रै साथीहरूले भने हो कि तपाईँहरू त्यो प्र्याक्टिस गर्नुहोस् न
3: जस्तो गत साल नै हो एउटा घटना घटेको थियो नि त यहाँ जस्तो एउटा शुद्धि कार्यमा हो कि बिहे व्रत केमा 100 जना एकैचोटि त्यो विषालु विषा जस विषा दिसेको तरकारी खाँदाखेरि बिरामी हुनुभयो भलै कसैलाई केही भएन डेड भइदिएको भए त्यो 150-200 जना मान्छेकै डेड भइदियो भए के हुन्थ्यो त्यस्तो चिज बाहिरबाट लिन लिएको खान तयार छौँ
2: एकदमै
3: तर हामी हाम्रो ठाउँमा रोप केही उत्पादन गर्न तयार छैन
2: एकदमै हो यो कुरा चाहिँ हजुरले एकदमै चाहिँ महत्त्वपूर्ण कुरा नै चाहिँ उठाउनु भयो मैले अघि नै पनि भने यो कुरामा हामीले प्रयास त नगरे होइन मैले अघि नै पनि भने हामी प्रयास गरे हो तर मैले अघि नै भनेको एउटा कुरा के भयो भने हामी धेरै यहाँका साथीहरू हामी हाम्रो एउटावासीहरू अलिक बढी परनिर्भर हुने मैले यही देख्छु यही पसलमा चाहिँ के पसल के अब गाडी चाहिँ यसो अहिले त झन् के रहेछ भने तलबाट एउटा गाडी आउने गाडीले चाहिँ तरकारी ल्याएर आउने अनि 5-7 जना तल माथिको हुने अनि एउटा चाहिँ बोराको चाहिँ ठ्याक्कै हान्ने नि ल हेर्नुहोस् है अब चाहिँ यस्तो पारा छ कि अब मैले कतिपटक भन्छु तपाईँहरू किन यस्तो गर्नुहुन्छ
3: आफ्नो बारी बाजो छ
2: त्यही त तपाईँ थोरै भयो भने तपाईँ आफै चाहिँ लगाउनुहोस् न
3: खानालाई त 10 वटा सिमीको बुढा रोप्यो
2: होइन अनि सिँचाइ छैन भन्नुहुन्छ अनि सिँचाइ किन छैन होइन मान्छेले चाहिँ मैले त्यो उहाँको उदाहरण पनि दिन्छु कि यो चाहिँ के रामपुर कि के अरे पाल्पाको यतापट्टि चाहिँ म एकपल्ट भ्रमण गएको थिएँ त्यहाँ गएको पानीको चाहिँ स्रोतै नभएको उनीहरूको चाहिँ नुहाउनेदेखि मुख धुनेदेखि ल्याएर सबै पानी चाहिँ भाँडा मार्नेदेखिको पानी जुठेलनामा चाहिँ एउटा चाहिँ सानो चाहिँ खाल्डो बनाएर सिमेन्टेड गरेर त्यहाँ पानी सङ्कलन गरेर त्यहाँबाट बोटबोटै चाहिँ तरकारी चार्ने अनि चाहिँ त्यो पुरै त्यहाँको त्यो बस्तीले चाहिँ अरू केही खेती पनि नगर्ने त्यही तरकारी खेती मात्र गर्ने बोटबोटै पानी चार्ने पनि त्यसरी चाहिँ उनीहरूले राम्रो आम्दानी गरेका छन् होइन भने अब यही रुन्टीगढीको पनि मैले कतिपल्ट त्यो चाहिँ कुरा गर्छु
3: डाँडामा पानी नै छैन
2: हो तर तपाईँहरू चाहिँ पानी त प्रशस्त छ त तपाईँहरू यसलाई चाहिँ कलेक्सन गर्नुहोस् अनि चाहिँ कलेक्सन गरेर तपाईँ चाहिँ चार्नुहोस् तपाईँहरू त परम्परागत चाहिँ शैली छ यो ढङ्गले चाहिँ अब मौसम चाहिँ राम्रो भइदियो भने राम्रो चाहिँ अन्न फल्ने हो मौसम राम्रो गर्दैन भने त हामी त आकाशी खेतीको चाहिँ भर पर्ने होइन अब त्यसपछि त सक्यो भने त अब चामल ओसारेर चाहिँ खाछ है मकै चाहिँ अलिअलि भएको मकै भने फेरि गाईबस्तुले खाछ अर्ग्यानिक चिज अलिअलि भएको चाहिँ त्यही पनि गाईबस्तुले खान्छ
3: बाँकी बिसा दियो होला सबै
2: आफूले खाने यस्तो विडम्बना छ यो चेन्ज गर्न सके त मलाई लाग्यो चाहिँ यो खालको चेतना सबैमा जोगाउन सक्ने हो भने त धेरै चाहिँ परिवर्तनको चाहिँ एउटा आश गर्ने ठाउँ रहन्थ्यो जस्तो मलाई लाग्छ. सबभन्दा कुरा हामीले यही चाहिँ चेन्ज गर्न सकेन.
3: अझै अब हामी नितान्त अन्तमा छौँ होइन, फेरि पनि अर्को संवादमा पनि धेरै विषयहरू छन्, त्यो संवादमा कुराकानी गरौँला, समेटौँला. सुरुमा एउटा जोड्नु भएको थियो, पहिला बाहिर हिँड्दा हुँदाखेरि धेरै स्वर साधन देखिने, यदि म जनप्रतिनिधि भइहालेँ, वडा अध्यक्ष भइहालेँ, मेयर भइहालेँ.

0: कार्यान्वयन गर्ने ठाउँमा त्यो जिम्मा प्राप्त भयो भने, जिम्मा ल्याइयो भने काम गर्न धेरै कुराहरू चाहिँ गाह्रो छ। यो जुनसुकै ठाउँमा पनि हो। र त्यो सँगसँगै अर्को एउटा समस्याको विषय के हो त भने, हामीसँग त्यो सँगसँगै अब एउटा इच्छा शक्ति, त्यसपछि एउटा चाहिँ योजना त स्वाभाविकै चाहिँ हुनुपर्छ। त्यो सँगसँगै पनि चाहिँ एउटा कुरा के रहेछ भने, त्यो योजनालाई, त्यो इच्छा शक्तिलाई परिपूर्ति गर्ने भनेकै बजेट अथवा चाहिँ आर्थिक कुराले चाहिँ जोडिन्छ। ती आर्थिक कुराहरू चाहिँ के हुँदो रहेछ भने, हाम्रो केही थुप्रै कुराहरू, एउटा सिस्टम चाहिँ मैले अघि नै पनि कुरा गरेको थिएँ, धेरै सिस्टमहरू चाहिँ हाम्रो चाहिँ अहिले पनि, अब अहिलेको कसरी आउने मैले अघि नै पनि भने, सिस्टम के भयो भने जसको पहुँच रह्यो त्यसले चाहिँ अब चाहिँ जे पनि गर्न पाउने मिल्ने, जहाँ जति खर्च गर्न पनि मिल्ने कि, भन्नुको मतलब जति खर्च गर्न पनि मिल्ने, तर पहुँच छैन भने, त्यो पहुँचको एउटा चाहिँ माध्यम भएन, पहुँच भएन भने त्यसका थुप्रै चाहिँ समस्याहरू छन्, त्यहाँका जनताको थुप्रै समस्याहरू छन् भने पनि त्यसलाई चाहिँ व्यवस्था गर्ने यो खालको चाहिँ पद्धतिले गर्दाखेरि पनि, अघि नै हजुरले भने जस्तो जति चाहिँ बाहिर सोचिन्छ त्यहाँ गएर गर्दै गर्दा यी कुराहरूले पनि ठुलो प्रभाव पार्दो रहेछ। नत्र भने हामी त नितान्त चाहिँ हामी त जनताको चाहिँ निम्ति भनेर होइन, जनताको चाहिँ हरेक कुराको चाहिँ सुविधाको निम्ति, हरेक कुरा चाहिँ विकासको निम्ति, परिवर्तनको निम्ति, सबै कुरालाई, आफ्ना चाहिँ हरेक कुरालाई चाहिँ त्यागेर चाहिँ एउटा सामाजिक काममा चाहिँ समर्पित भए हो भने, हामी त्यहाँ गएपछि झन् अझै धेरै काम गरेर जनताका सवालहरू जति छ देखाएछौँ हामीले, जति चाहिँ हाम्रो हृदयमा चाहिँ छन्, के अरे चाहिँ हाम्रो आँखाले देखेको, हाम्रो एउटा सपनामा चाहिँ जति बुनेका चाहिँ योजनाहरू छन्, ती कामहरू हामी त्यहाँ गएर पुरा गर्न सक्छौँ भन्ने खालको चाहिँ सोच र योजना हुँदाहुँदै पनि नसकिने रहेछ। यो साँचो कुरा
1: हस्। महत्त्वपूर्ण समय र सम्वादको लागि यहाँलाई विशेष धन्यवाद।
0: धन्यवाद।
2: कार्यक्रम जनतासँग रोल्पा नगरपालिकामा अहिले तपाईँले सुन्नुभयो। रोल्पा नगरपालिका वडा नम्बर 3 का वडाध्यक्ष राजकुमार पुरीसँग सहकर्मी लोकेन्द्र चन्दले गर्नुभएको कुराकानी। तपाईँको माझमा कुराकानी प्रस्तुत गरिसकेपछि अब हामी कार्यक्रमको अन्तमा आएका छौँ। आजको कार्यक्रममा हामीले प्रसारण गरेको सामग्री तपाईँलाई कस्तो लाग्यो, जस्तो लाग्यो त्यस्तै प्रतिक्रिया दिन नभुल्नुहोला। हवस् त, रेडियो कार्यक्रम जनतासँग रोल्पा नगरपालिकाको समय यही सकिएको छ। यतिन्जेलसम्म कार्यक्रम सुन्नुहुने तपाईँ श्रोता, सम्पूर्ण रेडियोका प्राविधिकहरूलाई धन्यवाद। आजको रेडियो कार्यक्रम जनतासँग रोल्पा नगरपालिकाबाट म छायापुन पनि बिदा हुन्छु। रेडियो सुन्दै गर्नुहोला। नमस्कार।

0: तपाईको रेडियो सामुदायिक रेडियो रोल्पा 93.8 मेगाहर्ज।
1: विपदमा पशु उद्धार प्राथमिकतामा नपर्दा वार्षिक करोडौँको क्षति, वैदेशिक रोजगारी सुध्रदै सात देशसँग श्रम सम्झौताको तयारी, श्रम स्वीकृति प्रक्रिया अब पूर्ण रूपमा स्वचालित बन्दै
2: पुनः श्रम स्वीकृतिलाई फुल्ली अटोमेसन गर्ने कुरामा अन्तरालयमा आएको छ। हामीले सम्भवतः अब एक दुई दिनमा हामी त्यसलाई हेरेर त्यसको निरूपण के गर्नुपर्ने हो हामी सम्बन्धित अधिकारीहरूसँग छलफल गर्छौँ।
1: दाङ सडक खण्डमा जीव दुर्घटना, मृत्यु भएका दुवैजनाको पहिचान खुल्यो। जङ्गली च्याउको जोखिम बढ्दो, वर्षेनी करिब 30 जनाको मृत्यु, चिनेर मात्र प्रयोग गर्न विज्ञको सुझाव।
3: चिनी राखे मान्छेले ल्याएछ, खाइराखेको छ, खाने च्याउ हो भनेर खाएर देखाउँछ भने त्यो खाने, नचिनिकाले नखाने।
1: र एन्फामाथिको प्रतिबन्ध फुकुवा, अब नेपाली फुटबलले नयाँ गति लिने।
4: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोडौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क CIM।

0: नेपालको राजनीतिमा नयाँ र पुराना दुवै दलको अस्तित्व जोगाउने चुनौती छ। पुराना दलहरू पुनर्संगठित र व्यवस्थित भएर मात्र जनताको मन जित्न सक्दछन् भने नयाँ दलहरूले पनि नेपाली जनताको चेतना स्तर माथि उठिसकेको अहिलेको अवस्थामा कुशासनलाई जरैदेखि उखेल्ने काम गरेर देखाउनुपर्ने चुनौती छ। आफ्नो चाहनामा ठेस लगाउने नेता तथा दललाई ठेगान लगाउने लगायतका प्रतिरोधभन्दा पनि कसरी मिलेर अगाडि बढ्ने भन्ने कुरा दुवै पार्टीहरूले बुझ्नुपर्ने देखिन्छ। नयाँ दलले पनि जनचाहना पूरा नगरे जनताले फेरि विकल्प खोज्छन् भन्ने सिक्नुपर्दछ। अब खबर सुशीला श्रेष्ठबाट।
1: गत वर्षको तुलनामा यस वर्ष सरकारको बेरुजु 2.99% बढेको छ। महालेखा परीक्षकले आज सार्वजनिक गरेको आर्थिक वर्ष 2081-82 को वित्तीय तथ्याङ्क अनुसार कुल 88.09 करोड रुपियाँ बेरुजु देखिएको हो। महालेखा परीक्षक तोयम रायले राष्ट्रपति रामचन्द्र पौडेल समक्ष पेश गर्नुभएको 63 वार्षिक प्रतिवेदनमा संघीय सरकारी कार्यालयतर्फ 53.48 करोड बेरुजु देखिएको छ। प्रदेशतर्फ 5.22 करोड रहेको छ। स्थानीयतर्फ 19.04 करोड र समिति एवं अन्य संस्थातर्फ 10.32 करोड रुपियाँ रहेको छ। प्रदेशगत बेरुजुमा मध्य प्रदेशमा सबैभन्दा बढी 3.77% बेरुजु देखिएको छ भने बागमती प्रदेशमा सबैभन्दा कम 0.83% देखिएको छ। जेएनजी आन्दोलनका समयमा कार्यालयमा कागजात जलेर नष्ट भएको भन्दै कतिपय स्थानीय तहले भने लेखा परीक्षण नै नगरेको महालेखा परीक्षक तोयम रायाले बताउनुभयो।
2: जुन आन्दोलन भयो 23-24 को त्यो कारणले क्षति भएको छ। हामीसँग डकुमेन्ट दुरुस्त छैनन् भनेपछि ती स्थानीय तहहरूको हामीले गरेनौँ। नगरिसकेपछि त्यो बेरुजु पनि घट्यो, लेखा परीक्षक अङ्क पनि घटेको छ। तथापि अर्को विषय फेरि के हो भन्नुहुन्छ भने मैले अहिले यो तेस्रो प्रतिवेदन हो। मेरो पहिलो प्रतिवेदनमा करिब करिब 31 अरब रुपियाँ चाहिँ बेरुजु थियो स्थानीय तहको, र गत वर्ष 25 अरब थियो र अहिले 19 अरब छ। र बेरुजु पनि स्थानीय तहमा क्रमशः घट्ने क्रम चाहिँ देखिन्छ। फेरि त्यो यहाँ सबै के भयो भनेदेखि त्यो अडिट नगराएको कारणले त्यो भा होइन, तर सुधार पनि छ भन्ने चाहिँ मैले तपाईँहरूलाई यहाँ अनुरोध गरेँ।
1: हरेक वर्ष जस्तो बेरुजु बढ्दा आर्थिक सुशासनमा कमी आउनेदेखि सरकारी कोषको दुरुपयोग बढ्ने अर्थविदको भनाइ छ। यसले देशको आर्थिक अनुशासनलाई कमजोर बनाउने, भ्रष्टाचार र अनियमितता बढ्ने भन्दै चिन्ता व्यक्त गरिएको छ। बढ्दै गरेको बेरुजुलाई कसरी कम गर्न सकिन्छ? सिआइएनसँग कुरा गर्दै अर्थविद प्राध्यापक डाक्टर चन्द्रमणि अधिकारीले भन्नुभयो,
3: खरिद कानुनहरूमा पनि अलिकति संशोधन गर्नु आवश्यक छ। जस्तो नो बिडिङवालालाई मात्रै दिने भन्ने भनेको छ। त्यो नो बिडिङवालाले काम गर्दै गर्दै जाँदाखेरि कहिलेकाहीँ पैसा पुग्दैन, उसले काम गर्न सक्दैन, त्यस्ता कुराहरू पनि हुन्छन्। त्यस कारणले एउटा त कानुनलाई चाहिँ नि व्यवहारिक ढङ्गले विधिसम्मत ढङ्गले कानुन सच्याउने, योजनाहरू निर्माण गर्दाखेरि तयारी भएका योजनाहरू मात्रै गर्ने, अरू भुक्तानी प्रणाली गर्दाखेरि पनि कानुनको पालना गर्ने काम गर्यो भने त्यो बेरुजु क्रमशः कम भएर जान्छ। बेरुजु भनेको रुजु नभएको, कानुनभन्दा बाहिर गएर खर्च गरेकोलाई बेरुजु भएको हुनाले कानुनको पालना गर्नु नै सबभन्दा ठुलो चाहिँ उपाय हो।
1: यसैबीच सरकारले कृषि क्षेत्रको विकासका लागि एकै आर्थिक वर्षमा 32 अर्ब रुपियाँ भन्दा बढी अनुदान वितरण गरेको छ। तर वास्तविक किसान भने अनुदानको पहुँच बाहिर देखिएको महालेखा परीक्षक कार्यालयले जनाएको छ। परीक्षकको प्रतिवेदन अनुसार कृषि तथा पशुपन्छी विकास मन्त्रालयले विभिन्न 12 कार्यक्रम मार्फत कुल 32.13 करोड रुपियाँ अनुदान खर्च गरेको छ। आर्थिक गतिविधि तथा वित्तीय उत्तरदायित्व नियमावली 2077 नियम 40 दफा 5 अनुसार अनुदान पाउने निकायले खर्चको अनुगमन र वार्षिक प्रतिवेदन तयार गर्नुपर्ने व्यवस्था भए पनि यसको प्रभावकारी कार्यान्वयन हुन सकेको छैन। यसले अनुदानको वास्तविक उपयोगबारे स्पष्ट जानकारी अभाव भएको महालेखाको भनाइ छ। अभिलेख स्पष्ट रूपमा किन राखिएन? सिआइएनसँग कुरा गर्दै महालेखा मन्त्रालयका सूचना अधिकारी लालकुमार श्रेष्ठले भन्नुभयो,
4: वास्तवमा अब त्यो हामीसँग रिपोर्टिङको मेकानिजम नै छैन। होइन, संहिताभन्दा अगाडि लागू हुनुभन्दा पहिला जुन किसिमको रिपोर्टिङ हुन्थ्यो त्यो रिपोर्टिङ मेकानिजम चाहिँ ब्रेक भएको कारणले गर्दा अहिले तलबाट के अरे स्थानीय र प्रदेश सरकारबाट वितरण भएको अनुदानको विवरण चाहिँ सङ्घीय मन्त्रालयसँग अथवा कृषि तथा पशुपन्छी विकास मन्त्रालयसँग त्यो उपलब्ध छैन. तर माथिल्लो जुन सङ्घीय निकायहरूले चाहिँ आयोजनाहरू अथवा के अरे चाहिँ यहाँ सङ्घीय निकायहरूबाट चाहिँ वितरण भएको अथवा सञ्चालन भएको कार्यक्रमको अनुदानको विवरण चाहिँ बुकमा प्लस वेबसाइटमा पनि चाहिँ त्यो पाउन सकिन्छ. त्यो भएको कारणले गर्दाखेरि अब त्यो अब यदि त्यो तलको पनि रिपोर्टिङ हुन्थ्यो भने क्युमुलेटिभ रूपमा एकमुष्ट रूपमा चाहिँ यति भयो अथवा यतिले चाहिँ पाए भन्ने हुनसक्छ होइन. तर अब त्यो नभएको कारणले गर्दाखेरि चाहिँ अहिले हामीले भन्नुपर्दा चाहिँ सङ्घीय निकायबाट यति यति गएको छ भनेर त्यो जुन हामीले वार्षिक पुस्तिकामा अथवा अनुदानको विवरण भनेर छुट्टै पुस्तकहरू पनि सम्बन्धित निकायले निकालेको हुन्छ त्यसबाट थाहा पाउन सकिने अवस्था होस्.
1: किसान सूचीकरण र परिचय पत्र वितरण कार्य अझै पूर्ण नहुँदा समेत अनुदान वितरण प्रक्रियामा पारदर्शिता कमजोर देखिएको छ. श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले सातवटा मुलुकसँग द्विपक्षीय सम्झौता श्रम सम्झौता गर्ने प्रक्रिया अगाडि बढाएको छ. मन्त्रालयका सचिव डाक्टर दीपक काफ्लेले नेपालका तर्फबाट आवश्यक सबै प्रक्रिया पूरा गरी पत्राचार गरिसकिएको बताउनुभयो. त्यस्तै वैदेशिक रोजगारीका लागि प्रदान गरिने पुनः श्रम स्वीकृति प्रक्रियालाई पूर्ण रूपमा स्वचालित बनाउने मन्त्रालयको तयारी रहेको छ. सचिव काफ्लेले अबको एक दुई दिनभित्रै सम्बन्धित अधिकारीहरूसँग छलफल गरी आवश्यक कानूनी तथा प्राविधिक समस्या समाधान गरिने बताउनुभयो.
5: सातवटा मुलुकसँग द्विपक्षीय श्रम सम्झौता गर्नको लागि हामीले अब चाहिँ त्यसको प्रक्रियाहरू अगाडि बढाइसकेका छौँ. अब यो अर्को मुलुकको पनि कन्सर्न भएको हुनाले हाम्रो तर्फबाट गर्ने कामहरू हामीले गरेका छौँ. अब उताको मुलुकहरूबाट रेस्पोन्स आउने चाहिँ आएको छैन, त्यसलाई पनि हामीले फलोअप गर्छौँ. र स्थानीय तह मार्फत 15,000 रोजगारी प्रवर्धन गर्ने भनेका छौँ. त्यो कामहरू सम्बन्धित अधिकारीहरूले हेर्नु पर्यो, कहाँ पुगेको छ त्यसलाई चाहिँ गर्छौँ. पुनः श्रम स्वीकृतिलाई फुल्ली अटोमेसन गर्ने कुरामा अन्तरालयमा आएको छ. हामीले सम्भवत अब एक दुई दिनमा हामी त्यसलाई हेरेर त्यसको निरूपण के गर्नुपर्ने हो हामी सम्बन्धित अधिकारीहरूसँग छलफल गर्छौँ.
1: मन्त्रालयले विभिन्न 100 व्यावसायिक फर्महरूमा श्रम अडिट गर्ने कार्यलाई अघि बढाएको छ, जस अन्तर्गत मुख्य गरी व्यवसायजन्य स्वास्थ्य र सुरक्षाको अवस्थाबारे अनुगमन गरिनेछ. उहाँले त्यसका लागि कानूनी सुधारका सम्बन्धमा 5 कानून संशोधनको तयारी गरिएको बताउनुभयो. विपदका समयमा पशु उद्धार प्राथमिकतामा नपरेको भन्दै पशु अधिकार कर्मीहरूले चिन्ता व्यक्त गरेका छन्. राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार एक वर्षमा 3,102 पशु वस्तु मौसमी विपदका कारण मरेका छन्. विपदका बेला मानिसको उद्धार पहिलो प्राथमिकता भए पनि सतर्कता अपनाउन सके वस्तु भाउबाट हुने क्षति कम गर्न सकिने पशु चिकित्सकहरू बताउँछन्. तर विपदका समयमा पशुको उद्धार प्राथमिकतामा नपर्ने पशु सेवा विभागका निर्देशक उमेश दहालले सिआइएनसँग बताउनुभयो.
6: यद्यपि यो के भनेदेखि पशु सेवा विभागको एक्लो प्रयास भन्दा पनि समग्र यो क्षेत्र भनेको त वास्तवमा सबैको समन्वयमै तत्काल भनौँ न, हामी धेरै कामहरू गर्छौँ तर कतिको पनि हुनुहुन्छ र हामी उहाँहरू सबैको सहयोग लिएर काम गर्ने गरेका छौँ. र मूलत यसमा आबद्ध रहनुभएका पशु कल्याण सम्बद्ध जुन पशु कल्याण महासङ्घहरू छ उहाँसँग आबद्ध भएको सङ्घ संस्थाहरूसँग पनि बेला बेलाको अन्तर्क्रियाहरूमा हामीले यो कुराहरू भन्ने गरेका छौँ. है, हाम्रो दायित्व हामीले बिर्सिनु हुँदैन. यो अवध प्राणीलाई यहाँले काम गर्नुभएको छ, हामीले समन्वय गर्छौँ. हामीले समन्वय गर्यौँ भने यहाँहरूको सहयोग जरुरी परेको बेलामा हजुर आइदिनुपर्छ भन्ने हामीले अनुरोध गरेका हुन्छ. तत्कालै हामी ती कामहरू सुरुवात गर्छौँ. जस्तै अस्ति यहाँलाई थाहा छ यो सुकुमासी समस्याले गर्दाखेरि चाहिँ सुकुमासीहरूको व्यवस्थापनका लागि वास्तवमा मानवीय व्यवस्थापन त धेरै ठाउँमा हुँदै गयो, अहिले पनि हुँदैछ, गर्नुभएको छ, त्यहाँ पनि समस्या छ. तर पशु पन्छीको क्षेत्रमा हेर्ने हो भनेदेखि बिचरा त्यो पशुले कतिपय पशुले धनी पाएन, कतिपय चाहिँ त्यहाँ घाइते भए ती उद्धार गर्ने कुरामा पनि विभाग लगायत
1: नेपालमा वर्षेनी जंगली च्याउ खाँदा औसतमा 30 मृत्यु हुने गरेको छ. च्याउ विज्ञहरूका अनुसार जंगलबाट टिपेर ल्याइएका विषालु च्याउको पहिचान गर्न नसक्दा उनीहरूको मृत्यु हुने गरेको हो. आज मात्रै जंगली च्याउ खाँदा चितवनको इच्छा कामना गाउँपालिका एक कुलवाङ्की 6 नमुना चेपाङको मृत्यु भएको छ भने उनका 2 दाजुभाइ सजन चेपाङ र मनिता चेपाङ गम्भीर घाइते हुनुभएको छ. यसअघि हिजो सिन्धुलीको मरिन गाउँपालिका 3 जंगली च्याउको तरकारी खाँदा 3 परिवारका 6 बिरामी परेका छन्, जसमा 5 बालबालिका समेत रहेका छन्. त्यस्तै झापामा 2 दिन अघि एउटै परिवारका 11 जंगली च्याउ खाँदा बिरामी परेका थिए. विज्ञहरूका अनुसार वर्षायाम शुरू भएसँगै यस्ता घटना बढ्ने गरेका छन्. खाँदा स्वादिलो हुने भएकाले च्याउ प्रायको रोजाइमा पर्छ, तर चिनेर मात्रै खान विज्ञको आग्रह छ. विषालु च्याउ कसरी चिन्ने सिआइएनसँग कुरा गर्दै जंगली च्याउ विज्ञ डाक्टर महेश कुमार अधिकारी,
7: आयुर्वेदले चाहिँ सकेसम्म च्याउ नखाऊ हुन्छ, परालमा उम्रेको च्याउ खाऊ हुन्छ, है परालमा कुनै कुनै च्याउहरू फेरि नखानेहरू पनि छन्। अब यो पाश्चात्य सभ्यतामा त्यसरी विषालु च्याउ छुट्याउने तरिकै अहिलेसम्म निकालेको छैन, कसैले पनि निकालेको छैन कि। त्यस हुनाले यो चिनी राखे मान्छेले ल्याएको छ, खाइराखेको छ, खाने च्याउ हो भनेर खाएर देखाउँछ भने त्यो खाने हो, नभए नचिनी खाने नखाने।
1: साझा खबरमा अब खेल खबर। अखिल नेपाल फुटबल संघ एन्फामाथि लागेको प्रतिबन्ध बिना शर्त फुकुवा गरेको छ। नेपाली फुटबलमा देखिएको लामो समयको गतिरोध अन्त्य गर्दै एन्फामाथि लागेको प्रतिबन्ध बिना शर्त फुकुवा गरिएको एन्फाले जनाएको छ। प्रतिबन्ध फुकुवासँगै अब नेपाली फुटबलले नयाँ गति लिने विश्वास लिइएको छ। नेपाली खेलकुदको सर्वोच्च निकाय राष्ट्रिय खेलकुद परिषद राखेपले चैत्र 11 गते अवैधानिक रूपमा निर्वाचन गर्न लागेको र आफ्नो निर्देशन पालना गरेको भन्दै एन्फालाई 3 महिनासम्मका लागि निलम्बन गरेको थियो।
0: सुशीला श्रेष्ठ। पर्यटन विधेयक सम्बन्धमा पर्यटन क्षेत्रका सरकारवालाहरूले उठाएका प्रश्नको सम्बोधन गर्ने सांसदहरूको प्रतिबद्धता।
8: पारित भएको पर्यटन विधेयक प्रतिनिधि सभामा टेबल भए पनि छलफल हुनु बाँकी नै छ।
0: पर्यटनबाट नै समृद्धिको बाटो रोज्नुपर्ने। चितुन राष्ट्रिय निकुञ्जमा प्राकृतिक ताल सुक्न थालेसँगै कृत्रिम ताल बनाउने अभियान सुरु। लगायतका विशेष सामग्री, प्रकृति र जीवन पनि बाँकी नै छ। सिआइएनको साझा खबर सुन्दै गर्नुहोला।
1: संयुक्त राष्ट्र संघको खाद्य तथा कृषि संगठन एफएओ र नेपाल सरकार वन तथा वातावरण मन्त्रालयको अनुरोध। नेपालका तराई, चुरे तथा पहाडी क्षेत्रमा वन डढेलोको जोखिम हरेक वर्ष बढ्दो क्रममा छ। सानो लापरवाही जस्तै सुक्खा घाँस नजिक आगो बाल्नु वा चुरोटको ठुटाको टुक्रा जथाभावी फाल्नु ठूलो आगलागीमा परिणत हुन सक्छ। यसले वन वन्यजन्तु वातावरण र मानव जीवनमा गम्भीर असर पार्दछ। यसकारण सुक्खा क्षेत्र वा जंगल आसपास आगो नबाल्नुहोस्। धुम्रपानका अवशेष सुरक्षित रूपमा व्यवस्थापन गर्नुहोस् र कतै धुवा वा आगो देखिएमा तुरन्त सम्बन्धित निकाय वा समुदायलाई जानकारी दिनुहोस्।
9: रामी यो के चलाएको हो यस्तो? धुवाले त आँखै पोल्यो नि, सासै फेर्न गाह्रो भयो।
10: यसरी चलायो भने खेत छिट्टै सफा हुन्छ के भाउजू?
11: रामी दाईको कुरा त ठिकै हो, तर बाली अवशेष जलाउँदा कार्बन डाइअक्साइड, कार्बन मोनोअक्साइड र सूक्ष्म कणहरू निस्किन्छन्। यसले हावा प्रदूषण गर्छ र खेतमा काम गर्ने मानिसको स्वास्थ्यमा पनि गम्भीर असर पार्छ।
9: छ्वाली, पराल र मकैको ढोडबाट बायोग्यास, कम्पोस्ट मल, पशु आहार र इन्धन ब्रिकेट बनाउन सकिन्छ।
12: नमस्कार, नमस्कार, नमस्कार। कस्तो राम्रो विषयमा कुरा गरिराख्नु भएको नि तपाईँ।
10: जनप्रतिनिधि नानी पनि आउनु भएछ नि।
12: हो नि, यसमा सरकार, उद्योगी र सहकारी मिलेर किसानलाई तालिम, अनुदान र बजारको व्यवस्था पनि गर्दैछन् नि।
10: ओहो, धन्यवाद नानी। अब त म जलाउँदै जलाउँदिन, अवशेष त मेरो धन रहेछ नि।
11: बाली अवशेष जलाउँदा धुवा, प्रयोग गर्दा आम्दानी र स्वस्थ भविष्य।
13: बाली अवशेष नजलाऊ, वातावरण र स्वास्थ्य जोगाऊ।
11: एकीकृत पर्वतीय विकास केन्द्र इसिमोर, राष्ट्रिय कृषक समूह महासंघ नेपाल र सामुदायिक रेडियो प्रसारक संघ अकुराब नेपालद्वारा जनहितका लागि जारी सन्देश।
14: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
0: तपाईँ सामुदायिक सूचना नेटवर्क CIN-ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। अब बाँकी खबर। प्रतिनिधि सभा तथा राष्ट्रिय सभाका सांसदहरूले पर्यटन विधेयक 2081 सम्बन्धमा पर्यटन क्षेत्रका सरकारवालाले उठाएको प्रश्नको जवाफ दिँदै ती प्रश्नहरूको सम्बोधन गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। सामुदायिक रेडियो प्रसारक संघ नेपालले आज काठमाडौँमा आयोजना गरेको सरकारवालासँगको अन्तर्क्रिया कार्यक्रममा उनीहरूले सांसदहरूलाई पर्यटन व्यवसायबाट मात्रै देशको समृद्धि हुने कुरा बुझ्नको लागि आग्रह गरेका थिए। अन्तर्क्रियामा सांसदहरू पर्यटन व्यवसाय, पेसागत संघ संस्था, सरकारी प्रतिनिधि तथा नीति विज्ञहरूको सहभागिता रहेको थियो। कार्यक्रममा सङ्कलित सुझावलाई पर्यटन विधेयकको अन्तिम पुनरावलोकन प्रतिवेदनका रूपमा समावेश गरी प्रतिनिधि सभाको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिमा पेश गर्ने अकुराबले जनाएको छ। कार्यक्रममा नेपाल पर्वतारोहण संघ, नेपाल होटल व्यवसायी संघ, ट्रेकिङ एजेन्सी अफ नेपाल, नेपाल एसोसिएसन फर द टुर एन्ड ट्राभल एजेन्ट, होमस्टे फेडरेसन नेपाल, भिलेज टुरिज्म प्रमोसन फोरम नेपाल, लगायतका विभिन्न 40-भन्दा बढी सङ्घ संस्थाका प्रतिनिधिहरूको सहभागिता रहेको थियो। पर्यटन व्यवसाय आङसेरिङ शेर्पाले नीतिगत सुधारका कारण तिब्बत अहिले नेपालभन्दा पर्यटनमा धेरै अगाडि गइसकेको बताउँदै नेपालमा पनि पर्यटन कानुन राम्रो भयो भने पर्यटक व्यवसाय समुदाय र मजदुर मैत्री अवस्था सिर्जना गर्न सक्यो भने पर्यटन व्यवसाय फस्टाउने प्रबल सम्भावना रहेको बताउनुभयो। होटेल सङ्घ नेपालका विनायक शाहले सङ्घ प्रदेश र स्थानीय सरकारले छुट्टा छुट्टै कर लगाउँदा र छुट्टा छुट्टै कानुन बनाउँदाखेरि पर्यटन व्यवसायीलाई अप्ठ्यारो भइरहेको बताउनुभयो। सङ्घ प्रदेश र स्थानीय तहमा दर्ता हुने पर्यटन व्यवसायको लगानीको आधार स्तर निर्धारण गरेर होटेलको स्तर निर्धारण जस्तै व्यवसायको स्तर पनि निर्धारण गर्न सकेमा गुणस्तर वृद्धि हुनेका साथै अनुगमन र अन्तर्राष्ट्रिय रूपमा पनि नेपालको पर्यटन सुरक्षित र गुणस्तरीय छ भन्ने सन्देश दिन सकिने बताउनुभयो। राष्ट्रिय सभाबाट पारित भएर प्रतिनिधि सभामा टेबल भएको विधेयकमा छलफल चलाएर समितिलाई सहयोग पुर्याएकोमा हेलो सांसद कार्यक्रमलाई धन्यवाद दिँदै प्रतिनिधि सभाको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिका सभापति सुम्निमा उदासले सबै सरोकारवालाको सुझाव समेटेर अगाडि बढ्ने बताउनुभयो।
8: पारित भएको पर्यटन विधेयक प्रतिनिधि सभामा टेबल भए पनि छलफल हुनु बाँकी नै छ, यो उहाँहरूले भनि नै सक्नुभयो। त्यसैले आज म धेरै यसको व्याख्या गर्नु चाहिँ अब छिटै अन्त हाम्रो समितिमा यो विधेयक आउनेछ र हामी यो प्रत्येक दफामा गहिरो छलफल त गरि नै हाल्छौँ। यसरी बिल समितिमा आउनु अगाडि यो स्टेक होल्डर्सको मिटिङ जसरी हजुरहरूले यो सक्रिय यो चासो दिएर हेरिराख्नु भएको छ यसकोलाई म एकदमै वेलकम गर्छु। करिब 48 इयर्स पछि पहिलोपटक हामीले यो टुरिज्म बिललाई अध्ययन गरेर बनाउनु लाग्दैछौँ। सो यस्तो कार्यक्रमहरू एकदमै महत्त्वपूर्ण छ र जति धेरै जति डाइभर्स धारणाहरू आउँछ त्यति नै हाम्रो विधेयक प्रभावकारी र दूरदर्शी विजनरी हुनसक्छ जस्तो लाग्छ। मेरो रायमा यो विधेयक केवल नियमकारी दस्तावेज यो त रेगुलेटोरी डकुमेन्ट मात्र हुनु हुँदैन। यो विधेयकलाई आउने भविष्यमा नेपालको पर्यटनको स्पष्ट दिशा निर्देश पनि गर्नुपर्छ जस्तो लाग्छ। यो त भिजन डकुमेन्ट जस्तो, यो डकुमेन्टको अब्जेक्टिभ्स के हो त्यो पनि एकदम अलिक स्पष्ट रूपमा हामीले आर्टिकुलेट गर्नुपर्छ जस्तो लाग्छ।
0: सांसद गणेश विकले पर्यटनको अधिकारमा तीनै तहका सरकारहरू स्पष्ट नभएकाले समस्या आएको र सुदूरपश्चिम लगायतका विभिन्न क्षेत्रहरूमा रहेका पर्यटकीय क्षेत्रहरूको विकासमा केही अवरोध भएको बताउनुभयो।
15: यो पर्यटन उद्योगलाई चाहिँ नि वास्तवमा जनताको आँखाले हेर्ने गरिकन हामीले चाहिँ नि यसको कानुन बनाउने हो होइन, यसलाई चाहिँ नि अब निजी क्षेत्रलाई मात्र हेर्ने अथवा व्यवसायलाई मात्र हेर्ने हिसाबले भन्दा पनि जस्तै त्यो क्षेत्र जस्तै अब हामी सामान्यतया म चाहिँ सुदूरपश्चिमको योजना आयोगको उपाध्यक्ष हुँदाखेरि मैले त्यहाँ महसुस गरेको हामीले चाहिँ खर्तडमा चाहिँ नि होटल व्यवसायलाई चाहिँ अनुमति दिन खोज्यौँ अनि त्यसपछि यता शुक्ला फाँटामा अनुमति दिन खोज्यौँ त्यहाँ बन्ने दिँदो रहेछ होइन, त्यो कानुनी जाने झन्झटका कारणले गर्दाखेरि अब त्यो 5-स्टार होटल बनाउँछु भनेपछि त्यसको स्ट्यान्डर्ड चाहियो र त्यसको लागि चाहिँ नि ठुलो जग्गा चाहियो, जग्गा चाहिँ बन्ने दिँदो रहेछ, यस्तो चाहिँ धेरै कुराहरू चाहिँ नै हुँदो रहेछ होइन। अर्को कुरा कस्तो हुँदो रहेछ भन्दाखेरि बर्दिया जाने टुरिस्टहरू चाहिँ शुक्ला फाँडा जान मान्दो रहेछ होइन, जाँदो रहेछ त्यहीँ नजिकै छ नि त वास्तवमा खर्च पनि धेरै हुँदैन होइन, अनि रारा जानेले चाहिँ नि खप्जो जान मान्दो रहेछ होइन। त्यसले गर्दाखेरि चाहिँ अर्को कुरा चाहिँ जस्तै हामी म एकदम धेरै लडेर एकदम म खुसी पनि छु सुदूरपश्चिमबाट धनगढीबाट काठमाडौँ आउने जाने प्लेनको फेयर चाहिँ विदेशीहरूलाई चाहिँ डलरमा हुने अथवा अरूलाई चाहिँ उसमा हुने हुँदो रहेछ, यो घटाउँ भनेर चाहिँ मैले नै प्रस्ताव गरेर गएको त्यो बेलामा होइन, अहिले अहिले चाहिँ त्यो अलिक पोजिटिभ भएको छ जस्तो लाग्छ। यसले गर्दाखेरि यस्तो कुरालाई चाहिँ अलिकति ख्याल गरौँ भन्छु म। अब मलाई वकिल साहबको चाहिँ त्यो भनाइ चाहिँ एकदम दुःख लाग्छ, तपाईँले यस्तो शब्द प्रयोग नगरिदिया भए हुन्थ्यो।
0: तपाईँ सामुदायिक सूचना नेटवर्क सिआइएनले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। चितवन राष्ट्रिय निकुञ्जमा प्राकृतिक ताल सुक्न थालेसँगै कृत्रिम ताल बनाउने अभियान सुरु।
16: बेसिक चाहिँ वासस्थानको कुराहरू चाहिँ भित्रै हामीले बनाउन सक्यो, व्यवस्थित गर्न सक्यो भने त्यो वन्यजन्तुलाई पनि राम्रो, उसको वृद्धि विकासको लागि राम्रो भयो, उसको लागि पर्याप्त आहाराहरू पाउने भयो भने वन्यजन्तुहरू भतारिएर बाहिर नआउने भएपछि त्यस्ता द्वन्द्वका घटनाहरू पनि घट्ने भयो।
0: वन्यजन्तु र समुदायबीचको द्वन्द्व घटाउनुपर्ने विशेष सामग्री प्रकृति र जीवन बाँकी नै छ। सिआइएनको साझा खबर सुन्दै गर्नुहोला।
17: आँखा नाक कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड बिरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चावहिल बानीसोर जमल र ओम अस्पतालमा
18: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन अपरेशन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स ड्राई आँखाको थेरापी आँखाको पर्दा तथा जलबिन्दुको उपचार नाक कान घाँटीको उपचार सामाजिक सुरक्षा कोषको स्वास्थ्य बिमा सुविधा वेबसाइट दृष्टि आई डट ओआरजी फोन नम्बर 01-5224-352-5224-353
14: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIM।
0: तपाईँ सामुदायिक सूचना नेटवर्क सिआइएनले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। अब प्रस्तुत छ विशेष श्रृङ्खला प्रकृति र जीवन। जर्नल अफ साइन्स एन्ड टेक्नोलोजीमा प्रकाशित पछिल्लो विवरण अनुसार नेपालमा 5,000 भन्दा धेरै ताल छन्। अध्ययन अनुसार 74 भन्दा धेरै जिल्लाहरूमा ताल रहेका छन्। सबैभन्दा बढी ताल हुम्लामा 381 छन् भने 472 वटाको नामाकरण नै नगरिएको अवस्था रहेको छ। तर पछिल्लो समयमा ताल सुक्ने पुरिने अतिक्रमणमा पर्ने अवस्था छ। चितवन राष्ट्रिय निकुञ्जले प्राकृतिक ताल सुक्न थालेपछि कृत्रिम ताल बनाउने अभियान सुरु गरेको छ।
19: विश्व सम्पदा सूचीमा सूचीकृत चितवन राष्ट्रिय निकुञ्ज दुर्लभ पाटे बाघ एकसिङ्गे गैंडा र सयौं प्रजातिका चराचुरुङ्गीको सुरक्षित वासस्थान हो। पछिल्लो विवरण अनुसार निकुञ्ज र आसपासका क्षेत्रमा 128 वटा पाटे बाघ 694 वटा एकसिङ्गे गैंडा रहेका छन्। यी सबै जीवहरू पानीका लागि आश्रित रहने निकुञ्जभित्रका प्राकृतिक ताल तलैया तथा सिमसार क्षेत्र जलाशयहरू सुक्दै र खुम्चदै जाँदा पछिल्लो एक दशकदेखि निकुञ्जभित्र पानीको अभाव बढ्दै गएको छ। एकैचोटि ठूलो बाढी आउने र नारायणी राप्ती नदीले गिटी बालुवा र माटो निकुञ्जभित्र ल्याएर छोड्दा पनि तालहरू पुरिँदै गएको 2030 सालमा स्थापना भएको निकुञ्जमा स्थापना ताका 50 भन्दा बढी ठूला तालहरू रहेका थिए। निकुञ्जभित्र तालको संख्या अहिले 25 भन्दा कम छ। भएका पनि खुम्चदै र सुक्दै गएका छन्। वन्यजन्तु र चराचुरुङ्गीका लागि पानीको जोहो गर्न कृत्रिम स्रोतहरूको खोजी गर्ने काम निकुञ्जले 4 वर्ष अगाडिदेखि सुरु गरेको हो। निकुञ्जका संरक्षण अधिकृत प्रवीण पौडेल:
20: केही ठाउँमा चाहिँ वाटर टेबल माथि नै छ भने चाहिँ सोलर पम्पबाट यही नै पम्प गरेर निकालेर त्यसपछि दिनमा जुन जब सोलर इनर्जी आउँछ सोलर प्यानलमा त्यहाँबाट चाहिँ त्यो पावरबाट बोरिङ मार्फत चाहिँ पानी अनि बाहिर निकालेर गरिन्छ भने जहाँ चाहिँ नजिकै खोलाको स्रोत छ त्यहाँबाट पनि झन् सहज रूपमा चाहिँ सोलर इनर्जी मार्फत त्यसलाई तानेर पाइपहरू अन्डरग्राउन्ड गरेर यसरी पोखरीमा ल्याएर चाहिँ दिनको समयमा पानीको चाहिँ आवश्यकतालाई परिपूर्ति गर्छ।
19: निकुञ्जभित्र पानीको मुख्य स्रोत मानिने पश्चिमी क्षेत्रको देवीतालमा 5 वर्ष अघिसम्म पानी थियो तर अहिले धेरै क्षेत्र घाँसे मैदानमा परिणत भएको छ। लामी तालमा पनि पछिल्लो 5 वर्षदेखि पानीको क्षेत्र खुम्चदै गएको छ। तमर नन्द भाउजू मुन्ना र छत्रे तालमा पानी सुकेको पनि केही वर्ष भइसक्यो। निकुञ्जभित्र पानीको अभाव हुँदा जलचर थलचर र चराचुरुङ्गी बढी प्रभावित भएका छन्। निकुञ्जले यो वर्ष मात्रै सुकेभार र कसरा क्षेत्रमा रहेको घाँसे मैदानमा कृत्रिम ताल बनाएको छ। खोल्सामा रहेको पानीलाई सोलरको माध्यमबाट लिफ्टिङ गरेर बनाइएको तालमा जंगली जनावरहरू तिर्खा मेटाउन आउने गरेका छन्। पुनः चितवन राष्ट्रिय निकुञ्जका संरक्षण अधिकृत पौडेल:
20: विशेष गरी सुक्खायाममा हुने पानीको अभावलाई चाहिँ पूर्ति गर्नको लागि प्राकृतिक स्रोतबाट मात्रै सबै कुरा पूर्ति नहुनाले चाहिँ यस्तो किसिमको मानव निर्मित पानी पोखरी चाहिँ हामीले बनाएको। विशेष गरी यसको प्रयोगको हेर्ने हो भने यो अहिले नवनिर्मित भए तापनि यसलाई चित्तलले हात्तीले बँदेलले चाहिँ व्यापक रूपमा प्रयोग गरिराखेको चाहिँ देखिएको छ।
19: निकुञ्जका अनुसार एउटा कृत्रिम ताल बनाउन तालको क्षेत्रफल प्रयोग गरिएको प्रविधि उपकरण लगायतमा गरी 7-9 लाखसम्म बजेट चाहिन्छ। चितवन राष्ट्रिय निकुञ्जले प्राकृतिक तालहरूको संरक्षण सँगै 2 दर्जन भन्दा धेरै स्थानमा कृत्रिम तालको आवश्यकता पहिचान गरेको छ। हाल 5 वटा ताल निर्माण गरिएको छ। निकुञ्ज अवलोकन र भ्रमणमा आउनेहरू भने पानीको स्रोत अभावमा निकुञ्ज प्रतिको आकर्षण घट्ने हो कि भन्ने चिन्तामा छन्।
2: मेरो नाम चाहिँ अस्मिता छेत्री, घर चाहिँ चितवन चौरा। एकै ठाउँमा बसेर एनिमलहरू स्पोर्ट गर्न सकिन्थ्यो, त्यही पानी खान आउने त्यही खेल्ने गर्दाखेरि स्पोर्ट हुने सजिलो हुन्थ्यो। अब अहिले तालो तालो यहाँ सुकेको छ, अब आउँदै आउँदैन नि क्या, अब खोलातिर जाने हो कि अब पानीको स्रोतको मुहान जहाँ त्यही जाने सम्भावना चाहिँ बढी हुन्छ।
21: जलकुम्भले भरेकै देखिन्छ क्या, त्यसले गर्दा पनि त कतिपय जनावरहरू आउँदैन। र अर्को कुरो यो माछा अनि कछुवा तालहरूमा धेरै छ, मैले पहिले नै देखाएको हो, जुन बेला क्लियर पानी थियो त्यतिखेर।
22: पहिला चाहिँ जलकुम्भीहरू घिच्ने निकाल्ने कामहरू हुन्थ्यो।
19: त्यसै पनि निकुञ्जका वन्य जन्तु र स्थानीय वासी बीचको द्वन्द्व शून्यमा झर्न सकेको छैन। बेला बखत वन्य जन्तु मानव बस्तीमा पुगेर आक्रमणका घटना भइरहेको अवस्थामा पानीको अभावमा बस्तीमा वन्य जन्तु पुग्ने क्रम बढ्ने हो कि भन्ने चिन्ता थपिएको छ। तराई भू परिधि तथा संरक्षण कार्यक्रम चितवनका क्लस्टर इन्चार्ज प्रेम पौडेल,
16: मेन भनेको वन्य जन्तुहरूलाई चाहिने भनेको पानी हो। पानीको लागि चाहिँ ऊ भोतारिनु पर्ने हुन्छ, होइन, ऊ नदीतिर जानु पर्यो अथवा चाहिँ तपाईँको समुदायतिर चाहिँ खोलातिर आउनु पर्यो, जसले गर्दाखेरि चाहिँ जुन द्वन्द्वको घटनाहरू घट्ने भएको हुनाले बेसिक चाहिँ वासस्थानको कुराहरू चाहिँ भित्रै हामीले बनाउन सक्यो, व्यवस्थित गर्न सक्यो भने त्यो वन्यजन्तुलाई पनि राम्रो, उसको वृद्धि विकासको लागि राम्रो भयो, उसको लागि पर्याप्त आहाराहरू पाउने भयो भने वन्यजन्तुहरू भतारिएर बाहिर नआउने भएपछि त्यस्ता द्वन्द्वका घटनाहरू पनि घट्ने भयो।
19: प्राकृतिक ताल सुक्दै जाँदा वन्यजन्तु बस्तीमा नपसुन् भन्नेतर्फ निकुञ्जले ध्यान दिनुपर्ने संरक्षण अभियान कर्मीहरूको जोड छ। कृत्रिम तालको अभ्यास अन्तर्गत हालसम्म शुक्लाफाटा राष्ट्रिय निकुञ्जमा 2 दर्जन भन्दा धेरै र बर्दिया राष्ट्रिय निकुञ्जमा यो संख्या झण्डै 200 पुगेको निकुञ्जको भनाइ छ। सिन्धु ढकाल, सीआईएन रेडियो भरतपुर, चितवन।
0: गत वर्षको तुलनामा यस वर्ष सरकारले औद्योगिक बेरोजगारी 2.99% बढेको जनाएको छ। श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले 7 मुलुकसँग द्विपक्षीय श्रम सम्झौता गर्ने प्रक्रिया अगाडि बढाएको छ। संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले पशुपति क्षेत्र विकास कोषको कर्मचारी सेवा शर्त सुविधा नियमावली स्वीकृत गर्दै कार्यकारी निर्देशक पद हटाउने निर्णय गरेको छ। प्युठानको मान्डवी डाम्री खोला स्थित देवस्थान र दाङ सडक खण्डमा जीव दुर्घटना हुँदा मृत्यु हुने दुवैजनाको पहिचान खुलेको छ। र अखिल नेपाल फुटबल संघ एन्फामाथि लागेको प्रतिबन्ध बिना शर्त फुकुवा भएको छ। हवस् त, आजलाई साझा खबरको समय सकियो। प्राविधिक साथी राजेन्द्र रिजाललाई धन्यवाद। भोलि जेठ 2 बिहान 6 साझा खबरमा फेरि भेटौँला। अहिलेलाई भने म दीपक आचार्य पनि बिदा हुन्छु। नमस्कार, शुभरात्री।

0: तपाईँको रेडियो सामुदायिक रेडियो रोल्पा 93.8 MHz।
1: स्टुडियो टाइम
2: अहिले बेलुकीको 8 बज्यो।
3: सुन्दै हुनुहुन्छ, अब प्रस्तुत छ आज बिहान 8 बजे प्रसारण भएको कृषि विशेष बदलिदो नेपालको पुनः प्रसारण।

0: नमस्कार, म मदन पौड्याल उज्यालो रेडियो नेटवर्कको कृषि विशेष कार्यक्रम बदलिदो नेपालमा तपाईँलाई स्वागत छ। उज्यालो र नेपाल कृषि अनुसन्धान परिषद राष्ट्रिय कृषि प्रविधि सूचना केन्द्रको सहकार्यमा तयार पारिएको यो कार्यक्रम उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जसँगै देशभरका विभिन्न एफएम स्टेसन र उज्यालो अनलाइनमा पनि सुन्न सक्नुहुन्छ। आजको कृषि विशेष कार्यक्रम बदलिदो नेपाल सरकारको नीति तथा कार्यक्रमले समेटेको कृषि क्षेत्रका विषयबारे केन्द्रित छ। गएको सोमबार सरकारले आउँदो आर्थिक वर्ष 2083-84 नीति तथा कार्यक्रम सार्वजनिक गर्यो। नीति तथा कार्यक्रममा कृषिको आधुनिकीकरणसँगै आर्थिक सुधार, अर्थतन्त्र लगायतलाई प्राथमिकतामा राखिएको छ। यसअघि सरकारले राष्ट्रिय प्रतिबद्धता पत्र पनि सार्वजनिक गरेको थियो। यसै सन्दर्भमा खाद्यका लागि कृषि अभियानले कृषिको समग्र विकासका लागि भन्दै नीतिगत र संरचनागत सुधारको विस्तृत खाका समेत सरकारलाई बुझाएको थियो। रासायनिक मल र विषादीमा आधारित वर्तमान कृषि चक्रले माटोको उर्वरा शक्ति र मानव स्वास्थ्यमा गम्भीर असर पुर्याइरहेको भन्दै अभियानले तत्काल जैविक अर्थात् पर्यावरणीय कृषितर्फ रूपान्तरण हुन सरकारसँग माग गर्दै आएको छ। नीति तथा कार्यक्रमले कृषि क्षेत्रका के कस्ता विषयलाई उठाएको छ त? आजको कृषि विशेष कार्यक्रम बदलिदो नेपालमा हामीसँग कुराकानीमा हुनुहुन्छ खाद्यका लागि कृषि अभियानका संयोजक उद्धव अधिकारी। उहाँलाई मैले सुरुमा सोधेको छु, खाद्यका लागि कृषि अभियान के हो?
1: धेरै धन्यवाद। यो हामीले नेपालमा गएको यो 5-6 दशकदेखि बेच्नका लागि खेतीपाती गर्नुपर्छ भनेर हाम्रो विशेष गरेर सरकार पक्ष नै यसमा निकै ठुलो कम्मर कसेर लाग्यो, जसको परिणाम अब आज हामीले देख्न सक्छौँ। उसले उत्पादन वृद्धिका नाममा जसरी कृत्रिम रसायनहरूको सहारा लियो, जसरी नपुंसक बिउहरूको सहारा लियो, जसरी एक खालको भनौँ न यन्त्रोपकरणहरूलाई चाहिँ बढी प्रवर्धन गर्ने एक खालको प्रयास गर्यो, त्यो सबैबाट हामीले सकारात्मक भन्दा अलिकति नकारात्मक परिणामहरू नै हात लाग्यो भन्ने ठाउँमा पुगेका छौँ हामी जाने आधा शताब्दीका वरिपरि रहँदाखेरि। होइन, त्यसले गर्दा हामी गएको 15 वर्षदेखि यो यो जसरी हामीले चाहिँ उत्पादन वृद्धिका नाममा जसरी हामीले हाम्रो पृथ्वी, हाम्रो माटो, हाम्रो जनस्वास्थ्य, हाम्रो पर्यावरण, हाम्रो जैविक विविधता गुमाउँदै गएका छौँ, यो चिजमा चाहिँ खबरदारी गर्नुपर्छ है भन्ने खालको एउटा चिन्तन, एउटा सोचको विकास भएसँगै हामीले यो कृषि चाहिँ खानाका लागि गर्नुपर्छ है भनेर हामीले चाहिँ खाद्यका लागि कृषि अभियान भनेर यो अभियान सुरु गरेका हौँ। यद्यपि म आफै पनि खेतीपाती गर्ने मान्छे हुँ र म गएको 22-23 वर्षदेखि चाहिँ म यो भन्ने तामा तुलसी टाउकोमै राखेर प्राङ्गारिक खेतीपाती गर्नुपर्छ भन्ने अभियानमा म मात्रै होइन, म सिङ्गो समुदायलाई लिएर म चाहिँ जोडिएको मान्छे। त्यसैले अहिले चाहिँ यो अभियानले गएको 15 वर्षदेखि यही कुराहरूमा नीति निर्माताहरूलाई अलि बढी सचेत गराउँदै हामी अब त्यो भनौँ न अध्ययन गर्दै एक खालको पैरवी गर्दै दुइटै कुरा सँगसँगै लगिराखेका छौँ। इभिडेन्सको आधारमा हाम्रा पैरवीहरू लेखेर बोलेर होइन, कहिले सडकमै आएर, कहिले ज्ञापन पत्र मार्फत होइन, कहिले ध्यानाकर्षण पत्र मार्फत, विशेष गरेर नीतिगत पैरवीको तहमा हामीले अलि बढी काम गरिराखेका छौँ होइन। त्यो चाहिँ अब सकेसम्म तिनी तहलाई नै समेट्न खोज्छौँ। यद्यपि अब हाम्रो खालको लुज नेटवर्क हो, त्यस्तो खालको दर्ता भएको त्यस्तो खालको स्रोत साधन सम्पन्न संस्था पनि होइन, हामी यो नेपालको माटोलाई बचाउनुपर्छ, नेपालको प्राकृतिक कृषिलाई बचाउनुपर्छ भन्ने खालका विचार भएका व्यक्ति र संस्थाहरू यसको चाहिँ सदस्य हुन सक्नुहुन्छ र यो मुद्दामा चाहिँ उहाँहरू पनि सहयात्री बन्न सक्नुहुन्छ। त्यस्तो खालको लुज नेटवर्क भएको हुनाले यसले चाहिँ एक खालको चाहिँ यसको कार्यक्षेत्र यसले गर्ने एकदम काम म्यासिभ रूपमा जान सक्ने भन्ने हुँदैन। यसले यसले ती चिज ती प्रतिनिधि पात्रहरूको प्रतिनिधित्व गर्छ जसले जो सूक्ष्म रूपमा माटोमा बसेर सूक्ष्म जीवाणुको रूपमा काम गरिरहेका छन् होइन, जो प्राकृतिक रूपमा चाहिँ एक खालको भनौँ न मान्छे मात्रैको विकासबाट समग्र विकास हुन सक्दैन, नेपालको विकास हुन सक्दैन भन्ने मान्यता राख्ने वर्ग समुदाय सबैका भावनाहरूलाई प्रतिनिधित्व गर्ने एउटा संयुक्त मोर्चाको रूपमा यो छ सर।
0: तपाईँले विगत 15 वर्षदेखिको चाहिँ अभियान केन्द्रित कार्यहरू चाहिँ जोड्नुभयो, विगतको चाहिँ जागरण यात्रा थियो
1: हजुर हो,
0: जुन जागरण यात्रा के थियो?
1: एकदमै धन्यवाद सर, तपाईँले ठ्याक्कै 1 वर्ष अगाडि हामीलाई लगिदिनु भयो। हामी 1 वर्ष अगाडि चाहिँ हामीले ठ्याक्कै 1 महिनाको 1 महिने जैविक कृषिको जागरण यात्रा सुरु गरेका थियौँ। त्यो चाहिँ झन्डै झन्डै 3 प्रदेश र 25 जति पालिकाहरूलाई हामीले त्यो जागरण यात्रामा समेट्न सक्यौँ। त्यो भित्रमा थुप्रै संचारकर्मी, नागरिक समाज, उत्पादक समूहहरू अनि कृषि विषय अध्ययन अध्यापन गर्ने संस्थाहरू लगायत थुप्रै क्षेत्रहरूलाई हामीले त्यो अभियानमा समेट्न सक्यौँ। र त्यो अभियान चाहिँ साँच्चै एउटा साँच्चै जागरणको अभियान थियो भन्ने लाग्छ। यद्यपि अब हामी नेपालको पश्चिमी भूभागहरूमा जान बाँकी नै छ, पूर्वीय भागहरूलाई हेर्दाखेरि चाहिँ हामी 3 प्रदेशका विशेष गरेर मुख्यमन्त्रीहरू, त्यहाँका माननीयज्यूहरू अनि त्यसपछि गएर पालिकाका प्रमुखहरू, जो कृषिमा काहीँ न काहीँ प्रत्यक्ष परोक्ष रूपमा संलग्न भएका संस्था र व्यक्तिहरूसँग हामी जसरी जोड्यौँ र उहाँहरूको विचारहरूलाई हामीले ल्याएर हामीले राजधानीमा एउटा पत्रकार सम्मेलन गरेर एउटा त्यो चिजलाई हामीले जिस्टमा चाहिँ प्रस्तुत गरेका थियौँ। त्यतिखेर मलाई लाग्छ थुप्रैका आँखा रसाएका थिए। हामीले कृषि विभागको हलमा चाहिँ हामीले त्यो चिजलाई हामीले प्रस्तुत गर्दै गर्दा होइन, कृषि मन्त्री अथवा संसदीय समितिका कृषि समितिका सभापति लगायत थुप्रै जो कृषिका कृषिको विषयमा जिम्मेवारी लिने होइन जनप्रतिनिधि भनौँ या मन्त्रालयको चाहिँ नेतृत्व सम्हालेका मन्त्रीज्यू भनौँ, उहाँहरू लगायतको टिमलाई राखेर हामीले चाहिँ त्यो सेयरिङ गरेका थियौँ र त्यो सेयरिङ वास्तवमै यथार्थमा आधारित त्यो सेयरिङमा मान्छेहरूले एक खालको हार्ड टचिङ नै थियो। मान्छेहरूले चाहिँ हामीले कुरा गर्दाखेरि होइन हामी त्यो अभियानको समापन कार्यक्रम मात्रै होइन, हामी सुरुवातदेखि नै हाम्रा विचारमा यो विचारमा नेपालको कृषि बिग्रँदै गरेको विचारमा, कृषिको माटो मर्दै गरेको विचारमा, कृषिको भनौँ न हाम्रो पर्यावरणमा जुन खालको असन्तुलन बढ्दै गएको छ त्यो विषयमा चाहिँ कसैको पनि दुई मत देखेनौँ हामीले होइन,
0: भनेको फरक मत देखिएन,
1: पटक्कै देखिएन। हामीले त्यहाँ सङ्ख्यात्मक रूपले लाखौँ मान्छेसँग प्रत्यक्ष परोक्ष रूपमा होइन हामीले चाहिँ त्यो क्षेत्रहरूमा सम्बन्धित जिल्लाहरूमा भएका मिडिया सङ्घहरू पनि हामीले त्यहाँ पत्रकार सम्मेलनहरू गर्दै गर्दै अगाडि बढ्यौँ। कहीँ पनि त्यस्तो खालको विशेष गरेर अब मधेसको भूभाग अलिकति भनौँ न अब यो जैविक खेतीपातीको सवालमा उहाँहरू भौगोलिक रूपमा अलिकति भनौँ न रसायनकै सहारा लिनुपर्ने भूगोल भए तापनि उहाँहरूले पनि के खालको कुरा स्वीकार्नु भयो भने हामीसँग जसरी रोटाभेटर लगायतका यी चाहिँ ठुला ठुला यन्त्रहरूका कारणले गर्दा हाम्रो माटो थिचिएको छ, माटोभित्रको सूक्ष्मजीवाणुहरू मरेको छ, माटो कङ्क्रिट हुँदैछ, हामीले चाहिँ माटोलाई एक खालको उर्वर हुनबाट हामीले चाहिँ हाम्रो यन्त्र उपकरणहरूले बचाइरहेका छन्, मित्रजीवहरूलाई यन्त्र उपकरणले चाहिँ मारिरहेका छौँ भन्ने जस्तो ठाउँमै उहाँहरू हुनुहुन्थ्यो होइन। माटोदेखि बिउदेखि लिएर सबै कुराहरूमा समग्रमा हामीले कुनै पनि त्यस्तो एउटा पात्र मात्रै पनि फेला पारेनौँ ती चाहिँ हजारौँ मान्छेसँग हामीले भेट्दै गर्दा कि जसले यो मुद्दा ठिक छैन भनेर कसैले पनि भनेनन् होइन। त्यो हिसाबले पनि हामी यो मुद्दाप्रति हामी गएको 15 जहाँ छौँ होइन, र व्यक्तिगत रूपमा त 22-23 म छु र यो मुद्दा चाहिँ हामी ठिकै ठाउँमा छौँ भन्ने ठाउँमा चाहिँ हामी त्यसले पनि पुर्याएको हो।
0: खाद्यका लागि कृषि अभियानका संयोजक उद्धव अधिकारी यो कुराकानीमा हामीसँग हुनुहुन्छ। तपाईँले देशभरका विभिन्न ठाउँमा डुलेर घुमेर देख्दाखेरि र जुन एउटा सार संक्षेप प्रस्तुत गर्दाखेरि धेरैका आँखा पनि रसाए भनेर भन्नुभयो, खास गरी कृषि र किसानको अवस्था चाहिँ के रहेछ?
1: अब कृषि र किसानको अवस्था त्यो मलाई लाग्छ पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म नै अवस्था लगभग उस्तै छ होइन। वास्तवमा जसले वास्तवै खेतीपाती गरिराखेको छ, जो किसानी छ, किसानी गरिराखेका छ, त्यो चाहिँ आजबाट मात्रै सुरु गरेको होइन, उसले आफ्नो पुर्खाको लिगेसीलाई उसले धान्दै धान्दै आजसम्म आएको जुन खालको किसान छ उसलाई चाहिँ अहिलेको राज्य सत्ताले उसलाई समग्रमा हेर्दा यो निर्वाहमुखी किसान हो, यसले चाहिँ यो नेपाललाई उँभो लगाउँदैन, यसको खेतीपातीले चाहिँ यो जति पनि नेपाल विकास हुन नसकेको यिनै किसानहरू, यिनै साना किसानहरू जसले निर्वाहमुखी किसान किसानी गरिदिएका कारणले गर्दा हाम्रो देश पछाडि परेको भन्ने जस्तो भाष्य बनाएर उहाँहरू चाहिँ त्यो त्यो त्यो त्यो पात्रलाई चाहिँ उहाँहरूले चाहिँ त्यसरी एउटा खिचिटिउरी गरेको हामी थुप्रै ठाउँमा देख्छौँ। र अहिले भर्खरै पनि गएको नीति कार्यक्रमकै पनि कुरा गर्नुहुन्छ भने त्यो निर्वाहमुखी कृषिलाई होइन व्यवसायीकरण गर्ने, उन्नत बनाउने भन्ने कुरा, त्यो अब म जान्ने भएदेखि त्यो शब्द कहिल्यै छुटेको छैन, चाहे त्यो तपाईँ एडिएसमा त्यो कुरा भन्नुहोस्, चाहे तपाईँ कृषि नीतिमा भन्नुहोस्, चाहे त्यो आवधिक योजनाहरूमा होइन योजना आयोगले बनाउने आवधिक योजनाहरूमा भन्नुहोस्, चाहे वार्षिक नीति कार्यक्रम भन्नुहोस्, जहिले त्यो निर्वाहमुखी कृषिलाई चाहिँ उन्नत बनाउने, व्यावसायिक बनाउने भन्ने कुरा कहिले छुट्दैन। र त्यही निर्वाहमुखी कृषिकै फेरि फेरिमा गएको गरेको चाहिँ एक खालको गएको 5 एउटा मेरुदण्डको रूपमा जुन जुन एउटा साना किसानहरूले नेपालको कृषि धान दिएका छन् र जसले नै आज आज चाहिँ होइन नेपालको यो भनौँ न अनौपचारिक औपचारिक क्षेत्रको ठुलो क्षेत्र चाहिँ यही किसानहरूका कारणले गर्दा यहाँ अहिले झन्नै झन्नै 4 खरब जतिको कृषिजन्य उपज आयात हुँदै गर्दा बाँकी उत्पादन चाहिँ तिनै किसानहरूले तिनै साना किसानहरूले उत्पादन गरेर हाम्रो यहाँको एक खालको खाद्य सुरक्षाको अवस्था टिकेको अवस्था छ होइन भनेपछि ती किसानहरूलाई हामीले जस्तो जसरी राज्यले व्यवहार गर्नुपर्थ्यो त्यो व्यवहार गरिरहेको पाउँदैनौँ मुखले होइन कि यो किसानप्रतिको सम्मान भावमा उहाँहरूको कमजोरी देखिँदैन तर जतिखेर उहाँहरूले व्यवहारमा त्यो कुरा पुष्टि गर्नुपर्ने हुन्छ त्यो कुरामा चाहिँ कतिपय ठाउँमा चुक्नु भएको छ र केही ठाउँमा हामी थुप्रै पालिकाहरूमा गयौँ सबै पालिकाहरूमा एउटै व्यवहार रह्यो भन्ने भएन कति कयौँ पालिकाहरूले अलिकति यो होइन किसान परिचय पत्र किसानको वर्गीकरणका मुद्दाहरूलाई अलिकति अगाडि लाने कुराहरू पनि गर्नुभएको छ कतिपयले साना किसानहरूलाई अलिकति प्रवर्धन गर्ने कामहरू पनि गर्नुभएको छ अब एउटा पालिकाभित्र जति स्रोत साधन हुन्छ र जति म्यान्डेट हुन्छ त्योभित्र रहेर उहाँहरूले गर्ने अभ्यासहरू पनि गरिराख्नु भएको छ नगर्नु भएको होइन र अब कतिपय पालिकाहरूमा चाहिँ के देखिन्छ भने जस्तो अब अहिले जसरी भत्कँदै गरेको परिवार जसरी हाम्रो चाहिँ युवाहरू हामीले विदेश जानुपर्ने जुन खालको बाध्यात्मक अवस्था छ त्यसले चाहिँ होइन बालबच्चा पढाउनका लागि होइन सिङ्गो परिवार चाहिँ सदरमुकाममा आउनुपर्ने अथवा त्यहाँ घरहरूमा विभिन्न खालका समस्याहरू चाहिँ निम्तने अनि त्यो परिवारमा एक खालको विच्छेद सम्बन्ध विच्छेदका घटनाहरू घट्ने त्यसले चाहिँ फेरि के भन्छ यो हाम्रो सुधार केन्द्रतिर चाहिँ बालबालिकाहरूलाई पुर्याउनु पर्ने जस्ता एक खालको डरलाग्दो चित्रहरू पनि त्यहाँभित्र देखिन्थ्यो होइन त्यो अनि जमिनमा बाँझो किन बढिरहेको छ भन्दाखेरि परिवार यसरी विखण्डित हुँदैछ र त्यो त्यसले पनि हाम्रो चाहिँ बाँझो जमिन बढिरहेको सन्दर्भहरूलाई पनि त्यहाँ झल्काउँथ्यो कतिपय ठाउँमा भने कतिपय स्थानीय तहका प्रमुखहरू चाहिँ साँच्चै यो कुरामा चिन्तित हुनुहुन्थ्यो र उहाँले तदनुसारको नीति कार्यक्रमहरू बजेटहरू बनाउने अभ्यास पनि गरिराख्नु भएको थियो यद्यपि उहाँहरूको त्यो सीमित स्रोत साधनबाट त्यो भ्याउन सक्ने समग्र कृषिलाई सम्बोधन गर्न सक्ने अवस्था पनि थिएन त अब उहाँहरूको चेतनाको हिसाबबाट हेर्दाखेरि चाहिँ यो गलत बाटो हो यसबाट फर्किनुपर्छ भनेर कैयौँ पालिकाहरूले त यो के भन्छ अब हाम्रो पालिकालाई प्राङ्गारिक पालिका बनाउनुपर्छ भनेर होइन उहाँहरूको त्यो नगर परिषदबाट निर्णय पनि गराएका पालिकाहरू पनि हामीले भेट्यौँ होइन त्यहाँबाट हेर्दाखेरि चाहिँ अब हामीले धेरै निराशाको कुरा गर्नुभन्दा पनि आशाको काहीँ न काहीँ होइन कालो बादलभित्र चाँदीका घेराहरू हामी काहीँ न काहीँ देख्यौँ पनि त्यो यात्रामा अब अझै कतिपय ठाउँमा यस्तो खालको छ कि ठ्याक्कै भन्नुपर्दा तपाईँको चाहिँ तपाईँ उदयपुरको बेलुकाको चाहिँ नगर अध्यक्षज्यू हुनुहुन्थ्यो उहाँले चाहिँ त्यहाँ होइन ठुलो क्षेत्रमा हामीले मकै खेती गरेका छौँ भन्नुभयो र त्यो मकैको उत्पादन चाहिँ राम्रो पनि थियो होइन तर त्यसले उत्पादन त वृद्धि गर्यो तर अहिले चाहिँ समग्रमा हेर्नुपर्दाखेरि चाहिँ म दैनिक होइन 7-10 जनासम्मको लागि चाहिँ त्यो क्यान्सर लगायतका जुन असाध्य रोगको लागि जुन चाहिँ राज्यले उपलब्ध गराउने जुन अनुदान रकम छ त्यो अनुदान रकमको लागि चाहिँ मैले सिफारिस गर्नुपर्ने अवस्थामा छु मलाई म त्यो उत्पादन बढेकोमा खुसी हुँ कि मैले यो मेरा जनताहरू चाहिँ रोगी भएकोमा दुखी हुँ म दोधारमा छु भन्ने आशय थियो उहाँको होइन
0: त्यो भनेको जनप्रतिनिधिले भनेका कुरा र भोग्नु परेको कुरा
1: होइन उहाँ पनि त्यही समुदायकै मान्छे हुनुहुन्छ होइन स्वाभाविक रूपमा जनप्रतिनिधि पालिकाको प्रतिनिधि भने त्यही समुदायकै हुनुहुन्छ भनेको मैले एउटा उदाहरणको रूपमा मात्रै भने होइन अब यस्ता
0: त्यो उदाहरण खोज्न टाढा जानु पर्दैन हामी काठमाडौँ उपत्यकाभित्रैको छिमेकी चाहिँ जिल्ला हेर्ने हो भने काभ्रेमा त्यस्तै चक्र छ दादिङमा त्यस्तै चक्र छ नजिकमा पनि हामी देख्न सक्छौँ
1: एकदमै जुनसुकै पालिकाको मेयरसँग मैले या पालिका अध्यक्षसँग मैले भेट्दाखेरि मैले पहिलो सोध्ने प्रश्न यही हो तपाईँ दैनिक रूपमा यो असाध्य रोगका लागि तपाईँका पालिकाबाट कतिवटा सिफारिस जान्छ भनेर म उहाँलाई सोध्ने गर्छु र मैले अहिलेसम्म भेटेको पालिकाहरूले न्यूनतम 5 भन्दा अधिकतम चाहिँ 10-12 चाहिँ दैनिक सिफारिस गरिरहेको अवस्थाहरू छ होइन यसलाई 5 ल न्यूनतम 5 मान्नुहुन्छ भने पनि त्यसलाई 365 लानुहोस् र त्यसलाई 753 लानुभयो भने तपाईँले यो देश होइन वास्तवमै कहिल्यै निको नहुने रोगीहरूको एउटा देशको रूपमा हामी त्यतातिर जाँदैछौँ होइन यसलाई यो हेर्दा सामान्य भइ त राखेको छ चलि त राखेको छ भन्ने जस्तो देखिन्छ आज किन अस्पतालहरूमा मेला लागिरहेका छ किन मान्छेहरू कहिल्यै निको नहुने रोगहरूको चाहिँ रोगहरू शरीरमा बोकेर हिँड्नु परिरहेको छ यो यावत कुराहरूको कुरा फेरि काहीँ न काहीँ होइन 100% त नहोला तर धेरै प्रतिशत चाहिँ त्यही खानेकुरासँग जोडिन्छ त्यही जमिनसँग जोडिन्छ त्यही पर्यावरणसँग जोडिन्छ होइन त्यसले गर्दा त्यसलाई सुधार्न नसुधार्ने हो भने अरू हामीले जति प्रयास गरे पनि ती चाहिँ असफल हुन्छन् त्यसैले हाम्रो कृषि खेतीपाती चाहिँ खानका लागि हुनुपर्छ स्वच्छ हुनुपर्छ र खान योग्य हुनुपर्छ र मान्छे मात्रै बाँच्नका लागि यो पृथ्वी बनेको होइन त्यसैले त्यसको जुन खालको इकोसिस्टम छ जो सिस्टमभित्र बस्ने सम्पूर्ण प्राणीहरू छन् ती प्राणीहरूको पनि अधिकार रक्षा गर्दै हामीले चाहिँ एक खालको भनौँ न 84 लाख जीवहरू मध्ये होइन अब हामी एउटा वर्ग नहौँ मान्छे भनेको होइन अब त्यो मान्छेले मात्रै उसको स्वार्थका लागि सबै प्राणीहरूलाई चाहिँ होइन उनीहरूको अस्तित्व समाप्त पारिदिने र मान्छे मात्रै चाहिँ होइन ऊ चाहिँ उसको आयु चाहिँ लगातार वृद्धि गर्दै जाने जुन खालको एउटा यो भनौँ न भस्मासुर लाइनमा छौँ यसले चाहिँ काहीँ न काहीँ ठुलै विपत्तिहरूमा चाहिँ फेरि यो मानव सभ्यतालाई नै पुर्याउँछ भन्ने लाग्छ। त्यसको लागि पहिलो खुड्किलो भनेको नेपालको यो जुन चिज हामी एकछिन खान पाएन भने एकछिनमा चाहिँ हामी होइन आँखा तिरमिर हुन थाल्छ। त्यस्तो खानेकुरा चाहिँ शुद्ध हुनु पऱ्यो र त्यो शुद्ध खानेकुरा उत्पादन गर्ने समुदाय र उत्पादनमा उत्पादन प्रवर्धन गर्ने निकायहरूलाई चाहिँ हामी हिजोदेखि आजसम्म त्यही खबरदारीमै छौँ।
0: कुराकानीमा हुनुहुन्छ खाद्यका लागि कृषि अभियानका संयोजक उद्धव अधिकारी। उहाँले विशेष गरी अघिल्लो बुदामा चाहिँ जोड्न खोजेको एउटा मानव स्वास्थ्य, अर्को चाहिँ माटो संरक्षण र दिगो कृषिको अवधारणा हो जानेर विषाक्त खाना अहिले हामी खान बाध्य छौँ र उत्पादन विषाक्त हुँदा र त्यो विषाक्त उत्पादनमा संलग्न हुँदा मानव स्वास्थ्य पनि जोखिममा छ भन्ने यो कुराकानीमा चाहिँ हामी बुझ्न सक्छौँ। त्यो बुझाइ चाहिँ खास हुनुपर्ने चाहिँ एउटा युवा वर्ग, युवा किसान, त्यसमध्ये पनि अहिले जो कृषि पढ्दैछ त्यो विद्यार्थीले अझ बढी बुझ्ने र बुझाउने काम गर्न सक्छन्। तपाईँहरूले अभियान चलाउनु भयो, त्यस्तो वर्गको चासो र चिन्ता कति भेट्नु?
1: मदन सर धेरै धन्यवाद। हामी अहिले हामीले अलि बढी फोकस गरेको यिनी विद्यार्थीहरू जो पहिलो चाहिँ कृषि रोजेर विज्ञान विषय पढेर र कृषि रोजेर जो कृषि पढ्दै हुनुहुन्छ पूर्वदेखि पश्चिमसम्मका विद्यार्थी भाइ बहिनीहरू जो चाहिँ होइन ब्याचलर मास्टर्स गरिराख्नु भएको छ होइन
0: भनेको यो पुस्ताले अब सिक्दै र सिकाउन पनि सक्छ भन्ने कुरा चाहिँ मैले
1: होइन एकदमै पुस्तागत रूपमा सरले भनेको एकदमै जायज हो होइन त्यहीँ जानुपर्छ। तर अझै हाम्रो चाहिँ अहिले बिग्रिएको कुरा के छ भने हाम्रो कृषि बिग्रनुको मुख्य कारण चाहिँ यहाँ पढेकै मान्छेहरूले नै नेपालको कृषिलाई बिगार्नलाई बल पुर्यायो कि भन्ने पनि लाग्छ कहिलेकाहीँ। त्यहाँ त्यो मात्रै पनि होइन, त्यहाँ विभिन्न स्रोत साधनको अभाव लगायतका अन्य विविध कारणहरू पनि होला, तर सरसर्ती हेर्दाखेरि चाहिँ जसले कृषि पढ्यो उसले नै त्यो चाहिँ उत्पादन वृद्धिको मात्रै जुन खालको एउटा मूल मन्त्र घोक्यो त्यो उत्पादन वृद्धिको चाहिँ जुन खालको एकोहोरो रटानले नै हाम्रो यो सबै चिजहरू चाहिँ भनौँ न यो प्रकृतिको असन्तुलन, माटोमा अम्लेपन, माटोमा घट्ने प्राङ्गारिक पदार्थ, अनि हाम्रो जमिन मुनिको पानी होइन, त्यसपछि हाम्रो आयातमा रसायन लगायतका चिजहरूमा आयातमा लाग्ने लगानीहरूको वृद्धिको कुरा होइन, वार्षिक 17-18 लाख किलो बिखको आयातको कुरा होइन, त्यसले हाम्रो शरीरमा पार्ने प्रभावहरूको कुरा, यो सबैतिर त्यसले एकदम अप्ठ्यारोमा पार्यो। त्यसले गर्दा पढेकै मान्छेहरू नै भोलि उनीहरू नै सेलेक्ट हुने हुन् र उनीहरू नै इलेक्ट हुने हुन् होइन, त्यसैले ती निर्वाचित भएर आउने हुन् या कतै चाहिँ नियुक्ति पाएर जागिर खानेहरू हुने हुन्, उनीहरू त्यही कृषि पढेकै मान्छेहरू नै त्यहाँ प्राय कृषिका वरिपरि नै भेटिने भए हुनाले उहाँहरूको रुट भनेको चाहिँ फेरि पनि त्यही कृषि पढ्ने, अध्ययन अध्यापन गर्ने कलेजहरू हुन्। त्यसैले हामी उहाँहरूलाई नै केन्द्रित गरेर हामीले यो अभियानहरू चलाइराखेका छौँ र थुप्रै भाइ बहिनीहरू चाहिँ यो मुद्दामा सहकार्य गरिराख्नु भएको छ, यो हामीसँग हाम्रा मुद्दामा उहाँहरू कन्भिन्स हुनुहुन्छ र यतिसम्म उहाँहरू भन्ने ठाउँमा पुगिसक्नु भएको छ कि आफ्नै गुरुवर्गहरूलाई अगाडि राखेर गरिएका छलफलहरूमा गुरुवर्गहरू तपाईँले पढाएको ज्ञान हामीलाई बिर्सनका लागि अर्को चाहिँ दशकौँ हामीलाई चाहिँ खर्च गर्नुपर्ने ठाउँमा यहाँहरूले पुर्याउनु भयो। त्यसैले तपाईँले पढाएको ज्ञान चाहिँ हाम्रो भनौँ जीवनको लागि र जगतको लागि यसले चाहिँ भलो गरिराखेको छैन भन्ने खालको कुरा आफ्नै विद्यार्थीले आफ्नै अगाडि भन्दाखेरि ती गुरुवर्गहरूले पनि त्यो महसुस गर्नुपर्ने कुरा हो होइन। त्यसैले हुन त करिकुलममा जे छ त्यही पढाउने कुरा होला थुप्रै कुराहरू, तर कस्तो भने हामी चाहिँ ती युवाहरू खोज्दै हिँडिरहेका छौँ जसले अहिले कृषि पढिराख्नु भएको छ र तिनै गुरुवर्गहरूलाई बढी केन्द्रमा राखिरहेको छौँ जसले कृषि पढाइराख्नु भएको छ होइन, जसले यो विषयमा उहाँले आत्मसात त गर्नुहुन्छ तदनुसारको व्यवहार गर्नका लागि सबैभन्दा पहिलो चाहिँ एक खालको शक्ति सहितको पात्र चाहिँ उहाँहरू नै हो र त्योभन्दा पर गएर हेर्ने हो भने यो शिक्षाबाट नै सुधार्न जरुरी छ। यहाँले भनेको एकदम जायज हो, हामीले स्कुल लेभलदेखि नै होइन अहिले जुन ड्रप आउटको रेट जो छ होइन त्यहाँबाट हेर्ने हो भने चाहिँ अहिले स्कुल लेभलदेखि नै हामीले यो खेतीपातीका कुराहरू, श्रमप्रतिको सम्मानको कुराहरू, अनि त्यसपछि गएर यो माटोको चाहिँ नि उर्वरा शक्तिको कुराहरू, हाम्रो अहिले भनौँ न माटोलाई एक खालको फोहोर भन्ने खालको कल्चर विकास हुँदै गएको छ होइन, त्यसलाई चाहिँ एक खालको प्रकृतिसँग नजिक बनाउने, खेतीपातीसँग नजिक बनाउने जुन खालको जुन अभ्यास गराउनु पर्ने छ त्यो चाहिँ हाम्रो प्राथमिक तहबाटै नै अभ्यास गर्नु जरुरी छ जसले नेपालको कृषि भोलिका दिनमा उहाँहरूको काँधमा जाँदैछ होइन। अब दुःख लाग्दो कुरा के छ भने अब त्यो सपनाको स्थानीयकरण भन्दा पनि यो सपनाको चाहिँ विदेशीकरण भइरहेको छ अहिले अहिले 10-12 वर्षको बच्चालाई तपाईँले सोध्नुभयो भने उसले चाहिँ नेपालमा बस्छु, नेपालमै केही गर्छु भन्ने कुरा भन्दा पनि ऊ चाहिँ विदेशकै सपना बढी देखिरहेको छ। अझ माटोमै झर्ने कुरा, खेतीपातीमै जाने कुरा, झरी पर्दाखेरि होइन घुम ओढेर खेतीमा जाने कुरा त उसको अझै त्यो तेस्रो चौथो प्राथमिकतातिर पर्छ। त्यसैले त्यो वर्गलाई हामीले त्यो माटोप्रतिको एउटा खालको श्रद्धाभाव जगाउने कुरा चाहिँ हामीले पाठ्यक्रमबाटै जोड्नुपर्छ। सरले उठाएको कुरा म एकदम सहमत छु।
0: उसो भए तपाईँहरूले अभियान सञ्चालन गर्दाखेरि त्यस्ता कार्यक्रमहरू विद्यालय तहमा अथवा ती रहका सम्बन्धित निकाय तहमा केही पाइयो त केही छन् त?
1: होइन, विद्यालय तहमा चाहिँ अब यस्तो छ, हामी अब एकदम इमान्दारीपूर्वक भन्नुपर्दा हामी विद्यालय तहसम्म अलिक कममै पुगेका छौँ। होइन, विद्यालय तहसम्म पुग्नुपर्छ भन्ने हाम्रो मान्यता हो। अब यद्यपि मैले अघि नै भने अब हामी एउटा सानो एउटा नेटवर्क हो, अब हामी सबैतिर सबै क्षेत्रमा त्यसले चाहिँ प्रभाव पार्न सक्दैन। विद्यालय क्षेत्रमा जानु एकदम जरुरी छ। र अब अहिले चाहिँ जस्तो कैयौँ यो विद्यालय तहमै 8-12 जुन खालको यो प्राविधिक शिक्षा पढाइराखेका छ प्लान्ट साइन्सको रूपमा, होइन त्यस्ता खालका कलेजहरूलाई पनि फोकस गरेर अब केही कार्यक्रमहरू अगाडि बढाउनुपर्छ भन्ने लाइनमा हामीहरू छौँ। र हाम्रो बुताले भ्याएसम्म हामीले गर्ने पैरवीको जुन खालको क्षेत्राधिकार छ त्यो क्षेत्राधिकारभित्र रहेर हामीले स्कुल लेभललाई पनि भोलिका दिनहरूमा चाहिँ यो पैरवीको मुख्य एउटा महत्त्वपूर्ण एउटा स्टेक होल्डरको रूपमा हामी लिएर जान्छौँ।
0: खाद्यका लागि कृषि अभियानका संयोजक उद्धव अधिकारी यो कुराकानीमा हामीसँग हुनुहुन्छ। विशेष गरी सरकारले हालै नीति तथा कार्यक्रम ल्यायो, त्यसभन्दा अगाडि चाहिँ एउटा राष्ट्रिय सङ्कल्प पत्र अथवा प्रतिबद्धता पत्र भनेर पनि ल्याएको थियो र त्यसैको पेरिफेरीमा रहेर तपाईँहरूले सुझाव एउटा खाका चाहिँ भनेर दिनुभयो। नीति तथा कार्यक्रम आयो, तपाईँहरूले दिएको खाका के थियो र त्यो कति समेटियो?
1: मदन सर, अब यस्तो अब सरकारले अहिलेको यो विशेष भनौँ न अहिलेको जुन पछिल्लो सरकारले चाहिँ राष्ट्रिय दलहरूका घोषणा पत्रहरूलाई समेटेर राष्ट्रिय प्रतिबद्धता पत्र बनाउँदै गर्दा आम नागरिक समूह समुदायसँग पनि जुन खालको विचारहरू मागेका थियो त्यो विचार हामीले पनि त्यहाँ पेस गऱ्यौँ। र त्यो पेस गरेका आधारमा अहिले नीति कार्यक्रममा फेरि त्यसलाई ट्याली गरेर हेर्ने हो भने अब 100% भएन त भन्न सकिन्न। होइन, त्यसले काहीँ न काहीँ अलिकति सम्बोधन गर्दैछ कि भन्ने लाग्दैछ दुईवटा हिसाबले। नीति कार्यक्रममा आएको जस्तो विगतका वर्षहरूमा अहिले पनि छ, कृषिको व्यावसायिकरण यान्त्रिकरणका प्रश्नहरू छन् त्यो ठिकै छ, तर जैविक बाटोबाट जाने कुरामा चाहिँ अहिलेको नीति कार्यक्रम पोजिटिभ छ कि भन्ने लाग्छ मलाई। यद्यपि बजेटले कसरी सम्बोधन गर्छ कैयौँ कुराहरू, तपाईँ एक वर्ष अगाडिकै बजेटको कुरा सम्झिनुहुन्छ भने झन्डै 2 वर्ष अगाडिको चाहिँ नि लगानी दशक घोषणा गरेको सरकार त अभिछिन्न उत्तराधिकारीवाला सरकार हो, होइन यसले उसले भन्ने कुरै भएन। लगानी दशक घोषणा गरेको नीति कार्यक्रम बजेटमा आउँदा लगानी दशकको ल पनि थिएन। होइन, त्यस्ता यस्ता थुप्रै उदाहरणहरू छन्। र यसै गरी अहिले जे आयो त्यो बजेटमै आउँछ भन्ने त सुनिश्चित छैन, तर आज आउँदै गर्दा चाहिँ कम्तीमा पनि पहिला चाहिँ प्राङ्गारिक के भन्छ रासायनिक मललाई प्रवर्धन गर्ने कुरा र जैविकलाई प्रवर्धन गर्ने कुरा दोस्रोमा आउँथ्यो। यो गएको 30-40 वर्षदेखि हामीले त्यो निहालिरहेछौँ। होइन, तर अहिले आउँदा चाहिँ जैविक अहिले पहिलो प्राथमिकतामा आयो जस्तो छ। जैविक मललाई प्रवर्धन गर्ने, जैविक खेतीलाई प्रवर्धन गर्ने, बायोमासहरूलाई प्रयोग गरेर मलहरू बनाउने, होइन, अनि बायोचारहरू बनाउने जस्ता कुराहरू आएको छ। र अहिले भर्खरै आएको मन्त्रालयको जुन होइन 21-22 मन्त्रालयबाट अहिले 18 झार्नेमा पनि होइन कृषि मन्त्रालयको नाम पनि माभित्र पनि पर्यावरण शब्द जोड्नु भएको छ उहाँले। होइन, अब वन कृषि वन र पर्यावरण मन्त्रालय भनेर राख्नु भएको छ। अब यो हिसाबले हामीले गरेको पैरवीले काहीँ न काहीँ काम गर्दैछ कि पनि भन्ने ठाउँमा हामी पुग्न सक्छौँ। होइन, तर अब यो तदनुसारको व्यवहारहरू सँगै गइदिएन भने होइन ग्रामीण विकासका कुराहरू होइन किसानको कल्याण गर्ने कुराहरू होइन माटोदेखि लिएर होइन समग्र पर्यावरणकै समग्र एउटा चाहिँ वर्ल्डभित्र थुप्रै चिजहरू पर्छ। पर्यावरणलाई व्याख्या विश्लेषण कसरी गर्नुहुन्छ, त्यसलाई बजेटमा उहाँले कसरी सम्बोधन गर्नुहुन्छ, मन्त्रालयको नाम राखिसकेपछि पर्यावरणसँग सम्बन्धित कुनै एउटा छुट्टै एउटा विभाग या कुनै निकाय राखेर उहाँले काम गर्नु चाहिँ गर्नुहुन्न, अथवा उहाँले पर्यावरण भनेको चाहिँ वन केन्द्रित पर्यावरण मात्रै हो कि कृषिको होइन कृषिभित्रको पनि पर्यावरण हो, त्यो बाँकी छ। तर आज हामीले हाम्रो तर्फबाट बुझ्दै गर्दा चाहिँ अहिले के हदसम्म चाहिँ अलिकति यो चाहिँ प्रकृतितर्फ फर्किन खोजेको हो कि भन्ने नीति कार्यक्रम देखिन्छ। यद्यपि बजेट नआइकन चाहिँ यसलाई पूर्ण रूपमा समीक्षा गर्न सक्ने अवस्थामा म छैन सर।
0: मैले यसरी पनि बुझौँ कि त अब पछिल्लो चरण हेर्ने हो भने सरकारले रासायनिक मल किसानले माग गरे अनुसार चाहिँ पुर्याउन सक्ने अवस्था पनि छैन। विश्व अर्थतन्त्र विश्व बजार हेर्ने हो भने अहिले महँगीकै चपेटामा छ र जुन रासायनिक मल पनि त्यो चपेटामा छ। सरकारले किसानले मागे जति बुझाउन नसक्ने अभियन्ताहरूले चाहिँ प्रकृतितर्फ फर्कौँ भन्ने गर्दै गर्दाखेरि कतै यो तादम्यता मिलाउँदै गर्दाखेरि मल दिन नसक्ने अवस्थामा पुगेको सरकारले पो यता जोड गर्यो
1: एकदम कूटनीतिक हिसाबले प्रश्न राख्नु तपाईँले। म हामी एकदम म सहमत छु यो कुरामा, र हामी आशावादी पनि के कुरामा छौँ भने अहिले तपाईँको हर्मुजको यो जुन खालको सङ्कट होइन, मध्यपश्चिमको म यो के भन्छ जुन खालको चाहिँ यो सङ्कट छ, अब यस्तो थुप्रै कुराहरू तपाईँ कोभिडदेखि ल्याएर होइन, तपाईँ भूकम्पदेखि ल्याएर थुप्रै चिजहरू ल्याएर जोड्न सक्नुहुन्छ, यस्ता खालका राष्ट्रिय सङ्कटहरू हामीले पटक पटक बेहोरिसक्यौँ र यस्ता थुप्रै सङ्कटहरू हाम्रो सङ्घारमा उभिराखेका छन्, कुन पहिला आउने भन्ने मात्रै हो होइन, र यो सङ्कटहरूलाई नजिकबाट निहाल्ने हो भने, एक खालको परिकल्पना मात्रै गर्ने हो भने पनि हामीले त्यो लिएको बाटो गलत छ होइन, बजेटको कृषि बजेटको होइन 27-28 अरब बजेट मध्येको झन्नै झन्नै 52-55% बजेट चाहिँ मलमा खर्च गर्ने, त्यो पनि मागको किसानको मागको आधा पनि नपुग्ने जुन खालको परिस्थिति छ, त्यो सरकारी बजेटको पनि एक खालको दुरुपयोग भएको छ, त्यहाँ किसानको पनि खल्तीबाट पैसा गएको छ, त्यो सबै कुरालाई जोड्ने हो भने वार्षिक झन्नै झन्नै आधा खरब होइन अझ पुग्नुपुग त्योभन्दा माथिको खर्च चाहिँ अहिले हामीले खेतबारीमा प्रयोग गरेको रासायनिक मलमा मात्रै खर्च भएको छ, त्यसैले उहाँहरूलाई त्यो निल्नु ओखल्नुको अवस्थामा पनि पुगिराख्दाखेरि होइन, जलवायु परिवर्तन र अहिलेको जुन खालको विश्वव्यापी सङ्कटको कुरा जुन यहाँले इङ्गित गर्नुभयो, यसले चाहिँ उहाँहरूलाई थप सजिलो बनाएको पनि हुनसक्छ होइन, अब चाहिँ अब दिन नसक्ने भएपछि अब प्राङ्गारिकमा जाउँ भनेर एक खालको उहाँहरूलाई एक खालको त्यो मार्ग प्रशस्त भएको पनि हुनसक्छ। यहाँले भनेको
0: विगतमा किसान सङ्गठनहरूले अनुदान घटाउँदाखेरि विरोध गरेको अवस्था पनि थियो, हामी त्यता पनि सम्झिन सक्छौँ
1: रासायनिक मलमा होइन, यस्तो छ रासायनिक मलको चाहिँ अब यसका फेरि यसको छुट्टै बहस गर्न सकिन्छ होइन, रासायनिक मलको अवस्था चाहिँ के हो भने आजकै मितिमा हामीसँग जहाँ जुन किसानहरूले प्रयोग गर्दै आउनुभएको छ उहाँहरूलाई आजको भोलि नै रासायनिक मल छोडिहाल्नुहोस् भन्न सकिँदैन होइन, त्यसैले यो चाहिँ एउटा सङ्क्रमण कालको योजना बनाएर रासायनिक पदार्थलाई घटाउँदै जाने र प्राङ्गारिक पदार्थलाई बढाउँदै जाने खालको रणनीति नै एक खालको भनौँ न त्यो सुरक्षित बाटो हो होइन, हामीले हाम्रो भनाइ पनि त्यही नै हो, हामी आजको आजै यो रसायनलाई बन्द गर्नुपर्छ पनि भन्दैनौँ, हामीले भनिराखेका पनि छैनौँ, र त्यो जसले रसायन खाइरहेको माटोलाई बिस्तार बिस्तार त्यसमा प्राङ्गारिक पदार्थहरू बढाउँदै जाने कुरातर्फका कार्यक्रमहरू जानु पर्यो, यद्यपि अहिले माटो भन्नुहोस् न अब हाम्रा नीतिहरूले तपाईँ हेर्नुहोस् तपाईँ एडिएसदेखि तपाईँ आवधिक योजना तपाईँ 15 एकचोटि पल्टाएर हेर्नुहुन्छ भने अब मुस्किलले 2.5% प्राङ्गारिक पदार्थ पुर्याउने कुरा थियो होइन,

0: सक्ने मागे जति दिन नसक्ने यो सन्दर्भमा चाहिँ अब चाहिँ प्राङ्गारिक बाटो नै उपयुक्त हो कि भन्ने ठाउँमा पुगेको पनि हुनसक्छ सरकार. तपाईँले जुन खालको शङ्का व्यक्त गर्नुभयो म त्यो कुरामा सहमत छु.
1: अहिले तपाईँ उज्यालो रेडियो नेटवर्क र नेपाल कृषि अनुसन्धान परिषद राष्ट्रिय कृषि प्रविधि सूचना केन्द्रको सहकार्यमा तयार पारिएको कृषि विशेष कार्यक्रम बदलिदो नेपाल सुनिरहनु भएको छ. सरकारको नीति तथा कार्यक्रममा समेटिएको कृषि क्षेत्रका विषयबारे खाद्यका लागि कृषि अभियानका संयोजक उद्धव अधिकारीसँग गरिएको थप कुराकानी बाँकी नै छ. उज्यालो सुन्दै गर्नुहोला.
2: साली नदीको शिर,
3: मणिचूडको काख,
2: स्वच्छ सुन्दर र स्निग्ध प्रकृति,
3: शान्ति र आनन्दको अनुभूति,
2: भेटभाडबाट टाढा,
3: सहरबाट नजिकै,
2: तपाईँको स्वागत र आतिथ्यका लागि सधैँ तत्पर
3: झुले अर्ग्यानिक फार्म रिजोर्ट.
4: विस्तृत जानकारीका लागि फोन नम्बर 9861946566 र 9141949481, वेबसाइट झुले.com.np.

0: नेपाललाई चाहिएको छ युद्ध, टाटा युद्ध पिकअप न झुक्छ न रोकिन्छ।
1: आँखा नाक कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड, बीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चाबहिल, बानेश्वर, जमल र ओम अस्पतालमा
2: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन, अपरेशन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बिमा सुविधा, वेबसाइट दृष्टि आई डट ओआरजी, फोन नम्बर 01-5224-352-5224-353।
3: घरबाट निस्किनु अघि धारा, बिजुलीका स्विच र भान्साको सिलिन्डर बन्द गर्न नभुल्नुहोस्। भवितव्य र विपत्ति बाजा बजाएर आउँदैनन्।
4: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध।

0: सीधा कुरा प्रश्न विचार
1: उजालो रेडियो नेटवर्क
2: अहिले तपाईँ उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको कृषि विशेष कार्यक्रम बदलिदो नेपाल सुनिरहनु भएको छ। आज हामीले सरकारको नीति तथा कार्यक्रममा समेटिएको कृषिका विषयबारे कुराकानी गरिरहेका छौँ। कुराकानीमा हुनुहुन्छ खाद्यका लागि कृषि अभियानका संयोजक उद्धव अधिकारी। अभियानले यसअघि सरकारलाई दिएका मुख्य सुझाव र प्राथमिकता चाहिँ के थिए त?
3: अब नीतिगत संरचनागत कुरा यस्तो थियो दुईवटा। अब एउटा चाहिँ के हो भने अहिले जसरी अहिले भर्खरै अब हामी ठ्याक्क धानको बिउ राख्ने सिजनमा छौँ, अब एक खालको खडेरी पर्ने एक खालको प्रक्षेपणहरू पनि भइराखेका छ होइन। अब अहिले वैशाख जेठ चाहिँ पानी परेको परै छ, तर असार र साउन चाहिँ पानी नपर्ने या कम पर्ने भन्ने छ। अब त्यसपछि फेरि साउन र भदौ चाहिँ फेरि पानी पर्छ भन्ने खालको जुन खालको प्रक्षेपणहरू छ, त्यसैले हामीलाई अहिले त्यही अनुसारको सुक्खा सहने खालका धानका जातहरू आम किसानहरूको खेतबारीमा पुर्याउनु पर्ने जरुरी छ। अब त्यो कतिपय हदमा होइन सुक्खा एकदेखि छसम्मका चाहिँ नि बालीहरू हाम्रो चाहिँ नि अनुसन्धान केन्द्रले त्यो तयार पनि गरिरहेको छ, तर अब त्यो पर्याप्त मात्रामा छ कि छैन त्यो दोस्रो प्रश्न हो। तर त्यही भएकै उन्नत जातहरू पनि किसान तहमा जो पुनरुत्पादन हुन्छन् त्यस्ता खालका जातहरू पनि किसान तहमा पुग्न सक्ने मेकानिजम छैन। त्यसले गर्दा यो मेकानिजम एउटा भनौँ न मन्त्रालयदेखि स्थानीय समूहसम्मको जुन खालको हिजोको मेकानिजम थियो त्यही मेकानिजम चाहिँ भइदियो भने अझ त्यसले चाहिँ नेपालको किसान तहमा भएको समस्यालाई पनि तत्काल माथि ल्याउने र माथि भएको एक खालको अनुसन्धानका चाहिँ नि

0: राम्रा चिजहरूलाई पनि तल पठाउनका लागि जुन खालको चेन थियो यो संहिता लागु हुनुभन्दा अगाडि त्यो चेन अहिले टुटेको अवस्था छ, त्यसलाई जोड्दा राम्रो हुन्छ भन्ने एउटा कुरा हो भने, अर्को चाहिँ यो पर्यावरणीय खेतीपाती यो जुन चाहिँ पर्यावरण मैत्री खेतीपातीका लागि चाहिँ एउटा छुट्टै खालको संरचना चाहिन्छ र त्यहाँ अहिले पनि जो रसायन पढेर आएका विज्ञ विशेषज्ञहरूलाई हामीले त्यहाँका चाहिँ हाकिम साहबहरू बनाएका छौँ उहाँहरूबाट मात्रै यो कुरो सम्भव हुँदैन होइन, त्यसैले उहाँहरूलाई पनि प्रशिक्षित गर्नुपर्छ र उहाँहरूलाई प्रशिक्षित गराएर यो चाहिँ यो एउटा छुट्टै खालको संरचना चाहिँ सङ्घदेखि प्रदेश हुँदै स्थानीय तहसम्म नै हुनुपर्छ, जसले जसलाई चाहिँ अहिले भर्खरै जुन मन्त्रालयले जुन नाम पर्यावरण नाम पनि सँगै जोडेर लिएर आएको छ यसले थप बल पुर्याउँछ भन्ने लाग्छ मलाई, र पर्यावरण केन्द्रित विशेष गरेर कृषिसँग रिलेटेड पर्यावरण केन्द्रित चाहिँ संरचनाहरूको परिकल्पना गऱ्यौँ हामीले होइन, त्यो त्यो खालको डिमान्ड हाम्रो पहिलादेखि नै छ र अब अहिले अब थाहा छैन सरकारले कसरी यसलाई सम्बोधन गर्छ, संरचना र तदनुसारको नीति नभइकन यो चाहिँ खालि भन्नका लागि भन्ने र कसैले भन्यो भने कुरा त हो तर भन्नेबाट चाहिँ यो हामी टुङ्गोमा पुग्न सक्दैनौँ, र अब नेपाल जस्तो एउटा पहाडी भूगोल भएको मुलुक जहाँ 68-70% पहाडी कृषि छ त्यो पहाडी कृषि भएको ठाउँमा चाहिँ हामीले धेरै मलको लागि जसरी अहिले हामी महतारी राखेका छौँ मल भनेको रसायन मात्रै हो भन्ने खालको जुन कुरा अहिले किसानको दिमागमा हालिएको छ र त्यसलाई चाहिँ फेरि फर्काउनका लागि अब अलिकति भनौँ न अहिले पनि 30 लाख झन् परिवार प्लसले चाहिँ अहिले पनि पशुपालन गरिरहेका छन् होइन, त्यो पशुपालन मार्फत मलको आपूर्ति गर्ने होइन आफ्नो भनौँ न जुन खालको आत्मनिर्भरतामा आधारित एक खालको हाम्रो कृषि प्रणाली थियो त्यो कृषि प्रणालीमै चाहिँ अलिकति जुन अहिले जसरी अल्मलिएको छ नेपाली कृषि त्यसलाई चाहिँ थप स्ट्रेन्थ गर्ने रेट्रोफिटिङ गर्ने काममा गर्न सक्यो भने चाहिँ नेपालको कृषि सुध्रिन्छ, अब अहिले चाहिँ बिउ पनि मल्टिनेसनलहरूको ल्याउने अब बिख पनि उनीहरूकै ल्याउने अनि त्यसपछि मल पनि कृत्रिम रसायन पनि बाहिरबाटै ल्याउने यन्त्रोपकरण पनि बाहिरबाटै ल्याउने अनि हामीले चाहिँ दुईवटा ठुला अर्थतन्त्र भएका भारत र चिनसँग हाम्रा उत्पादनहरूलाई हाम्रा किसानहरूलाई प्रतिस्पर्धा गर भनेर जसरी भिडाइराखेका छ यो चाहिँ सिधै तिमी चाहिँ हाम फालेर मर भनेको बराबर छ अहिलेको जो व्यावसायिक रूपमा केही गर्न खोजिराख्नु भएका किसानहरू हुनुहुन्छ, त्यसैले नेपालको सन्दर्भमा व्यावसायिक कृषि गर्ने पनि क्षेत्रहरू छन् फरक होइन फरक फरक क्षेत्रहरूमा जहाँ चाहिँ तुलनात्मक लाभका बालीहरू छन् जहाँ चाहिँ जुन पर्यावरण केन्द्रित हाम्रो होइन भूगोल लगायतका हाम्रो अभ्यासहरू छन् त्यतातिरबाट हामीले व्यावसायिकताको खोजी गर्नुपर्छ, व्यावसायीकरण गर्नुपर्छ, म्यासिभ रूपमा गर्नुपर्छ, यो अर्को कृषि पर्यटनको ठुलो सम्भावना भएको मुलुक पनि हो तर अहिले हामीले चाहिँ जुन बाटोबाट गइरहेका छौँ त्यही धान चाहिँ होइन चिनले चाहिँ 7 लाख मेट्रिक टन पर हेक्टर फलायो हाम्रो चाहिँ 3 हेक्टर होइन 3 मेट्रिक टन पनि पुगेका छैन भन्नेबाट त्यस्तो खालको भाषीहरू निर्माण गरेर हुँदैन, हाम्रो एरियाहरू फरक छन्, हामीले गर्नुपर्ने क्षेत्रहरू फरक छन्, ती क्षेत्रहरूको पहिचान गरेर तत्त क्षेत्रहरूमा नै हाम्रो व्यावसायीकरणको बाटोबाट जानुपर्छ, यी यावत कुराहरूलाई जोडेर हामीले चाहिँ संरचना र नीतिहरूको कुरा चाहिँ त्यहाँ ल्याएर जोड्या हौँ।
1: अब हामी उत्पादनकै कुरामा जोडिदिने हो र तपाईँले भने जस्तै आत्मनिर्भरताकै कुरा जोड्ने हो भने प्रकृति सम्बद्ध खेती गर्दाखेरि त्यो किसानका लागि आत्मनिर्भर र आय आर्जन उन्मुख छ कि छैन?
0: अब यसलाई दुईवटा हिसाबले व्याख्या गर्नुपर्छ र पहिलो कुरा चाहिँ अब अहिलेको समय सन्दर्भ अनुसार होइन अहिले जसरी हाम्रो शिक्षा महँगो हुँदै गएको छ स्वास्थ्य महँगो हुँदै गएको छ जसरी हाम्रो जीवनयापनहरू हाम्रो सामाजिक होइन व्यवहारहरू जसरी मँगिँदै गएको छ त्यो हिसाबले चाहिँ एउटा किसानलाई राम्रो कमाइ नहुने हो भने ऊ कसरी बाँच्न सक्छ र भन्ने प्रश्न एकदम पेचिलो प्रश्न हो होइन, तर त्यसो भनेर उसले चाहिँ एउटा भनौँ न एउटा आफ्नो सन्तानलाई उच्च शिक्षा राम्रो शिक्षा दिने नाममा होइन एउटा राम्रो स्वास्थ्य उपचार पाउने नाममा अथवा आफ्नै कुनै पनि सामाजिक गतिविधिहरूमा चाहिँ एक खालको भनौँ न सामाजिक तहको सामाजिक लेभलको सामाजिक हैसियत प्राप्त गर्ने नाममा उसले जसरी कृषि मार्फत जुन खालको अभ्यास गरिरहेको हुन्छ तर त्यसले चाहिँ ऊ र उसको परिवार र सिङ्गो प्रकृतिमाथि उसले चाहिँ एक खालको अन्याय गरिरहेको हुन्छ ऊ स्वयंमाथि पनि अन्याय गरिरहेको हुन्छ त्यसैले त्यो बाटो गलत छ भन्ने मात्रै कुरा हो हाम्रो हामीले म अहिले म आफै एउटा उदाहरणको रूपमा यहाँलाई यहाँ अगाडि म पेश हुन सक्छु कि 22-23 वर्षदेखि म पनि खेतीपाती गरिरहेका छु भनेको सर्टेन बालीहरू बाहेक अधिकांश बालीहरूमा हामीले पशुपालनमा आधारित प्राङ्गारिक खेतीपाती गर्ने जैविक खेतीपाती गर्ने हुने यसलाई कुनै महाभारत सम्झिनै पर्दैन कुनै त्यस्तो एकदमै कमाइ गर्नै नसक्ने फल्दै नफल्ने उम्रिँदै नउम्रिने त्यस्तो हुँदै होइन हामीले गर्न सकिन्छ त्यो अहिले मलाई लाग्छ नेपालभरिका लाखौँ किसानहरू जो अहिले हाम्रा चाहिँ नि तपाईँ हिमाली क्षेत्रमा जानुहुन्छ या पहाडका उच्च पहाडी क्षेत्रहरूमा जानुहुन्छ अहिले पनि रासायनिक मल नपुगेका थुप्रै ठाउँहरू छन् यी विकासे बिउहरू नपुगेका थुप्रै ठाउँहरू छन् त्यहाँ पनि खेतीपाती भइराखेको छ त्यहाँका मान्छे भोकै बसेका पनि छैनन् होइन तर त्योभित्र त्यो उत्पादनभित्र हुने क्वालिटीबाट त्योभित्र गुणस्तरबाट त्यसले हुने स्वास्थ्यमा पार्ने फाइदा त्यसले पर्यावरण वातावरणमा पार्ने फाइदाबाट हेर्ने हो भने त्यो हामीले प्राप्त गर्ने एकमुष्ट रकमभन्दा त्यो धेरै ठुलो भ्यालु छ खालि त्यसलाई हामीले कसरी हेर्छौँ भन्ने कुराबाट हेर्ने हो भने यो चाहिँ यो यो के भन्छ कमाई नै यो के भन्छ नगद नै सप्तक हो भन्नेबाट हेर्दा पनि हेर्नुभन्दा पनि त्यहाँ त्यो त्यसले चाहिँ नि भनौँ न उत्पादन लागतमा जसरी हामीले कम उत्पादन लागतमा त्यो उत्पादन भित्राउन सक्छौँ, एक खालको परिवार र समाजको एक खालको सामूहिक प्रयासले त्यो उत्पादन भित्राउन सक्छौँ, हाम्रै आफूसँगै भएका प्रविधिहरू बिउ मल लगायतका चिजहरूले हामीले त्यो उत्पादन भित्राउन सक्छौँ भने त्यहाँ लगानी कम पर्ने बित्तिकै उसको एक खालको आम्दानी त त्यहाँ पनि सुनिश्चित हुन्छ होइन, त्यसरी पनि त्यसलाई हामीले व्याख्या गर्न सक्छौँ होइन। ठ्याक्कै धेरै धेरै चिज अहिले बजारले जे जे भनेको छ त्यही त्यही चिज त्यहाँ ल्याएर प्रयोग गर्ने र भोलि चाहिँ नि असाध्य रोग लाग्यो भने तपाईँको के भन्छ कुनै पनि थुप्रै चिज त्यस्ता भाइरसहरू छन् तपाईँ अहिले पनि हेर्न सक्नुहुन्छ कि तपाईँ लम्पी स्किन आयो सरकारसँग अब के भन्छ हामीसँग कुनै त्यस्तो खालको प्रविधिहरू छैन होइन, तपाईँ त्यो के भन्छ उसमा सुँगुरमा त्यो होइन के आयो
1: अफ्रिकन स्वाइन फिभर
0: आयो त्यसमा केही चाहिने त्यस्तो छैन, कुखुरामा होइन
1: बर्ड फ्लू
0: आउँछ त्यसमा कुनै पनि विकल्प छ भनेपछि यसले विज्ञानले एक ठाउँलाई छोडिदिन्छ तपाईँलाई दुर्घटना उलाएर पारिदिन्छ त अब यसपछि चाहिँ हामी केही पनि गर्न सक्दैनौँ भने त्यसलाई त्यो काहीँ न काहीँ बिमा गरिएको छ भने त्यो बिमाले पनि त्यसलाई चाहिँ त्यो प्रकोपको रूपमा लिन्छ त्यसलाई बिमाले पनि सम्बोधन गर्दैन, राज्यले तपाईँलाई उचाल्दै लगेर धुरीमा लगेर खसा छोडिदिन्छ। हेर्नुहोस् जतिखेर तपाईँलाई राज्यको सपोर्ट चाहिन्छ जतिखेर बिमाले सपोर्ट गर्नुपर्छ जतिखेर तपाईँलाई व्यवसायीकरणको जुन खालको चरम उत्कर्षमा पुर्याउँछ त्यो उत्कर्षमा पुर्याएर जब जुन बेला तपाईँ दुर्घटना पर्नुहुन्छ त्यतिखेर तपाईँ राज्य तपाईँसँग हुँदैन, त्यसैले त्यो खालको चिजमा हामी बतासिएर हिँड्नु हुँदैन। हाम्रो मौलिकता हाम्रो भूगोल हाम्रो परिवेश हाम्रो अभ्यास हाम्रो पुर्खाहरूले गरेको अभ्यास त्यसमा थोरै विज्ञान मिसाएर त्यसलाई अझै थप उन्नत बनाउँदै होइन हामीले अघिल्लो पुस्ताबाट जस्तो खालको एउटा भनौँ न एउटा स्वच्छ कृषि जिम्मा ल्याएको थियौँ होइन आत्मनिर्भर कृषि जिम्मा ल्याएको थियौँ होइन आज त्यो चाहिँ जानेर नजानेर हामीले त्यसलाई चाहिँ हामीले त्यो गुमाइसक्यौँ होइन। तपाईँ बिउबाट हेर्नुहुन्छ होइन प्रविधिबाट हेर्नुहुन्छ हरेक चिजबाट हेर्नुहुन्छ भने हाम्रो त्यो चिज चाहिँ अहिले गुमिसकेको छ, त्यसैले त्यसमा पुनः फर्किनका लागि हामी सबैको एक खालको भनौँ न नीति निर्माता होइन उपभोक्ता अनि त्यो उत्पादक हामी सबैको एक खालको साझा प्रयास भयो भने र राज्यले लिन खोजेको नीतिबाट मात्रै हेर्दाखेरि चाहिँ यो पनि सकारात्मक नै मान्नुपर्छ। हामी सबैजना सचेत हुन सक्यौँ भने नेपाल जस्तो भूगोल चाहिँ मलाई लाग्छ कुनै पनि परिस्थितिमा यो भोकमरीले होइन मान्छे मर्ने खालको मुलुक होइन तर अहिले गएकै बाटो जुन खालको यो खतरनाक बाटोबाट हामी हिँडिरहेका छौँ यो बाटो भनेको चाहिँ फेरि भोकमरीमा पुग्न सकिने सम्भावना भएको हाम्रो चाहिँ अभ्यास हो, त्यसैले हामी पुरानो अभ्यासमा फर्क्यौँ हामी कोही पनि मलाई लाग्छ अर्को होइन यो शतकौँसम्म हामी चाहिँ भोकै मर्दैनौँ।
1: खाद्यका लागि कृषि अभियानका संयोजक उद्धव अधिकारी यो कुराकानीमा हामीसँग हुनुहुन्छ, उहाँले जोड गर्दै गरेको र अभियानले जोड गर्दै गएको प्रकृति सम्बद्ध खेती र यसमा चाहिँ फर्किनुको विकल्प छैन भन्ने विषय र सन्दर्भ चर्चा गर्दै गर्दाखेरि राज्य सामु चुनौती छ, बढ्दो जनसङ्ख्या थपिँदो जनसङ्ख्या आउँदो जनसङ्ख्याका लागि पनि भोक खाली नराख्ने अथवा खाना चाहिँ पुर्याउने त विभिन्न माध्यमहरू हुन सक्छन्, उत्पादनमा जोड गर्नु सरकारको चाहिँ प्रमुख चुनौती र त्यो दायित्व पनि रहेको छ, तर प्रकृति सम्बद्ध खेतीमा चाहिँ फर्किँदै गर्दाखेरि कसरी जाने भन्ने चाहिँ बहसकै विषय अहिले पनि केन्द्रमा रहेको छ र खान नपाएर चाहिँ मरिँदैन यो खालको खेती गर्ने हो भन्ने तपाईँले चाहिँ जोडिरहनु भएको छ। खास गरी बाली वस्तु उत्पादन गर्ने त्यसको चाहिँ बजारसम्म चाहिँ पहुँच पुर्याउने जुन एउटा श्रृङ्खला छ नि यो श्रृङ्खलालाई जोड्न चाहिँ अहिलेको नीति तथा कार्यक्रमले केही ल्यायो त केही आशा अपेक्षा गर्न सकियो त
0: अब उत्पादनलाई बजारसम्म जोड्ने अब
1: पहिलो त उत्पादनकै चिन्ता हो
0: होइन अब बजारसँग जोड्ने कुरा पनि अब मलाई लाग्छ यो के भन्छ समर्थन मूल्यको कुराहरू अलिकति जोड्या छ होइन मुख्य बालीहरूमा समर्थन मूल्यहरू उपलब्ध गराउने भन्ने कुरा छ अब त्यसलाई नै मान्ने हो भने मलाई लाग्छ यतिले मात्रै पुग्दैन बजारको चाहिँ अब लोकल बजारहरूलाई स्थानीय बजारहरूलाई हाम्रो जुन खालको अभ्यासमा रहेका पुराना हाट बजारहरूलाई होइन त्यसलाई संस्थागत गर्ने त्यसलाई स्थायित्व दिने त्यसैलाई प्रवर्धन गर्ने हाम्रो त्यो नै बजारको एक खालको जग हो हाम्रो होइन अब अहिले हामीले जसरी चाहिँ पकेट क्षेत्रहरू बनाउने पकेट क्षेत्रहरूमा चाहिँ सङ्कलन केन्द्रहरू बनाउने त्यहाँ कृषि सडकहरू बनाउने त्यहाँबाट उत्पादन ट्रक लोड गरेर ल्याउने भन्ने खालका ती अभ्यासहरू त्यो मलाई लाग्छ यी मैदानी कृषिका अलिकति विकसित देशहरूका अभ्यासहरू हुन् हाम्रो ठाउँमा चाहिँ हामीले जे खालको हामीले पुरानो भनौँ न हजारौँ वर्षदेखि जुन खालको अभ्यासहरू गरेका छौँ तिनै अभ्यासहरूमै टेकेर हामीले चाहिँ यो कृषिको होइन एक खालको स्थानीय उत्पादनको राष्ट्रिय अन्तर्राष्ट्रियकरण गर्न सक्छौँ त्यही जगमा उभिएर त्यसैलाई प्रवर्धन गर्नुपर्ने थियो त्यो अहिले नीति कार्यक्रममा आएको छैन र समर्थन मूल्यबाट हेर्दाखेरि चाहिँ अब यदि त्यसो हुन सक्यो भने पहिलो कुरा त अब किसानको सूचीकरणको कुरा जोडिएको छ उसले होइन अब किसानको सूचीकरणले मात्रै हामी कहीँ पनि पुग्न सक्दैनौँ किसानको सूचीकरणसँगै वर्गीकरण सबभन्दा पेचिलो मुद्दा हो होइन किसानको सूचीकरणमा अहिले पनि 20-22 लाख जति हामीले सूचीकरण गरिसक्यौँ भन्ने खालको मन्त्रालयको एउटा खालको रेकर्ड छ. तर
1: कस्ता किसान परे भन्ने
0: त्यसमा थुप्रै किसानहरू छ. हाम्रा साथीभाइहरूसँग हामी बसेर कुराकानी गर्छौँ, देशभरिका किसानहरूसँग पनि बसेर फोरममा बसेर हामी कुराकानी गर्दा तपाईँहरू सूचीकृत हुनुभयो भने उहाँहरूले हामी त भएको छैन भन्नुहुन्छ होइन. पूर्वमा चाहिँदेखि पछि महाकाली सङ्घका किसानहरूसँग हामीले हाम्रो लेभलको हाम्रो किसान जो चाहिँ साना किसानहरू हुनुहुन्छ उहाँहरूलाई सोध्यौँ भने हामी त्यसमा समावेश भएको छैनौँ भन्नुहुन्छ. तर यहाँ 22-23 लाखको तथ्याङ्क आइसक्यो. त्यसैले यो चाहिँ फेरि पनि हामीले भूकम्पताका चाहिँ वास्तविक पीडितहरूको तथ्याङ्क सङ्कलन गर्न गए जस्तै होइन, जसको होइन भनौँ न अब अन्त पनि प्रपर्टी भएकै मान्छेले पनि काहीँ न काहीँ त्यो अनुदानको दुरुपयोग गरे भन्ने खालको समाचारहरू पनि हामीले सुन्यौँ. त्यो हामी फेरि त्यहीँ पुग्दैछौँ. त्यसैले यो किसानको किसानको पनि सूचीकरण ठिकै छ, आफ्नो ठाउँमा ठिकै छ. तर वर्गीकरण सँगसँगै सूचीकरण गरिएको भए यो वर्गीकरण बिनाको सूचीकरणले हामीलाई काहीँ पनि पुर्याउँदैन. त्यो सूचीकरण नगरिकन सरकारले भनेको समर्थन मूल्य लगायतका जुन सरकारले दिने खालको जुन खालको अनुदानका कार्यक्रमहरू छन् त्यो वास्तविक किसानसम्म पुग्दैन. त्यसैले अहिलेसम्म अनुदानको दुरुपयोगको प्रश्न एकदम पेचिलो भएर आएको, किनभने किसान को हो भनेर राज्यले नचिनेर भएको हो. अब आज पनि सूचीकरणका नाममा गैर किसानहरूलाई सूचीकृत भयो भनेर 22-23 लाखको चाहिँ जुन खालको तथ्याङ्क मन्त्रालयले देखाएर बसिरहेको छ यसले मात्रै पुग्दैन. बरु यसलाई के गर्न सकिन्छ भने अहिले जति सूचीकृत भएको छ त्यसलाई चाहिँ वर्गीकरण गरेर तत्काल उहाँहरूलाई परिचय पत्र दिने र उहाँहरूलाई अन्य विभिन्न भनौँ न अब त्यसलाई सामाजिक सुरक्षासँग जोड्ने खालको बाटोसँग जान सक्यो भने चाहिँ त्यसले एक खालको प्रभावकारी परिणामहरू ल्याउन सक्छ. नत्र सूचीकरणमै अर्को 5 वर्ष जान्छ होइन, जसरी गएको विगतमा 4-5 वर्ष गयो. त्यसैले यो परिणाम ल्याउनका लागि चाहिँ अब वर्गीकरणमा जानुपर्छ र वर्गीकरणसँगै छुट्टिएका यथार्थ किसान जो ठुला पनि हुनसक्छन्, मझौला पनि हुनसक्छन् र साना पनि हुनसक्छन् र ती भूमिहीन पनि हुनसक्छन् जो खेतीपातीमै काम गर्छन्, ती 3-4 वटा वर्गमा राखेर उनीहरूलाई परिचय पत्र दिने र परिचय पत्रका आधारमा अहिले राज्यले भनेका सबै सुविधाहरू दिने कुरामा जान सक्यो भने चाहिँ यसले परिणामहरू ल्याउन सक्छ.
1: कुराकानीमा हुनुहुन्छ उद्धव अधिकारी, खानाका लागि खेतीबाली अभियानका संयोजक, खाद्यका लागि कृषि अभियानका संयोजक. हामी जसरी पनि बुझ्न सक्छौँ यो कुराकानी सुन्दै गर्दा कतिपयलाई लाग्न सक्छ खास गरी अहिलेको नीति तथा कार्यक्रमले कृषि केन्द्रित के कुरा समेटेछ त भन्ने पनि लाग्न सक्ला. विषयहरू चाहिँ ग्रामीण अर्थतन्त्रको एउटा पुनर्जीवनको विषय समेटिएको छ भने सम्मानजनक यो कृषि पेसासँग सम्बन्धित छ र उद्यमशीलता यसैमा जोडिएको छ. जस्तरी विगतमा चाहिँ कृषि लगानी दशक भनेर सरकारले प्राथमिकतामा राखेको थियो. अरू पनि विषयहरू छन्, माटोको स्वास्थ्य सुधारको कुरा नीति तथा कार्यक्रमले समेटेको छ. त्यसै गरी अघि कुराकानीमा हामीले चर्चा गरे जस्तै जैविक एवं प्राङ्गारिक मलमा अनुदानको व्यवस्था एउटा विषय समेटिएको छ. जैविक विविधता संरक्षण र रैथाने बालीको प्रवर्धनको विषय उठेको छ. त्यसै गरी पर्यावरणीय कृषि र प्रविधि मार्फत चाहिँ हरित अर्थतन्त्रको विकास भनिएको छ. वन मार्फत मल र बायोचार उत्पादनको विषयहरू, यी मुख्य विषयहरू चाहिँ अहिलेको नीति तथा कार्यक्रमले समेटेको छ र जुन पछि बजेटका रूपमा आउँदा कसरी छ हेर्न बाँकी छ भनेर हामी यति चाहिँ सारका रूपमा भन्न सक्छौँ.
0: एकदमै सरले एकदम ठिक भन्नुभयो.
1: हो, यही बुदामा रहेर कुरा जोड्दै गर्ने हो भने रासायनिक खेती चाहिँ कम गर्ने, कम गर्दै जाने जानु अब चाहिँ अपरिहार्य छ भनेर तपाईँहरूले भन्नुभएको छ. यो प्रयोग हटाउन कति सम्भव छ, कति असम्भव छ त?
0: अब होइन, यस्तो छ, अब असम्भव भन्ने त केही पनि छैन. हेर्नुहोस् होइन, जब मैले अघि पनि सुरुमा राखेँ कि हामीले हजारौँ मान्छेहरूलाई भेट्दाखेरि जो नीति निर्माण तहमा बसेका उत्पादकदेखि नीति निर्माण तहमा बसेका मान्छेहरूसँग बुझ्दाखेरि पनि उहाँहरू कसैको यसमा विमति छैन. आजसम्म हामी लाखौँ मान्छेसम्म एक खालको अन्तर्क्रिया गरिसक्यौँ होइन, यो मुद्दा यो गलत मुद्दा हो, यसमा जानु हुँदैन, यो चाहिँ यो तिमीले भनेको बाटो चाहिँ खराब छ भनेर आजसम्म कसैले पनि भनेका छैन होइन. त्यो हिसाबले यो स्वाभाविक बाटो छ. तर के छ भने सम्भावनाबाट हेर्ने हो भनेदेखि यसमा किसान आफैले मात्रै केही गर्न सक्दैन, यसमा राज्यको सपोर्ट चाहिन्छ. राज्यको दुईवटा खालको सपोर्ट चाहिन्छ, एउटा उसलाई नबिगार्ने खालको सपोर्ट चाहिन्छ होइन, एउटा बनाउनका लागि सपोर्ट चाहिन्छ होइन. अब अहिले भइरहेको सपोर्ट चाहिँ कता कता बिगार्नका लागि बढी केन्द्रित भयो कि भन्ने लाग्छ होइन. त्यसैले त्यो बिगार्नका लागि प्रयोग भएको स्रोतहरूलाई बिस्तारै बनाउनकातर्फ चाहिँ केन्द्रित गर्ने हो भने मलाई लाग्छ अघि तपाईँले जुन शङ्का व्यक्त गर्नुभयो होइन, आय आर्जनको कुरा होइन, अब हाम्रो राज्यले जसरी पटक पटक चिन्ता व्यक्त गर्ने गरेको विषय होइन, जनता भोकै रहलान् कि उत्पादन घट्ला कि भन्ने खालको जो चिन्ता छ. यद्यपि हामीले चाहिँ वर्षको धान चामलबाट मात्रै हेर्ने हो भने पनि 30-40 अरबको चाहिँ धान चामल मात्रै आयात गरेर खानुपर्ने अवस्थामा छौँ. झन् 4 खरबको आराहारी चाहिँ कृषिजन्य उपजहरू आयात गर्ने एउटा कृषि प्रधान मुलुक बनिराखेका छौँ. भनेपछि उहाँहरूले खालको होइन उत्पादन घट्छ भन्ने गरेको चिन्ताको पुष्ट्याइँ पनि त्यहाँनिर हुन सक्दैन. त्यसैले हामीले चाहिँ अब सबै कुरालाई एक ठाउँमा ल्याएर जोड्ने हो भने सम्भावना असाध्य धेरै छ र अब जानुपर्ने बाटो यो नै हो विश्वव्यापी रूपमा जो कृत्रिम रसायनमा आधारित जुन खालका ठुला ठुला व्यावसायिक देशहरू पनि अब बिस्तारै बिस्तारै यतै फर्कँदैछन् र हामी त लकिली पहाडी होइन एक खालको अधिकांश पहाडी भूभाग भएको र गाउँ नै गाउँले भरिएको मुलुक छ र हामी अभ्यासले पनि हामीलाई चाहिँ फेरि अर्को दुई वर्ष तिन वर्ष कोर्स लिएर पढेर अथवा दुई तिन महिने तालिम लिएर फेरि खेतीपाती गर्न जरुरी छैन हामी आफैमा हाम्रो जिनमै त्यो खालको होइन कृषि कसरी गर्ने भन्ने खालको अभ्यास छ त्यही अभ्यासलाई थोरै अलिकति विज्ञानसम्मत बनाउने त्यसलाई अलिकति होइन प्रविधिहरूको सहयोग गर्ने होइन र त्यसलाई सजिलो बनाउने बाटोतिर जान सक्यो भने यसबाट घाटा हुने यसबाट होइन भन्ने चाहिँ यो खेतीपातीबाट कुनै पनि एङ्गलबाट घाटा छैन।
1: अधिकारीजी उसो भए चाहिँ माटो जोगाउनु पर्यो दिगो कृषि उत्पादनको लागि रासायनिक विषादी मल घटाउनु पर्यो तपाईँले भन्न खोजे अनुसार पानीको जुन असन्तुलन देखिरहेको छ मौसमी चक्र जुन खलबलिरहेको छ पानी चाहिँ जोगाउने प्रयासहरू चाहिँ किसानहरूले गर्नु पर्यो किसानको पलायन पनि रोक्नु पर्यो जुन अघि तपाईँले एउटा जोड्नु भएको थियो र बजारको पहुँचका कुराहरू जुन एउटा श्रृङ्खला चल्नको लागि यो चाहिँ गर्नु पर्यो यी चाहिँ सार संक्षेपका चाहिँ विषयहरू रहे।
0: एकदमै सरले राम्रो संक्षेपीकरण गर्नुभयो एकदमै खालि यथार्थ कुरो के भने हामीले यो नयाँ खालको हामीले जुन खालको पुराना अभ्यासहरूलाई नै अलिकति परिमार्जन गर्ने हो भने हामी धेरै कुरा त्यो टुङ्गोमा पुग्न सक्छौँ होइन अब खालि हामीले मैले अघि भने हाम्रा स्रोतहरू हाम्रा साधनहरू हामीले चाहिँ बनाउनेतिर भन्दा पनि बिगार्नेतिर बढी केन्द्रित भयो कि भन्ने ठाउँमा आज परिणामले त्यहाँ पुर्यायो हामीलाई होइन यद्यपि हामीलाई उहाँहरूलाई दोष लगाउन मन छैन तर परिणामले हामीलाई त्यहाँ पुर्याउँदै गर्दा अब चाहिँ सच्चिने ठाउँमै सबैजना जानुपर्छ होला होइन एकअर्कालाई दोष लगाएर हामी कहीँ पनि पुग्न सक्दैनौँ। यो खाद्य सुरक्षा भनेको यो धेरै ठुलो पेचिलो प्रश्न हो यसले भोलिका दिनमा गएर यसले थुप्रै होइन राष्ट्रिय सुरक्षासँग जोडिएको विषय हो मान्छेले भोको पेटमा सायद भेद पर्दैन भन्छन् होइन त्यसैले यो खाद्य सुरक्षासँग सम्बन्धित चिजहरू आज जसरी जमिनहरू बाँझिँदैछ हरेक एक दशकमा चाहिँ 3 लाख हेक्टरभन्दा बढी चाहिँ नि कृषिहरूको जमिनहरू चाहिँ घडेरीकरण भइसक्यो भन्नेबाट तपाईँ अघिल्लो त 78 चाहिँ सार्वजनिक भएको तथ्याङ्कलाई लिने हो भने त्यसरी जमिनहरू घटिरहेको छ भएका कृषिहरूको जमिनहरू चाहिँ बाँझो रहिरहेका छन् वन्यजन्तुको त्यत्तिकै त्यो ठुलो प्रभावहरू बढ्दै गइरहेको छ तिन बाली लाग्ने जमिनहरू अहिले पनि बाँझा देखिन्छन् होइन हाम्रो यतातिर आयातको ग्राफहरू एकदम बढिरहेको छ राज्य व्यापार घाटामा गइरहेको छ यसको ऋण बढिरहेको छ यसको थुप्रै कथाहरू छन् होइन तर यसलाई फेरि सही ट्र्याकमा ल्याउनका लागि चाहिँ के भने फेरि पनि आम किसान समुदायलाई होइन कसरी गाउँ फर्काउन सकिन्छ कस्तो प्याकेजसम्म दिएर ती किसानहरूलाई फेरि पनि एउटा गाउँ फर्काएको राष्ट्रिय अभियान नै चलाएर र ती वनपाखाहरूलाई फेरि हराभरा बनाउन सकिन्छ र ती वन्यजन्तुलाई फेरि चाहिने लखेटेर जङ्गलभित्रै छिराउन सकिन्छ कसरी ती आज बाँझा रहेका जमिनहरूलाई चाहिँ हराभरा बनाउन सकिन्छ र त्यो बारेमा चाहिँ राज्यले सोच्नु पऱ्यो। अहिले पनि जस्तो भनौँ न एक खालको त्यहाँ एउटा शब्द अघि तपाईँले भन्दै हुनुहुन्थ्यो नीति कार्यक्रममा आएको छ अलिकति यो ग्रामीण जनजीवनलाई होइन प्रवर्धन गर्ने जुन कुरा छ यो एकदम सकारात्मक यसलाई राम्रोसँग प्रवर्धन गर्ने हो भने यो यसले थुप्रै सूचकहरूलाई सकारात्मक बनाउन सक्छ। खालि अब यो खालि बोल्नका लागि मात्रै बोलिने कुरा हुन् र नीति कार्यक्रमहरू अब 4 वर्ष 5 वर्ष अगाडिको मात्रै नीति कार्यक्रम पल्टाएर हेर्ने भने आज हामीलाई आफैलाई हाँस उठ्छ मनमुनि होइन त्यसैले अब नीति कार्यक्रम आयो हामी उत्साहित छौँ खुसी छौँ होइन सामान्य राष्ट्रपति मार्फत चाहिँ त्यत्रो सदनमा पेस भएको नीति कार्यक्रम स्वाभाविक रूपमा त्यहाँ जे आयो बजेटमा पनि त्यो कुरालाई सम्बोधन हुन्छ होला हामी त्यही आशा गरौँ। खेतीपाती प्रकृतितर्फ फर्किने लाइनमा अहिले भएको नीति कार्यक्रम चाहिँ कम्तीमा रसायनतर्फ बरालिने कुराहरू कम देखिन्छ होइन अब प्रकृतितिर फर्केला नफर्केला त बजेटले सम्बोधन गर्ला तर कम्तीमा रसायनतिर बरालिने चाहिँ नि त्यो खालको कमजोरी चाहिँ अहिलेको नीति कार्यक्रमले गरेका छैन भन्ने ठाउँमा चाहिँ हामी छौँ।
1: हो उसो भए तपाईँले भनेकै जस्तो आशा गरौँ अपेक्षा पनि त्यस्तै राखौँ किसानको पनि समृद्धि होला भोलिका दिनमा चाहिँ हामी अपेक्षा गरौँ। कुराकानीको हामी अन्तिममा छौँ मै माग्ने ढुङ्रो लुकाउने यो काम चाहिँ नगरौँ जैविक कृषि प्रवर्धनमा चाहिँ पालिकाको भूमिका चाहिँ के हो त उसो भए
0: मुख्य कुरो अब अहिले 3 तहको सरकार हुँदै गर्दा संविधानबाट निहाल्ने हो भने पनि सबैभन्दा बढी जिम्मेवारी चाहिँ पालिका तहमै छ होइन किसान त्यहीँ छन् खेतीपाती त्यहीँ छ र नीतिले पनि एनले संविधानले पनि अधिकांश भार चाहिँ स्थानीय सरकारलाई नै दिएको छ तर अब स्थानीय सरकारहरूको प्राथमिकताबाट हेर्ने हो भने फेरि त्यो चाहिँ चुत्थो प्राथमिकतामा देखिन्छ फेरि होइन उहाँहरूले विनियोजन गरेको गत वर्षको बजेटलाई हेर्नुहुन्छ भने समग्र 753 लाख ठाउँ ल्याएर हेर्नुहुन्छ भने 1% वरिपरि मात्रै छ होइन अब त्यहाँबाट उहाँहरूले कृषि शाखालाई दिनुभएको प्राथमिकता कृषि शाखाले त्यहाँबाट गरिरहेको प्रसारमा जुन खालको यो के भन्छ विदेशी बिउहरूको जुन खालको एउटा चाहिँ एजेन्टको रूपमा उसले जुन जसरी चाहिँ कृषि शाखाले त्यहाँ व्यवहारहरू गरेको छ थुप्रै कुराहरू फेरि त्यो लय मिलिराखेको छैन
1: यो चाहिँ तपाईँहरूको बुझाइ हो कि आरोप हो?
0: होइन, यो आरोप पनि हो, जे देखियो त्यही बोलिएको कुरा होइन। यो चाहिँ के भने अहिले यो किसानलाई केही सेवा सुविधा प्रदान गर्ने नाममा केही कार्यक्रमहरू राख्छ स्थानीय सरकारले, त्यो स्थानीय सरकारले राख्दा गर्दा उसले केही वितरणमुखी कार्यक्रमहरू राख्छ, र त्यो वितरणमुखी कार्यक्रमभित्र के हुन्छ भन्दा तपाईँले त्यहाँ बाँडिने बिउ हेर्नुहोस्, तपाईँले त्यहाँ बाँडिने प्रविधिहरू हेर्नुहोस्, ती सबै प्राय आयातित छन् र ती प्रकृतिलाई खासै फाइदा लाग्ने खालका छैनन्। यद्यपि किसानले त्यसलाई एक्सेप्ट गर्छ, किसानले त्यसलाई राम्रै मान्छ होइन, तर त्यसलाई त्यसको विवेक प्रयोग गर्ने काम त अभिभावकको हैसियतले त स्वाभाविक रूपमा सरकारको। त्यसैले स्थानीय सरकारले चाहिँ यसमा अलि बढी गम्भीर ढङ्गले लाग्ने हो भने नेपालको कृषि धेरै हदसम्म सुध्रिन सक्छ। र मैले अघि पनि भने थुप्रै पालिकाहरूले त्यो खालको अभ्यास सुरुवात पनि गर्नुभएको छ, र भोलिका दिनहरूमा यसबाट पाठ सिकेर होइन, अब यसरी त हामी बालुवामा पानी जति पैसा हामी यहाँ लगानी गर्छौँ इनपुटमा, चाहे त्यो सरकारको कुनै पनि शीर्षक अन्तर्गत, त्यो उडेर गुडेर कुनै पनि हिसाबले विदेश जाने र रोग र होइन हाम्रो चाहिँ खालको पर्यावरणीय असन्तुलनको दुष्चक्रमा चाहिँ हामी फँसिराख्ने जुन खालको परिस्थिति छ त्यसबाट बाहिर निक्लिनका लागि चाहिँ सबैभन्दा बढी भूमिका नै अहिले स्थानीय सरकारको देखिन्छ। स्थानीय सरकारले नै किसानलाई विश्वासमा लिएर त्यहाँको प्रकृति जोगाउने, पर्यावरण जोगाउने, आफ्नो नगरपालिकाभित्रलाई आगामी होइन 50 वर्ष 100 वर्षको लागि खाद्यान्न कसरी सुरक्षित गर्न सक्छ, त्यहाँको होइन जैव विविधता, बिउ लगायतको जैव विविधता कसरी संरक्षण गर्न सक्छ, त्यहाँको रैथाने बाली वस्तुहरूको कसरी संरक्षण प्रवर्धन गर्न सक्छ भन्ने बारेमा त स्थानीय तह जतिको बलियो त्यसमा विचार विवेक पुग्ने अर्को सरकार हुन सक्दैन। भलै त्यसमा प्रदेश र सङ्घ सरकारले सपोर्ट गर्नुपर्छ, अलग कुरा रह्यो, स्थानीय सरकारको मात्र सीमित स्रोत साधनले भ्याउँदैन, त्यो एकदम घाम जतिको छर्लङ्ग छ, सबै कुरो स्थानीय त सरकारको टाउको मालदेर पनि हुँदैन। सङ्घीय सरकारले चाहिँ त्यहाँ जुन जुन पालिकाहरूले प्रकृतितर्फ फर्किन खोजेका छन्, एक खालको चाहिँ नि भनौँ न आत्मनिर्भरतामा अन्तर्निर्भरतामा आधारित आत्मनिर्भरताको अभ्यास गरेका छन्, त्यस्ता खालका पालिकाहरूलाई चाहिँ सङ्घीय र प्रादेशिक सरकारले अनुदानहरू दिने, सपोर्ट गर्ने र उनीहरूलाई बल पुर्याउन सकियो भने 753 मध्ये तपाईँ एक वर्षमा 50 पालिका मात्र एक खालको समृद्ध पालिका, आत्मनिर्भर पालिका, कृषिजन्य उपजहरूमा आत्मनिर्भर पालिका घोषणा गर्न सक्नुभयो भने मलाई लाग्छ त्यो सकारात्मक रोग होइन त्यो भोलि देशैभर फैलिनलाई समय लाग्दैन। तर सुरु कहीँ न कहीँबाट भएको छ, थप बल पुर्याउने काम चाहिँ अब सङ्घीय सरकारले गर्नु पर्यो, त्यो खालको प्रतिबद्धता चाहिँ स्थानीय सरकारले गर्नु पर्यो।
1: तपाईँ कृषि विशेष कार्यक्रम बदलिदो नेपाल सुनिरहनु भएको छ। हामी कार्यक्रमको अन्तिममा छौँ। खाद्यका लागि कृषि अभियानका संयोजक उद्धव अधिकारी यो कुराकानीमा हुनुहुन्छ। आउँदो जेठ 15 सङ्घीय संसदमा बजेट सार्वजनिक हुँदैछ, बजेट सार्वजनिक हुँदै गर्दाखेरि तपाईँहरूको बजेटमा चासो र प्राथमिकता चाहिँ के रहला?
0: धेरै अपेक्षा राखेर पनि हुँदैन, किनभने तपाईँको 18-19 खरबको बजेटमा होइन हामीले कृषिले प्राप्त गरेको बजेट हेर्ने हो भने अब अहिले गत वर्षको भन्दा अहिले सिलिङ कम आएको छ भन्ने सुनेको छौँ हामीले मन्त्रालय मार्फत होइन, त्यसैले 4-5 अरब जति त अहिले घटेर आयो भन्ने सुनिहाल्छ सिलिङका हिसाबले। अब थाहा छैन, अब बजेट नै कम आयो भन्ने बाहनामा, पैसै थोरै भयो भन्ने बाहनामा अरू थुप्रै बाहना भेटिन सक्छन्, त्यो बाहना हामीलाई स्वीकार्य छैन। अहिले सरकारले जे जे कुरा अनाउन्स गरेका छ, हामीले जैविक मललाई प्रवर्धन गर्ने, रैथाने बिउहरूलाई प्रवर्धन गर्ने कुरा होइन, के समर्थन मूल्य कायम गर्ने कुरा, समर्थन मूल्य अनुसारको चाहिँ नि त्यो किसानको खातामा चाहिँ होइन अनुदान रकमहरू जाने कुरा, यी यावत कुराहरू हामी अभ्यासमा देख्न चाहन्छौँ जुन कुरो बजेटमा आओस् होइन। अब हामी थुप्रै कुरा भन्न सक्छौँ, थुप्रै कुरा हामी सरकारसँग माग गर्न सक्छौँ, तर आज सबै कुरो त्यहाँको चित्र देख्दै गर्दा गत सालको भन्दा बजेट पनि कम आउने र अनि यता चाहिँ अलिकति भनौँ न रूपान्तरणकारी योजनाहरू पनि यहाँनिर ल्याउँदै गर्दा चाहिँ अब सबै कुरो चाहियो भनेर हामीले माग्नुभन्दा पनि जे जे नीति कार्यक्रमले बोलेका छ कम्तीमा ती कुराहरूमा चाहिँ इमान्दारितापूर्वक ती कुराहरू चाहिँ बजेटमा आइदियोस् हाम्रो अपेक्षा अहिलेलाई यति नै छ। माग त हेर्नुहोस् 32 कापी भरिन्छ, किसानका माग त यति धेरै छन्।
1: उहाँ हुनुहुन्थ्यो खाद्यका लागि कृषि अभियानका संयोजक उद्धव अधिकारी। कृषि र पशु सम्बन्धी समस्या तथा कुनै जिज्ञासा भएमा तपाईँले नार्कको पैसा नलाग्ने फोन नम्बर 1135 हरेक शुक्रबार बेलुका 4-6 फोन पनि गर्न सक्नुहुन्छ। उज्यालो रेडियो नेटवर्क र नेपाल कृषि अनुसन्धान परिषद राष्ट्रिय कृषि प्रविधि सूचना केन्द्रको सहकार्यमा तयार पारिएको आजको कृषि विशेष कार्यक्रम बदलिदो नेपालबाट प्राविधिक साथी दिनेश निरौलासँगै म मदन पौड्याल पनि बिदा हुन्छु। नमस्कार।

0: खाना पकाउने ग्यास सिलिन्डर प्रयोगमा सानो असावधानीले पनि ठूलो दुर्घटना हुन सक्छ।
1: त्यसैले
0: ग्यास सिलिन्डर किन्ने बेलामै सिल कस्तो छ भनेर जाँच गरौँ।
1: कुचिएको, पुरानो र मिति गुज्रिएको सिलिन्डर नकिनौ।
0: सिलिन्डर, रेगुलेटर र पाइपमा गुणस्तर चिन्ह हेरेर मात्र किन्ने गरौँ।
1: ग्यास किनेर लैजाँदा र सकिएपछि फिर्ता गर्दा सिलिन्डर गुडाउने काम नगरौँ।
0: ग्यास सिलिन्डर बालेको बेलामा उनी सिल्क जस्ता आगोले चाँडै टिप्ने लुगा नलगाऊ।
1: झ्यालडुका खुल्ला राखेर ग्यास बाल्ने गरौँ।
0: खाना पकाउने काम सकिएपछि रेगुलेटर बन्द गर्न नबिर्सौ।
1: ग्यास चुलोको बर्नर सफा राखौ। कम्तीमा हरेक दुई दुई वर्षमा ग्यास सिलिन्डरको रेगुलेटर र पाइप फेरौँ।
0: ग्यास सिलिन्डर सकेसम्म खुल्ला ठाउँमा राख्ने गरौँ।
1: रातो रङमा ग्यास बल्न थालेमा बन्द गरेर जाँच गरौँ।
0: ग्यासको गन्ध आएमा बल्ने कुरा टाढा राखौँ। बिजुलीको स्विच अन र अफ नगरौँ।
2: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध।
3: सुन त, मेरो कपडा प्याकिङ गरिदेऊ त। श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
4: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीडितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
3: ओहो, यस्तो सुविधा रहेछ। ल, अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छौ।
5: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
6: फोन 0556943333 4935555।
7: कृषि मन्त्र नार्कसँग
8: युद्ध याममा रोपिएका लेकाली फलफुल र नर्सरीमा लगाइएका कटिङ, ग्राफ्टिङ र बिजु बिरुवालाई सुक्खाबाट जोगाउन बोटको वरिपरि छापो राखी आवश्यकता अनुसार सिँचाइ गर्नुहोस्।

0: तपाईँको रेडियो सामुदायिक रेडियो रोल्पा 93.8 MHz।
1: स्टुडियो टाइम
2: अहिले बेलुकीको 9 बज्यो।
3: बाबु, एउटा राम्रो घरको नक्सा बनाउनु पर्यो।
4: राम्रो सँगसँगै बलियो, बस्न योग्य र किफायती घर पनि बनाउनु पर्छ नि काकी।
3: बस्न योग्य र किफायती भन्या चाहिँ के हो बाबु?
4: हेर्नुस् काकी, हाम्रा पूर्वजहरूले हिमाल, पहाड र तराईमा हावापानी अनुकूल घर बनाउँथे। तर अचेल सबैतिर हावापानी अनुकूल नभएका एकै खाले घर बन्न थालेपछि गर्मीमा तातो र जाडोमा असाध्यै चिसो हुने गरेको छ, जसले अनेकौँ स्वास्थ्य समस्या निम्तने। पङ्खा, एसी र हिटरहरूको बढी प्रयोग गर्दा बिजुलीको खपत बढी हुन गई बिल धेरै तिर्नुपर्ने भइरहेको हुनाले आर्थिक भार बढिरहेको छ।
3: तिमीले त बडो गम्भीर कुरा पो गर्यौ बाबु।
4: हो काकी, बस्न योग्य घरमा स्वास्थ्य राम्रो हुन्छ, आर्थिक भार कम पर्छ र यस्तो घर बनाउन बैंकबाट सहुलियत दरमा कर्जा पनि पाइन्छ। थप जानकारी चाहिएमा आफ्नो पालिका वा पिन परियोजनाको फोन नम्बर 01-5421-760 सम्पर्क गर्नुहोस्।
5: अब बन्ने घर बस्न योग्य घर। युरोपियन युनियनको आर्थिक सहयोगमा पिन परियोजना तथा रोल्पा नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
6: सुवर्ण अवसर, सुवर्ण अवसर, सुवर्ण अवसर। हजुर, रोल्पा तथा प्युठान क्षेत्रमा बसोबास गर्ने सम्पूर्ण दाजुभाइ तथा दिदी बहिनीहरूका लागि सिपमूलक तालिमको सुनौलो अवसर आएको छ। वैशाख 16 गतेदेखि रोल्पाको लिबाङमा तथा जेठ महिनामा सुलिचौर र प्युठानको बिजुवारमा हातैले बनाइने चप्पल तथा जुत्ता ह्यान्डमेड बनाउने 10 दिने तालिम सञ्चालन हुँदैछ। तालिमका विशेषताहरू: तालिममा सहभागी भई तपाईँले आफ्नै हातले चप्पल जुत्ता बनाउन सिक्न सक्नुहुनेछ। सिप सिकेर आफ्नै व्यवसाय सुरु गर्न सक्नुहुनेछ। स्वरोजगार बन्ने उत्कृष्ट अवसर प्राप्त गर्नुहुनेछ। साथै प्युठानको भिमरी स्थित प्राची चप्पल पसलमा हातैले बनाइएका चप्पल जुत्ता तथा आवश्यक सम्पूर्ण सामग्रीहरू पनि उपलब्ध रहेको जानकारी गराइन्छ। तालिममा सहभागी हुन इच्छुक महानुभावले आजै सम्पर्क गर्नुहोस्। थप जानकारीका लागि सम्पर्क व्यक्ति चित्रा घरती मगर, सम्पर्क मोबाइल 97625-28990।
7: महिला रोग विशेषज्ञ डाक्टर आउने बारे जीवन अनुमोल मेडिकल हल सुलिचौर रोल्पाको सूचना। हजुर, नेपालगञ्ज मेडिकल कलेजमा कार्यरत महिला रोग विशेषज्ञ डाक्टर गोमा रिमाल एमबीबीएस एमडी,
8: मिति 2083 जेठ महिनाको 8 गते शुक्रबारका दिन
7: सुनिल स्मृति गाउँपालिका सुलिचौरमा अवस्थित जीवन अनमोल मेडिकल हलमा आउनुहुने भएको हुँदा निम्न समस्या भएका बिरामीहरूले मौकाको फाइदा उठाउनु हुन हार्दिक अनुरोध गरिन्छ। डाक्टरद्वारा दिइने सेवाहरू: तल्लो पेट दुख्ने, पिसाब पोल्ने, बारम्बार बच्चा खेर गइरहने, लामो समयसम्म बच्चा नरहने, यौन सम्पर्क गर्दा पोल्ने गाह्रो हुने, यौन अङ्ग चिलाउने, सेतो पानी बग्ने, महिनावारीको समयमा अत्याधिक पेट दुख्ने, ढाड कम्मर दुख्ने, पाठे घर खसे जस्तो हुने, पाठे घर खसेको, कोखा दुख्ने, स्तनमा गाँठागुठी पलाएको, स्तन दुख्ने आदि महिला सम्बन्धी सम्पूर्ण समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहोला। जीवन अनमोल मेडिकल हल सुलिचौर रोल्पा। हाम्रा दैनिक सेवाहरू: भिडियो एक्सरे, डिजिटल एक्सरे, रगत सम्बन्धी सम्पूर्ण चेक जाँच गरिन्छ। थप जानकारीका लागि सम्पर्क मोबाइल 98511-83987।

0: सानिमा रिलायंस लाइफ इंश्योरेंस खुले राजियों।
1: यो मीठो सुगन्धले मेरो मन एकदमै शान्त हुन्छ प्रभु।
2: हप्ताको सात दिन सात छुट्टै सुगन्धले हरेक दिनको एउटा शुभ सुरुवात हुन्छ। मंगलदीप अर्पण 7-in-1 अगरबत्ती अब मात्र 30 रुपियाँमा।

0: नसर्ने रोगहरूको जाँच स्क्रिनिङ सम्बन्धी सूचना
1: स्वास्थ्य कार्यालय रोल्पा र रोल्पा जिल्लाका स्थानीय तहहरूको संयुक्त आयोजनामा 30 वर्ष माथिका व्यक्तिहरूको नसर्ने रोगहरू उच्च रक्तचाप मधुमेह मृगौलाको रोग तथा मोटोपनको जाँच गर्ने कार्यक्रम स्थानीय तह अन्तर्गतका स्वास्थ्य संस्थाहरूबाट समुदायमै गई सञ्चालन हुन गइरहेको हुँदा आफ्नो स्वास्थ्य अवस्था जाँच गरी मौकाको फाइदा लिनुहुन अनुरोध गर्दछौ। थप जानकारीको लागि नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क गर्नुहुन अनुरोध गर्दछौ।
0: अनुरोधक स्वास्थ्य कार्यालय रोल्पा।

0: बल्ल लिबाङ बजार पनि आइपुग्यो। गाडीले उफार्दा उफार्दा मलाई त साह्रै भोक लाग्यो, तिमीलाई लागेको छैन?
1: भोक त मलाई पनि लागेको छ नि। बिहान खाएको जति गाडीले उफारेर सबै माथिबाट आइसक्यो, पेट पनि कस्तो खाली खाली भएको छ, साह्रै भोक लागिरहेको छ। जाऊँ न कतै नास्ता खान।
0: ओली नास्ता पसल, ओए सन्ध्या उता हेर न, ओली नास्ता पसलमा जाऊ है त।
1: जाऊ जाऊ, जहाँ भए पनि नास्ता खाने त हो नि।
2: हजुर, हामी कहाँ भेज चाउमिन, अन्डा चाउमिन, चिकन मोमो, चिकन लेग पिस, आलु परौठा, अन्डा परौठा, अन्डा बर्गर, चिकन चिल्ली, ब्रेड पकौडा, भेज पकौडा, रोटी तरकारी, रोटी मासु, चिउरा मासु, दुध चिया, कालो चिया र कफी पाइनुका साथै होम डेलिभरीको पनि सुविधा रहेको छ।
0: मिन बहादुर ओली, सम्पर्क मोबाइल नम्बर 97618 36758।
2: ओली नास्ता पसल, रोल्पा नगरपालिका 2 पिपल चौतारा लिबाङ रोल्पा।
3: नोट, विगत लामो समयदेखि होटल तथा रेस्टुरेन्ट क्षेत्रमा काम गरेर अनुभव प्राप्त गर्नुभएका प्युठानी कुकद्वारा सम्पूर्ण परिकारहरू तयार गरिन्छ।
0: वाह, नास्ता होस् त यस्तो, ओली नास्ता पसल जस्तो।

0: काकु कहाँ जान लाग्नु भयो? बिहानै हिँडिराख्नु भएको छ चिटिक्कै परेर।
1: ओ तेरासु कहाँ जाने अब, तैँलाई खोज्दै आइरहेको छु।
0: ओहो, केही काम थियो कि काकु?
1: अब कुरा के भने नि केटा, बगालोसँग सल्लाह गरिदियो, भोलि नै अब कामको लागि बाहिरै जानुपर्ने छ। आफू बाहिरै जाँदाखेरि घरमा पनि दुःख बिरानो त सोध्नु पर्ला, त्यसको लागि भएको एउटा मोबाइल मैले लगेर जाने भयो कि। अब घरमा एउटा मोबाइल राखिदिन पाएपछि ढुक्कले फोनसन गर्न हुन्थ्यो, बाहिर गए पनि गाह्रो साह्रो बुझ्न हुन्थ्यो भनेको। एउटा अलिक गतिलो मोबाइल किन्ने ठाउँ कहाँ होला, त अलिक तातो भातो मान्छे केही मेसो लगाइदिन्थ्यो कि भनेर।
0: ओहो काकु, तपाईँलाई थाहै नै रहेनछ म पनि क्लबको काम लिएर त्यही ठाउँमा जाँदै थिएँ। तपाईँ चिन्ता नगर्नुहोस्, हाम्रै गाउँमा रहेको न्यू रोलपाली मोबाइल इलेक्ट्रोनिक पसल तथा रोलपाली सोलर एन्ड प्रिन्ट सेन्टरमा गए त तपाईँ र मेरो समस्या सबै त्यही समाधान हुन्छ। बरु जाउँ, हिँड्नु सँगै जाउँ।
2: हाम्रा सेवाहरू, हामी कहाँ सबै कम्पनीका सोलर सेट, साउन्ड सिस्टम, टिभी, डिस होम, वाइफाई, बिक्री मर्मत तथा प्रमाण पत्र, सूचना टाइपिङ, प्रिन्टिङ गरिन्छ।
3: प्रोपराइटर खबर कुमार घरती मगर, सम्पर्क मोबाइल नम्बर 9849502664 र 9849477530। न्यू रोलपाली मोबाइल एन्ड इलेक्ट्रोनिक्स सेन्टर तथा रोलपाली सोलर एन्ड प्रिन्ट सेन्टर, सुनछहरी गाउँपालिका 3, जरबाङ बाहिरी गाम रोल्पा।

0: अनि बाबै कति दुखेको रात दिन दुखेको दुखै छ।
1: होइन बाजे, के भयो र यस्तरी छटपटाइरहनु भएको छ तपाईँ?
0: के हुनु र बाबु, रात दिन दाँत दुखेर पुरानै जला जस्तो भइसक्यो। न खाना खान दिन्छ, न तातो चिसो खान दिन्छ।
1: ए बाजे पनि यति सानो कुरामा किन चिन्ता मान्नुहुन्छ? मेरो पनि त गुटका पान खाएर दाँत कस्तो भएको थियो, त्यही माथि किराले दाँत सका पारिदिएको थियो। अहिले मेरो दाँतहरू त टिलिक्क टल्किया छ, कति खुसी छु, हिरो पो भएको छु त म त।
0: दाँत दुखेर हैरान भएको बेला किन जिस्किन जस्तै बाबु?
1: ए बाजे पनि जिस्केको पो भन्नुहुन्छ, सत्य कुरा त कहाँ पर्छ र बाजे? तपाईँ त्यति जाबो कुरामा किन अलमल पर्नुहुन्छ? सेभेन हेभन डेन्टलमा जानु न, त्यहाँ त भारतमा रहेको एसियाकै सबैभन्दा ठुलो डेन्टल हस्पिटल क्लोब डेन्टलमा लामो समय कार्यरत रही आर्मी हस्पिटल काठमाडौँ लगायत देशका विभिन्न डेन्टल हस्पिटलमा समेत काम गरिसकेका अनुभवी चिकित्सकद्वारा नदुखाई दाँतको सफल उपचार गरिन्छ नि।
0: अनि अरू सेवा सुविधा के छ बा? मेरो नाति पनि लाउरेमा नापिन जान्छु भन्थ्यो, उसको दाँत बाङ्गो छ, उसको दाँत पनि सिधा बनाउनु पर्नेछ।
1: यता सुन्नुहोस् है बाजे, दाँत राख्ने, बाङ्गो टिङ्गो दाँतलाई सिधा बनाउने, दाँत बाँध्ने, दाँत सफा गर्ने, दाँतमा सिमेन्ट भर्ने, दाँत नभएको ठाउँमा दाँत रोप्ने, दाँत नदुखाई निकाल्ने र किराले खाएको दाँत भर्ने, साथै त्यहाँ त फिक्स दाँत पनि राखिन्छ।
2: सेभेन हेभन डेन्टल, सुनिल स्मृति, गाउँपालिका 4, सोलिचौर, रोल्पा। सम्पर्क मोबाइल 98677467 र 97093 98409।

बिमाको लाभ दिए आफ्नो कमाईको लाभ लिने मौका। आजै बनौ सानीमा रिलायन्स लाइफ इन्स्योरेन्सको बिमा अभिकर्ता। सानीमा रिलायन्स लाइफ इन्स्योरेन्स, खुलेर जियौ।

फोहोर संकलन तथा व्यवस्थापन सम्बन्धी सुनिल स्मृति गाउँपालिकाको अत्यन्त जरुरी सूचना। प्रस्तुत विषयमा यस गाउँपालिकाको वडा नम्बर 3 रुइनीबाङ बजार र वडा नम्बर 4 सुलिचोर बजार परिसरबाट निस्कने फोहोरहरू हरेक हप्ताको आइतबार, बुधबार र शुक्रबार फोहोर संकलन र व्यवस्थापन गरिँदै आएको कुरा अवगत नै छ। तथापि फोहोर संकलन तथा व्यवस्थापन कार्यमा बजार क्षेत्रबाट कुहिने र नकुहिने फोहोरहरू नछुट्याई संकलन तथा व्यवस्थापन भइरहेकोमा अबका दिनहरूमा हप्ताको आइतबार र शुक्रबार नकुहिने र बुधबार कुहिने फोहोर मात्र संकलन तथा व्यवस्थापन गरिने भनी निर्णय भएको हुँदा सम्पूर्ण सरकारवालाहरूमा यो सूचना प्रकाशित गरिएको छ। साथै सूचनाको अवज्ञा गरेको पाइएमा नियम अनुसारको कारबाही हुने बेहोरा समेत यसै सूचना मार्फत जानकारी गराइन्छ। नगेन्द्र प्रसाद रिजाल, प्रमुख प्रशासकीय अधिकृत, सुनिल स्मृति गाउँपालिकाको कार्यालय, सुलिचौर, रोल्पा।